0: अनुसार हालसम्म 9 मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वे गरेका छन्। बाँकी मन्त्रालयले सर्वे गरिरहेका 2-3 दिनभित्र टुङ्ग्याउने गरी तयारी गरेको जनाइएको छ। हालसम्म संघीय मामिला महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय युवा श्रम तथा रोजगार मन्त्रालय शिक्षा तथा खेलकुद मन्त्रालय सूचना तथा संचार रक्षा कानून न्याय तथा संसदीय मामिला मन्त्रालय ओएनएम गरेका छन् भने हाल सचिव पदको दरबन्दी 71 छन्। त्यसमध्ये मोटामोटी 10 संख्यामा दरबन्दी खटाउने तयारी गरिएको छ।
1: डुबेर मृत्यु हुनेमा बालबालिका धेरै शीर्षकमा गोर्खापत्र खबर लेख्छ। नेपालमा डुबेर मृत्यु हुने घटनामा वृद्धि हुँदै गएको छ। वर्षायाममा नदी खोला पोखरी ताल तथा नहरमा पानीको सतह बढेसँगै डुबेर प्रत्येक वर्ष सयौं नागरिकले ज्यान गुमाउने गरेका छन्। नेपालमा डुबेर मृत्यु हुने सबै घटना अभिलेखीकरण नहुने, दुर्गम क्षेत्रमा भएका मृत्युका घटना प्रहरीसम्म नपुग्ने, कतिपय घटना अन्य कारण अन्तर्गत प्रहरीसम्म नपुग्ने कतिपय घटना अन्य कारण अन्तर्गत दर्ता हुने भएकाले वास्तविक संख्या अझ बढी हुन सक्ने विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक घण्टा करिब 30 डुबेर ज्यान गुमाउने गरेका छन् भने कुल डुबेर मृत्यु हुने मध्ये 24% 5 वर्ष मुनिका बालबालिका रहेका छन्।

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
2: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
3: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। चार महिना यता पोल्ट्री क्षेत्रमा ठूलो क्षति पुर्याएको बर्ड फ्लू संक्रमण नियन्त्रण उन्मुख बनेको छ। चालु आर्थिक वर्षको साउन एक गते यता देशका कुनै पनि स्थानमा नयाँ संक्रमण पुष्टि नभएसँगै पशु सेवा विभागले रोग नियन्त्रणको चरणमा पुगेको जनाएको छ। पशु सेवा विभागका अनुसार हाल विभिन्न जिल्लाबाट शंकास्पद नमूना परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला आउने क्रम जारी रहेको छ।
4: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्केपछि 62 वर्षीय कोलम्बियन महिला बारम्बार आफ्नो सुटकेसतिर हेरिरहेकी थिइन्। कहिले फोन गरे जस्तो गर्थिन्, कहिले वरिपरि नजर दौडाउँथिन्। लागू औषध नियन्त्रण ब्युरो एनसीबीका अधिकारीहरू केही परबाट उनको गतिविधि पछ्याइरहेका थिए। जब उनी ठमेलको एक होटल पुगिन्, भारतीय महिलासँग उनको भेट भयो। लगत्तै प्रहरी उनीहरूको कोठामा पुग्यो। सुटकेसको फल्स बटम खोलेर हेर्दा सिलिकनसँग मिसाएर पातलो कपडा जस्तो आकार दिइएको 4 किलो कोकिन फेला परेपछि कोलम्बियन महिला युनेत गार्जुन काई केडो र भारत मणिपुरकी 37 वर्षीय रेबिका पुले पक्राउ परेका छन्।
3: काठमाडौँ उपत्यकामा हरियो तरकारीको मूल्य अत्याधिक बढेको छ। कालीबाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो साताको तुलनामा यस वर्ष साउनको पहिलो साता 5 गुणासम्म प्रतिशतले बढेको छ। समितिका अनुसार यस अवधिमा सबैभन्दा धेरै तने बोडीको मूल्य बढेको छ। त्यसपछि तिते, करेला, भन्टा, घिउ, सिमी, साग लगायतका मूल्य पनि गत वर्षको तुलनामा उल्लेख्य बढेको छ।
4: नेपालको सामाजिक तथा राजनीतिक मुद्दाका विषयमा डिजिटल प्लेटफर्मबाट मात्रै पछिल्लो 4 वर्षमा करिब 5 करोड रुपियाँ खर्च भएको छ। यस अवधिमा फेसबुक र इन्स्टाग्रामबाट 39,636 विज्ञापन प्रसारण भएको मेटा एड लाइब्रेरीको तथ्याङ्क छ।
3: बिमाकाय पहिरोले अवरुद्ध बनेको कालीगण्डकी करिडोर सड़कको बागलुङ खण्ड एक सातापछि खुलेको छ। दक्षिण बागलुङको जैमिनी नगरपालिका 8 सिस्ती स्थित भुवानी चौरी खोलामा पुल नजिकै खसेको पहिरोले उक्त खण्ड अवरुद्ध बनेको थियो।
4: अब विदेशी मुद्रा सटहीको अनुमति पाएका ब्याङ्क, मनी चेन्जर, होटेल, एयरलाइन्स लगायतले प्रति व्यक्ति भारू 25,000 सटही गर्न पाउने भएका छन्। राष्ट्र ब्याङ्कले बिहिबार सूचना निकालेर यस्तो सुविधा दिएको हो।
3: सम्झौता भएर पनि समयमै सम्पन्न हुन नसकेका प्रमुख 2 निर्माण कार्य यति बेला अन्तिम चरणमा पुगेका छन्। 4 वर्ष अघि शुरू गरिएको निर्माण कार्यको भौतिक प्रगति गत कार्तिक महिनासम्म कमजोर थियो। चितवनको सिसै बगेडी बालुवा क्षेत्रको 6 किलोमिटर तटबन्धन गत कार्तिक महिनासम्म 24% मात्र सम्पन्न भएको थियो। सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयको सक्रियतासँगै निर्माण कार्यको अवस्था 90% पुगेको छ।
4: आर्थिक वर्ष 2082-83 नेपालको कुल वैदेशिक व्यापार 24,11,66,95,00,000 रुपियाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा 15.88% धेरै रहेको भन्सार विभागले जनाएको छ। गत वर्ष नेपालको कुल वैदेशिक व्यापार 20,81,15,00,000 रुपैयाँ थियो।
3: राष्ट्रिय जलवायु परिवर्तन नीति 2083 तर्जुमाका लागि बागमती प्रदेश स्तरीय छलफल तथा सुझाव संकलन गरिएको छ। संघीय सरकारको कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाको आयोजना तथा बागमती प्रदेशको आयोजनामा शुक्रबार हेटौडामा आयोजित कार्यक्रममा प्रारम्भिक मसौदामाथि छलफल गरी प्रदेशका सरकारवालाबाट सुझाव संकलन गरिएको हो।

0: DTH Seva Dish Home.
1: Dish Home. Khushi Go Connection.
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। कक्रुच जनता पार्टी सीजेपीले भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने जनाएको छ। शुक्रबार केन्द्रीय मन्त्रीहरू जेपी नङ्गा र जितेन्द्र सिंहसँग भेटवार्तापछि सीजेपीका प्रवक्ता आशुतोष रानका र सौरभ दासले शिक्षा मन्त्रीले राजीनामा दिनुपर्ने आफूहरूको अडान कायमै रहेको बताएका छन्।
4: अब खेल खबर। लगातार तेस्रो हार बेहोरेपछि नेपालको पाकिस्तानमा जारी काभा मेन्स भलिबल च्याम्पियनसिपमा शीर्ष चार पुग्ने लक्ष्य कठिन भएको छ। पाकिस्तानको राजधानी इस्लामाबादमा शुक्रबार नेपालले आयोजक राष्ट्र पाकिस्तानसँग 3-0 सोझो सेटमा नै पराजित भएपछि लगातार तेस्रो हार सामना गरेको हो। एफआइबीबीको विश्व वरियतामा पाकिस्तान नेपालभन्दा माथिल्लो टोली हो। पाकिस्तान 43 र नेपाल 93 स्थानमा छन्। यो नतिजापछि पाकिस्तानले 2 स्थान सुधार गर्दा नेपाल भने 6 स्थान तल झरेको छ। यस च्याम्पियनसिपमा कुल 6 राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। लीगमा शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउने प्रावधान छ। अब सेमी फाइनलमा पुग्ने नेपालले बाँकी 2 खेल जित्नै पर्ने दबावमा छ।
3: अब विचार विश्लेषण। रित्तिँदै देश हराउँदै भविष्य शीर्षकमा नागरिक दैनिकमा सौभाग्यवालीको विचार छापिएको छ। आज गाउँका खेत बाँझिएका छन्, मेलापात गर्ने हातहरू हराएका छन्, साना बजारहरू सुनसान बन्दै गएका छन्। जहाँ उद्योगका चिम्नीहरू धुवा उडाउँथे त्यहाँ आज झार उम्रिएको छ। देशमै बसेर केही गर्छु भन्ने अठोट बोकेका गणेश नेपाली जस्ता युवाले आत्मदाह गर्नु परेको छ। जसको शक्ति उसकै भक्ति भन्ने विकृत संस्कृतिले भ्रष्टाचारलाई संस्थागत बनाइरहेको छ। गरिबले न्याय पाउन सकेका छैनन्। आर्थिक अभावका कारण प्रतिभाशाली विद्यार्थी उच्च शिक्षा पूरा गर्न सकिरहेका छैनन्। उत्पादनको अथाह सम्भावना भएको देश आयातमा निर्भर बन्दै गएको छ। यो केवल आर्थिक समस्या होइन, सामाजिक, नैतिक र राष्ट्रिय अस्तित्वसँग जोडिएको संकट हो।
4: रैथाने जुम्ली मार्सी शीर्षकमा डाक्टर अनिल पोखरेलको विचार गोर्खापत्र दैनिकमा छ। जुम्ली मार्सी धान नेपालको कृषि इतिहास, संस्कृति र जैविक विविधताको महत्व बोकेको रैथाने धान हो। विश्वकै उच्च स्तरमा सफलतापूर्वक उत्पादन हुने यो धान स्वाद, पोषण, आर्थिक मूल्य तथा सांस्कृतिक महत्वका दृष्टिले अद्वितीय छ र नेपालको विशिष्ट कृषि उत्पादनका रूपमा स्थापित भएको छ। जुम्ली मार्सी ऐतिहासिक रैथाने धान हो। यो विश्वकै उच्च स्थानमा फल्छ। यसको सांस्कृतिक र सामाजिक महत्व पनि छ। यसले कर्णालीको अर्थतन्त्र सुदृढ बनाउँछ। यसको संरक्षण र बजारीकरण आवश्यक छ।
3: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5563 98 5570 7061 र 98 5570 7053।
1: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656 4943 4440 4943 5880 र 98 5570 2640।
3: It's 6 o'clock, अहिले 6 बजेको छ।
4: निष्पक्ष स्वदेश FM 93.2 MHz।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी मदन पौड्यालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेसन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 9 गते शनिबार, सन 2026 जुलाई 25 तारिक, असार शुक्ल पक्षको हरिशयनी एकादशी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको रोल्पाको रेडियो रोल्पा 93.8 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन सुरु गरौं। मुख्य खबरका शीर्षकहरूबाट।
1: सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्ति, न्यायाधीशलाई राजीनामाका लागि दबाब दिएको पुष्टि गर्न सरकारको चुनौती।
0: कम उमेरमै विवाह र गर्भधारण गर्ने आमा र शिशुको ज्यान जोखिममा डुबेर ज्यान गुमाउनेमा बाल बालिका धेरै, समुदाय स्तरमा जनचेतना बढाउनु पर्ने खाँचो।
1: बर्ड फ्लू नियन्त्रणमा आउन थालेको पशु सेवा विभागको भनाई, जोखिम टरी नसकेकोले जैविक सुरक्षा र निगरानीलाई निरन्तरता दिन किसानलाई आग्रह।
0: भारतमा आन्दोलन गरिरहेको सिजेपीका दुई मागमा सरकार सकारात्मक, शिक्षा मन्त्रीको राजीनामा बारे निर्णय हुन बाँकी।
1: र काबा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल लगातार तेस्रो खेलमा पराजित।
2: कानुनको स्नातक तह BA LLBमा भर्ना खुल्यो। शैक्षिक सत्र 2083 लागि श्री कलेज अफ टेक्नोलोजीको भगिनी संस्था श्री कलेज अफ लमा 5 वर्षे कानुन विषय BA LLBमा भर्ना खुल्यो। कुनै पनि शैक्षिक संकायबाट प्लस टू पास गरेका इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क श्री कलेज अफ ल, भरतपुर 12, गोन्द्र्याङ, चितवन। फोन नम्बर 056-420-064, 98-46-35-54-91, 97-67-96-70-00। पहिलो भर्ना हुने 15 जनालाई विशेष छुटको व्यवस्था रहेको छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: काया कैरनमा अब खबरको सिलसिला। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि न्यायालयमाथि हस्तक्षेप भएको भन्दै तीनवटा अन्तर्राष्ट्रिय संस्थाले विज्ञप्ति निकालेका छन्। एमनेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र आइसिजेले हिजो संयुक्त विज्ञप्ति निकालेर सरकारले सर्वोच्च अदालतका तीन न्यायाधीशलाई राजीनामाका लागि दबाब दिएको दावी गरेका छन्। सरकारले भने राजीनामाका लागि दबाब दिएको पुष्टि गर्न चुनौती दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजीनामा दिन राजनीतिक दबाब दिएको भन्दै एमनेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट आइसिजेले संयुक्त विज्ञप्ति निकालेका हुन्। उनीहरूले न्यायपालिकाको स्वतन्त्रतालाई खतरामा पार्ने गरी सरकारले कदम चालेको आरोप लगाएका छन्। जेनेभाबाट संयुक्त विज्ञप्ति निकालेर तीनवटै संस्थाले बहालवाला न्यायाधीशहरूलाई जबरजस्ती राजीनामा गर्न लगाएर वा उनीहरूमाथि महाअभियोग लगाएर सर्वोच्च अदालत को संरचना परिवर्तन गर्न राजनीतिक दबाव प्रयोग गरिएको भन्ने रिपोर्टहरू प्राप्त भएको जनाएका छन्। सर्वोच्च अदालतका तीन न्यायाधीश प्रधान रेग्मी र फुयानले राजीनामा दिन अस्वीकार गरे महाअभियोग लगाउने धम्की दिएको विश्वसनीय रिपोर्टहरू भएका छन्। विज्ञप्तिमा उल्लेख छ, ती संस्थाले नेपालको संविधान अन्तर्गत महाअभियोगका लागि संवैधानिक आधार पूरा गर्ने सार्वजनिक रूपमा उल्लेख गरिएको त्यस्ता कुनै पनि आरोपहरू बारे जानकारी नभएको विज्ञप्तिमा उल्लेख गरेका छन्। उनीहरूले न्यायिक सुधार आवश्यक हुन सक्ने भए पनि नेपाल सरकारको यस्तो सुधार प्रक्रियाले न्यायिक स्वतन्त्रता, पारदर्शिता र जवाबदेहिता तथा विधिको शासनलाई कमजोर बनाउने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्। तीन अन्तर्राष्ट्रिय संस्थाले भने जस्तो सरकारका तर्फबाट न्यायालयमाथि कुनै पनि हस्तक्षेप नभएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले बताउनुभयो। उहाँले सरकारले न्यायाधीशहरूमाथि महाअभियोग वा अरू कुनै पनि कारवाही गर्ने भने र नसोचेको बताउनुभयो। नेपालको न्यायालयका सम्बन्धमा विज्ञप्ति निकाल्ने संस्थाहरूलाई मन्त्री गौतमले भन्नुभएको छ, जसले विज्ञप्ति निकाल्नुभयो विज्ञप्ति निकाल्ने पनि पुष्टि गर्नुपर्छ, उहाँहरूले आरोप लगाएर मात्रै हुँदैन। यस्तै राष्ट्रपा महामन्त्री विपिन कुमार आचार्यले पनि सर्वोच्चका न्यायाधीशलाई राजीनामाका लागि दबाब दिने बारे सरकार र पार्टीमा कुनै छलफल नभएको र छलफल गर्ने विषय पनि नभएको बताउनु भएको खबर कान्तिपुरले लेखेको छ।
2: सरकारको नीति र कार्यक्रमको प्रभावकारिता, उत्तरदायित्व र जवाबदेहिता खोज्ने संसदीय निगरानीको औजार प्रश्नोत्तरमा सांसदहरूको रुचि निकै कमजोर बनेको छ। प्रश्न र प्रस्ताव मार्फत कार्यकारीलाई संसदप्रति उत्तरदायी बनाउने कार्य पछिल्ला वर्षमा निरन्तर उपेक्षामा परेको तथ्याङ्कले पुष्टि गर्छ। बलियो कार्यकारी हुँदा सत्तापक्षका सांसदहरूबाट हुने प्रश्नको अवस्था झनै नाजुक छ, जसले संसद मार्फत हुने सार्वजनिक नीतिको सुधार तथा नागरिक र संसद बीचको संवादलाई कमजोर बनाएको छ। संघीय संसदका दुवै सदनका नियमावलीले संसदमा प्रधानमन्त्री तथा मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसँगै सम्बन्धित मन्त्रालयसँग लिखित र मौखिक प्रश्न सोध्ने अधिकार दिएको छ। तर आफ्नो अधिकारको सदुपयोग न्यून सांसदले मात्र गरेका छन्। संसदबाट हुने प्रश्न मार्फत सरकारका काम कारवाहीमा सुधार गरी शासकीय कार्यलाई गुणात्मक बनाउने दायित्वबाट समेत संसद चुकिरहेको छ। 2082 फागुनमा सम्पन्न चुनावपछि गठित प्रतिनिधि सभाको झन्डै 4 महिनाको अवधिमा जम्मा 3 जना सांसदले मात्र प्रश्न सोधेका छन्। यसबीचमा प्रधानमन्त्रीसँग जेठ 17 गते एकमात्र प्रश्नोत्तर भएको छ। सम्बन्धित मन्त्रालय तथा कार्यालयका काम कारवाहीमा प्रश्न सोध्ने 3 सांसद विपक्षी दलका मात्र छन्। संसदमा हराउँदै प्रश्न शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
1: दुर्गम क्षेत्रमा जटिल प्रसूति नहुँदा प्रसूति हुँदा हेलिकप्टरबाट उद्धार गरेर अस्पताल पुर्याउने गरिएको छ। कहिलेकाहीँ समयमै उद्धार हुन नसकेर कतिपयको ज्यानै जाने गरेको छ। किशोरा अवस्थामै गर्भवती बनेका धेरैले प्रसूति प्रक्रिया, सम्भावित जोखिम र त्यसका लागि आवश्यक तयारीबारे थाहा नै पाएका हुँदैनन्। त्यसैले पनि आमा र शिशुको स्वास्थ्यमा जटिलता निम्तिने गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयको नेपाल बहुसूचक सर्वेक्षण 2081-82 अनुसार बाल विवाह दर सबैभन्दा बढी कर्णाली प्रदेशमा छ। 20 देखि 24 वर्ष वर्ष उमेर समूहका विवाहित व्यक्तिमध्ये 18 वर्ष नपुग्दै विवाह गर्ने कर्णाली प्रदेशमा सबैभन्दा धेरै 41% छन्। कोशीमा 24.2%, मधेसमा 38.8%, बागमतीमा 20.9%, गण्डकीमा 21.5%, लुम्बिनीमा 21.6% र सुदूरपश्चिममा 26%ले 18 वर्ष नपुग्दै विवाह गर्ने गरेका छन्। नेपाल सरकारले आर्थिक वर्ष 2075-76 सुरु गरेको राष्ट्रपति महिला उत्थान कार्यक्रम दुर्गम तथा यातायातको पहुँच नपुगेका ठाउँका बासिन्दाका लागि जीवन रक्षक कार्यक्रम बनेको छ। विशेष गरी गर्भवती तथा सुत्केरी अवस्थामा जटिल देखिएका महिलाको आकस्मिक उद्धार गरी समयमा अस्पताल पुर्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो। हवाई उद्धार गरिएका मध्ये 19% सुत्केरी 20 वर्ष मुनिका छन्। कम उमेरमै विवाह र गर्भधारणका कारण स्वास्थ्य जटिलता निम्तेर आमा र शिशु दुवैको ज्यान जोखिममा पर्ने गरेको छ। कर्णालीमा गएको आर्थिक वर्षमा 11 महिलाले सुत्केरी हुन नसक्दा ज्यान गुमाए। पछिल्ला 4 वर्षमा 777 नवजात शिशुको ज्यान गुम्यो। जोखिममा किशोरी आमा शीर्षकको खबर कान्तिपुरले लेखेको छ।
2: फेरि पनि जोखिमकै प्रसङ्ग, नेपालमा डुबेर ज्यान गुमाउने घटना वृद्धि हुँदै गएका छन्। बर्खायाममा नदी, खोला, पोखरी, ताल तथा नहरमा पानीको सतह बढेसँगै डुबेर हरेक वर्ष 100 नागरिकले ज्यान गुमाउने गरेका हुन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले डुबेर हुने मृत्युलाई सरकारले जनस्वास्थ्यको महत्त्वपूर्ण चुनौतीका रूपमा लिएको बताउनुभयो। डुबेर हुने दुर्घटना न्यूनीकरण गर्न सम्बन्धित पक्षबीच समन्वय हुनुपर्ने भन्दै उहाँले समुदाय स्तरमा जनचेतना अभिवृद्धि तथा रोकथामका कार्यक्रम प्राथमिकताका साथ अगाडि बढाएको बताउनु भएको छ। सचिव देवकोटाका अनुसार विद्यालय तहदेखि पौडी तथा जल सुरक्षा शिक्षा विस्तार गर्ने, जोखिमयुक्त जलाशय वरिपरि सुरक्षात्मक संरचना निर्माण गर्ने, बाढी पूर्व चेतावनीलाई प्रभावकारी बनाउने, स्थानीय तहको उद्धार क्षमता सुदृढ गर्ने तथा अभिभावकको निगरानी बढाउने हो भने डुबेर हुने अधिकांश घटना रोक्न सकिन्छ। संगठनले सन् 2035 विश्वव्यापी रूपमा डुबेर हुने मृत्यु दर 35%ले घटाउने लक्ष्य लिएको छ। यसैबीच आज विश्व डुबान रोकथाम दिवस मनाइँदैछ। नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी यो दिवस मनाउन लागि हो। डुबेर मृत्यु हुनेमा बालबालिका धेरै शीर्षकको खबर गोरखापत्र दैनिकले छापेको छ।
1: काया कैरनमा उलागबाट राहदानी, लाइसेन्स, प्रमाणपत्र घर दैलोमै पुर्याउने कामबारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट। मिली सबै जेनरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
7: हिमस्टार फर अ कम्प्लिट होम।
6: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेचर को बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको भन्दै 3 अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्ति, न्यायाधीशलाई राजीनामाका लागि दबाब दिएको पुष्टि गर्न सरकारको चुनौती, संसदमा हराउँदै प्रश्न, कम उमेरमै विवाह र गर्भधारण गर्ने आमा र शिशुको ज्यान जोखिममा, डुबेर ज्यान गुमाउनेमा बालबालिका धेरै, समुदाय स्तरमा जनचेतना बढाउनु पर्ने खाँचो लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। चार महिना यता पोल्ट्री क्षेत्रमा ठूलो क्षति पुर्याएको बर्ड फ्लू एभियन इन्फ्लुएन्जा संक्रमण नियन्त्रण उन्मुख बनेको छ। चालु आर्थिक वर्षको साउन 1 गते यता देशका कुनै पनि ठाउँमा नयाँ संक्रमण पुष्टि नभएसँगै पशु सेवा विभागले बर्ड फ्लू संक्रमण नियन्त्रणको चरणमा पुगेको जनाएको हो। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार अहिले विभिन्न जिल्लाबाट शंकास्पद नमुना परीक्षणका लागि केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा आउने क्रम भने जारी छ। अहिलेसम्म परीक्षण गरिएका सबै नमुनाको नतिजा नकारात्मक आएको छ। यसले संक्रमण नियन्त्रणमा आएको स्पष्ट संकेत दिएको उहाँले बताउनुभयो। रोग पुनः फैलिन नदिन निगरानी, प्रयोगशाला परीक्षण तथा पोल्ट्री फार्ममा जैविक सुरक्षा अर्थात् बायो सेक्युरिटी मापदण्ड कार्यान्वयनलाई निरन्तरता दिइरहेको उहाँले जानकारी दिनुभयो। पशु सेवा विभागले रोग नियन्त्रण उन्मुख भए पनि जोखिम पूर्ण रूपमा टरि नसकेको जनाएको छ। त्यसैले पोल्ट्री फार्ममा जैविक सुरक्षाका मापदण्ड कडाईका साथ पालना गर्न, शंकास्पद लक्षण देखिए तत्काल पशु सेवा कार्यालयमा जानकारी गराउन र नियमित निगरानीलाई निरन्तरता दिन किसान संघ आग्रह गरेको खबर गोरखापत्र दैनिकले छापेको छ।
1: सरकारको कार्यक्रम अनुसार अहिले राहदानी, नागरिकताको प्रतिलिपि र सवारी चालक अनुमति पत्र जस्ता आवश्यक कागजातहरू हुलाक मार्फत सिधै घर दैलोमा उपलब्ध गराउने सेवा सुरु भएको छ। बाँके, उदयपुर, बागलुङ, दाङ लगायतका विभिन्न जिल्ला प्रशासन कार्यालय र हुलाक कार्यालयबीच सम्झौता गरी चरणबद्ध रूपमा सेवा सुरु भएको हो। हालसालै काठमाडौँमा समेत गोस्वारा हुलाक कार्यालय र काठमाडौँ जिल्ला प्रशासन कार्यालयबीच सम्झौता पत्रमा हस्ताक्षर गरी यो सेवा विस्तार गरिएको छ। साथी महेश गेवालीले हुलाक विभागका निर्देशक तथा प्रवक्ता सपना कुमारी भट्टराईलाई राहदानी, नागरिकता र लाइसेन्स घरमै पुर्याउने सेवाबारे कुरा गर्नुभएको छ।
8: 77 जिल्ला प्रशासन र अरू इलाका प्रशासन कार्यालयहरूमै पुर्याउने भनेर सम्झौता गरेर अहिलेसम्म हामीले चाहिँ 2,37,036 ठान राहदानी चाहिँ जिल्ला प्रशासन कार्यालयहरूमा पुर्याएको छौँ। ती मध्ये 7,649 ठान चाहिँ व्यक्तिको हातमै पुर्याएको छ, घरमै पुर्याएको छ। हुम्ला जिल्ला बाहेक 76 जिल्लाबाट सुरु भएको छ।
2: यसरी सेवा दिइरहँदाखेरि के कस्ता समस्याहरू अहिले भोगिरहनु परेको छ?
8: सबभन्दा ठुलो समस्या भनेको अहिले हुलाकमा चाहिँ जनशक्तिहरू कम छ क्या, कर्मचारीहरू चाहिँ कमस रिटायर हुँदै जानुभएको छ, त्यसको सट्टा नयाँ कर्मचारी थपिएको पनि छैन। अर्को कुरा, हल्कारा हुलाकी पनि धेरै ठाउँमा खाली छ। त्यो नियुक्तिको प्रक्रिया बढाउन चाहिँ हामीले भर्खरै कार्यविधि पठाएका छौँ। त्यही हुनाले हाम्रो प्रमुख समस्या भनेको अहिले जनशक्ति हो। अब अर्को प्रभारी साधन नभएका हुलाकहरू पनि छन्, किनभने हाम्रो हुलाकहरू अहिले स्थानीय स्तरसम्मै, स्थानीय पालिका स्तरसम्मै फैलिएको हुनाले प्रत्येक पालिकामा कम्तीमा एउटा बाइक, स्कुटर जे भए पनि सवारी साधन भइदिएको भए सजिलो हुन्थ्यो। अहिले पालिका स्तरसम्म पनि हामीले सकेसम्म अब एउटा कम्प्युटर चाहिँ पुर्याउने प्रयास चाहिँ गरेको छौँ, त्यही पनि सबै ठाउँमा पुर्याउन सकेको छैन सर। त्यही त हो नि। अर्को चाहिँ हामीले घर घरमा राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्र पुर्याउँदाखेरि चाहिँ उहाँले चाहिँ वास्तवमा सरकार त हाम्रो घरमै आइपुग्ने रहेछ नि त, ढोकामै आइपुग्ने रहेछ नि त। लाइसेन्स, राहदानी त बोकेको थिएन उसले, खालि चिठी पत्र मात्रै बोकेको थियो। तर अहिले त एकदम मानिसहरूको जुन आवश्यकतासँग गाँसिएको विषय पनि उहाँहरूको घरसम्मै पुग्दाखेरि त उहाँहरू त एकदमै खुसी हुनुहुन्छ सर।
2: नागरिकले केही शुल्क बुझाउनु पर्छ कि अतिरिक्त केही प्रक्रिया गर्नुपर्छ कि भन्ने खालको एउटा बुझाइ पनि रहेछ। यस्तै हो कि केही फरक?
8: हुलाक चाहिँ अब हाम्रो देशको मात्रै कानुनले भन्दा पनि अन्तर्राष्ट्रिय स्तरमा पनि सदस्यता जनाएको छ। युपियु, आइएपिपियु भन्ने होइन, विश्व हुलाक सङ्घ, एसिया प्रशान्त हुलाक सङ्घको पनि सदस्यता हुनाले त्यसको पनि नियम कानुन हामीले मान्नुपर्छ। यहाँबाट धादिङ पुर्याए पनि, यहाँबाट काठमाडौँबाट जुम्ला पुर्याए पनि हाम्रो रेट एउटै हो। त्यो चाहिँ केजीको हिसाबले हाम्रो रेट हुन्छ। जस्तै हामीले पासपोर्ट चाहिँ व्यक्तिको घरमा पुर्याउँदाखेरि 55 रुपियाँ बढी लाग्ने हो, ढुवानी खर्च हो। व्यक्ति आफैले दिन पर्यो अथवा उसले टिकट टाँसेर पहिले खाम छोड्नु पर्यो र त्यही लगिदिन्छ।
2: अरू कार्यालयहरू बिच चाहिँ कसरी समन्वय भइरहेको छ अहिले पछिल्लो समय?
8: पछिल्लो चोटि गरेको भनेको नेपाल टेलिकमसँग गऱ्यौँ। नेपाल टेलिकमको सामान चाहिँ 80 साउन 1 गतेबाट हुलाकले बोक्न थालिसक्यो। अब उहाँहरूको प्रस्ताव के छ भने सिम पनि बोकिदिन पर्यो भन्ने छ। सिम कार्डको लागि चाहिँ उहाँहरूले एउटा सफ्टवेयर विकास गर्दै हुनुहुन्छ। शैक्षिक प्रमाणपत्र ढुवानी गर्न थालिसकेको छौँ सर। हामीले 263 शैक्षिक प्रमाणपत्र खुल्ला विश्वविद्यालयको है त्योमा चाहिँ हाम्रो सम्झौता हुन सकेको छैन, होइन, प्रक्रियामै छ। अर्को चाहिँ हामीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग हामीले सम्झौता गरेर यो प्रयोगशाला नमुना पनि, अनि त्यो चाहिँ हामीले 17 अस्पतालहरूमा 1359 थान पुर्याइसकेको छौँ। त्यस्तै स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रको सामग्री पनि हामीले ढुवानी गर्न थालिसकेको छौँ। अनि हाम्रो स्वास्थ्य बिमा बोर्डसँग पनि पछिल्लो चोटि सम्झौता भएर 77 जिल्लामा हामीले सेवा पुर्याइरहेका छौँ। उहाँहरूको पनि छ अहिले त हामी त अफिसमा गएर विभाग मन्त्रालयमै गएर सरकारी निकायहरूमै गएर हामीसँग सम्झौता गर्नुहोस् हुलाकले चाहिँ यस्तो सेवा दिन्छ, यो रेटमा दिन्छ, यति सस्तोमा दिन्छ भनेर हामीले उहाँहरूलाई बुझाउने कोसिस पनि गरेको छौँ। अनि कतिपय ठाउँमा चाहिँ बाटो चाहिँ आफै पनि इन्ट्रेस्ट भएर आउनुभएको छ।
2: उहाँ हुनुहुन्थ्यो हुलाक सेवा विभागका निर्देशक तथा प्रवक्ता सपना कुमारी भट्टराई। फेरि पनि खबरकै सिलसिला, गैराती देशका सबैजसो ठाउँमा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 12 घण्टामा पूर्वदेखि पश्चिमसम्मका सबै ठाउँमा हल्कादेखि मध्यम वर्षा भयो। पानी परे पनि काठमाडौँ जोड्ने दुई मुख्य सडकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँ तथा मधेस र कोशी प्रदेशको तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। त्यस्तै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
1: नेपालको सामाजिक तथा राजनीतिक मुद्दाका विषयमा डिजिटल प्लेटफर्मबाट मात्रै पछिल्लो 4 वर्षमा करिब 5 करोड रुपियाँ खर्च भएको छ। यस अवधिमा फेसबुक र इन्स्टाग्रामबाट 39,636 विज्ञापन प्रसारण भएको मेटा एड लाइब्रेरीको तथ्याङ्क छ। पछिल्लो 90 दिनमा नेपालमा मेटा मार्फत हुने सामाजिक राजनीतिक विज्ञापनमा विदेशी मिडिया तथा अन्तर्राष्ट्रिय एजेन्सीको सक्रिय उपस्थिति देखिएको छ। सन् 2022 सेप्टेम्बरदेखि अहिलेसम्म नेपालबाट सामाजिक मुद्दा, चुनाव र राजनीतिसँग सम्बन्धित विज्ञापनमा 3,66,850 अमेरिकी डलर खर्च भएको मेटा एड लाइब्रेरीको तथ्याङ्क छ। नेपाली रुपियाँमा यो खर्च 5,75,00,000 हुन आउँछ। 4 वर्षमा सबैभन्दा धेरै युनिसेफले 316 विज्ञापनका लागि $20,080 खर्चेको छ। दोस्रोमा एकीकृत नेपालले $14,083 र तेस्रोमा माई भोइस काउन्ट्सले $8,656 खर्चिएका छन्। सामाजिक मुद्दा, चुनाव र राजनीति सम्बन्धी फेसबुक विज्ञापनमा 4 वर्षमा 5 करोड भन्दा बढी खर्च शीर्षकको खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
10: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
9: पहिरोका पूर्व संकेतहरू जानिराखौं र सावधानी अपनाऊ।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अद्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च
3: लाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। गएको बिहिबार बेलुकादेखि सामाजिक सञ्जालमा महिला तथा बाल बालिका मन्त्री सीता बादीले उद्धार गरिएको शिशुलाई स्तनपान गराएको भिडियो सर्वत्र फैलियो। भिडियो देखेर धेरैले सामाजिक सञ्जालमा भावुक सन्देश पोस्ट गरे। मन्त्री बादी स्वयं मन्त्रालय जाँदा काखमा 19 महिने छोरा च्यापिरहेको हुनुहुन्छ। विभिन्न कार्यालयमा जाँदा होस् वा मन्त्रालयमा बैठक गरिरहेको छेड काखमा बसिरहेका छोरा मातृ स्नेहबाट वञ्चित हुन पाउँदैनन्। भिडियोमा देखिएको स्तनपान गराएको शिशु भने नेपाल बाल संगठनबाट गएको शनिबार उद्धार गरिएका 17 दिने बालिका हुन्। मन्त्री वादीले गएको आइतबार ती शिशुलाई स्तनपान गराउनु भएको हो। जब मैले उनलाई काखमा राखेँ आफ्नै बाबु सम्झिए थाहै नपाई आँखा रसाउन थालेछ। मन्त्री वादीले भन्नुभयो 12 वर्षको उमेरदेखि बाल गृहमा हुर्किरहेकी उहाँलाई बाल बालिकाको मुद्दाले छिटो छुन्छ। जिन्दगीमा न सांसद कहिले हुन्छु सोचेको थिएँ न मन्त्री। अचानक जिम्मेवारी पाएँ तर जुन मन्त्रालय पाएँ त्यसलाई म नजिकबाट रिलेट गर्न सक्थेँ। मन्त्री वादीले भन्नुभएको छ। मन्त्री वादीले जब उद्धार गरिएको शिशुलाई स्तनपान गराइन् शीर्षकको खबर कान्तिपुर दैनिकले छापे।

0: शिक्षा मन्त्री प्रधानको राजीनामाको अडानसहित सिजेपीले आन्दोलनको नेतृत्व गरिरहेको छ। मन्त्री प्रधानलाई हटाउन ढिलाइ गरिए आन्दोलन थप कडा हुने सिजेपीले चेतावनी दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। विदेशकै अर्को प्रसङ्गमा फ्रान्स र स्पेनमा डडेलो तीव्र रूपमा फैलिएपछि विस्थापित हुनेहरूको संख्या 140,000 नाघेको छ। फ्रान्सका गृहमन्त्रीले सार्वजनिक गरेको पछिको विवरण अनुसार देशको दक्षिण पश्चिमी क्षेत्रमा पर्ने जिरोन र ल्यान्ड क्षेत्रमा डडेलो अनियन्त्रित भएपछि त्यहाँ मात्रै 1,10,000 मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। यस्तै सिमाना जोडिएको छिमेकी देश स्पेनको राजधानी म्याड्रिडको पश्चिमी क्षेत्रमा लागेको डडेलोका कारण 33,000लाई सुरक्षित ठाउँमा सारिएको बिबिसीले जनाएको छ। यस्तै 20,000 भन्दा धेरै मानिसलाई घरभित्रै बस्न निर्देशन दिएको छ। म्याड्रिडमा लागेको डडेलो नियन्त्रण गर्न अग्नि नियन्त्रकहरूलाई कठिनाई भइरहेको छ।
1: अब खेल खबर। काबा पुरुष भलिबल च्याम्पियनसिपमा लगातार तेस्रो खेलमा पराजित भएको छ। हिजो आयोजक टोली पाकिस्तानसँग नेपाल 3-0 सोझो सेटमा पराजित भयो। पाकिस्तानले नेपाललाई 25-14, 25-18 र 25-10 हराएको हो। पाकिस्तानले यसअघि आफ्ना दुई खेल 3-0 सेटमा नै जितेको थियो। नेपाल भने श्रीलङ्का र काजाकिस्तानसँग पराजित भएको थियो। अब नेपालले बङ्गलादेश र उज्बेकिस्तानसँग खेल्नेछ। शीर्ष चारमा रहँदै सेमी फाइनल पुग्न नेपालले बाँकी दुई खेलमा जित निकाल्नु पर्नेछ। प्रतियोगितामा नेपाल सहित आयोजक पाकिस्तान, कजाकिस्तान, श्रीलंका, बंगलादेश र उज्बेकिस्तान गरी 6 टोली छन्। सबैले एक अर्कासँग खेलेपछि शीर्ष चारमा रहने टोलीले सेमी फाइनल खेल्नेछन्।
0: आयकै रनमा अब केही खबर संक्षेपमा। नेपालकै पहिलो आधुनिक सुरुङ मार्ग सिस्नेखोला नागडुङ्गा पर्सि सोमबारदेखि सञ्चालनमा आउने भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानिज राजदूत मायादा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका नेपाल अध्यक्ष मिजुकी मासा जकुले लगायतको उपस्थितिमा पर्सि सुरुङ मार्गको उद्घाटन गर्ने कार्यक्रम छ। सडक विभागका प्रवक्ता शुभराज नेउपानेले पर्सि सुरुङ मार्गको उद्घाटन हुने जानकारी दिनुभयो। तर त्यो दिन एम्बुलेन्स, सुरक्षा निकाय लगायत आकस्मिक सेवाका गाडीलाई मात्र खुला हुनेछ। त्यस्ता गाडीको आगमनका आधारमा सुरुङ मार्गको प्राविधिक परीक्षण पनि हुनेछ, उहाँले भन्नुभयो। त्यसपछि साउनको अन्तिम हप्ता वा भदौको पहिलो हप्तादेखि अरू नियमित गाडीलाई पनि सुरुङ मार्ग खुला हुने सडक विभागले जनाएको छ।
1: युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीका विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यवहारिक नीति लागू गर्ने बताउनु भएको छ। युवा श्रम तथा रोजगार मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासी संगठनद्वारा हिजो आयोजित 5 नेपाल फोरम अन माइग्रेसन एन्ड डेभलपमेन्ट सम्बन्धी सम्मेलनमा मन्त्री यादवले सरकारले 2072 लागू गरेको निशुल्क भिसा र टिकट नीति कागजमा मात्र सीमित भएकाले यसलाई व्यवहारिक बनाउन पुनरावलोकन गर्ने प्रक्रिया सुरु गरेको जानकारी दिनुभयो।
0: विभिन्न निकायका अनुमति प्रक्रियाको उल्झनले बन्जी, जिपलाइन, वाटर पार्क र मोटर बोट जस्ता एडभेन्चर टुरिज्ममा गरिएको करोडौं लगानी जोखिममा परेको खबर कान्तिपुरले लेखेको छ।
1: उन्नत तथा विकासे जातका बालीको विस्तारसँगै रैथाने धान, मकै, तरकारी लगायतका स्थानीय बाली क्रमशः लोप हुन थालेका छन्। किसानका अनुसार केही स्थानीय प्रजाति पूर्ण रूपमा हराइसकेका छन् भने कतिपय लोपोन्मुख अवस्थामा पुगेका छन्। यसले ग्रामीण क्षेत्रमा सामाजिक आर्थिक प्रभाव पारेको उनीहरूको बुझाइ छ। यस्तै रैथाने बालीसँगै संस्कृति पनि हराउँदै गएको खबर गोर्खापत्र दैनिकले छापेको छ।
0: बढ्दो तापक्रम, वर्षाको बदलिँदो स्वरूप र अव्यवस्थित शहरीकरणसँगै डेङ्गीको जोखिम नयाँ ढाँचामा विश्वभर फैलँदै गएको एक अध्ययनले देखाएको छ। जलवायु परिवर्तन र तीव्र शहरीकरणले लामखुट्टेको प्रजनन, भाइरस फैलावट र संक्रमण समय अवधिमा परिवर्तन ल्याइरहेको वैज्ञानिक अध्ययनको निष्कर्ष रहेको खबर आजको नागरिक दैनिकले लेखेको छ।
1: सरकारले राष्ट्रिय परिचय पत्रका लागि 1 करोड अटोमेटेड बायोमेट्रिक आइडेन्टिफिकेसन सिस्टम एबीआईएस फ्रान्सेली कम्पनीबाट बिना प्रतिस्पर्धा खरिद गर्ने भएको छ। सरकारले आइडेमियाको माउ कम्पनी आईएन ग्रुपबाट खरिद गर्ने निर्णय गरेको हो। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको प्रस्तावमा बालेन्द्र शाह नेतृत्वको मन्त्री परिषदले गएको जेठ 29 फ्रान्सेली कम्पनी आईएन ग्रुपसँग सरकारी स्तरमा G2G सम्झौता मार्फत एबीआईएस खरिद गर्ने निर्णय गरेको खबर कान्तिपुर दैनिकले छापेको छ।
0: सरकारले सचिव पदका 10 दरबन्दी घटाउने तयारी तयारी गरेको छ। सचिव सहित विभिन्न पदमा सङ्घमा 600 भन्दा बढी दरबन्दी घटाउने सरकारको तयारी रहेको खबर नागरिक दैनिकले लेखेको छ।
1: अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएको आर्थिक वर्ष भ्रष्टाचार सम्बन्धी सबैभन्दा धेरै उजुरी पालिकासँग सम्बन्धित परेका छन्। आयोगले आर्थिक वर्ष 82-83 दर्ता भएका उजुरी मध्ये झन्डै आधा स्थानीय तहसँगै सम्बन्धित रहेको जनाएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
0: काया

0: कैरनमा अब पालो उखानको
1: दिदा इष्ट लिदा दुष्ट
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
1: सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको भन्दै तीनवटा अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्ति न्यायाधीशलाई राजीनामाका लागि दबाब दिएको पुष्टि गर्न सरकारको चुनौती।
0: कम उमेरमै विवाह र गर्भधारण गर्ने आमा र शिशुको ज्यान जोखिममा डुबेर ज्यान गुमाउनेमा बाल बालिका धेरै समुदाय स्तरमा जनचेतना बढाउनु पर्ने खाँचो।
1: बर्ड फ्लू नियन्त्रणमा आउन थालेको पशु सेवा विभागको भनाई जोखिम टरी नसकेकोले जैविक सुरक्षा र निगरानीलाई निरन्तरता दिन किसानलाई आग्रह।
0: भारतमा आन्दोलन गरिरहेको सिजेपीका दुई मागमा सरकार सकारात्मक शिक्षा मन्त्रीको राजीनामा बारे निर्णय हुन बाँकी।
1: र काबा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल लगातार तेस्रो खेलमा पराजित।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौँ। मोटरसाइकल पछाडि बसेर स्टन्ट देखाएर हिँड्ने सांसदलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ एकजना सांसदले यसै गरी सर्कसमा जस्तो मोटरसाइकल पछिल्लोतिर खुट्टा मात्रै टेकेर उभिएर भिडियो खिच्दैछन् अनि जोसका साथ भन्दैछन् लौ गाइज ट्राफिक नियमको पालना गरौँ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौँ। नमस्कार।
2: नमस्कार। आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु।
3: बेसमा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे हुनुहुन्छ। घिमिरेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। होइन, अब नेपाली कङ्ग्रेस जुन ढङ्गले अब मिलेर जानुपर्ने थियो, जुन ढङ्गले चाहिँ कङ्ग्रेसलाई एक ठाउँमा भ्याउन सकिएन नि त। सभापतिले जुन जवाब दिए त देखाउनु पर्ने, त्यो देखाउन सक्नु भएन भन्ने छ नि त इतर पक्षको जवाब के अरे काम चाहिँ होइन कुराहरू
4: होइन होइन चरणबद्ध रूपबाट पार्टी सभापतिज्यूले चाहिँ नि कुराकानी गरिरहनु भएको छ पार्टीका नेताहरूसँग, पूर्णबहादुर खड्कासँग, शेखर कोइरालासँग, अरू नेताहरूसँग पनि कुराकानी भइरहेको छ। उपसभापतिज्यूले पनि कुरा गरिराख्नु भएको छ, हाम्रो पनि थोर बहुत कुराकानी भइरहेका छ र कसरी मिलाउने भन्ने सूत्र हामीले चाहिँ नि पहिल्यै राखेका छौँ। त्यसैले यो समस्या महाधिवेशनमा सहभागी हुने र नहुनेको समस्या भएको हुनाले यो समस्या चाहिँ वास्तवमा चाहिँ एक दुई दिन एक दुई घन्टा बसेर मिल्ने समस्या पनि छैन। हामीले राम्ररी नै छलफल गरेर हामीले सबै एउटा मुद्दामा एउटा विषयमा सहमत भएर हामी अगाडि जानुपर्ने अवस्था छ। त्यसैले अलिकति समय लागेको हो। हामी निरन्तर प्रयत्नरत छौँ र मलाई आत्मविश्वास छ यसमा हामीले चाहिँ समाधान निकाल्छौँ। हामी सबैका बिचमा मेलमिलाप भएर हामी पन्ध्रौँ महाधिवेशनतर्फ अग्रसर हुन्छ।
3: होइन, अब सफल त हुने त्यसमा चाहिँ मिलाउने मिलाएर लैजाने एउटा बनाउने भने चाहिँ गगन थापाजीले के चाहनु भएको छ, पूर्णबहादुर खड्काजीले अर्थात् इतर पक्षले चाहिँ चाहेको के छ, यसको जड के हो, यो चाहिँ जरा अभियान पनि अस्ति भर्खरै सम्पन्न पनि गर्नुभएको छ तपाईँहरूले त होइन, यो जड चाहिँ के हो?
4: चाहेको पन्ध्रौँ महाधिवेशन हो, चाहेको सबै सहभागी भएर चाहिँ सम्पन्न हुने पन्ध्रौँ महाधिवेशन, त्यसले चयन गर्ने नेतृत्व, त्यसले तय गर्ने नीति र आगामी चाहिँ नि निर्वाचनमा प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा चाहिँ बलियो हाम्रो उपस्थिति, लोकप्रिय उपस्थिति र त्यो निर्वाचन हाम्रो पक्षमा परिणाम कसरी प्राप्त गरिन्छ त्यसको तयारी, जसलाई हामीले पन्ध्रौँ महाधिवेशनको तयारीको क्रममा नै हामीले सुरु गरिसकेका छौँ। त्यसो भएको हुनाले अहिले चाहिँ यो विषय चाहिँ हाम्रो साझा विषय हो, हामीले वाद विवाद गर्ने विषय होइन। एकले अर्कालाई लाञ्छना लगाएर आरोप प्रत्यारोप लगाएर चाहिँ समाधान भेटिँदैन। हिजो पनि हामीसँगै थियौँ, राम्रो कामका लागि पनि हामी हकदार छौँ सबै, होइन? हिजो हामीसँगै थियौँ, काम बिग्रेको छ भने पनि त्यसका लागि हामी पनि छौँ, हिस्सेदार साझेदार हामी पनि छौँ, राम्रो कामका लागि पनि हामी सबै चाहिँ त्यसका लागि जसका भागीदार छौँ। यदि काम बिग्रेको छ भने हामी पनि छौँ, हिजो हामीसँगै यात्रा गरे त हो नि, एउटै संस्था हो, एउटै पार्टी हो। त्यसैले कोही चोखो कोही चाहिँ एकदमै ठुलो त्यसको चाहिँ अभिनेता के अरे खलनायक भन्ने कुरा छैन। सबैले थोर बहुत जिम्मेवारी अनुसार जसले बढी जिम्मेवारी लियो, ठुलो जिम्मेवारी लियो, उसले बढी जिम्मेदार हुनुपर्छ, त्यसको दोषको भागीदार बढी हुनुपर्छ, होइन? सानो जिम्मेवारीमा भएकाहरूले त्यही अनुसारको चाहिँ भागीदार हुन्छन्। त्यसैले अहिले आरोप प्रत्यारोप लगाएर साथी माथि त्यहाँदेखि हिलो छ्यापेर केही हुँदैन, किनभने सँगै बस्नु छ, सँगै जानु छ, र भोलि पछुतो हुने गरिकन अहिले अभिव्यक्ति दिनु पनि हुँदैन।
3: तर एउटा कुरा के देखियो भने नि, स्मृति दिवसको अवसरमा चाहिँ जुन दृश्य देखियो त्यो दृश्यले गर्दाखेरि त सभापतिले गगन थापाजीले नै के अरे सभा शेरबहादुर देउबा तत्कालीन सभापतिको चाहिँ घर जलाएकोदेखि लिएर पार्टी कार्यालय पनि त्यही समूह गरेर जलाएकोदेखि लिएर हरेक कुराहरूलाई चाहिँ त्यो ढङ्गले डिफाइन गरियो नि त, होइन? यो मिल्ने बाटो हो,
4: त्यो अकल्पनीय कुरा हो, अकल्पनीय कुरा हो। शेरबहादुर दाई माथि भएको साङ्घातिक जुन हमला छ, घरमाथिको जुन चाहिँ तोडफोड र त्यहाँ जुन किसिमको विभत्स त्यो त्यहाँ आक्रमण भयो हो, घरलाई चाहिँ तहस नहस पार्ने जुन काम भयो उहाँमाथि भाउजूमाथि, त्यसमा हामी सबै दुखी छौँ र त्यसमा हामीले दुःख व्यक्त गरेका छौँ। हामीले त झन् त्यो घटनामा संलग्नहरूलाई चाहिँ नि छानबिन गरेर कारवाहीको दायरामा ल्याउनुपर्छ पनि भन्यौँ हामीले, होइन? त्यसमा कोही पनि व्यक्ति संलग्न भएको जसरी उहाँहरूले त्यहाँ एउटा त्यहाँ अभिव्यक्ति दिनुभयो त्यो अकल्पनीय कुरा हो, त्यो त्यो सम्भवै छैन, त्यो कल्पना बाहिरको कुरा हो। अब त्यो त खेदजनक कुरा हो जसले त्यहाँ अभिव्यक्त भयो त्यहाँ, होइन? यसरी चाहिँ अभिव्यक्ति दिन उपयुक्त हुँदैन। पार्टीको एउटा सदस्यले, पार्टीको एउटा जिम्मेवार पदाधिकारीले चाहिँ नि पार्टी सभापतिमाथि त्यस्तो तहको त्यो तहको कल्पना पनि गर्दैन, होइन? हामी त्यस्तो कल्पना पनि गर्दैनौँ। त्यसैले मेरो आग्रह पनि छ, त्यसरी हामी त्यो तहमा नउत्रौँ, हामीले एउटा लेभलमा बसेर एउटा मर्यादाको एउटा संस्कारको एउटा तहमा बसेर हामी काम गरौँ, हामी प्रतिस्पर्धा गरौँ, पन्ध्रौँ महाधिवेशन सहभागी हौँ, सबैको लागि ढोका खुला गरेका छ। यसरी पत्थर फ्याँकेर कसो लाग्छ भने उहाँहरू पत्थर फ्याँकिराख्नु भएको छ हामी माथि। हाम्रो स्मृति दिवसको कार्यक्रममा त तपाईँहरूले देख्नुभयो, हामीले त त्यो तहको चाहिँ प्रत्यालोचना त हामीले गऱ्यौँ, उहाँहरूले पत्थर फ्याँक्नु भयो, हामीले फुल फ्याँक्यौँ, होइन? पत्थर फ्याँक्नु भयो हामी माथि, हामीले
3: फाल्न त गुलाबकै फुल फ्याँक्नु भयो, तर चाहिँ त्यसमा काँडा पनि सँगै थियो क्या?
4: होइन, त्यो त गुलाबको फुलमा काँडा भएन भने गुलाबको महत्त्व रहँदैन,
3: काँडाले बिजाउने काम पनि भयो नि, बिजी पनि राखेको छ, फुल पनि फाल्नु भयो बाहिरबाट, तर बिजाउने काम पनि भयो कि काँडाले घोच्यो पनि,
4: होइन? त्यो त फुल कसरी टिप्ने भन्ने कुरा त फुल टिप्ने व्यक्तिले त जान्नुपर्छ, काँडा बेगरको गुलाबको कल्पना पनि सकिँदैन। हाम्रो उद्देश्य के हो भने चाहिँ सबै साथीहरूलाई चाहिँ नि एकै ठाउँमा ल्याएर हातेमालो गरेर एकता पूर्ण वातावरणमा चाहिँ हामीले महाधिवेशन सम्पन्न गराउने भन्ने नै हाम्रो ध्येय, त्योभन्दा अर्को ध्येय छैन। हामी सबैको योगदान छ, हामी सबैले सङ्घर्ष गरेका छौँ, कोही यहाँ सङ्घर्ष गरेको, कोही चाहिँ लिगलिट दौडमा सहभागी भएर सानेपा गएको होइन, दौडिएर सानेपा पुगेको होइन, सानेपा एउटा विधि र प्रक्रियाबाट सानेपा पुगेको हो, विधि र प्रक्रिया पुरा गरेर जो पनि सानेमा पुग्न पाउँछ, सबैका लागि ढोका खुला छ, प्रतिस्पर्धाका लागि ढोका खुला छ, पार्टीको प्रक्रियाका लागि ढोका खुला छ, होइन? हिजोको परिस्थितिको म चित्रण गर्न चाहन्न, हिजो कस्तो स्थिति थियो, पार्टी कसरी चलाएको थियो, देश कसरी चलाएको थियो, त्यसको म चित्रण गर्नै चाहन्न, तितो कुरा म आज स्मरण गर्न चाहन्न। त्यसो भएको हुनाले चाहिँ हामी सबै बसौँ, छलफल गरौँ, समाधानको बाटो खोजौँ, कुनै जटिल मुद्दा एकदमै मिल्नै नसक्ने मुद्दा भन्ने मलाई लाग्दैन। त्यसैले सभापतिजीले, उपसभापतिजीले, हामी सबैले त्यहाँका सबै तहका नेताहरूसँग कुराकानी गरिरहेका छौँ, पार्टीको ग्रासरुट, पार्टीको तल्लो तहका सबै साथीहरू चाहिँ कसरी तपाईँहरू एकै ठाउँ चाहिँ भएर अगाडि बढ्नुहुन्छ भनेर चिन्तित हुनुहुन्छ आज। त्यसो भएको हुनाले यो हामी चाहिँ विनाशको बाटोतर्फ अगाडि नबढौँ, हामी सबै एक भएर बढौँ भन्ने हामी सबैको चाहिँ आग्रह पनि छ।
3: हुन त अब धेरै पटक हामीले छलफल गरेका छौँ, बस पनि गरेका छौँ, होइन? अब एकै कुरालाई धेरै पटक चाहिँ दोहोऱ्याइराख्ने विषय पनि हुँदैन, तर अब एक ढिक्का बनाऊ, एकजुट बनाऊ, तपाईँ आउनुहोस् भन्ने चाहिँ एउटा मध्यमार्गी एउटा प्रस्ताव हुन्छ नि त, त्यो बाटो चाहिँ उहाँ पनि अटाउने बाटो, जस्तो उहाँले सम्मान खोज्नु भएको छ नि त, होइन? त्यो सम्मान
4: ब्ल्याक एन्ड व्हाइटमै हामी हाम्रो आदान प्रदान भइराखेका छ नि, पार्टीका महाधिवेशनसँग सम्बन्धित सबै समितिहरूमा उहाँहरूलाई यो चाहिँ अहिलेको संस्थापन इतर साथीहरूलाई सहभागी गराउने, महाधिवेशनसँग सम्बन्धित सबै साथीहरूलाई त्यसरी महाधिवेशनको लागि व्यवस्थापन समिति बनाउने, त्यसमा सहभागी गराउने, होइन? त्यसपछि एउटा राजनीतिक संयन्त्रको प्रस्ताव पनि आएको छ, राजनीतिक संयन्त्र बनाउने प्रस्ताव छ, त्यसमा दुवै पक्षको साथीहरू नेताहरू राखेर चाहिँ नि त्यो राजनीतिक संयन्त्रका मार्फत केही विवादहरू आयो भने समाधान गर्ने भन्ने प्रस्ताव पनि आएको छ। त्यसो भएको हुनाले मलाई लाग्छ हाम्रा मतमतान्तरहरू साँगुरिँदै गएका छन्। त्यसलाई चाहिँ केही दिनभित्रमा हामी टुङ्गो लगाउँछौँ, मलाई विश्वास छ, धेरै दिन लाग्दैन।
3: होइन गुरुजी, अब एउटा खबर आयो कि सर्वोच्चका 3 न्यायाधीशलाई राजीनामा गर्न सरकारले दबाब दिएछ, होइन? सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिफ फुयाललाई राजीनामा देऊ नत्र भन्ने महाभियोग लाउँछु भन्ने खालको धम्की दिएको भन्ने एउटा रिपोर्ट आएको विषय आयो। त्यसमा चाहिँ एमनेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र CICJ चाहिँ यसमा दावी गरेका छ। अब यो हुँदै गर्दाखेरि के हो, सरकार फेरि न्यायालयतर्फ लागे हो अहिले?
4: होइन, नेपालको राजनीतिमा के अभ्यासहरू भएका छन् पछिल्ला दिनमा? 64 सालमा नेकपा माओवादीले ठुलो पार्टी भएपछि चाहिँ यो अभ्यास चाहिँ सबैतिर सबै संस्थाहरूलाई, राष्ट्रिय संस्थाहरूलाई आफ्नो अधीनमा राख्ने र एउटा सार्वभौम संस्थाहरूलाई, अदालत भनेको स्वतन्त्र जसलाई न्यायपालिका भन्छौँ हामी, होइन, त्यसलाई चाहिँ आफ्नो कार्यक्षेत्रमा चाहिँ स्वतन्त्रतापूर्वक काम गर्न दिनुपर्छ, होइन? त्यसमाथि पनि हस्तक्षेप गर्ने प्रयत्न भएको थियो, आर्मी, नेपाल आर्मीमाथि हस्तक्षेप गर्ने प्रयत्न भएको थियो हिजो, होइन? 74 पनि नेकपाले बहुमत प्राप्त गरेपछि त्यतिखेर पनि चाहिँ नि त्यो प्रयत्न भएको थियो र अहिले फेरि त्यो प्रयत्न चाहिँ नि सुरु भएको छ। यो दुर्भाग्यपूर्ण प्रयत्न हो। कार्यकारीको छाया अदालत हुनै सक्दैन। कार्यकारीले आफ्ना संयन्त्रहरूलाई राम्रो चलाए भइहाल्यो। यो प्रजातन्त्रको जुन मौलिकता हो, होइन, चाहिँ जुन सेपरेसन अफ पावरको जुन सिद्धान्त हो, शक्ति पृथकीकरणको सिद्धान्त, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका, लोकतन्त्रका अभिन्न अङ्गहरूले आफ्नो क्षेत्रमा स्वतन्त्रतापूर्वक काम गर्ने हो, नियम कानुन संविधानको अधीनमा रहेर। त्यसो भएको हुनाले जुन कुरा अहिले तपाईँले उठाउनु भयो यो आपत्तिजनक कुरा हो, दुर्भाग्यपूर्ण कुरा हो र अदालतमाथिको हस्तक्षेप नेपाली जनतालाई सही हुँदैन।
3: तर अब सरकारले त भनेको छ नि तपाईँहरूको प्रशस्त गर्नुहोस् तपाईँहरू भनेर, आन्तरिक रूपमा दबाब गएको विषय छ, होइन? न्यायालयमाथि अब भोलि त न्यायालयको स्थिति के हुन्छ, तपाईँहरूको भूमिका के हुन्छ?
4: दबाब दिने होइन, न्यायालयलाई हामीले अस्ति पनि सुन्यौँ नि, संवैधानिक अङ्गका पदाधिकारीलाई बोलाएर चाहिँ नि तपाईँ मुद्दा चलाउनुहोस् भनेर चाहिँ घन्टौँ चाहिँ नि, होइन, निजी सचिवालयमा राखेर दबाब दिएको भन्ने पनि सुन्यौँ। आज यो कुरा आइराखेको छ। यो चाहिँ प्रजातन्त्रको जुन स्वस्थ अभ्यास हो नि त्यसको विपरीत हो। यो अहिलेको शासन प्रणालीलाई जसरी अभ्यास गर्नुपर्ने हो, यसलाई चाहिँ नि तानाशाहीको चाहिँ नि बुटले कुल्चिने जुन प्रयत्न देखिँदैछ यो दुर्भाग्यपूर्ण छ। यो नेपाली जनतालाई किमार्छ पनि सही छैन।
3: अनि यो राजदूत नियुक्तिको प्रक्रिया पनि ढिलाइ भएको छ, संवैधानिक नियुक्तिका प्रक्रियाहरू पनि ढिलाइ भइरहेका छन्, होइन? तत्कालीन अब राजनीतिक नियुक्तिहरूलाई हटियो, हटाइयो,
4: सरकारको अकुशलता हो, सरकारको असफलता हो। यो चाहिँ सरकारले चाहिँ कुनै भेस्टेड इन्ट्रेस्ट, कुनै अभिष्ट चाहिँ खास नियोजित उद्देश्य राख्यो भने ढिलाइ हुन्छ, नभए चाहिँ निष्पक्षतापूर्वक चाहिँ नि नियुक्ति गर्ने हो भने त्यसमा केही पनि ढिलाइ हुँदैन। जसरी आवेदनहरू आएका छन्, होइन, राजदूत नियुक्तिमा त आवेदनै माग गर्नुभएको थियो उहाँहरूले, होइन, संवैधानिक अङ्गका नियुक्तिहरूमा चाहिँ निश्चित मापदण्ड अनुसार चाहिँ योग्यता पुगेका व्यक्तिहरू नियुक्ति गर्ने चाहिँ कानुनी प्रावधान छ, व्यवस्था छ, त्यसलाई अनुसरण गरेर त्यो प्रक्रियामा प्रवेश गरेर नियुक्तिको प्रक्रिया किन ढिलाइ गर्ने? कामहरू सबै ढिलो भएर, विलम्ब भएर राष्ट्रको बहुमूल्य समय खेर गइरहेको छ। त्यसमा चाहिँ सरकार गम्भीर हुनुपर्छ। राजनीतिक नियुक्तिको ढिलाइले कूटनैतिक सम्बन्ध जुन उचाइमा हामीले निरन्तर चाहिँ हामीले काम गरेर पुर्याउनु पर्ने अवस्था छ, होइन? त्यो ठुल्ठुला दात्री राष्ट्रहरू चाहिँ छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई चाहिँ हामीले अहिलेको समय अनुकूल बनाउनु छ, होइन, घनिष्ठ बनाउनु छ, सुमधुर बनाउनु छ, त्यसका लागि काम गर्नु छ। यो ढिलाइले त यो त हाम्रो लागि नै ठुलो क्षति पुग्दैछ नि त, यसले दुर्गामी प्रभाव पार्दैछ नि। यसमा चाहिँ ढिलाइ गर्नु सरकारको ठुलो कमजोरी हो।
3: तर सरकारले सुकुमासी समस्या समाधानको विषयमा जुन किसिमले पहल कदमी गर्यो, तर अहिले चाहिँ जहाँ जहाँ नागरिकता छ तपाईँहरूको जिल्ला जुनमा चाहिँ नागरिकता जारी भएको छ त्यही फर्किनुहोस् भन्ने छ, होइन? यो समस्या बल्झिने भयो कि समाधान हुने भयो?
4: अब यो यसो धपाएर नागरिकलाई बसेको ठाउँ ठिक छ, बसेको ठाउँ उपयुक्त थियो कि थिएन त्यो हेर्ने हो, अध्ययन गर्ने हो। र सुकुमासी यो देशका नागरिक हुन्, यो देशको यो माटोमा यदि यसलाई चाहिँ 2 करोड टुक्रामा भाग गर्ने हो भने एक टुक्रामा उनीहरूको पनि हक छ। भूपी शेरचन्दको कविता मैले अहिले सम्झेँ, यदि यो देशलाई 1 करोड टुक्रामा भाग लगाउने हो भने एउटा टुक्रामा मेरो पनि हक हुनेछ, उहाँले एउटा कवितामा भन्नुभएको छ। मैले भन्न खोजेको के कुरा के हो भने, नेपाली नागरिकहरू जो जहाँ बसोबास गरेका थिए उनलाई त्यहाँभन्दा अन्यत्र सार्नुपर्ने अथवा भूमिहीन नागरिकहरूलाई चाहिँ नि भूमि दिनुपर्ने, घरवासको व्यवस्था गर्नुपर्ने राज्यको दायित्व हो। अहिले चाहिँ नि एकदमै चाहिँ उनीहरूलाई चाहिँ घरबार विहीन, घरवास विहीन बनाएर चाहिँ एक त चाहिँ सुकुम्बासीको जुन प्रताडना उनीहरूले झेलिरहेका थिए उनीहरूलाई आफ्नो जिल्ला जाऊ भन्नु त्यो जिम्मेवार काम होइन। राज्य अभिभावक हो, सबै नागरिकको अभिभावक अभिभावकत्व उसले ग्रहण गरेको हुन्छ होइन, त्यो संवैधानिक उसको चाहिँ के हो भने जिम्मेदारी हो, दायित्व हो, त्यो जिम्मेदारी र दायित्वबाट च्युत भएर सरकारले चाहिँ आफ्नै जिल्लामा जाऊ, आफ्नै ठाउँमा जाऊ, बाटे बाँच मरे मर भन्ने शैलीको व्यवहार गर्नु यो नेपालको दुर्भाग्य हो।
3: एउटा कुरा घिमिरेज्यूमा जान जाँदै, तपाईँकै प्रदेशका पूर्व मुख्यमन्त्रीले त सभापतिलाई परिचालित भन्नुभयो नि त होइन,
4: होइन अब त्यस्तो चाहिँ कुरा कल्पना पनि गर्न सक्दैनौ, हेर्नुहोस् कल्पना पनि गर्न सक्दैनौ सबैको, उहाँले बोल्ने साथीको पनि जसलाई आरोपित गर्नुभयो उहाँको पनि नेपाली कङ्ग्रेस पार्टीमा ठुलो योगदान छ, उहाँहरू सङ्घर्षबाट आउनुभएको, त्यसैले बोल्ने साथीलाई पनि म विनम्रतापूर्वक सुविचारित भएर बोल्न आग्रह गर्छु र यस्तो कुराको हामी कल्पना पनि गर्न सक्दैनौँ। पार्टीमा लागेको व्यक्ति चाहिँ आफ्नो विवेकले आफ्नो क्षमताले आफ्नो समर्पणले काम गरिरहेका हुन्छ होइन, त्यसो भएको हुनाले बेबुनियाद हामीले कसैलाई पनि आरोपित गर्नु हुँदैन, मन परेन भनेर चाहिँ प्रश्न उठाउनु हुँदैन, मन पर्दा अङ्गमाल गर्ने, मन नपर्दाखेरि तथा नाम गाली गर्ने काम हामीले गर्नु हुँदैन, यो प्रजातान्त्रिक संस्कार होइन, यो हाम्रो भण्डारमा त यो गाली भन्ने कुनै शब्दावली नै छैन, हामी सबैलाई प्रेमपूर्वक सबै एकै ठाउँ हामी भेला भएर अगाडि बढौँ भन्न चाहन्छौँ हामी।
3: हस् महामन्त्रीज्यू, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार। नेपाली कङ्ग्रेसका महामन्त्री गुरुराज घिमिरे आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैन। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
6: अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 घन्टा इमर्जेन्सी सेवा,
6: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
6: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
6: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
7: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
6: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
7: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
6: भेन्टिलेटर सेवा,
7: होल बडी चेकअप जाँचको सुविधा
6: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन, फोन 0656 858 553
8: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
9: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित BBA र BED तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
8: प्रवेश परीक्षा साउन 2 साता र कक्षा सञ्चालन साउन 3 सातादेखि।
9: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
8: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
9: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
8: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
9: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
8: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
10: ओहो ल ल ल, क्यामेराम्यान खसेछ, हत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ, ल होस् पनि छैन, ल ल ल ल, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
11: पर्ख दीपक,
10: किन
11: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्याप्पिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
10: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
12: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घन्टा सिटी स्क्यान तथा ICU सेवा उपलब्ध गराइन्छ।
13: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार।
14: होइन, भोक लागेको छैन तिमीहरूलाई?
15: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पनि चित्त बुझाउनु त होला नि।
16: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर
3: नेपाली बसमा हामी चर्चा गरिरहेका छौँ, र विशेष गरी यो देशको न्यायालयको विषयमा आज हामी चर्चा गर्न चाहन्छौँ, जसका निम्ति यतिखेर प्रत्यक्ष रूपमा हामीसँग जोडिनु भएको छ अधिवक्ता सुशील सापकोटा। सापकोटाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा यहाँलाई स्वागत छ, नमस्कार।
17: हजुर नमस्कार।
3: सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामा गर्न सरकारले दबाब दिएछ, यस्तो गर्न मिल्छ सरकारले?
17: सर्वोच्च अदालतका तीनजना न्यायाधीशलाई
3: राजीनामा दिन दबाब दिएको विषय आयो क्या बाहिर?
17: हो, दबाब दिएको विषयमा शुक्रबार एमनेस्टी इन्टरनेसनल नेपाल, ह्युमन राइट वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्टले चाहिँ एउटा विज्ञप्ति निकालेर राजीनामा गर्न दबाब दिएको भन्ने कुरा आयो। तर सरकारको तर्फबाट कानुन मन्त्रीको बिबिसँग भएको अन्तर्गत पनि मैले सुने त्यहाँ चाहिँ त्यस्तो कुनै पनि दबाब दिएको छैन भन्ने कुरा आयो। हेर्नुहोस्, तर यहाँ म निवेदन के गर्न चाहन्छु भने, कुनै पनि व्यक्तिप्रति लक्षित गरेर कुनै पनि पूर्वाग्रह वा योजना बनाएर हामीले महाभियोग लगाउनु चाहिँ उपयुक्त हुँदैन, विधिको शासनभन्दा बाहिरको विषय हो त्यो। तर एउटा प्रश्नसँगै के छ भन्नुहुन्छ भने, सर्वोच्च अदालत भनेको देशको सर्वोच्च न्यायालय हो, सर्वोच्च न्यायालयमा त्यहाँभन्दा माथि न्यायिक उपचार प्राप्त गर्ने ठाउँ छैन नागरिकको लागि, र त्यहाँबाट आम नागरिकले प्राप्त गर्दै गरेको न्याय चाहिँ कति जनअपेक्षित छ भन्ने कुरा विवेचना गर्न सरकारले न्यायपालिकालाई आमूल परिवर्तन गर्नुपर्छ भन्ने कुरा पनि अति नै महत्त्वपूर्ण अवस्था पुगेको छ। यदि केही स्थितिमा केही पहुँच भएका व्यक्तिको लागि चाहिँ पाउने न्याय र आम नागरिकले पाउने न्यायमा विभेद हुँदै गयो भने अर्को क्रान्ति पनि यो देशमा हुन सक्छ। त्यसो हुँदाखेरि मैले निवेदन गर्न खोजेको के हो भने, कुनै व्यक्तिलाई लक्षित गरेर महाभियोग लगाउनु हुँदैन, पूर्वाग्रह राखेर हुँदैन, तर समग्र न्यायपालिकाको आमूल रूपान्तरण गर्नुपर्छ।
3: आवाज अलिकति क्लियर आएन सुशीलजी, तपाईँको आवाजमा अलिकति क्लियर आएन, प्लिज, यो नेटवर्कको समस्या हो वा चाहिँ कन्टिन्यू गर्नु न।
17: हजुर,
3: सुन्दै हुनुहुन्छ?
17: अहिले मेरो निवेदन गराइ के हो भने, कुनै पनि व्यक्तिलाई लक्षित गरेर महाभियोग लगाउनु हुँदैन, तर देशको न्यायपालिका भनेको समग्र आम नागरिकको आस्थाको प्रतीक हो, त्यहाँबाट जनताले पाउने न्यायमा विभेद हुन्छ, र न्याय चाहिँ सीमित व्यक्तिको कब्जामा जाँदैछ भने न्यायपालिकामा रूपान्तरणको लागि न्यायपालिकाका संरचनागत स्वरूपलाई रूपान्तरण गर्नु जरुरी छ र त्यो आवश्यकता पनि छ। तर त्यसको अर्थ चाहिँ केही टार्गेटेड व्यक्तिलाई फलाना फलानालाई लगाउने भन्ने भन्नु भएन, कार्यक्षमताको अभाव छ, न्याय क्षमता छैन भने छनौट गरेर न्यायपालिकालाई चाहिँ आम नागरिकसम्म विश्वास पुर्याउनका लागि असफल हुनुभएका न्यायाधीशहरू पनि सर्वोच्चमा हुनुहुन्छ भने उहाँहरूमा त्यो महाभियोग लगाउनुपर्छ र उच्च अदालतको संरचना पनि परिवर्तन गर्नु पर्छ। तर व्यक्ति लक्षित भएर चाहिँ गर्नु हुँदैन, र यो एमनेस्टी इन्टरनेसनल सहितका मानवाधिकार आयोगले
3: न्यायपालिकाको निष्पक्षतामाथि त प्रश्न उठ्यो नि त, होइन? अहिले पछिल्लो समय पनि
17: एकदम स्पष्ट रूपमा प्रश्न उठेको छ, एउटा आम नागरिकले पाउने न्याय चाहिँ कदापि पनि, मैले भने कदापि पनि जनअपेक्षा छैन। यस्ता फैसला आउन थाले सर्वोच्च अदालतबाट पनि, जहाँ न्याय प्रमाणमा होइन, न्याय पहुँचमा न्याय केही व्यक्तिहरूले इजलासमा बसेर मैले गरेको फैसला नै संविधान हो, मैले गरेको निर्णय नै कानुन हो, कानुन नै मै बनाउँछु भन्ने आशयले निर्णय आउन थालेका छन्। र त्यो अत्यन्त दुर्भाग्य हो देशको न्यायपालिकाको लागि, र यदि यही स्थितिमा छोड्ने हो भने आम नागरिकको लागि न्यायकामा पहुँच हुँदैन, र त्यसको लागि चाहिँ न्यायपालिकामा तपाईँले भन्नुभयो जस्तो तीनजना माननीय न्यायाधीशहरू जो सूचीक्रममा चाहिँ हुनुहुन्थ्यो, उहाँहरूको बाहेकका पनि अरू धेरै न्यायाधीशहरूलाई हामीले छानबिन अनुसन्धान फसलामा कार्य क्षमतालाई हेर्नुपर्छ, त उहाँहरूलाई टाढा गरेर ल्याउनु चाहिँ हुँदैन, र न्यायपालिका सुधारको लागि चाहिँ जरुरी छ। अहिले
3: आज तपाईँले देखिराख्नु भएको छ, होइन, प्रदेशमा सत्ताको लुछाचोडी छ, भागमण्डामा एमाले कङ्ग्रेस र माओवादी नेकपा बीच दौडधुप पनि छ, चौरासीमा हुने स्थानीय चुनाव र प्रदेश सभाको चुनावको यतिखेर कस्तो प्रभाव पर्न सक्छ, यसको आकलन कसरी गर्न सकिन्छ सुशीलजी?
17: यस्तो हुन्छ, हामीले एउटा कुरा के मानौँ भने, स्पष्ट र सक्षम हामीलाई एउटा प्रतिपक्ष चाहिन्छ गणतन्त्रमा, लोकतन्त्रमा। तर प्रतिपक्षहरू कस्ता भए भन्नुहुन्छ भने, सत्ताको लुसाचानीमा फागुन 21 चुनावपछि पनि नेकपा एमाले, नेपाली काङ्ग्रेस र तपाईँको नेकपाले चाहिँ पाठ सिकेको रहेनछन् यिनीहरूले। हेर्नु, सत्तामा भोग गरेर सत्ताको लुसाचुडीले गर्दाखेरि फाग भदौ 24 अवस्था आएको हो, त्यो अवस्थामा उनीहरू सिकेका रहेछन्। अझै पनि उनीहरूलाई दलीय भागभन्डा चाहिएको छ, उनीहरूलाई अझै पनि राजनीतिक भागभन्डा चाहिएको छ, अझै पनि सत्ता चाहिएको छ, कुर्सी चाहिएको छ, जनताको अपेक्षित कामको लागि हामी अघि बढ्नुपर्छ भन्ने भावना देखिएन। र ती ती ती व्यवस्था, मैले अघिल्लो प्रश्नमा पनि न्यायपालिकाका तिनजना न्यायाधीशहरूमा माथि म आयोग लगाउने, सपना मल्ल, प्रधान कुमार रेग्मी श्रीमान, हरिपयन श्रीमान लगायत तिनजना श्रीमानमाथि म आयोग लगाउने प्रस्तावलाई पनि यताकता घुम्रो तरिकाले सत्ताको खेल त होइन यो भन्ने पनि हामीले बुझ्नुपर्ने हुन्छ। त्यस कारणले मैले पनि गर्न खोजेको के हो भने नेपाली जनताले चाहेको सुशासन हो, सक्षम न्यायपालिका हो, त्यसको लागि यी दलहरू सक्षम भए आउँदो स्थानीय चुनावमा पनि यी दलको यो भागभण्डाको लुच्छा जोडीले चाहिँ यिनीहरूको हबीगत चाहिँ फागुन 21 सरहमा पुग्छ, सुध्र्न सकेनन् भन्ने भन्ने चाहिँ मलाई लाग्छ।
3: अब अहिलेको अवस्थामा विगत 35 वर्षदेखि दलीय आवरणमा विद्यार्थी राजनीति र कर्मचारी संगठन खारेजलाई आत्मसात गरेर बस्नुले अब कंग्रेस, एमाले, नेकपा र उहाँहरूको भातृ संगठन विद्यार्थी संगठनहरू पनि मौन भएर बस्नु भएको स्थिति छ होइन। विद्यार्थी र राष्ट्र सेवक कर्मचारीमा दलीय आवरण

0: दललाई आफ्नो राजनीतिक कमजोरी भएको स्वीकार्ने हो कि वा चाहिँ दलहरूलाई आफ्नो जनविश्वास गुमेको आकलन गर्न सकिन्छ अहिलेको पछिल्लो परिस्थिति हेर्दा?
1: यस्तो हुन्छ, उहाँहरूले आफ्नो हिजोको दिनमा भएका निजामती कर्मचारी वा कर्मचारी संयन्त्रभित्र आफ्नो दलीय संगठन विस्तार गर्ने, विद्यार्थीमा राजनीतिक दलको संगठन विस्तार गर्ने जस्ता कार्यहरूमा आफ्ना ग्लानी उहाँहरूलाई छैन, किनभने उहाँहरूका केही अग्रपन्थीका नेतृत्व परेका व्यक्तिहरूले भड्काइरहेको सामाजिक अभिव्यक्ति दिइरहेको हामी सुनिरहेका छौँ। तर उहाँहरूमा चाहिँ के रह्यो भने जनताको विश्वास चाहिँ देखिएन। अहिले जनताले के मानेनन् भने यी दलहरूले हिजो राजनीतिक भागभण्डामा न्यायालय पनि नियुक्ति गरे, भागभण्डा गरे, हिजो राजनीतिक कर्म भागभण्डामा कर्मचारी तन्त्रलाई पनि प्रयोग गरे, विद्यार्थीले पनि राजनीतिक भागभण्डामा प्रयोग गरेर देशलाई तहस नहस बनाएको अवस्थाले जनताले उहाँहरूमाथि विश्वास नगरेको कारणले गर्दा, जनताको अपेक्षित परिणाम नभएको कारणले गर्दा, आत्मसात गरेको भए त प्रदेश चुनावमा प्रदेश सभामा फेरि दुसरी गर्ने थिएन सत्ताको लागि। तर यहाँ के भयो भने उनीहरूले यो देशमा हामीले गरेको गल्ती अनुभव गर्नुपर्छ भन्ने होइन, अहिले जनताको अपेक्षित मत नभएर आन्दोलन गर्न बोलाउँदा मान्छे आउने मान्छे नभएर आन्दोलन गर्न कसले एक्लै कराएर हुँदैन बाटोमा, त्यस कारणले यो अवस्था। हिजो मैले प्रचण्डको एउटा भाषण सुन्दै थिएँ, त्यहाँ के भन्यो भने 8-10 लाख मान्छे निकाल्यो भने त सत्ता हामी पनि परिवर्तन गर्न सक्ने रहेछौँ भन्ने कुरामा भन्ने हुन्छ। तर त्यो अभिव्यक्ति के हो त भन्नुहुन्छ भने यो देशमा अशान्ति विशृङ्खल, हाम्रो सत्ता कायम हुनुपर्छ, हामीले सत्ता गर्नुपर्छ, जनता गरिब जनतालाई 10 वर्ष जनयुद्ध गरेर पनि दिन नसकेको प्रतिबल आत्मसात गर्न सक्नु भएको पनि देखिएन, र सत्ताको श्रेणीमा जाने अवस्था उहाँको त्यो अभिव्यक्ति थियो। र त्यस्तै हाम्रा केही काम व्यवसाय साथीहरूले पनि त्यस्तो अभिव्यक्ति दिँदै गरेको म सुन्दैछु। यी अभिव्यक्ति भनेका के हुन् भन्दाखेरि समाजलाई बितोल्ने, शान्ति सुव्यवस्था कायम नगर्ने, हिजो कमाएर खाने सहजै न्यायपालिकामा 2-4 जना व्यक्ति, 2-4 जना अधिवक्ता कानुन व्यवसायहरूको हालिमुहाली हुने प्रक्रियालाई नै निरन्तरता दिनुपर्छ भन्ने आशयमा लागेको मात्रै हो यो, अन्यथा उहाँहरूले आत्मसात गरेको चाहिँ अनुभूति हुँदैन।
0: र यो कुमार बेन सुटुक्क भारत गएको विषय पनि यतिखेर व्यापक रूपमा आएको छ होइन, अब कूटनीतिक सम्बन्धको हिसाबले वा भ्रमणै प्रधानमन्त्रीको भ्रमणकै चाँजो बाजो मिलाउने हो भने पनि परराष्ट्र मन्त्रालय अन्तर्गत जाने विषय थियो, किनभने राष्ट्रसभा सभापति अब चीन भ्रमण जाँदै हुनुहुन्छ। यसो हेर्दाखेरि चाहिँ कतै हिजो बोलाउँदा नजाने बोला भन्दा जाने भएको त होइन यो सुशीलजी?
1: होइन, मलाई के लाग्छ भने यदा कदा त्यसरी सरकारको निर्णय पार्टीगतको निर्णय बिना नै पठाइएको हो भने उहाँहरूलाई पठाउने कार्यलाई चाहिँ त्यति हामी कूटनीतिक रूपमा त्यति परिपक्व निर्णय भएर मान्न सक्दैन। हेर्नु फेरि हो भने है, तर उहाँ व्यक्तिगत काममा जानुभएको हो कि सरकारको काममा जानुभएको, जानुभएको छ कि छैन भन्ने कुरा कुनै स्पष्ट आवास नभइकन त्यहाँसम्म हामी प्रवेश गर्नु भएन। तर यदि त्यसरी पठाइएको व्यक्तिगत रूपमा हो भने त्यो चाहिँ कूटनीतिक सम्बन्धको लागि त्यति राम्रो सम्बन्ध मानिँदैन, त्यसो गर्नु हुँदैन। त्यो गर्नु भनेको चाहिँ हिजोका दलको हविगतसँग पनि हामी अघि बढिरहेको देखिन्छ। र अर्कोतर्फ मैले पार्टी सभापति रवि लामिछानेको चिन भ्रमणलाई चाहिँ यो दलीय जुन सत्ताधारी दलको चाहिँ सभापति आफै जाँदाखेरि यहाँ देशमा भएको सरकार को समन्वय पनि त्यहाँबाट हुन्छ, र सत्ताधारी दल भनेको नै सरकारको एउटा अङ्ग हो भनेर हामीले मान्नुपर्छ, किनभने लोकतान्त्रिक गणतन्त्र संसदीय व्यवस्थामा दल विहीनको सरकार हुँदैन। र यो दल राष्ट्रपाकै दलको सरकार भएको हुँदाखेरि राष्ट्रपाको सभापति जानु भनेको चिनमा चाहिँ त्यसले चाहिँ चिनसँग दलीय सँगसँगै सरकारको पनि सम्बन्ध विस्तार गर्नका लागि, देशको कूटनीतिक सम्बन्ध स्थापन गर्नका लागि त्यसले चाहिँ सहयोग गर्छ, त्यो राम्रो हो। देशका सीमा सम्बन्धमा लिपुलिया धुराका समस्या चिनसँग पनि जोडिएको छ, र त्यहाँ पनि स्पष्ट आवाज उठोस्, देश जनताले यो सरकारबाट खोजेको अपेक्षालाई प्राप्त गर्न सकुन्, अन्यथा यो सरकार पनि असफल भयो भने यो देशमा जनताले आशा गर्ने ठाउँ केही पनि छैन, किनभने विगतका 35 वर्षमा देखाएको अभिगतमा यो सरकार फर्केर गयो, आफ्नै बीचमा विभाजन गर्न थाल्यो भने दुर्भाग्य हुन्छ।
0: हस् सुशीलजी, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
1: हस् नमस्कार।
0: आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पालिका बसमा उपस्थित हुनेछौँ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा
3: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजार लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
4: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
5: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिड जाऊ त्यतैतिर।
6: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।
7: कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
8: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा।

0: थायराइड एवं मोटू रोग सहित को आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहित को बाल रोग विशेषज्ञ सेवा 4D वीडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देखना सकिने
0: मेरुदंड तथा जोर्नी
2: पालिका बस में उपस्थित भएका छौं र पालिका बस में विशेष गरी स्थानीय तह का काम कार्य अधिकार का कुराहरूलाई हामी जोड्ने गर्दछौं र पालिका बस में उहाँहरूले गरेका राम्रा काम का बारे उठान पनि गर्ने गर्दछौं र स्थानीय तह आइसकेपछि जनताले घर नजिक को सरकार को प्रत्यावर्ति गर्न पाए त उहाँहरूले चाहिँ आफ्नो कार्यकाल भरि आफ्नो अवधि भरि के काम गर्न सक्नु भयो त जनतालाई डेलिभरी दिने कुरामा पालिका सरकारहरू सक्षम छन् त स्थानीय तहहरू सक्षम छन् त आजको पालिका बसमा हामी चर्चा परिचर्चा गर्न चाहन्छौँ सुर्खेतको बराताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीसँग हामी कुराकानी गर्नेछौँ र उहाँसँग विशेष गरी स्थानीय तहले अङ्गीकार गरेका विषयहरू र स्थानीय तहले आफ्नो जिल्लामा अर्थात् आफ्नो नगरमा अर्थात् आफ्नो गाउँपालिकामा स्थानीय तहमा गरेका कामहरू किनभने पर्यावरणको विषय शिक्षाको विषय स्वास्थ्यको विषय काम कर्तव्य र अधिकारका विषय उहाँहरूलाई दिएको सङ्घ सरकारले दिएको अधिकारलाई उहाँहरूले प्रत्यापूर्ति गर्न
3: पाउनुहुन्छ
4: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-63-98-550-77-061 र 98-550-77-53
5: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
6: 7 o'clock. अहिले 7 बजे को छ।
7: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
8: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
9: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

नमस्कार माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोताबीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। चितवनमा सिलिन्डर विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। शुक्रबार 2:30 बजेको समयमा भरतपुर 16 गणेश मन्दिर स्थित रोयल फार्मासिटी औषधि उद्योगको दोस्रो तलामा एसी कुलिङ ग्यास भर्ने क्रममा कन्ट्रोल 410A नामको ग्यास सिलिन्डर पड्किँदा एसी ग्यास भर्न आएका टेक्निसियनहरू घाइते भएका हुन्। घाइते मध्ये भरतपुर अस्पतालमा उपचारकै क्रममा भरतपुर 12 का 30 वर्षीय प्रमोद कोइरालाको मृत्यु भएको हो। अर्का घाइते पर्सा पर्टेवा गाउँपालिका 5 का 28 वर्षीय इम्तियाज देवान गम्भीर अवस्थामा चितवन मेडिकल कलेजमा उनको उपचार भइरहेको छ। जिल्लामा 34 भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गरिएको छ। जिल्ला भूमि समस्या समाधान समिति चितवनले सकामना गाउँपालिकाका उक्त परिवारलाई लालपूर्जा हस्तान्तरण गरेको हो। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले लालपूर्जा प्राप्त गरेसँगै कानूनी रूपमा जग्गाधनी बनेका छन्। लालपूर्जा वितरण कार्यक्रममा स्थानीयवासीले खुसी व्यक्त गर्दै राज्यको यो कदमले आफ्नो जीवनमा स्थायित्व र सुरक्षा थपिएको बताएका छन्। सरकारले भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै देशैभर लालपूर्जा वितरण अभियानलाई तीव्र बनाएको जनाएको छ। यसैबीच झापाको कन्काई नगरपालिकामा पनि भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी 5 परिवारलाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गरिएको छ। सरकारले देशका विभिन्न स्थानमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै भूमिहीनलाई कानूनी रूपमा जग्गाधनी बनाउने अभियानलाई अगाडि बढाइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले संघीय संसदका स्वकीय सचिव नियुक्तिलाई पारदर्शी मितव्ययी र जनउत्तरदायी बनाउन आन्तरिक निर्देशन जारी गरेको छ। महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी निर्देशनमा नातावादभन्दा बाहिरका

अध्यक्ष र पार्टीप्रति प्रतिबद्ध व्यक्तिलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ। साथै समावेशी प्रतिस्पर्धात्मक र स्वार्थ बुझिने उम्मेद्वार रहित प्रक्रिया अपनाउन भनिएको छ। नियुक्तिका लागि संसदीय दलको अन्तिम स्वीकृत अनिवार्य हुनेछ। एसीबी स्वकीय सचिव राख्न दिने सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा दुई रिट दर्ता भएका छन्। अधिवक्ता डाक्टर प्रेमराज सिलवाल र मणिराम उपाध्यायले उक्त निर्णयले राज्य कोषमा भार पार्ने भन्दै बदरको माग गरेका छन् भने प्रारम्भिक सुनवाई सोमबार हुनेछ। सड़क खण्डको तुइनखोलामा सवारी साधन रोकेर ढिस्को काटिने भएको छ। डिभिजन सड़क कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई सड़क रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल गरिँदैछ। प्रशासनको परामर्शमा सवारी रोक्ने समय तय भएपछि काम अगाडि बढ्नेछ। निर्माण कम्पनीले एउटा एक्सकाभेटर र लोडर तुइनखोलामा ल्याइसकेको छ। सुर सम्पत्ति शुद्धिकरण मुद्दामा पूर्वपक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्ट सर्वोच्च अदालत पुगेका छन्। उच्च अदालत पाटनबाट बैंकिङ कसुर र विशेष अदालतबाट सम्पत्ति शुद्धिकरण मुद्दामा पूर्वपक्षका लागि थुनामा पठाउने आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगेका हुन्। दुईवटा अदालतबाट भएको उक्त आदेश बदरको माग गर्दै भट्ट शुक्रबार सर्वोच्च अदालत पुगेको जनाइएको छ। वामपन्थी दलहरूले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार विरूद्ध चौतर्फी दबाव सिर्जना गर्नुपर्ने निष्कर्ष निकालेका छन्। शुक्रबार 48 पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका विषयक विचार गोष्ठीमा सहभागी नेताहरूले सरकार विरूद्ध साझा रणनीतिसहित अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरेका हुन्। संलग्न हुन सक्ने संकेत व्यक्तिहरूको क्रिमिनल प्रोफाइलिङ तयार गरेको छ। गुण्डागर्दी, तस्करी, लागू औषध, कर्तव्य ज्यान, ठगी, चोरी र जघन्य अपराधमा यसअघि संलग्न रहेका र भविष्यमा पनि अपराध गर्न सक्ने जोखिम मूल्याङ्कन गरेर प्रोफाइलिङ तयार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। 1871 जनाको क्रिमिनल प्रोफाइलिङ तयार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताउनुभयो। का लागि सरकारले नेपाली राजदूत नियुक्त गर्न नसकेको समयमा कार्यकाल सकिन लागेका केही राजदूतहरूको म्याद थपेको छ। सरकारले राजदूत नियुक्तिको प्रक्रिया सुरु गरे पनि टुङ्गो लगाउन भने सकेको छैन। परराष्ट्र मन्त्रालयले राजदूतमा सिफारिस गरेको नामलाई प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले केही सातादेखि अल्झाएर राखेको छ। शिक्षा 2075 दफा 47 बमोजिम निजी मेडिकल कलेजहरूलाई गैर नाफामूलक र सेवामूलक बनाउने कानूनी व्यवस्था तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ध्यानाकर्षण पत्र दर्ता गरिएको छ। सांसद डाक्टर जोशीमा कार्कीले 2083 साउन 8 गते समितिका सभापति समक्ष औपचारिक पत्र बुझाउँदै ऐन लागू भएको 7 वर्ष बितिसक्दा पनि रूपान्तरणको स्पष्ट रोडम्याप वा कार्यविधि नबनेकोमा चिन्ता व्यक्त गर्नुभयो। नेपाल सरकारले पश्चिमी एसियामा सरिएको द्वन्द्वबारे आफ्नो धारणा यथावत रहेको जनाएको छ। शान्ति सम्झौताको पालना नहुँदा द्वन्द्व चर्किएको उल्लेख गर्दै सरकारले वार्ता र कूटनीतिक माध्यमबाट यसको स्थायी समाधान खोज्नुपर्नेमा जोड दिएको छ। शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव लोकबहादुर पौडेल छेत्रीले पश्चिम एसियामा जारी द्वन्द्वको प्रभाव विश्वव्यापी रूपमा परेको र नेपाल पनि त्यसबाट अछुतो नरहेको बताउनुभयो। उहाँका अनुसार यसले नेपालको अर्थतन्त्रमा समेत असर पारेको छ। नेपालमा इन भिट्रो फर्टिलाइजेसन सेवालाई सुरक्षित, गुणस्तरीय र व्यवस्थित बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक कानूनी तथा नीतिगत छलफल गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा मन्त्रालयमा शुक्रबार आयोजित छलफलमा नेपालले सञ्चालनमा रहेका आइभीएफ सेवाको वर्तमान अवस्था, पूर्वाधार, सेवा मापदण्ड तथा नियमनका विषयमा विस्तृत समीक्षा गरिएको हो। न्यायपालिकाको स्वतन्त्रतालाई खतरामा पार्ने गरी नेपाल सरकारद्वारा हालै गरिएका कार्यहरूप्रति एमनेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्सले गम्भीर चिन्ता व्यक्त गरेका छन्। संसदीय विधिबाट संशोधन गर्नुको सट्टा सरकारले अध्यादेश मार्फत संवैधानिक परिषद ऐन संशोधन गरी राजनैतिक प्रभाव बढाएको ती संस्थाहरूको डर छ। यसै गरी बहालवाला न्यायाधीशहरूलाई जबरजस्ती राजीनामा गर्न लगाएर वा उनीहरूमाथि महाअभियोग लगाएर सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न राजनैतिक दबाव प्रयोग गरिएको भन्ने रिपोर्टहरू प्राप्त भएको जनाइएको छ। राष्ट्र मन्त्रालयले नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी रूपमा राहदानी सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको जनाएको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले
शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा राहदानी वितरणको पछिल्लो अवस्था र सुधारका प्रयासबारे जानकारी गराउनु भएको हो। प्रवक्ता छेत्रीका अनुसार राहदानीको नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै सेवा प्रवाहलाई थप व्यवस्थित बनाइएको छ। 2083/29 शुरू भएको नयाँ प्रणाली मार्फत हालसम्म 8260 थान राहदानी छापिसकेको मन्त्रालयले जनाएको छ। राहदानी विभाग सहित देशभरका 77 जिल्ला प्रशासन कार्यालय, 6 इलाका प्रशासन कार्यालय र विदेश स्थित 39 र नेपाली नियोगहरूबाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ। निरीक्षक दानबहादुर कार्कीले खुला सीमा शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताउनु भएको छ। सिंहदरबारमा शुक्रबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा बोल्दै महानिरीक्षक कार्कीले सीमा सुरक्षा र अपराध नियन्त्रणका सन्दर्भमा प्रहरीले भोग्नु परेका समस्याबारे जानकारी गराउनुभयो। महानिरीक्षक कार्कीका अनुसार पछिल्लो समय रोहिङ्ग्या पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै अवैध रूपमा नेपाल प्रवेश गर्ने क्रम बढेको बताउनुभयो। बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले राजीनामा दिएका छन्। शुक्रबार राष्ट्रपति शहाबुद्दिनले राजीनामा दिएका हुन्। स्थानीय सञ्चार माध्यमहरूले उनको राजीनामाको पुष्टि गरेको भन्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले समाचार प्रकाशित गरेको हो। शहाबुद्दिन अप्रेल सन् 2023 बङ्गलादेशको राष्ट्रपतिका रूपमा कार्यरत थिए। उनले देशको निकै संवेदनशील अवस्थामा राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: न विपक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ज।
2: आज हामीसँग स्टुडियोमा हुनुहुन्छ वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव एवं चिन्तक विचारक लेखक विश्वभक्त दुलाल आहुति। आउनुहोस् सुरु गरौँ आहुतिसँग, जनता जान्न चाहन्छन्। आहुतिजी, जनता जान्न चाहन्छन्, स्वागत छ यहाँलाई।
3: हजुर, धन्यवाद।
2: राष्ट्रिय स्वतन्त्र पार्टीको राज, रासोपा राज, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनि प्रधानमन्त्री बालेन्द्र शाह, कम्युनिस्टहरू चाहिँ रक्षात्मक, तपाईँहरू चाहिँ विरोध, आलोचना र गाली मात्रै है त?
3: होइन, अब यो त यस्तो भयो, पुरानो कम्युनिस्ट आन्दोलन र पुरानो लोकतान्त्रिक भन्ने आन्दोलनले नेपाली समाजलाई अगाडि लानका निम्ति एजेन्डा र व्यवहार दुइटै दिन नसकेको पृष्ठभूमिमा नयाँ शक्तिहरू, नयाँ पार्टीहरू, नयाँ राजनीतिक वातावरण बन्न पुगेको हो। त्यसकारणले त्यसलाई समाधान दिन त फेरि यो नयाँ आएकाहरूले पनि सक्ने कुरा त होइन, किनकि नेपालको अर्थ राजनीतिलाई अगाडि बढाउनका निम्ति त नेपालको मौलिक बाटो चाहिने हुन्छ, त्यो मौलिक बाटोमा त कोही पनि छैन। त्यस कारण हिजो पनि असफलताको इतिहास बन्छ, अब पनि फेरि असफलताको इतिहास बन्न सुरु गरेको छ। त्यस कारण हामीले विषयलाई को शक्ति कहिले हावी भयो भनेर हेर्ने होइन नि, विषयलाई चाहिँ समस्या समाधान गर्ने गरी को अगाडि आयो भनेर हेर्ने।
2: जनताको आशा र भरोसाको केन्द्र भने त रासोपा भयो नि त, कम्युनिस्टहरूको गणित हेर्नु,
3: चुनावमा भयो
2: अनि रासोपाको झन्डै दुई तिहाई
3: चुनावमा भयो, पक्का कुरा हो।
2: तपाईँ जस्ता कम्युनिस्ट पार्टीहरू त चुनावमा पनि प्रतिस्पर्धा गर्न डराउनुभयो।
3: होइन, हामीले त चुनावको बाटोबाट हुँदैन भनेर हामी अलग बाटो नै हिँडिरहेका छौँ। हामी नयाँ पुस्ता हुर्काउने, नयाँ आन्दोलन निर्माण गर्ने नयाँ बाटो हिँडिरहेका छौँ। हाम्रो विषय अर्कै हो,
2: लोकतान्त्रिक पद्धतिबाट भाग्नुभयो।
3: लोकतान्त्रिक पद्धति भने के हो? लोकतान्त्रिक
2: निर्वाचन
3: होइन, निर्वाचन एउटा चिज हो, त्यति मात्रै लोकतान्त्रिक पद्धति होइन।
2: क्लज त मान्न सकियो नि त,
3: कस्तो क्लज?
2: लोकतन्त्रको क्लज,
3: लोकतन्त्रको एउटा क्लज हो त्यो, त्यो मात्रै मुख्य कुरा होइन। होइन, मुख्य कुरा त अहिलेको लोकतन्त्र भनेर जेलाई भनिन्छ त्यो प्रतिनिधिहरूले शासन गर्ने व्यवस्था हो। जनताले 5 वर्षमा 1 दिन अधिकार पाउने, प्रतिनिधि छान्ने अधिकार पाउने, अनि प्रतिनिधिले चाहिँ 5 वर्षसम्म जनताको टाउकोमा गिर खेल्न पाउने, यो बिल्कुल उल्टो व्यवस्था हो नि त। होइन, जनसमुदायले निर्णय गर्न नपाउने, प्रतिनिधिहरूले उनीहरूको टाउको माथि सधैँभरि गिर खेल्न पाउने, भनेपछि यो त उल्टो लोकतन्त्र हो नि। कहाँ लोकतन्त्र हो यो? यो उल्टो लोकतन्त्र हो। जबसम्म सरकारवाला जनताले चाहिँ 5 वर्षसम्म निर्णय गर्न पाउने, प्रतिनिधिले चाहिँ केवल लागू मात्रै गर्न पाउने, त्यस्तो व्यवस्थामा हामी जब जान्छौँ त्यसपछि मात्रै निर्वाचन चाहिँ लोकतन्त्र हुन्छ।
2: अरू दलहरू हारे, राष्ट्रिय स्वतन्त्र पार्टीले जित्यो, रवि लामिछाने र बालेन्द्र शाहले रजगज गरिरहनु भएको छ है?
3: त्यो छ त, त्यो त यथार्थ हो नि,
2: उहाँहरूले राज्य सञ्चालन गरिरहनु भएको छ।
3: हो त नि, त्यो त सत्य हो त नि, त्यो सबैले देखाए सत्य होइन त?
2: तपाईँहरू त असफल हुनुभयो।
3: होइन त, जस्तो कि को मान्छे कहिले हावी भयो भनेर हेर्ने हो भने त कुनै जमानामा मरिचमान हावी भए, कुनै जमानामा पञ्चहरू हावी भए, कुनै जमानामा काङ्ग्रेस हावी भए, कुनै जमानामा नेकपा भन्नेहरू हावी भए। हावी हुनु र समस्या समाधान हुनु एउटै होइन नि, होइन? जस्तो कि हावी हुनु र समस्या समाधान हुनु एउटै हो त। अहिले नेपाली जनता जसरी चाहिँ विदेशमा नगइकन चुलो नबल्ने ठाउँमा छ, जसरी भागदौड मचिएको छ समाजमा, जसरी चाहिँ श्रमजीवी मानिसहरूले आफ्नो शरीरमा आगो लाउनु पर्ने स्थिति पैदा भएको छ, होइन? 70 वर्षको बुढोले चाहिँ होइन व्यापार र चाहिँ आर्थिक अवस्थामा गडबडीको कारणले कारभित्र चल्नुपर्ने स्थिति पैदा भएको छ, होइन? 40 वर्षदेखि एक ठाउँ बसेर चाहिँ बच्चा पढाइरहेका, बुढाबुढीले उपचार गरिरहेका सुकुम्बासीहरू बेहाल भएर भागम भाग पारिएको छ, त्यो हावी भएको हो त्यो? हाई भएको हो कि
2: समाधानको बाटोमा हुनुहुन्छ? जस्तो सुकुम्बासी समस्या समाधान गर्नु
3: भए त
2: उहाँहरू अग्रसर हुनु
3: भए त,
2: कम्युनिस्टहरूले विशेष गरी
3: भए त भने
2: सुकुम्बासी, सर्वहारा, गरिब होइन, पीडित, सीमान्तकृत, दलितहरूको नाममा धेरै भोट मागे, भोट ब्याङ्क बनाए, तर उहाँहरूले सुकुम्बासी बस्तीमा गएर ड्याङ ड्याङ डोजर चलाउनु भयो, झुपडीबाट अपार्टमेन्टतिर, होल्डिङ सेन्टरतिर पुर्याउनु,
3: समस्या समाधान भयो त?
1: यसलाई त उपलब्धि मान्नु पर्यो।
3: कहाँ उपलब्धि मान्नुहुन्छ तपाईँ? मान्छेहरू डुबेर मर्नुपर्ने स्थिति पुगे, आत्महत्या गर्नुपर्ने ठाउँमा पुगे मान्छेहरू, अब अब नारा लगाइएको छ कि जिल्ला जिल्ला फर्काइदिने, के गर्ने?
1: पानीले कति बितण्डा मचाउँथ्यो क्या सुकुम्बासी बस्तीमा,
3: बिल्कुल
1: कति व्यक्तिहरूले मृत्युवरण गर्नुहुन्थ्यो,
3: बिल्कुल होइन,
1: महिला बाल बालिकाहरूको भागाभाग हुन्थ्यो।
3: अहिले चाहिँ के भयो?
1: बिचल्लीमा
3: अहिले के भयो? अहिले के भयो? ठट्टाको विषय होइन, यो सामान्य विषय होइन कि सुकुम्बासी समस्या भनेको व्यवस्थाले उत्पादन गरेको हो। असमान विकास गर्ने जो चरित्र नेपालको राज्य व्यवस्थाको छ, होइन, विराटनगर विकास गरिदिने, खोटाङ त्यसै छोडिदिने, होइन, ताप्लेजुङ त्यसै छोडिदिने, काठमाडौँमा महल खडा गरिदिने, होइन, जसरी राजमार्ग एकातिर बनाइदिने अर्कोतिर खाली राखिदिने, जुन खालको विकासको मोडेल नेपालमा आयो जसले अनिवार्य रूपमा रोजगारी र चाहिँ सुविधाको खोजीमा मानिसहरू चाहिँ अलिकति विकसित भएको ठाउँमा जानु बाध्य भए, त्यहाँ पनि रोजगारीको ग्यारेन्टी भएन, नभइसकेपछि मान्छेहरू सुकुम्बासी समस्या पैदा भयो। व्यवस्थाले निर्माण गरेको सुकुम्बासी समस्यालाई डोजर चलाएर समस्या हल हुन्थ्यो र
1: उहाँहरू यही व्यवस्थाभित्रै रहेर समस्या समाधान गर्नको लागि, निकास निकाल्नको लागि, हल गर्नको लागि अग्रसर त हुनुभयो, पहल त गर्नुभयो।
3: बिल्कुल होइन, त्यसो हुन्थ्यो भने, त्यसो हुन्थ्यो भने यो सजिलो कुरा थियो।
1: उहाँहरू त एक्सन ओरिएन्टेड,
3: एक्सन ओरिएन्टेड के, कस्तो एक्सन ओरिएन्टेड त? मान्छेलाई भदाभुङ्ग पार्ने एक्सन ओरिएन्टेड त्यो मिल्यो त कुरा? मानिसहरू झ्याङझम बढी बर्खा भइरहेको बेलामा, पानी परिरहेको बेलामा मान्छेको वैकल्पिक व्यवस्था नगरिकन उठीवास लाउनु चाहिँ एक्सन ओरिएन्टेड हुन्छ? त्यो त अपराधीकरण हुन्छ। उहाँहरूले त अपराध गरे हो नि,
1: उहाँहरूमा काम गर्ने तत्परता, विलिङनेस टु डु,
3: त्यो त हेर्नुहोस् अपराधीहरूमा पनि अपराध गर्ने छिट्छिट्टो तत्परताहरू हुन्छन् नि, त्यो त अर्कै विषय हो। तत्परता भन्नु र सकारात्मक उपलब्धि भन्नु एउटै कुरा हो त। एक्सप्रेस वेमा त गोली भन्दा पहिला कोही कुद्छ र? गोली पनि त एक्सप्रेस हुन्छ नि, गोली चल्नु राम्रो हो त? होइन नि त। त्यस कारणले एक्सन ओरिएन्टेड हुनु, छिटो काम गर्न खोज्नु भन्या चाहिँ सही कुरा होइन, त्यो त एउटा प्रवृत्ति भयो। तर परिणाम चाहिँ के त? गोर्या चाहिँ के त? गोर्या त उठीवास लगाएको होइन। त्यस कारणले गर्दाखेरि यो कुनै सफलताको सङ्केत होइन, यो एउटा तानासाहीको, अधिनायकवादको र फासीवादतिरको यात्राको चाहिँ सङ्केत हो। यो राम्रो कुरा होइन।
1: यसबिचमा रासोपा सरकारले केही पनि गरेको छैन त?
3: गरे त, कर लगायो होइन, मुर्दालाई कर लगाउने, बिरामीलाई कर लगाउने, स्कुलमा कर लगाउने, राइडरलाई, राइड सेयरिङलाई कर लगाउने, होइन, सबै ठाउँमा कर लगाउने, कर वृद्धि गर्ने, अनि अलिकति धनी मान्छेहरूलाई चाहिँ फेरि राजसँग छुट दिने, होइन त, उसले गराएको थियो, यही त हो।
1: अहिले रविको त्याग, बालनको एक्सन, अनि स्वर्णिमको स्वर्णिम युग, डक्टर स्वर्णिम
3: हो त त्यो, तपाईँ मान्नुहुन्छ?
1: अर्थमन्त्री
3: तपाईँ मान्नुहुन्छ? एक रुपियाँ भाउ कुनै चिजमा घटेको छ? किसानहरूले मल पाए, इन्डिया गएर जेल बस्नु परेको छ होइन?
1: त्यो त एकै पटकमा हुँदैन नि त,
3: कति पटक
1: बिस्तारै हुँदै जाने हो नि त, गतिको नियम
3: एकदम बिस्तारै।
1: तपाईँहरू अझ कम्युनिस्टहरू विशेष गरी जार्गन पनि बोक्ने, हेर्ने,
3: एकदम
1: अध्ययन गर्ने,
3: म सरल भन्न चाहन्छु,
1: गतिको नियमलाई नै हेर्नुहोस् न।
3: अनावश्यक रूपमा आरोपित गर्नुपर्ने केही पनि छैन कसैलाई, कसैलाई पनि छैन नि। तर सुरुवातदेखि नै उहाँहरूले सकारात्मक मात्रा थप्नुपर्ने हुन्छ नि त, गुणात्मक परिणाम आउनुलाई हो कि होइन? भनेपछि कुनै न कुनै वस्तुमा एक रुपियाँ भए पनि भाउ घटाउन थाल्नु पर्यो होइन, अनि अनावश्यक करहरूलाई कमसेकम घटाउन थाल्नु पर्यो होइन, मल बिजुली सबै चिजहरूमा चाहिँ
1: हिजो भन्दाइरहनु भएको छ,
3: कहीँ पनि छैन।
1: शिक्षा र स्वास्थ्यको 3% कर प्रधानमन्त्रीले सिधै खारेज गरिदिनु भयो।
3: त्यो त यस्तो यति बदनाम भयो उहाँहरू, यति बदनाम हुनुभयो उहाँहरू कि खप्नै नसकेपछि पछाडि हट्या। अब तपाईँ भन्नुहोस् त्यो त जसले नि काम गरिरहेछ नि, संसारमा जसले नि काम गरिरहेछन्, तर काम के भइरहेछ मुख्य
1: गर्दै हुनुहुन्छ?
3: अहिले तपाईँ
1: धोबीलाई हतार भयो भन्दैमा रातिमा घाम लाग्दैन नि।
3: अहिले तपाईँ सोध्नुहोस् त, ल तपाईँ सोध्नुहोस्, राइडरहरू, राइडर सेयरिङका राइडर ड्राइभरहरू अथवा मोटरसाइकल चलाउनेहरूले रात दिन नर 12 घन्टा 14 घन्टा काम गरेर जीवन पाल्छन्, त्यहाँ पनि कर लगाइदिनु मिल्छ त? गरे के
1: निरन्तरतामा क्रमभङ्गता
3: हो, यही त क्रमभङ्ग, झन् उग्रतातिर गयो, जनतामाथिको अत्याचार झन् उग्रतातिर पो गयो त, कहाँ सकारात्मकतातिर गयो? कुन ठाउँमा देखाउनु न मलाई, होइन, बिजुली बाले बापत चाहिँ होइन थप कर लिनु तिर्नुपर्ने, होइन हिजो पनि तिरेकै थियो, मूल तिरेकै छ, आफ्नो देशमा उत्पादन भएको छ, होइन त्यसमाथि तर करमाथि कर छ, होइन र त्यस कारणले उहाँहरूले सकारात्मक मात्रा थप्न सक्नु भएन, उहाँहरूले नकारात्मक मात्रा थप्न थाल्नुभयो।
1: राज्य सञ्चालन गर्नलाई वैदेशिक ऋण पनि लिनु पर्यो, सहायता पनि लिनु पर्यो, कर पनि तिर्नु पर्यो, कर पनि उठाउनु पर्यो, दायरा फराकिलो बनाउनु पर्यो,
3: मान्छेलाई
1: होइन र पुँजी त चाहियो नि त।
3: मलाई म भन्छु नि त कर तपाईँले
1: यत्रो 21 खर्ब 24 अर्ब 34 करोडको बजेट ल्याउनु भएको छ, त्यो बजेटलाई फुलफिल गर्ने गरी कार्यान्वयन गर्न त दिउँ न।
3: उत्पादनको क्षेत्रमा कहाँ लगानी गर्नुभयो तपाईँले पैसा ल्याए? उत्पादनको क्षेत्रमा त कहीँ लगानी गरेको छैन।
1: अनि अनुत्पादक क्षेत्रमा कर लगाउँदैमा के को टाउको दुखाइ?
3: होइन होइन, जस्तो कि करको सिद्धान्त के हो पहिले त्यहाँ जानु पर्यो नि। करको सिद्धान्त के हो त भने जब आम्दानी हुन्छ आम्दानी माथि कर नै हो नि, होइन मान्छे मरेको पनि कर, कहाँ आम्दानी भयो त्यहाँ? होइन मान्छे मरेको पनि कर हुन्छ, आम्दानी भएको छ त त्यहाँ। त्यस कारण आम्दानी बढाउने ठाउँ बढाइदिँदै गएर पो कर थप्दै जाने
1: भयो, त त्रुटिवश भएको कुरा हो। त्यो हामी सच्याउँछौँ
3: राज्य सञ्चालन गर्नेहरूले त्रुटि गर्न पाइन्छ,
1: राष्ट्रपाकै सांसदहरूले मन्त्रीहरूले जिम्मेवार व्यक्तिहरूले विरोध गरेका छन्, गलतलाई गलत भनेका छन्,
3: विरोध त गर्न परिहाल्यो नि। दुनियाँले
1: आलोचनात्मक चेत राख्छन्
3: उनीहरू, दुनियाँले नपत्याउने भइसकेपछि, दुनियाँले थुथु गर्ने भइसकेपछि त विरोध गर्न परेन, त्यो त परिहाल्यो नि, त्यो त उपाय नै छैन नि। होइन त्यो रहिरहन्छ भने त अर्को विद्रोहमा जान्छ नि समाज, विरोधमा जान्छ नि त, त्यस कारण पछि त हट्नै पर्छ नि। यो थुप्रै कुरा उहाँहरू हट्नुपर्ने हुन्छ।
1: अहिले जनता त खुसी छन्, सन्तुष्ट छन्,
3: कहाँ छन्?
1: तपाईँहरूलाई हामीले 5 वर्षको लागि जनमत दिएको हो, 5 वर्ष ढुक्कले काम गर्न सुन्नु भएको छ, प्रधानमन्त्रीज्यूले पनि ढुक्क हुनुहोस् भनेर आश्वासन दिनुभयो।
3: त्यही त फेसबुकमा आश्वासन दिएर त भएर नि, आश्वासनमा त मान्छेले बाँचेनन्, मान्छे त आत्महत्या गर्न थाले, होइन फेसबुकमा लेखेको ढुक्क ठिक कि त्यो ठुलो कुरा कि मान्छेले खप्न नसकेर आत्महत्या गर्नतिर गएको कुरा चाहिँ मुख्य कुरा त, मुख्य त त्यो होला नि त।
1: आशा अपेक्षा त राखेका छन् नि त फेरि,
3: आशा
1: हिजो 36 वर्षमा के भएको थियो र आसामीहरूले विरोध गर्न सुहाउँछ, चुप लागेर काम गर्न देऊ, हनिमुन पिरियड मनाएको, भर्खर 15 दिन पुग्न पाएको छैन, अहिले नै दुर्घटनामा जान्छ, असफल भयो तिमीहरूले, सिनको पनि भाँच्न सक्दैनौ भन्ने छुट छैन है, आलोचना नगर सृजनात्मक हौ भनिरहेका छन्, गचगचाइरहेका छन्, दबाब दिइरहेका
3: छन्। अन्धभक्तहरू हुन्छन्, समर्थकहरू हुन्छन्, होइन नियत राम्रो भएर समर्थन गर्नेहरू पनि हुन्छन्, आशा गरिरहेका मान्छेहरू हुन्छन्। उनीहरूलाई के भन्नु छ र उनीहरूको आशामाथि चाहिँ पानी फेरिँदै गइसकेपछि उनीहरूले नै बुझ्छन् नि कुरा, होइन र
1: त्यसको आशामा तुसारापात लाग्ने, कुठाराघात हुने त्यस्तो सङ्केत देखिन्छ र
3: अरू के सङ्केत देखिन्छ त? मलाई एउटा चिज भनिदिनु त, मलाई एउटा चिज भनिदिनु न,
1: उज्यालो स्वर्णिम युगमा जाँदैछ त,
3: उज्यालो एउटा चिज भनिदिनुहोस्। तपाईँ त पत्रकार हुनुहुन्छ, सञ्चारकर्मी हुनुहुन्छ,
1: शिक्षा स्वास्थ्यमा लागेको कर हटाउनेदेखि लिएर पासपोर्ट घर घरमै लैजाने, डेलिभरी गर्ने, सुशासनको क्षेत्रमा माइल स्टोन कदम चाल्ने, बोल्ड हुने, आयो गुड मर्निङ, आयो गोर्खाली, दिनदिनै गुड मर्निङ,
3: मुख्यमा
1: देखिरहनु भएको छ नि त।
3: हेर्नुहोस् है, मुख्य कुरामा

0: आफ्नो उत्पादनको क्षेत्रमा के भयो? किन हाम्रो नेपाली समाजको एउटा मूल समस्या भनेको के हो त भन्दाखेरि उत्पादनतिर नजाने होइन, भनेपछि यो सरकारले उत्पादनको क्षेत्रमा कति लगानी ल्यायो, कति लगानी गर्न खोज्यो, मध्यम वर्गीय म्यानुफ्याक्चरहरूको आयोजना यसले कसरी लिएर आयो, त्यसपछि कृषि क्षेत्रका किसानहरूलाई उत्साहित गर्न यसले के गर्यो होइन,
1: त्यसको लागि त कार्यक्रम बजेट ल्याउनु भएको छ।
0: बजेटमा के छ त मलाई भन्नु नि त, बजेटमा कृषि क्षेत्रलाई उत्साहित गर्ने के छ त? हो, यही साल पनि त मल समेत पनि त दिन सक्नु भएन उहाँहरूले, होइन र भने यो त फ्याक्ट हो नि, यथार्थ हो नि। भारततिर 2 बजे मल किन्न जाँदाखेरि जेल परे होइन त किसानहरू,
1: अनि रातारात चमत्कार कायापलट हुन्छ त,
0: रातारात मल कहिले हाल्दैछ, यो सिजनमा हाल्नुपर्ने मलको अर्को वर्ष हाल्ने त के कुरा गरे हो? ठिक छ, ठुला ठुला प्रगतिहरू अर्को वर्ष गरौँला नि त, मल त बिरुवालाई अहिले हाल्नु पर्यो होइन, अनि अर्को वर्ष खोज्न जाने त भने मिल्दैन नि त्यो त। त्यस कारणले आधारभूत कुरामा उहाँहरूको ध्यान नै छैन। अहिले भन्नुहोस् न, इरान र अमेरिका इजरायलको बिचमा जो युद्ध चलिराखेको छ, त्यो युद्ध अरू 5-7 महिना लम्बिने हो भने हाम्रो बजार भाउ कहाँ पुग्छ? खै त्यसको बारेमा प्रोग्राम, हाम्रो समाज त भारतीय समाजमा अलिकति गडबडी हुने बित्तिकै हाम्रो मुद्राको हालत त चौपट हुनेवाला छ, बजार भाउ त हामीले थिक्नै सक्दैनौँ, भोकमरी त नजिकै छ नि हाम्रो।
1: त्यसको लागि त
0: खै
1: गृह कार्य गर्नुभएको होला, कार्यविधि बनाउनु भएको,
0: तपाईँ त्यो समितिमा हुनुहुन्छ, गृह कार्य समितिमा आम जनताले थाहा पाउने गरी हामी यो सङ्कटमा यसरी काम गरिरहेको छौँ भनेर भन्नु पर्यो नि, गर्नु पर्यो परेन छैन त्यहाँ।
1: जस्तो प्रधानमन्त्रीको देश बनाउने हुटुटी छ, त्यसमा राष्ट्रपा सभापति रवि लामिछानेको पूर्ण रूपमा साथ सहयोग र समर्थन छ, अनि अर्थमन्त्री डाक्टर सोनी मगले विज्ञ अर्थमन्त्री, विश्वले रुचाएको चिनेको बुझाएको पचाएको अर्थमन्त्री,
0: कहिले
1: 3 देशमा अध्ययन गर्नुभएको अर्थमन्त्री,
0: अनि विदेश संस्थामा गएर जागिरहने बित्तिकै नेपाली समाज बुझा हुन्छ के भने आयो? नेपाली समाजलाई अगाडि बढाउने नीतिमा रूपान्तरण नगरेसम्म ऊ मान्छे नेपाली समाजलाई बुझेको विद्वान ठहर्दैन।
1: बेलायत, अस्ट्रेलिया, अमेरिका अध्ययन गरेको, अनुभव गरेको, एसियाली विकास ब्याङ्कमा काम गरेको, विभिन्न देशको सल्लाहकार बनेको मानव त त्यही होला नि।
0: एसियाली विकास ब्याङ्कले कुन देशको विकास गरिदियो त मलाई भन्नु त, वागरीको त कुरै छोडौँ न,
1: एसियाली अनुभव त
0: एसियाउनु
1: पाइयो,
0: एकदम बुझ्नु पर्यो। एसियाली विकास ब्याङ्क, विश्व ब्याङ्क, IMF भन्ने संस्थाहरू गरिब देशहरूको कल्याणको निम्ति बनेका हुन्, बहस गरौँ न। उनीहरू जहाँ जहाँ प्रवेश गरेका छन् त्यहाँको सार्वभौमसत्ता उनीहरूले सिद्धाइदिएका छन्, कमजोर बनाइदिएका छन्, त्यहाँको विकासको मोडललाई खत्तम पारिदिएका छन् र चाहिँ विश्व ब्याङ्क र IMF चाहिँ अमेरिका र पश्चिमा मुलुकहरूको चाहिँ दास बन्नका निम्ति प्रसिद्ध गरेका छन् उनीहरूले। अनि त्यहाँ जागिर खानेको के कुरा गर्ने? त्यो संस्था नै त्यस्तो हो, झन् त्यहाँ जागिर खाने चाहिँ धेरै बुद्धिमान हुन्छ, ऊ नेपालको निम्ति केही गरिदिन्छ, उसले गरेर देखाएपछि मानौला नि त। तर उसले प्रस्तुत गरे बजेट त हेऱ्यो होइन, प्रस्तुत गरे बजेट त हेऱ्यो नि त,
1: बिहानीले दिनको सङ्केत गर्छ। अहिलेसम्मको बुझाइ हेर्दाखेरि डाक्टर सोनी मगले जुन दिशामा काम गरिरहनु भएको छ नि, जसरी एउटा कार्यक्रमहरू ल्याइरहनु भएको छ नि, त्यसलाई चाहिँ कस्तो मान्न सक्छ?
0: के कार्यक्रम छ मलाई भन्नु न,
1: एब्स्ट्राक्ट त कुनै पनि
0: छैन। हेर्नुहोस्, नेपालको बजेट जहिलेदेखि IMF र विश्व ब्याङ्कसँग नेपाली समाज, नेपाली राज्य जोडियो अथवा नेपालको अर्थतन्त्र जोडियो, उनीहरूले सुरु गरेको नवउदारीकरणको नीति अन्तर्गत नेपालको बजेट र नेपालको अर्थतन्त्र चल्न थाल्यो, त्यो बेलादेखि बाबुराम भट्टराई आए पनि, रामशरण महत आए पनि, स्वर्णिम वाग्ले आए पनि, बजेटको मोडेल त त्यही हो, फरक के छ?
1: बजेटको आकार,
0: आकार त के भयो र ऋण लिएर जति थप्दियो नि भयो नि, भोलि पाउने
1: चालु खर्च, पुँजीगत खर्च, वित्तीय व्यवस्थापन, उहाँहरूले हेर्नुहोस् न कस्तरी प्रायोरिटी
0: होइन। अरू पञ्चायतले पञ्चायतको बजेटमा त्यही शब्द हुन्थ्यो नि, शब्द त के फरक पर्छ र? भोलि पाउने कि नपाउने थाहा नभएको ऋण समेतलाई राखेर खरब खरबको बजेट बढाएर हुन्छ र? हुनेवाला छैन होइन। हाम्रो इतिहास के हो भन्नु न, हाम्रो इतिहास, हाम्रो उद्यमशीलता र हाम्रो उत्पादन घट्दै गएको इतिहास हो, हाम्रो इतिहास रेमिटेन्सबाट घर चलाउनु पर्ने इतिहास हो, र विश्व ब्याङ्क, IMF र एसियाली विकास ब्याङ्कसँग बजेट ल्याएर तलब खानुपर्ने इतिहास हो, यसलाई अन्त्य गर्ने रुट खै?
1: त्यसो भए अर्थमन्त्री डाक्टर सोनी मगले मुलुकलाई स्वर्णिम युगमा लैजान सक्नुहुन्न भन्ने ठहर र ठम्याई तपाईँको
0: एउटा प्रश्न हो तपाईँलाई होइन, 2/3 करिब बहुमत पाएर हल्ला खल्ला गरेर होइन प्रधानमन्त्री र सरकार बनाएर अनि संसदमा गएर

0: बजेट पेस गरिसकेपछि त्यो बजेटको करहरू चाहिँ होइन अब सरकारको तर्फबाट चाहिँ कतै हुन्छ नि अर्थमन्त्रीसँग सल्लाह पनि नगरिकन के फेसबुकबाट फिर्ता लिनुपर्ने जस्तो हास्यास्पद लज्जास्पद स्थिति कसै कुनै अर्थमन्त्रीको हुन्छ? तपाईँ भन्नुहोस् त, हुँदैन नि। पछि उहाँको विद्वता, उहाँको हैसियत र उहाँको लियाकत, त्यो सरकारभित्र उहाँको स्थान कस्तो रहेछ भन्ने कुरा त जगजाहिर भइहाल्यो नि।
1: प्रधानमन्त्री र अर्थमन्त्री बिचै ट्युनिङ मिल्दा छैन होइन,
0: अनि उहाँहरूको टिम उहाँहरूको टिमसँग त्यति बौद्धिक ल्याएकै रहन्छ नि। दुई महिना नटिक्ने चिज ल्याउनु हुँदो रहेछ नि त उहाँहरू। भनेपछि त्यो अर्थमन्त्री मात्रै ल्याएको भनेर पाइन्छ र सुख? त्यो त पाइँदैन, सरकार त पुरै जिम्मेवार हुन्छ। भनेपछि उहाँहरूको हैसियत के रहेछ भन्ने कुरा, उहाँहरूको बौद्धिक क्षमता के रहेछ भन्ने कुरा त प्रष्टै भइहाल्यो।
1: खुट्टी हेरी चाल पाइयो भने जस्तो अहिले नै चाल पाइसक्यो,
0: पाइएन त। तपाईँ भन्नु न, त्यहाँभन्दा बढी बेइज्जत केही हुन्छ त? होइन,
1: उहाँहरूसँग जनता कति हौसिएका छन्।
0: हौसिए हौसिएर त भोट दिए हो नि, होइन हौसिएर भोट दिए हो, त्यो सबैलाई थाहा छ नि।
1: अझै पनि पख्नुहोस्, वेट एन्ड सी
0: हो त, ठिक छ त।
1: उहाँहरू डु अर डाईको बाटोमा हुनुहुन्छ।
0: डु अर डाई त हुनेवाला छैन, यो केही पनि हुनेवाला छैन, होइन। यो चाहिँ विदेशीहरूको अथवा चाहिँ बहुराष्ट्रिय कम्पनीहरूको सेवा गर्ने एक थान सरकार नै हो यो, दलाल पुँजीपतिहरूको एक थान सरकार हो। यसले के गर्छ?
1: तपाईँले दलाल पुँजीपतिहरूको एक थान सरकार हो भन्दै गर्दाखेरि
0: हो
1: रवि लामिछाने र बालेन्द्र शाहलाई हामीले त अहिले बिपी स्मृति दिवस मनायौँ, पुष्पलाल स्मृति दिवस पनि मनायौँ, बिपीसँग र पुष्पलालसँग तुलना गरिरहेछन्।
0: होइन,
1: रवि बालन युग आइसक्यो, अब उहाँहरूले पुष्पलाल र बिपीको अभावलाई खड्किन दिनुहुन्न। समाजको ठम्याइ बुझाइ दृष्टिकोण
0: के दृष्टिकोण, उहाँहरू के छ दृष्टिकोण? जस्तो कि म सरल भन्छु, अहिले विश्वव्यापी रूपमा नव उदारीकरणको अर्थनीति चलिरहेको छ, विश्व साम्राज्यवादले सबै देशमा लादिरहेको छ। उहाँहरूले नव उदारवादका विरुद्ध स्वतन्त्र अर्थतन्त्रको, स्वाधीन अर्थतन्त्रको मूल्य ल्याउनु भएको छैन नि। अनि कसरी हुन्छ?
1: उहाँहरूको समाजवादी दृष्टिकोण छ त,
0: कहाँ छ समाजवादी? समाजवादी दृष्टिकोण हुनका निम्ति, समाजवादी दृष्टिकोण हुनका निम्ति त समुदाय प्रधान हुनुपर्ने हुन्छ। समुदाय प्रधान बनाउने छ र उहाँहरूको, उहाँहरूको त एउटा गुट प्रधान बनाउने कुरा छ, गुटभित्र निर्णय गर्ने कुरा छ। अस्ति देखिएन पासपोर्ट काण्डमा उहाँले कसरी फर्काउनु भयो राज्यका निकायहरूलाई? हो कि होइन?
1: सुशासन कायम गर्ने
0: भयो त सुशासन,
1: जोसुकै भए पनि नछोड्ने।
0: को जोसुकै भए?
1: समाजवादी दृष्टिकोण भने त शिक्षा र स्वास्थ्यमा होला। शिक्षा र स्वास्थ्यमा लागेको कर एकै रातमा झ्यामझुम पारिदिनु,
0: शिक्षा र
1: स्वास्थ्य हटाइदिने हटाइदिने।
0: होइन होइन, त्यस्तो होइन। उहाँ पहिलो कुरा, शिक्षा र स्वास्थ्यमा समाजवादीकरण गर्ने भनेको दुई प्रकारको शिक्षा अन्त्य गर्ने हो, निजी र सहकारी सरकारी शिक्षा जो छ, दुई प्रकारको शिक्षा अन्त्य गर्नु पर्यो। त्यसलाई सम्पूर्ण रूपमा निशुल्क गर्नेतिर जानु पर्यो नि, त्यो त छैन ध्यान, त्यो ध्यान छैन, उल्टो कर लगाउने ध्यान छ, त्यहाँबाट पैसा तान्ने ध्यान।
1: बुर्जुवा एकाधिकार दलाल पुँजीवादीहरूलाई त उहाँहरूले ड्याङ ड्याङ हानिरहनु भएको छ, अनुसन्धान गरिरहनु भएको छ, ठुला घराना व्यवसायीहरूलाई
0: त्यसको कुरा,
1: देश लुटेकाहरू हो, बिचौलियाहरू हो तिमीहरूले, उहाँहरूले
0: यसको रहस्य
1: दायरा हेर्नुहोस्,
0: यसको रहस्य म तपाईँलाई
1: प्रोटेस्ट बनाउनु भएको,
0: सुन्नुहोस्, यसको रहस्य अनुसन्धानको दायरा उहाँहरूले ब्रोड बनाउनु भएको छैन, किन सम्पूर्ण अनुसन्धान गर्ने निकायहरू प्रधानमन्त्री अन्तर्गत ल्याउनु भएको छ, त्यो ब्रोड गरे होइन, पहिलेको त्यो निरङ्कुशतातिर जाँदै गरिरहेको छ। एक दोस्रो कुरा, उहाँले अहिले गरिरहेको के हो त भने, पुरानो दलाल पुँजीपति वर्गको एउटा गुटले यो देशमा शासन गरिरहेको थियो, अब उहाँहरूले आफ्नो शासन सुरु गरेपछि त आफ्नो गुट बलियो बनाउनु पर्यो। आफ्नो गुट बलियो बनाउनलाई उहाँहरूले दुईवटा अभियान चलाउनुहुन्छ। अब एउटा पुरानो गुटका दलाल पुँजीपतिहरूलाई धम्काउने र आफ्नो गुटमा तान्ने, जो आफ्नो गुटमा आउनु खोज्दैन त्यसलाई निमिट्यान्न पारिदिने र आफ्नो गुट बलियो बनाउने। त्यस कारणले दलाल पुँजीपतिहरूको नयाँ गुट बलियो बनाउनका निम्ति उहाँहरू कारवाही गरे जस्तो गरिराख्नु भएको छ। यथार्थमा विषय त यो हो नि, यो सधैँ बुझ्नुपर्छ हामीले। संसदीय व्यवस्था अन्तर्गत चाहिँ सरकारहरू फेरिएपछि त्यसको पछाडिको आर्थिक गुट फेरिनुपर्छ। त्यो आर्थिक गुट फेर्नलाई उनीहरूले के गर्छन् त भने, पुरानो शक्तिशाली आर्थिक गुटलाई कमजोर बनाउनु पर्ने हुन्छ। बनाएपछि मात्रै त्यसको हातमा रहेको साधन स्रोत सबै नयाँ गुटमा आउँछ। उहाँहरूले अहिले गरिरहेको त्यो हो नि, कहाँ उहाँहरूले चाहिँ अपराधका विरुद्ध काम चलिरहेको अहिले?
1: त्यसो भए ठुला व्यवसायी, उद्योगी अथवा बिचौलिया होइन, बैङ्कर, उहाँहरू माथिको एक्सन भनेर चाहिँ आफू अनुकूल बनाउनु भएको?
0: बिल्कुल, एकदम हो। तपाईँ अरू अर्को छ महिनापछि तपाईँ थाहा पाइहाल्नुहुन्छ,
1: सुशासनको लागि, भ्रष्टाचारको जालो तोड्नको लागि होइन, वित्तीय अराजकता तोड्नको लागि चाल्नु भएको माइल स्टोन कदम हुँदै होइन।
0: बिल्कुल होइन, बिल्कुल होइन, किनभने उहाँहरू जुन

0: तरिकाबाट आउनु भएको छ नि, सरकारमा बस्नेहरू, राजसभा चलाउनेहरू, जुन जुन तरिकाबाट आउनु भएको छ, यस्तो खेलमा माहिर भएर आउनु भएको छ होइन, तब त उहाँहरूको खातामा, उहाँहरूको चाहिँ घरमा चाहिँ डल्लाको डल्ला सुन भेट्यो नि त, त्यतिकै त आउँदैन नि त्यो होइन, ल श्रम गरेर खाइरहेको होइन, श्रम गरेर खाइरहेको मध्यम वर्गको घरमा एक किलो दुई किलो सुन हुने भन्ने हुन्छ, त्यस्तो हुँदैन थियो। उहाँहरू त्यस्तो आर्थिक खेलामा चाहिँ खेल्दै खेल्दै खेल्दै खेल्दै सबै चिज गर्दै आएको हुनाले नै उहाँहरू राजनीतिमा आइसक्दाखेरि, देखाउनु पर्दाखेरि सम्पत्ति देखा परेको।
1: उहाँहरूमा आर्थिक अनुशासन र पारदर्शिता त देखियो नि, जे हो त्यही देखाउनु भयो, लुकाउन छिपाउन लाग्नु भएन।
0: कति लुकाएको छ भने त पछि थाहा होला नि त, लुकाएको त हामीलाई थाहा हुँदैन नि, पछि अर्को काण्डमा थाहा हुने हो नि त, अहिले थाहा हुँदैन, पछि थाहा हुन्छ होइन। मैले भनौँ उहाँहरूको हालत के हो भन्ने कुरा त, उहाँहरूले नियुक्त गर्ने बित्तिकै दुई महिना पनि नपुगिकन मन्त्रीहरू खारेज गर्नु पऱ्यो होइन कतिपय, पछि उहाँहरूको मन्त्री छान्ने क्षमता र उहाँहरूको उहाँहरूको मन्त्री बन्ने मान्छेहरूको हैसियत कस्तो रहेछ भने त उहाँहरूले नै आइदिनु भयो नि,
1: उहाँहरू जान्नेलाई छान्ने
0: त्यही त भने, कति जान्ने
1: क्रान्ति,
0: त्यही त कति जान्ने रहेछ थाहा भयो नि त, कति जान्ने रहेछ थाहा भयो नि त,
1: नजान्नेहरूलाई फ्याँक्ने
0: होइन। मैले भनेको सुन्नुहोस् त, उहाँहरूलाई गठबन्धनको सरकार त होइन,
1: एकछिन
0: गठबन्धन, गठबन्धनको सरकार त होइन, कोही नयाँ मन्त्री ल्याउनको निम्ति बाध्य हुने होइन, दुई तिहाई जितेको ठाउँबाट त उहाँहरू प्रशस्त मात्रामा मान्छे छान्न सक्नुहुन्थ्यो, तर उहाँहरूको बुद्धि, छान्ने बुद्धि कस्तो रहेछ र छानिनेमा पर्नेवालाहरू कस्ता रहेछन् भन्ने कुरा त उहाँले दुई महिना नपुगिकन मन्त्री खारेज गर्नुपर्ने काण्डले थाहा भइहाल्यो नि। त्यस कारणले उहाँहरूले सुशासन दिन्छु, हामी चाहिँ एकदम फड्को मारिदिन्छौँ भनेर जे गफ दिइराख्नु भएको छ त्यो चाहिँ गफ त हो, तर त्यो हुन सक्दैन।
1: गल्ती गर्ने कोही पनि उन्मुक्ति पाउनु हुँदैन, कोही पनि कानुनी दायराबाट बाहिर हुन हुँदैन भन्ने मानक त स्थापित गर्नुभयो नि। जस्तो यस बिचमा एकजना मन्त्रीलाई त बर्खास्तै गर्नु, अर्का एक मन्त्रीलाई झन्डै एक महिनासम्म राजीनामा दिएर पदबाट बाहिर राख्नुभयो, पछि अनुसन्धान भयो, प्रतिवेदन ग्रहण गर्नुभयो, क्लिन चिट पाउनुभयो, अनि पुनः कमब्याक गराउनु
0: भयो, त्यो त त्यो त नियोजित हो, त्यो नियोजित हो। किनकि एउटा मान्छे प्रश्न उठेर उसलाई राजीनामा गर्नुपर्ने दिन आइसकेपछि फेरि त्यही मान्छे फर्काउनु पर्ने बाध्यता के, केही समय ऊ राजनीतिमा जाओस्, उसले आफूलाई अलिकति सुधारोस् अथवा आफूलाई धोई पखाली गरोस्, अब सार्वजनिक रूपमा पनि प्रश्न नउठ्ने होइन रहेछ भन्ने एउटा आम मत बनोस्, अनि त्यसपछि फेरि ल्याए हुँदैन, त्यस्तो थिएन।
1: आरोपलाई खण्डन
0: जसरी हो त्यो त आफैले समिति बनाएर आरोप खण्डन गर्न आयोग बनाएपछि त आरोप खण्डन भइहाल्छ नि होइन, स्वतन्त्र न्यायिक निकायबाट गरिएको खण्डन हो र त्यो होइन नि, सरकारले आफूले आफ्नै मान्छे राखेर ल यो खण्डन गरिदिनु पर्यो भने हो त्यो, त्यस्तो
1: अर्को क्रमभङ्गता,
0: त्यस्तो अर्थ
1: आफ्नै मन्त्रीलाई पनि पक्राउसम्मको तयारी गर्नुभयो, निर्देशन दिनुभयो,
0: त्यही त त्यही त। अब यो विचित्र
1: भ्रष्टाचारमा सुन्ने सहनशीलता, जेरो टोलरेन्स अन करप्सन,
0: विचित्रको चाहिँ होइन चिजहरू देखा परिराखेका छ अहिले, विचित्रका चिजहरू होइन, संसदमा जाने होइन, भारतले पनि हाम्रो हामीले पनि भारत जमिन मिच्या छौँ धेरै ठाउँमा भनिदिने, न बुद्धि छ, न ज्ञान छ, न इतिहासको परम्पराको बुझाइ छ होइन, त्यो पदमा बसेर देशको विरुद्ध त्यसरी बोल्नुहुन्न भन्ने पनि छैन होइन, मिल्या छ र कुरा मिलेको छैन नि त कुरा त होइन, किनकि संसारमा हेर्नुहोस् राज्यका निकायहरूमा बसेका मुख्य मान्छेहरूले त्यस्तो कुरा बोलिदिँदाखेरि थुप्रै पटक थुप्रै देशहरूले आफ्नो भूभाग गुमाउनु बाध्य भएका छन् बोलेको मात्रै कारण होइन, बोल्दै नहुने नेपाली जनताले लामो समयदेखि देशभक्तिपूर्ण जो आन्दोलन गरे उनीहरूको त अपमान भएको छ, नेपालको सार्वभौम सत्तामाथि आँच पुग्न गएको छ, नेपाली जनताको अपमान भएको छ।
1: उहाँले एउटा नयाँ बहस त छेड्नु भयो नि,
0: किन के हो
1: भने त्यही अभिव्यक्तिपछि,
0: किन
1: त्यही अभिव्यक्तिपछि नेपाल भारत बीच समस्या समाधान गर्ने दिशामा एक किसिमको चाहिँ
0: के भयो,
1: अब उधार भएर अघि बढौँ, दुवै पक्ष सहमतिमा आऊ,
0: के भने
1: भन्ने कुरा त भयो नि त,
0: के भयो कहाँ भयो
1: भइरहेछ नि, बीचमा
0: राष्ट्रपति
1: भारत भ्रमण भयो, राष्ट्र मन्त्रीको भारत भ्रमण भयो,
0: त्यो
1: अहिले
0: त्यो प्रधानमन्त्री
1: बालेन्द्र शाहका
0: त्यो मुख्य
1: प्रमुख सल्लाहकार कुमार भेन भारत भ्रमण,
0: सुन्नुहोस् कुरा, प्रधानमन्त्रीले भारतको पनि थुप्रै ठाउँमा नेपालले जमिन मिचेको छ भनिसकेपछि भारतीय कूटनीतिज्ञहरूले के भने, त्यो त्यो मुख्य कुरा हो हामीले पहिलादेखि भन्दै आएको कुरा यो, जुन नेपाल सरकारले स्वीकार गर्यो, प्रधानमन्त्रीले स्वीकार गरिसक्यो, भनेर भारत के चाहन्छ कि नेपालसँगको कालापानी लगायतका क्षेत्रको लिम्पिया धुरा लगायतका क्षेत्रको सुस्ता लगायतका क्षेत्रहरूको भारतले जो मिचेको जमिन छ ऊ फिर्ता नदिन चाहन्छ त्यसको निम्ति द्विपक्षीय बनेको टोलीमा चाहिँ सम्पूर्ण मुद्दामा छलफल भइराखेको छैन
1: हामीले यसबीचमा त्यसलाई चाहिँ जारी गर्यौँ
0: मानेको थिएन त माने त अहिले झन् नमान्ने भयो अब होइन तेरै प्रधानमन्त्रीले भने होइन तिमीहरू जमिन मिच्या छौ भनेर अनि हामीसँग माग्न आउँछौ भने के हुन्छ मिले कुरा यो त सिधा सिधा राष्ट्रघाती कुरा हो नि यो त सिधा सिधा राष्ट्रघात हो यो
1: इङ्ल्यान्डलाई समेत बोलाउने भन्नुभएको थियो त
0: धेरै आइदिन्छ त्यो हावा कुरा गरेर हुन्छ त्यो त्यो त त्यस्तो त्यस्तो चाहिँ खराब खराब कुरा गर्ने के हावा कुरा हो इङ्ल्यान्ड किन आउँछ भने इङ्ल्यान्डलाई के चासो
1: आवश्यक पर्यो भने
0: आइदिन्छ इङ्ल्यान्ड नोकर हो नि नेपाल सरकारको नोकर हो इङ्ल्यान्ड आइदिन्छ भन्ने बित्तिकै
1: सन् 1816 फर्किने
0: कसले फर्काउने भनेको यस्तो हावादारी कुरा गरेर
1: नेपाल
0: बेकार बेकार यस्तो हावादारी कुरा गरेर मानिसहरूले चाहिँ मान्छेलाई उल्लु बनाउने जो काम भएको छ योबाट यो स्वप्न दोषबाट मान्छे निस्किनुपर्छ
1: यो सपनामा शङ्का नगर्नुहोस् भन्नुभएको छ प्रधानमन्त्रीले
0: कसले चाहिँ शङ्का गर्नुहोस् भनेको छ नेपालमा नेपालको कुन चाहिँ अपराधी प्रधानमन्त्रीले मलाई शङ्का गर्नु भन्ने भन्छ कसले भन्छ कुनै कुनै खराब काम गर्ने मान्छेले कुनै नकाम गर्ने मान्छेले म चाहिँ खराब हुँ भनेर पहिले भन्छ त्यो त भन्दैन कसैले भन्दैन नि त्यो त अर्कै कुरा हो त्यो आफ्नो दाबीको कुरा हो मुख्य कुरा परिणाम के आयो परिणाममा जाने कुरा हो होइन परिणामको कुरा गर्नु पऱ्यो नि परिणामको कुरा गर्नु छैन दाबीका कुरा गरिदिया छ हिँडिदिया छ हुन्छ त्यसरी हुँदैन
1: त्यो त राष्ट्रपा सांसदहरू पनि नेपालले भारतको कुन कुन ठाउँमा भूमि मिचेको छ भनेर खोज्दै हिँडेका थिए त देखाउँदै प्रमाणित गर्दै हिँडेका थिए
0: जस जुन पार्टीको
1: अनि
0: सुन्नु न जुन
1: ड्याप ड्याप
0: गरिरहेछन् त्यो गर्छन् इतिहासमा त्यस्तो भइहाल्छ जुन पार्टीको प्रधानमन्त्री त्यस्तो बोल्छ भने त्यो पार्टीको सांसदको ठुलो हिस्साको गति त त्यस्तै त होला होइन र ठुलो हिस्साको के त्यहाँ पनि राम्रो मान्छेहरू होलान् बुद्धि भएका मान्छेहरू होलान् देशप्रति इमान्दार भएका मान्छेहरू होलान् हुन्छन् नै पक्कै छन् तर ठुलो हिस्सा त त्यस्तै हुने भयो नि त किन आफ्नो नेता जस्तो छ त्यस्तै त हुन्छ होइन त्यस कारण त्यसलाई सापेक्षतामा हेर्नुपर्छ स्वाभाविकतामा बुझ्छु म चाहिँ त्यसलाई ठुलो कुरा बुझ्दिनँ होइन कतिपय मान्छेलाई चाहिँ ढ्याप ढ्याप पारिदियो भनेदेखि चाहिँ मन्त्री खान पाइन्छ कि भन्ने लाग्यो होला होइन कतिपय मान्छेलाई चाहिँ प्रधानमन्त्रीको नजिक गर्न पाएँ भने मैले के नै पाउँछु भन्ने लाग्यो होला यस्तो रियाल सिङ्गान्त धेरै ठाउँमा चुइन्छन् होइन त्यस्तोलाई के कुरा गर्ने त्यो त कुनै राजनीतिक कुरा भएन त्यो कुनै भौतिक कुरा पनि भएन त्यो देशहितको कुरा पनि भएन होइन त्यो अर्कै विषय हो त्यो उनीहरूले आफ्नो हैसियत देखाउने कुरा
1: आउथीजी तपाईँ त नेपाल भारत सम्बन्धलाई पनि मेन ढङ्गले परगेल्न सक्नुहुन्छ अहिले प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेन भारत भ्रमण जानुभएको थियो अनि त्यहाँ भारतीय सुरक्षा सल्लाहकार भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गर्नुभयो
0: यसको बारेमा भन्नु पर्यो पहिलो कुरा मैले भने कि नेपालमा लामो समयदेखि दलाल पुँजीपतिहरूको शासन सत्ता छ यो सरकार पनि दलाल पुँजीपति वर्गको एउटा हिस्साको सरकार हो होइन र यो सरकार यो चुनाव कसरी आइपुग्यो कहाँबाट आइपुग्यो भन्ने कुरा पनि हामी धेरै चर्चा गरिसकेका छौँ किनकि देशी विदेशी सबै प्रकारको चलखेलबाट नेपाली समाजलाई होइन पश्चिमाहरूको दिशामा लानका निम्ति र नेपाली समाजलाई चाहिँ एउटा अप्ठ्यारोमा पार्नका निम्ति यहाँ कठपुतलीहरू खडा गरिँदैछ भइरहेको छ र दलाल सरकार बनेको छ अब आफै दलाल सरकार भएको हुनाले यसले विदेशी शक्ति केन्द्रहरूको चाहिँ गुणहरू तिर्नुपर्ने हुन्छ होइन गुणहरू तिर्नुपर्ने हुन्छ उनीहरूको मिलोमतोमा जानुपर्ने हुन्छ आफ्नो राष्ट्रिय स्वाधीनतालाई कतै न कतै फुलै त भन्न सक्ने के खुलै त के खुलै त चाहिँ हाम्रो देशले अर्काको भूमि मिच्या छ धेरै ठाउँमा भनेर भन्न सक्नेहरूले गोप्य कोठाहरूमा के भन्लान् त ल भन्नुहोस् त
1: अहिले घुन तिर्न काने खुसी गर्न सम्झौता गर्न जानुभयो
0: बिल्कुल बिल्कुल अरू के त मैले भनिहालेँ खुलै त के खुलै खुलै संसदमा गएर बत्ती बलेको ठाउँमा त त्यसो भन्न सक्नेहरूले होइन भित्रभित्र काने खुसी गरेर विदेशीहरूसँग कति साटघाट गर्लान् केसम्म भन्न भ्याउलान् भन्ने कुरा त अनुमान गर्न सकिन्छ नि त होइन र त्यही कुरा गर्न गएका होला
1: अनि प्रधानमन्त्री बालेन्द्र शाह चाहिँ विदेशीहरूको अगाडि लम्पसार हुने व्यक्ति त होइन नि त फेरि
0: कस्तो व्यक्ति हो
1: राजदूतहरूलाई त एकमुष्ट भेटघाट गर्नुभयो
0: कस्तो व्यक्ति
1: भारतीय विदेश सचिव आउँदाखेरि त भेटघाट गर्नलाई
0: मलाई भन्नु
1: अस्वीकार गर्नुभयो समय दिन्न भन्नुभयो
0: कस्तो व्यक्ति हो त त्यसै नेपालको
1: राजदूतहरू
0: एकछिन सुन नेपालको कुन देशभक्तिपूर्ण आन्दोलन चलाएर आएको मान्छे हो मलाई भन्नुहोस् त कहाँ एक थोप रगत बगाएको छ नेपालको निम्ति मलाई भन्नुहोस् त नेपाली श्रमजीवी र नेपालको देशभक्तिको निम्ति कहिले चाहिँ देशभक्तिपूर्ण लडाईँ लडेको, एउटा जुलुस निकालेको वा एउटा लाठी खाएका मान्छे हो नि यिनीहरू, होइन नि त।
1: यसको आशा ढोकढोकी विश्वास,
0: आशा विश्वास हुने भनेर त विभिन्न कारणले हुन्छ नि, त्यो त अर्कै विषय भयो नि, त्यो अर्कै विषय भयो।
1: पहिला अधिकारका लागि आन्दोलन भयो, अब विकासका लागि, समृद्धिका लागि
0: ठिक छ त, गरेर देखा भयो नि त, कसले रोक्छ त नि, हामीले रोक्ने कुरा हो त, हामी नचाहनेहरू हौँ त, नेपाली समाजको प्रगति नचाहनेहरू हौँ त, 40 वर्ष 50 वर्ष त्यसको निम्ति आफ्नो जीवन चाहिँ त्यसमा लगाएर आएका हामीहरू, नेपालमा केही समृद्धि भयो भने, केही राम्रो कुरा भयो भने नकार गऱ्यो भन्छौँ त हामीले, तर गरेको त हुनु पर्यो। उल्टो उल्टो गर्दै हिँडेपछि के गर्ने त, उल्टो उल्टो गर्दै हिँडिसकेपछि अनि त्यसको खण्डन गर्नै पर्दैन, त्यसको भण्डाफोर गरिनु पर्दैन, त्यसलाई रोक्नेतिर लाग्नु पर्दैन।
1: उहाँहरू कसरी उल्टो बाटोमा हुनुहुन्छ?
0: उल्टो बाटोमा कहाँ जानुभयो त, मलाई एउटा देखाउनु नि त, मलाई देखाउनु न। मैले भने नि जनताको जनताको कमाई बढाउने काम केही गरेकै छैन, जनताको जहाँ बढी खर्च भइराखेको छ त्यहाँ रोकेकै छैन, र भाउ चौतर्फी रूपमा बढिरहेको छ, उहाँहरूलाई कुनै चासो पनि छैन, त्यसमाथि उहाँ करमाथि कर थप्दै हुनुहुन्छ। अब उल्टो बाटो भतै हो, किसानहरूलाई मल चाहिएको छ, ल्याउन सक्नुहुन्न, दिन सक्नुहुन्न, इन्डिया गएर जेल बस्नु परेको छ, अब मिल्यो त कुरा होइन। दलितहरूको बारेमा के के नै गर्छु भनिदिएको छ, थानाभित्र मारिन्छ, त्यही फासफुस पारियो होइन, स्वतन्त्र आयोग पनि बन्न दिइएन हो कि होइन, अनि त्यहाँबाट अनि कहाँ चाहिँ गरियो त राम्रो काम बनाए, अनि देशको स्वाधीनताको कुरा गर्ने हो भनेदेखि अब देशै हामीले पनि अर्काको मिचिया छौँ भन्नु थालिहाले, पछि राष्ट्रिय स्वाधीनताको मुद्दा खत्तम छ, एमसिसी लागू भइराखेका छ, अनि एसपिपी गरे हो कि होइन त नेपालले भन्ने कुरा भन्दैन होइन, सेनाले एक ठाउँ भन्छ, सरकारले अर्को कुरा भन्छ, यो सरकारले केही बोल्दैन होइन, अनि विदेशी ऋण चाहिँ 28 अर्ब कति अर्ब पैसा लिएको ल्याइछ, उद्यमको क्षेत्रमा खर्च केही पनि गरेका छैन भनेपछि, अनि सकारात्मक बाटो उल्टो बाटो उहाँहरू कहाँ हिँड्नु भयो त मलाई भन्नु न।
1: उहाँहरू सीमान्तकृत वर्ग दलितहरूको हक अधिकारको लागि लड्नु भएको छैन त, लाग्नु भएको
0: छ मलाई भन्नु न।
1: अहिले खगेन्द्र सुनार राज्यसभा सांसद हेर्नुहोस्,
0: सांसद त विगत पनि हुन्थ्यो नि, त्यो त के ठुलो कुरा हो र, चुनाव हुन्छ, चुनावमा जित्छन्, कोही हार्छन्, कोही समानुपातिबाट आउँछन्, सांसद हुन्छ, त्यो महत्त्वपूर्ण,
1: राज्यसभाको ढाल बनेर उभिनु भएको छ उहाँ,
0: के हो त, ठिकै छ त, उहाँको आफ्नो पार्टीको ढाल बन्दैन त मान्छे, त्यो त अर्कै कुरा हो, आफ्नो पार्टीको ढाल बन्ने भने त अर्कै कुरा भयो नि, तर उत्पीडितहरूको सन्दर्भमा के भयो त, त्यो त केही पनि भएको छैन।
1: नाउदीजी, तपाईँले रवि लामिछाने, भालेन्द्र शाह, डाक्टर सोनी मगलेहरूलाई विदेशीको दलाल भन्दै गर्दाखेरि उहाँहरू कुन देशको दलाल हो?
0: मैले व्यक्तिगत कुरा गरे होइन कि, तपाईँले कुरा फेरि बुझ्नु पऱ्यो, व्यक्तिगत कुरा गरे होइन, उहाँहरूले विदेशीहरूको तलब खाइराख्नु भएको छ भने होइन, भने के हो त भने उहाँहरूले वैदेशिक शक्ति केन्द्रहरूले लागू गरेको अर्थनीति छ नि, अर्थनीति, त्यो अर्थनीतिलाई नै उहाँहरूले पनि लागू गरेको हुनाले उहाँहरूको काम चाहिँ दलाल पुँजीपति वर्गको सेवा गर्ने खालको हुन पुग्यो, त्यस कारणले उहाँहरू चाहिँ प्रकारान्तरले सैद्धान्तिक रूपमा चाहिँ दलालको भूमिका खेलिराख्नु भएको छ भने,
1: त्यसरी भनिन्थ्यो नि, पति वर्गहरू चाहिँ दलाल हो,
0: दलाल पुँजीपति वर्गको प्रतिनिधिहरू नै हो नि उहाँहरू, किन त्यो त सोध छ त, त्यो त दलाल पुँजीपतिहरूको प्रतिनिधिहरू नै हो, नेपालको विगतका सबै सरकारहरू त्यो हुन् मूलत, होइन त्यसमा कोही अलिअलि अपवाद पनि थियो होला, कम र बेसी थियो होला, त्यो अर्को कुरा भयो कि नेपालले विश्व ब्याङ्कको डिजाइन अनुसार काम गर्छ, पश्चिमाहरूको डिजाइन अनुसार काम गर्छ अर्थतन्त्रमा भनेपछि, अनि त्यो दलाल होइन त,
1: उहाँहरू कुनै खास देशको खास एनजिओ आइएनजिओको दलालको रूपमा यहाँ परिचालित भइरहनु भएको छ, खेतालाको रूपमा
0: उहाँहरूले लिएको अर्थतन्त्र सम्बन्धी नीति, उहाँहरूले लिएको राजनीति सम्बन्धी नीतिले चाहिँ दलाल पुँजीपतिहरूको सेवा हुन पुग्दछ भने, त्यो अर्थमा भने होइन, कसले व्यक्तिगत रूपमा कसले के गरिरहेको छ भनेको त्यो अर्कै विषय भयो।
1: अहिले भारतमा सिजेपी, कक्रोच जनता पार्टी जसरी त्यहाँ उत्तेजित रूपमा आइरहेछ, सडक कब्जा गरिरहेछ, प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा विश्वस्त हुनुहोस् भनेर लेख्नु भएको छ, उहाँ आफै रक्षात्मक अवस्थामा पुग्नु भएको छ, यसलाई चाहिँ तपाईँ कसरी परिभाषित गर्नुहुन्छ?
0: भारतमा सन् 2014 पछि भन्नुहोस् न, भाजपाको सरकार आएदेखि त्यो समाजमा एउटा फासीवाद, एक प्रकारको फासीवाद हाबी छ, बिजेपी विरुद्ध बोल्न नमिल्ने, हिन्दू मुसलमानको चाहिँ काटमार गराउने, उनीहरूको बिचमा फाटो पार्ने, होइन हिन्दू राष्ट्र बनाउनु पर्छ भन्ने लहर चलाउने, होइन वामपन्थीहरू, स्वतन्त्र व्यक्तिहरू, चिन्तकहरूलाई जेल हाल्नेदेखि लिएर त्यहाँ एक प्रकारको निकै ठुलो दमनको प्रक्रिया चलिरहेको थियो। त्यसको विरुद्ध भित्रभित्र युवाहरूमा वा प्रौढहरूमा वा बुद्धिजीवीहरूमा आक्रोश पनि चल्दै आइरहेको थियो, तर त्यो कुन बिन्दुमा त्यो प्रकट हुन्छ भन्ने त्यो थिएन। अब यो कक्रोचको रूपमा प्रकट भयो र विद्यार्थी आन्दोलनको रूपमा प्रकट भयो, त्यो हुनु पनि कतिसम्म अत्याचार छ त भन्दाखेरि, त्यो जाँच जो परीक्षा छ, इन्जिनियर डक्टर हुने परीक्षा छ, 3-3 पटकसम्म लिक भयो क्या प्रश्नपत्र, पछि 3-3 पटकसम्म, त्यो त सामान्य कुरा थिएन त्यो, होइन तिन पटक लिग हुने भने त मानिसहरूको तिन चार वर्ष खेर गयो त्यहाँ. त्यसमा लगानी हुन्छ, तयारीको निम्ति लगानी हुन्छ, होइन केही दस बाह्रजना युवाहरूले आत्महत्या गरे त्यसपछि खपि नसक्नु भयो नि त. होइन त्यही सन्दर्भमा चाहिँ त्यहाँको चिफ जस्टिसले चाहिँ होइन कुनामा बस्ने कुनामा बसेर कराउने कक्रोचहरू कक्रोचहरू जस्ता भनेर चाहिँ बोलिदिए. त्यसपछि अब युवाहरूले चाहिँ हामी कक्रोचहरू सबै एक ठाउँ जमा भने के हुन्छ त भन्न थाले. त्यहाँबाट एउटा पार्टी जस्तो देखा पर्यो र चाहिँ त्यही पेपर लिगको विरुद्ध चाहिँ सङ्घर्ष अगाडि आयो र त्यसले देशव्यापी सङ्घर्षको रूप लिइरहेको छ. त्यो एक प्रकारको भाजपा र
1: भाजपा स्वाभाविक मान्नुहुन्छ त?
0: एकदम स्वाभाविक छ, स्वाभाविकै छ. त्यो त्यो कता जान्छ, त्यसलाई कसले लिड गर्छ, त्यसले कस्तो परिणाम ल्याउँछ, कसले उपयोग गर्छ त्यसलाई, त्यो त अहिले भन्न सक्ने कुरा भएन. तर विद्यार्थीहरूलाई
1: सेफ ल्यान्डिङ गराउनको लागि नरेन्द्र मोदीले त अग्रसर त देखाइसक्नु भयो,
0: होइन त्यो त
1: वार्तामा जुटिसक्नु भयो,
0: त्यो त वार्ता
1: क्याबिनेटमा पनि छलफल हुने, संसदमा छलफल हुने,
0: आन्दोलनकारी र त्यहाँको सरकारले कसरी त्यो विषयलाई चाहिँ अगाडि लान्छ भन्ने कुरामा निर्भर हुने कुरा हो. हामीले
1: बिजेपीलाई सिजेपी चाहिँ भारी पर्दैछ,
0: त्यो परेकै छ नि, त्यो त परेकै छ नि, त्यो त परेकै देखिन्छ.
1: कक्रोच जनता पार्टी निर्णायक मोडमा पुग्ला
0: अहिले भन्न सकिन्न, अहिले कसरी भन्न सकिन्छ, त्यो जता पनि जान सक्छ नि त.
1: त्यसलाई नेपालको भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनसँग पनि धेरै व्यक्तिहरूले जोडेर
0: होइन, युवाहरू चाहिँ युवाहरूकै पहलमा र युवाहरू नै बढी सामेल भएको हुनाले त्यसलाई नेपालमा भएको जेएनजी विद्रोहसँग पनि त्योसँग त्यस्तै त्यस्तै भनेर जोड्न सकिने कुरा त एउटा कुरा भइहाल्यो. तर आफ्नो देशको आफ्नै विशेषता अनुसार जान्छ त्यो.
1: प्रतिपक्षीहरू भन्दा पनि सशक्त भएर चाहिँ आयो
0: अहिलेको चरणमा केही दिन यता चाहिँ त्यसको प्रभाव र त्यसले त्यसको नाराले होइन त्यसको आन्दोलनले युवाहरूलाई देशव्यापी रूपमा छोएको देखिन्छ.
1: कक्रोच जनता पार्टीको पक्षमा देखिएको त्यो उभार होइन, त्यहाँका बलिउड कलाकारदेखि लिएर होइन विपक्षी नेता राहुल गान्धीसम्मले समर्थन गरिसके
0: गरे. त्यो त एउटा माहौल छ, त्यहाँ एउटा माहौल छ होइन, त्यो जता पनि जान सक्छ होइन. तर म अहिले भनौँ एउटा कुरा भनौँ कि कक्रोच पार्टी भन्नुहोस् वा इत्यादि भन्नुहोस्, त्यहाँको प्रतिपक्ष भन्नुहोस् वा त्यहाँको संसदमा गएको वामपन्थी भन्नुहोस्, त्यहाँको एउटा विडम्बना के छ त भने संविधानको रक्षा गर्नुपर्छ भन्ने हुन्छ क्या तिनीहरूको. जुन संविधानको कारणले 75 वर्षसम्म भारतीय जनताले दुःख पाए, जुन संविधानमा टेकेर भाजपा जस्तो शक्ति अगाडि आयो, जुन संविधान अन्तर्गत बसेर चाहिँ राष्ट्र त्यहाँको चाहिँ आरएसएसहरू काम गरिरहेछन्, जुन संविधान अन्तर्गत चाहिँ सारा लुट भारतीय जनताको मचिएको छ, त्यो संविधानको रक्षा गर्नुपर्छ भन्छन् क्या तिनीहरू होइन. कक्रोच पार्टी पनि त्यही भन्छ क्या त्यसले. त्यस कारण यो चाहिँ उहाँहरूको आन्दोलन यही उहाँहरूको यही नाराभित्र नै आन्दोलन रहिराख्ने हो भने चाहिँ त्यो यथास्थितिवाद नै हुन्छ, त्यो प्रगतिशील बन्न सक्दैन.
1: बङ्गलादेश श्रीलङ्का नेपाल पथमा चाहिँ भारतको त्यो आन्दोलनले काम गर्दैन,
0: गर्दैन,
1: निर्णायक मोडमा पुग्न सक्दैन.
0: अनि निर्णायक मोडमा पुगेछ भने पनि संविधानको रक्षा हुने भने त त्यहाँभन्दा बढी केही नहुने कुरो होइन. जुन संविधानको कारणले भारतीय जनताले 75 वर्ष दुःख पाएका छन् होइन त, कमसेकम संविधानमा केही सुधार हुनु पर्यो भन्ने नारा त हुनु पर्यो नि होइन. संविधानमा केही सुधार हुनु पर्यो, संविधानमा भएका प्रगतिशील चिजहरूको दृढतापूर्वक लागू गर्नु पर्यो र चाहिँ नपुगेका चिजहरू चाहिँ यहाँ यहाँ सुधार गर्नु पर्यो भन्ने त हुनु पर्यो नि. संविधानको रक्षा गर्नु पर्यो भने मात्रै चिज दिने हो भने त यो त चाहिँ 75 वर्ष अगाडिको कुरा भयो कि भारतीय समाजले केही पनि चेन्ज चाहेको छैन त 75 वर्षमा होइन. भारतीय जनताले भारतीय समाजले केही पनि चेन्ज चाहेको छैन त 75 वर्षमा, त्यस्तो होला त. त्यस कारणले कक्रोच आओस् वा नयाँ चिजहरू आउन् उहाँहरूले संविधानको रक्षासम्म मात्रै उहाँहरूले आन्दोलनलाई लानुहुन्छ भने चाहिँ उहाँहरूको आन्दोलन सफलै भएछ भने बिजेपी हटेर अर्को आउने हुन्छ. त्यसले के
1: तपाईँ परिवर्तनलाई चाहिँ जहिले पनि आत्मसात गर्नुहुन्छ होइन?
0: हो नि.
1: अनि नेपालको परिवर्तनलाई चाहिँ किन आत्मसात नगर्नु?
0: नेपालको परिवर्तन कहाँ भएको छ र
1: 23 र 24
0: सरकार फेरि हो,
1: आमूल परिवर्तन
0: सरकार कहाँ हुनु, सरकार फेरि हो, अरू के भयो?
1: सरकार फेरियो, व्यक्ति फेरियो,
0: त्यही त
1: प्रवृत्ति फेरियो, प्रणाली फेरियो.
0: कहाँ फेरियो प्रणाली?
1: काम गर्ने प्रणाली
0: खै कहाँ फेरि?
1: प्रक्रिया
0: कहाँ भयो?
1: विगतका व्यक्तिहरू विगतमा नियुक्ति भएका, विगतमा नियुक्ति भएका, नियुक्ति लिएका सबै
0: कर्मचारी, त्यो सबै सरकार आउँदा त्यस्तो हुन्छ नि.
1: नयाँ व्यक्तिहरू आए,
0: सबै सरकार आउँदा त्यस्तो,
1: नयाँ अनुहार छ,
0: नयाँ सरकार आउँदा त्यही हुन्छ. नयाँ सरकार आइसकेपछि उसले महान्यायाधिवक्ता फेर्छ, प्रधान न्यायाधीश फेर्न खोज्छ, अख्तियार फेर्न खोज्छ, आफ्ना अनुभव मान्छे राख्न खोज्छ. यिनीहरूले पनि त्यही गरे त
1: 1994 बढी राजनीतिक नियुक्तिहरू खारेज भयो,
0: फेरि भर्ती हुँदैछ नि.
1: मेरिटोक्रेसी
0: तैले बुझ्नु भएन कुरा, त्यहाँ फेरि भर्ती हुँदैछ नि त्यति नै मान्छे.
1: अब राइट म्यान राइट प्लेस हुने योग्यताको आधारमा गर्ने
0: कसरी हुने?
1: पद्धति पारदर्शिता इमानदारी उत्कृष्टता प्रदर्शन गर्ने
2: जस्तो कि महान अधिवक्ता कुन देशको पिआर लिएको मान्छे अरे राइट म्यान राइट प्लेस भयो त अनि प्रधान न्यायाधीश कसलाई बनाए कतिजना पछाडिकोलाई बनाए
1: मेरिटोक्रेसीको आधारमा बनाउनु भयो चौथो नम्बरको व्यक्तिलाई
2: हो त अनि राइट म्यान राइट प्लेस भयो त हुन्छ त त्यसरी हुँदैन कुनै संसदीय दलाल संसदीय व्यवस्थामा व्यक्तिहरू फेर्छन् र आफ्नो आफ्नो मान्छे हाल्छन् हिजो
1: तपाईँले भन्दै आएको त प्रणालीलाई भङ्ग गर्नुपर्छ भन्ने हो
2: नि
1: तपाईँले भङ्ग गर्नुभयो त
2: प्रणाली भङ्ग भएको छैन
1: प्रणाली विगतको एक नम्बर प्रणालीलाई भङ्ग गरेर चौथो नम्बरको
2: त्यसो भने त्यो त झन् न्यायाधीश बनाउनु खराब कुरा भयो त्यो त झन् खराब कुरा हो उहाँहरूकै प्रणाली अनुसार चाहिँ एक नम्बरमा परेको व्यक्तिलाई खारेज गरेर चौथो नम्बरमा ल्याउने भने त झन् खराब प्रणाली भयो नि कहाँ असल प्रणाली भयो त भएन त्यस कारण यो सामान्य हो कुनै नयाँ कुरा भएको छैन होइन पहिला पनि सरकार फेरेपछि आफ्नो आफ्नो मान्छे भर्ती गर्ने हो अहिले पनि आफ्नो आफ्नो मान्छे भर्ती गर्ने हो प्रत्येक अफिसको छुट्टा छुट्टै खारेज गर्नुको हटाउनुको सट्टा राजीनामा देऊ भन्नुको सट्टा सबैलाई एकैचोटि हटाएर सबै ठाउँमा बिस्तारै आफ्नो मान्छे भर्ती गर्ने भने कहाँ नयाँ कुरा हो
1: त्यसमा नेपाली समाजमा अहिले केही परिवर्तन भएकै छैन
2: आधारभूत
1: भदौ 23 र 24 गते
2: पछाडि भएको छैन आधारभूत
1: चाहे सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार होस् चाहे अहिले बालेन्द्र शाह नेतृत्वको सरकार होइन
2: भन्छु नि अर्थतन्त्रमा परिवर्तन आउनका निम्ति भूमाफियाहरूले विभिन्न कम्पनीहरूको नाममा लुकाएर राखेको होइन हडपेर राखेको जमिन किसानहरूको हातमा आउँछ त्यहाँ खोज्नु पऱ्यो नि चेन्ज हो कि होइन त्यो त आउँदैन उनीहरूकै हातमा रहिरहन्छ अनि कसरी चेन्ज आउँछ
1: सबै कुरोलाई सोलो डोलो रूपमा एउटै आकारमा हेरेर मात्रै
2: किन एउटै आकारमा हेर्ने भनेर चेन्ज आउनु पर्यो नि त अर्थतन्त्रमा चेन्ज आउनु पर्यो राजनीतिमा चेन्ज आउनु पर्यो होइन सबै चिजमा चेन्ज आउनु पर्यो नि त कहाँ आएको थियो चेन्ज छैन केही पनि उही त हो पुरानो व्यक्तिको ठाउँमा नयाँ व्यक्ति आयो पुरानो व्यक्ति पनि आएका छन् नयाँ पनि अलि बढी आएका छन् यति त हो कुरा
1: त्यसमा हाम्रो नेपाली समाज कहाँ जाँदैछ
2: नेपाली समाज कहाँ जाँदैछ त भने नेपाली समाज श्रम विश्व बजारमा बेच्ने र विश्व बजारबाट बनेको सामान भोग्ने होइन एउटा श्रम प्रदायक उपभोक्ता समाज बन्दैछ अब उपभोक्ता समाजको राष्ट्रिय स्वाधीनता कमजोर हुन्छ आफ्नो उत्पादन नभइसकेपछि आफ्नो सम्पत्ति नभइसकेपछि अरूको घरमा टिक्नुपर्ने भइसकेपछि उसको राष्ट्रिय स्वाधीनता कमजोर हुन्छ र त्यो कठपुतली राष्ट्र बन्छ अनि उनीहरूले खेलाउँछन् कहिले युद्धभूमि बनाइदिन पनि सक्छन् होइन कहिले चाहिँ हामीलाई कठपुतली राष्ट्र बनाउँछ
1: समाजमा व्यक्तिहरू रातारात हिरो बन्ने अनि रातारात जिरो बन्ने
2: हो बिल्कुल
1: त्यही प्रवृत्ति दोहोरिरहेछ
2: गइ त रहेछ त्यति त गइरहेछ
1: जस्तो म एउटा बिम्ब तपाईँलाई सुनाउन चाहन्छु चितवनका सिडिओ गणेश अर्यालले कुनै एक ठाउँमा भाषण गर्दा भन्नुभएको रहेछ नेपाली समाजको वास्तविकता यथार्थ रूप चित्रण गर्नुभएको रहेछ यहाँ चाहिँ बेलुका राम बनेर सुतेको मान्छेलाई बिहान उठ्दाखेरि रावण बनाइदिने बेलुका कृष्ण बनेर सुतेको मान्छेलाई बिहान उठ्दाखेरि कंस बनाइदिने बिहान गान्धी बनेको व्यक्तिलाई दिनभरिमा गोडसे बनाइदिने ठिकै भन्नुभयो यो
2: अब यो उहाँले कुन प्रसङ्गमा भन्नुभयो उहाँका बिम्बहरूसँग सहमत पनि छैन किन रावण भने खराब थियो कंस भने खराब थियो होइन भन्ने बिम्ब जो बनाएको छ त्यो बिम्बसम्म सहमत पनि छैन त्यसको अर्कै ऐतिहासिकता छ होइन त्यस कारण उहाँले के सन्दर्भमा भन्नुभयो म जान्दिनँ त्यो कुरा तर मुख्य कुरा प्रवृत्तिको कुरा गर्नु पर्यो नेपाली समाज कता जाँदैछ त भन्दाखेरि नेपाली समाज अनुत्पादक केवल उपभोक्ता समाज बनिराखेका छ यो प्रक्रिया अझ तीव्र पारिँदैछ भने अनुत्पादक समाज भइसकेपछि स्वाभाविक रूपमा त्यहाँ बेरोजगारीको विस्फोट हुन्छ त्यो बेरोजगारीलाई बहुराष्ट्रिय कम्पनीहरूले लगेर चाहिँ सस्तो श्रममा किन्दैछन् अब हामीसँग केही पनि उत्पादन नहुने भइसकेपछि विदेशबाट ल्याएको पैसा पनि खर्च गर्दाखेरि पैसा फर्केर जाँदैछ र हामी अनुदानको भरमा बाँच्ने रोटीको टुक्राको भरमा बाँच्ने समाज बन्दैछ यो त्यस्तो समाजको राष्ट्रिय स्वाधीनता पनि कमजोर हुन्छ र विदेशीहरूको कठपुतली बन्द
1: विकास के त विकास निकाल्ने
2: यो व्यवस्थालाई अन्त्य गरिनुपर्छ होइन जनताले पहल कदमी लिनुपर्छ र दलाल संसदीय पुँजीवादी व्यवस्थाको विकल्पमा होइन समाजवादी व्यवस्थातिर समुदाय नै शक्तिशाली हुने समुदायले नै निर्णय गर्न पाउने होइन त्यस्तो समाजवादी व्यवस्थातिर हामी जानुपर्छ
1: संविधान र गणतन्त्र नै फाल्नुपर्छ
2: योभन्दा राम्रो व्यवस्था आएपछि यसलाई फालिदिएर के फरक पर्छ
1: गणतन्त्रको पनि औचित्य छैन,
2: गणतन्त्र किन
1: नेपालको संविधान 2072 को पनि औचित्य आवश्यकता सान्दर्भिकता सकियो
2: अनि यो संविधानले गरे त यही त हो। यो संविधानको बारेमा किन त्यस्तो, यो संविधान भन्दा पछाडि पो जानु हुँदैन भने त यो भन्दा अगाडि त जहिले नि जानु पर्यो नि, परेन जानु पर्यो नि त। ल आज नेपालका उत्पीडित राष्ट्रहरूका उत्पीडित आदिवासी जनजाति र चाहिँ भाषिक उत्पीडित क्षेत्रहरूका चाहिँ सम्पूर्ण भाषाहरू मृत्युको प्रक्रियामा छन्, त्यसलाई रोक्नु पर्दैन हामीले? अब त्यो रोक्नलाई यो संविधानले सक्छ?
1: त्यसो भए आजको दिनमा कसलाई ठिक भन्ने त, एउटा पुराना भनिएका दलहरू जो यस अगाडि
2: होइन
1: रजगज गरे
2: पुरानो
1: फेरि यही व्यवस्थालाई बलियो बनाउने,
2: म भन्दैछु
1: संविधानलाई बलियो बनाउने, यो सरकारले संविधान फाल्न सक्छ, च्याप्न सक्छ, व्यवस्थालाई कुल्चिन सक्छ, त्यही भएर हामी अब सशक्त भएर आउने भनेर नेपालका कम्युनिस्टहरू फेरि एउटै जेट विमानमा भइकिने तयारीमा छन्।
2: ठिक छ त, उहाँहरूले प्रयत्न गरे भने त के फरक पर्छ र? यो अहिले भइरहेको संविधानमा भएका जनताका सीमित अधिकारहरू जो छन् त्यो फाल्नेतिर जान कुनै हालतमा हुँदैन, त्यसलाई रोकिनुपर्छ, त्यसको विरुद्ध सबै लाग्नुपर्छ एक। तर सँगसँगै कुरा के हो त भने यो संविधान जस्तो छ यसबाट देशको प्रगति पनि हुँदैन, त्यस कारण योभन्दा प्रगतिशील संविधान, योभन्दा प्रगतिशील व्यवस्था राज्य व्यवस्था, योभन्दा प्रगतिशील सामाजिक व्यवस्थामा हामी जानुपर्छ, त्यो कुरा पनि त्यति नै सत्य।
1: अनि तपाईँ चाहिँ नाङ्लो पसलले थापेर बसिरहने?
2: पहिलो कुरा त नाङ्लो पसलले भन्ने शब्द नै किन प्रयोग गर्ने? हामी एउटा सबै दृष्टिकोणहरू नेपालमा पुरानो कम्युनिस्ट आन्दोलन पनि र पुरानो लोकतान्त्रिक आन्दोलनले पनि ठिक वैचारिक दिशा दिएर नेपाली समाजलाई लान नसकेको सन्दर्भमा हामीले वैकल्पिक नयाँ स्कुल सहितको राजनीतिक आन्दोलन विकास गर्न खोजिराखेका छौँ हामी। त्यो त निकै कष्टपूर्ण हुन्छ नि, छ सालमा कस्तो थियो कम्युनिस्ट पार्टी होइन, चार सालमा कस्तो थियो काङ्ग्रेस पार्टी होइन, उनीहरू कसरी यहाँसम्म आइपुगे भने जस्तै हामी एउटा नवीन इतिहासको निम्ति नयाँ स्कुल सहितको समाजवादी आन्दोलन बनाउन निर्मित कोसिस गरिराखेका
1: छौँ।
2: तपाईँलाई उहाँहरूको बारेमा मैले फेरि भन्ने गरेको छु, उहाँलाई चित्त दुख्ला, उहाँहरूको समर्थकलाई चित्त दुख्ला, तर मैले भन्ने गरेको छु कि 100 रुपियाँ ऋण र अर्को 100 रुपियाँ ऋण जोडेर 200 धन बन्दैन के, 200 रुपियाँ ऋण नै बन्छ, असफलताहरू जोडेर सफलता बन्दैन के, झन् ठुलो असफलता बन्छ। त्यस कारण उहाँहरूको
1: राजनीति हुँदैन भन्नुहुन्छ,
2: हुँदैन त,
1: कङ्ग्रेस पनि हुँदैन भन्नुहुन्छ,
2: हुँदैन त,
1: कम्युनिस्ट पनि हुँदैन भन्नुहुन्छ,
2: होइन,
1: अनि त्यसको नेतृत्व कसले गर्ने, राज्य सञ्चालन कसले,
2: नयाँ क्रान्तिकारी शक्ति विकास हुनुपर्छ,
1: राज्य सञ्चालन कसरी गर्ने,
2: नयाँ क्रान्तिकारी शक्ति विकास गर्नुपर्ने हुन्छ, समुदायले नै निर्णय गर्ने राजनैतिक सामुदायिक प्रणालीमा जानुपर्ने हुन्छ, त्यो भनेको समाजवादी मोडलमा यो देशलाई लानुपर्ने हुन्छ, त्यसले मात्रै समाधान हुन्छ।
1: तपाईँहरूले खोजेको मोडलमा, रोजेको मोडलमा जनता जान तयार छैन नि त,
2: जनता जनतालाई लाने गरी त्यहाँसम्म हामीले आन्दोलन विकास गरिसकेका छैनौँ भन्नु न, जनता किन जाँदैन? प्रत्येक जनता चाहिँ आफ्नो बच्चालाई निशुल्क पढाउन पाएको हुन्थ्यो भनेर सोच्छ होइन, अनि जान चाहँदैन? प्रत्येक जनता चाहिँ हस्पिटलमा जाँदाखेरि
1: त्यसको लागि त ठोस आधार चाहियो, प्याकेज कार्यक्रम
2: हामी दिन्छौँ नि, हामी दिन्छौँ नि, क्रान्तिकारीहरूले दिन्छन् नि, किन नदिनु नि? प्रत्येक जनता चाहिँ हस्पिटलमा जाँदाखेरि चाहिँ उपचार गर्न पाइयोस्, पैसा खर्च नहोस् भन्ने चाहन चाहँदैन?
1: बोलेर मात्रै चिउरा त बिच्दैन,
2: पहिला त चाहनु पर्यो, पहिला त चाहनु पर्यो, पहिला चाहनु पर्यो, चिन्तन गर्नु पर्यो, त्यसको निम्ति त्यो प्राप्ति गर्न सङ्गठन बनाउनु पर्यो, त्यो सङ्गठनले आन्दोलन अगाडि लानु पर्यो, अनि नै जनता अगाडि आउने हो, सबै चिज त एकैचोटि त हुँदैन।
1: अहिले गुण्डु र मान भवनमा सघन वार्ता भइरहेछ, अनि आउँथी चाहिँ त्यो छाता मुनि अट्नुहुन्न,
2: अटाउँदैन, उहाँहरूको बाटो अर्कै हो, हाम्रो बाटो अर्कै हो, उहाँहरूको बाटो पुरानो कम्युनिस्ट आन्दोलनको बाटो हो, पुरानो कम्युनिस्ट आन्दोलनको पनि दलाल पुँजीवादसँग चाहिँ मिलोमतो गरेर त्यसको टाङमुनि छिरेर होइन देशी विदेशीलाई रिजाएर सत्तामा जाने बाटो हो, त्यो बाटोको त प्रयोग उहाँहरूले गरिसक्नु भयो नि।
1: ओली प्रचण्डहरूलाई शुभकामना पनि दिनुहुन्न तपाईँ?
2: होइन, उहाँहरू आफ्नो बाटो लागिराख्नु भएको छ, शुभकामना किन भन्नु पऱ्यो, त्यो के जरुरी नै छैन नि, उहाँहरू गरिराख्नु भएको छ, उहाँहरू गरिराख्नु भएको छ, उहाँहरूको बाटोबाट त असफल भइसक्यो नि, उहाँहरूले बुझ्नु पऱ्यो नि त्यो कुरा, उहाँहरूको बाटोबाट त उहाँहरू त्यहाँभन्दा बढी कसै कति असफल हुन्छ।
1: कालिदासको कथा सुन्नु भएको छ नि?
2: भन्नु न,
1: कालिदासले चाहिँ आफू टुप्पोतिर बसेर फेदमा काट्थ्यो अरे, क्या
2: काट्थ्यो अरे,
1: तपाईँले पनि त्यस्तै गर्दै हुनुहुन्छ?
2: मैले त्यस्तो केही, हामीले त्यस्तो गरे,
1: वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल भन्नुहुन्छ, कम्युनिस्टको वकालत गर्नुहुन्छ, अनि कम्युनिस्ट शक्तिहरूलाई खुइल्याउनुहुन्छ?
2: होइन, उहाँहरू कम्युनिस्टहरू होइन भन्ने कुरो त उहाँहरूलाई नै थाहा छ नि। ल जस्तो सुन्नुहोस्, म तपाईँलाई उदाहरण राख्छु, ठोस उदाहरणमा कुरा गर्नु पऱ्यो नि त होइन, जस्तो कि उहाँहरू कम्युनिस्टको निम्ति त वर्ग सङ्घर्ष गर्नुपर्ने हुन्छ होइन, उहाँहरूले कोसँग वर्ग सङ्घर्ष गर्नुहुन्छ त, जबकि उहाँसँग काङ्ग्रेससँग मिलेर उहाँहरू चुनाव लड्नुहुन्छ, होइन काङ्ग्रेसको नेतृत्वमा सरकारमा जानुहुन्छ होइन उहाँहरूको त शत्रु नै छैन अनि शत्रु नै नभए पनि कम्युनिस्ट पार्टी हुन्छ त होइन त्यस कारणले उहाँहरू कम्युनिस्टहरू होइन उहाँहरूले बढीमा खोज्या चाहिँ वामपन्थी बन्न खोज्या हो उहाँहरूले वामपन्थी भूमिका खेलेर टिक्न खोजेको तर अब पुँजीपति वर्गको रङ्गमञ्च हो त्यो संसद त होइन त्यहाँ नाटक गरेर त चल्दैन थियो केही समय चल्यो त्यसपछि लात्ते ल्याएर फालिदियो
1: अनि तपाईँ र गगन थापाहरू चाहिँ कालिदासको बाटोमा हुनुहुन्छ भनेर टिका टिप्पणी हुन्छ समाजले
2: होइन टिका टिप्पणी त हुन पायो नि त टिका टिप्पणी हुन पायो पुरा गर्न पाइयो होइन तर लगातार काम गर्नु पर्यो हामी पुरानो कम्युनिस्ट आन्दोलन र पुरानो खालको लोकतान्त्रिक आन्दोलनबाट यो राष्ट्रको नेतृत्व हुन सक्दैन नयाँ बाटो बनाउनु पर्ने हुन्छ मौलिक बाटो बनाउनु पर्ने हुन्छ त्यो भनेको समुदायले नै नेतृत्व गर्ने समाजवादी मोडेलको बाटो बनाउनु पर्ने हुन्छ हामी त्यो स्कुल नयाँ स्कुल निर्माणको प्रक्रियामा छौँ
1: कम्युनिस्टहरू भाषण गर्दाखेरि बोल्दाखेरि आगो ओखल्छन् आगो जसरी बोल्छन् अनि परिणाम र काम चाहिँ खरानी
2: त्यस्तो छैन विश्व कम्युनिस्ट आन्दोलनको इतिहास
1: अनि परिवर्तन यसरी हुन्छ
2: विश्व कम्युनिस्ट आन्दोलनको इतिहास त्यस्तो छैन तपाईँले चिनिया क्रान्ति हेर्नु भने रुसी क्रान्ति हेर्नु भने क्युबन क्रान्ति हेर्नु भने पूर्वी युरोप हेर्नु भने हजार वर्ष लड्न पम्सेको भियतनाम हेर्नु हो भने कम्युनिस्ट त्यहाँ त्यस्तो पनि छ यही हेर्नु हो भने
1: कताको 19औं शताब्दीको
2: यस्तो मात्रै छ यस्तो मात्रै छैन
1: विचार
2: यही हेर्नुहोस् न
1: अनि अहिले 21औं शताब्दीको अग्रगामी विचार
2: यही हेर्नुहोस् न यही हेर्नुहोस् नेपालमा जब जब देशमाथि संकट आएको छ जब जब वर्गमाथि संकट आएको छ होइन सबभन्दा बढी बलिदान कसले गरेका छ कम्युनिस्टहरूले गरे त हो होइन त्यस कारणले कम्युनिस्ट आन्दोलन पुरानो कम्युनिस्ट आन्दोलनको तरिकाबाट विचार विकास नभएको हुनाले अलिकति थला परेको छ त्यो कुरो सही कुरा हो तर कम्युनिस्टहरूको बलिदान र उनीहरूको उदात्त चेतनालाई कसैले चुनौती दिन सक्दैन
1: तर आजको समाजमा आजको विश्वमा त 19औं शताब्दीको मार्क्सवाद भन्दा पनि मोबाइल हाबी छ नि त
2: तपाईँलाई म एउटा कुरा सुनाऊ अस्ति केही दिन अगाडि अमेरिकी राष्ट्रपति ट्रम्पले एउटा भाषणमा भने हामीलाई कम्युनिस्टहरूबाट खतरा छ भने होइन त संसारको सबभन्दा शक्तिशाली भनिएको देशको राष्ट्रपतिको गहिरो चिन्ता कहाँ रहेछ भन्नुहोस् त कम्युनिस्टहरूमा रहेछ नि त त्यस कारणले तपाईँले यो कुरा नसोच्नुहोस् कि आज सत्तामा आइरहेका छैनन् भनेर कम्युनिस्टहरू चाहिँ सकिए त्यस्तो होइन अहिले पनि पुँजीवादको गर्भभित्र सबभन्दा तनाव दिने तत्त्व तनाव दिने वस्तु भनेको कम्युनिस्ट चेतना हो त्यो त ट्रम्पको भाषणबाट पुष्टि भयो नि होइन त्यस कारणले कम्युनिस्टहरू फेरि फर्किन्छन् किन पुरानो कम्युनिस्ट आन्दोलन फर्किन सक्दैन तर नवीन कम्युनिस्ट आन्दोलन आजको युग अनुसारको कम्युनिस्ट आन्दोलन
1: कम्युनिस्टहरू यथास्थितिवादी हुन्छन्
2: किन हुन्छ
1: रिग्रेसिभ हुन्छन्
2: हुँदैन कम्युनिस्टहरू जतिको प्रगतिशील कोही पनि हुँदैन
1: प्रगतिवादी त हुनुहुन्न नि त
2: प्रगतिशील
1: त्यही भएर त ट्रम्पले आशंका गर्नुभएको
2: होइन होइन ट्रम्पले आशा ट्रम्प भनेका को हुन् ट्रम्प पोजिटिभ पथमा अगाडि बढ्न चाहन्छन्
1: प्रोग्रेसिभ हुनुहुन्न त उहाँ
2: त्यही हो त
1: साम्राज्य खडा गरिसक्नुभयो विश्व
2: साम्राज्य खडा गर्नु ठिक कुरा हो त
1: शक्तिशाली हुनुहुन्छ
2: शक्तिशाली भएर अरूलाई दमन गर्नु ठिक कुरा हो त इरानका चाहिँ बच्चा लगेर मारिदिने ठिक कुरा
1: यहाँको चेतनाको स्तर हेर्नुहोस् जिडिपी हेर्नुहोस् प्रति व्यक्ति आय हेर्नुहोस् विकास हेर्नुहोस्
2: अमेरिकामा अमेरिकी सरकारको अमेरिकी साम्राज्यवादको विरोध भइरहेको आन्दोलन पनि हेर्नु न सँगसँगै हेर्नु पर्यो होइन शक्तिशाली हुनु र अरूलाई सिद्धाउनु भनेको प्रगतिशील कुरा होइन नियत्था चाहिँ इरानका बच्चाहरूमाथि गएर बम हान्नु भनेको कुनै ठिक कुरा होइन अपराध हो त्यो त्यस कारण अमेरिकी साम्राज्यवाद भनेको अमेरिकी पुँजीपतिहरूको स्वार्थको चिन्ताले बोलेको कुरा हो कम्युनिस्ट खतरा भनेर
1: तपाईँहरू एग्रेसिभ भएर अघि बढ्नको लागि त मोबाइलतिर एआईतिर अनि आधुनिक प्रविधितिर विश्वास गर्नु पर्यो नि त
2: तपाईँले भनेको कुरा बिल्कुल ठिक छ एकदम ठिक छ
1: अब त झारखण्ड भोकेर हुन्न नि त जनतामा चेतना आउँदैन
2: तपाईँले भनेको कुरै कुरो ठिक छ यो कुरा बिल्कुल ठिक
1: जनतालाई बुझाउँ
2: हामीले के भनिरहेको छौँ त त्यही त हामी नयाँ स्कुल भनिरहेका छौँ नयाँ स्कुल अन्तर्गत हामी के भनिरहेको छौँ त भने विज्ञान प्रविधि अबको मुख्य उत्पादक शक्ति भयो त्यस कारण विज्ञान प्रविधिमा पनि आन्दोलन विज्ञान प्रविधिमा पनि मुख्य बनाएर काम गरिएन भने समुदाय शक्तिशाली हुने व्यवस्था ल्याउन सकिँदैन त्यस कारणले विज्ञान प्रविधिलाई मुख्य बनाएर जानुपर्दछ भनेर हामीले निष्कर्ष निकालेका छौँ त्यो अनुसार हामी अगाडि जान्छौँ
1: नेपालमा अहिले वाम आन्दोलनको अवस्था चाहिँ कस्तो छ
2: वाम आन्दोलन भन्ने नै छैन नेपालमा वाम आन्दोलन छैन
1: वामपन्थीहरू नै छैनन् कोही
2: वामपन्थीहरू छैनन् कि
1: तपाईँहरू पनि हुनुहुन्न
2: कि कम्युनिस्टहरू छन् कि
1: तपाईँहरू चाहिँ असली कम्युनिस्ट हो
2: बिल्कुल हो
1: जाति 24 क्यारेट कि
2: 24 र 23 कुरा होइन कम्युनिस्ट भने कम्युनिस्ट हो
1: नेपालमा असली कम्युनिस्टहरू चाहिँ को छन् त
2: नेपालमा जो संसदवादमा गएर होइन कङ्ग्रेससँग अरूसँग चाहिँ घुँडा मिलाएर होइन घुँडामुनि बसेर होइन दलाल पुँजीपतिहरूसँग चाहिँ सहमति गरेर नवौँ उदारवादी नीति विश्व बैङ्क र आइएमएफको नव उदारवादी नीति लागू गर्न तयार नभएका जति पनि समूह छन् तिनीहरू कम्युनिस्ट हुन् फलान फलान भनेर नाम तोकिराख्नु परेन जो आइएमएफ र विश्व बैङ्कको अमेरिका र चाहिँ युरोपको नीति लागू गर्नका निम्ति कम्युनिस्टको झन्डा बोकेर हिँडेका छन् तिनीहरू कम्युनिस्ट होइनन् तिनीहरू वामपन्थी पनि होइनन् होइन नेपालमा वामपन्थी भन्ने छुट्टै छैन कम्युनिस्टहरूले नै वामपन्थी भूमिका पनि खेल्नुपर्नेछ नेपालमा जो कम्युनिस्ट छ उसले वामपन्थी भूमिका पनि खेलेको छ होइन जो वाम जो कम्युनिस्ट छैन त्यसले वामपन्थी भूमिका पनि खेल्न सक्दैन
1: अनि सुधारिएको काङ्ग्रेस गगन थापा नेतृत्वको काङ्ग्रेस हेर्ने बुझाइ चाहिँ के छ तपाईँ
2: त्यो त दलाल पुँजीपति वर्गको एउटा पार्टी नै हो त्यो के हो र त्यो त्यहाँभन्दा बढी के कुरा छ
1: उहाँहरूबाट पनि परिवर्तन
2: भित्रको अन्तर्विरोध हो त्यो त होइन दलाल पुँजीपतिहरूभित्र पनि त अन्तर्विरोध हुन्छ नि त व्यापारीहरू बिच अन्तर्विरोध हुँदैन त भने जस्तै उहाँहरूको भित्र पनि अन्तर्विरोध हुन्छ त्यो अन्तर्विरोधको परिणाम हो त्यो पहिला पनि शेरबहादुर देउवाले पार्टी फुटाएका थिए अहिले अहिले नयाँ पार्टी बनेको छ पुरानो पार्टी फेरि रिकभर फेरि बनाउन कोसिस गर्दैछन् त्यो त चलिरहन्छ त्यो किन सबभन्दा बढी फुट्ने भनेको पुँजीपति वर्गका पार्टीहरू त हो नि
1: राष्ट्रपा दुर्घटनामा जान सक्छ
2: अब राष्ट्रपा भन्ने पार्टी एउटा संस्कार सहितको इतिहास सहितको होइन पार्टी बनिसकेको पार्टी होइन होइन एउटा भर्खर एउटा अभियानको रूपमा एउटा चाहिँ कागताली प्रयास थियो क्या होइन इतिहासमा पर्छ नि परेर बनेको पार्टी हो अब त्यसका नेताहरूले होइन त्यसलाई कसरी लैजान्छन् भन्ने कुरा हेर्न बाँकी छ अहिले भन्न सकिन्न
1: रवि लामिछाने र बालेन्द्र शाह बिचको केमिस्ट्री चाहिँ कसरी हेर्नुहुन्छ एउटा राजनीतिक विश्लेषकका रूपमा चिन्तकका रूपमा लेखकका रूपमा
2: उहाँहरूको बिचमा अन्तर्विरोध अनिवार्य छ उहाँहरूको बिचमा भिडन्त अनिवार्य छ
1: पाँच वर्ष टिक्न सक्दैन
2: त्यो त थाहा छैन त्यो थाहा छैन
1: राष्ट्रपा दुर्घटनामा पर्छ
2: त्यो थाहा छैन
1: बालेन सरकार पनि
2: त्यो थाहा छैन
1: बिचमै किनकि नलाग्ने भन्नुभएको छ
2: किनकि किनकि उहाँहरू दलाल पुँजीपति वर्गको पार्टी भएको हुनाले उहाँहरू फरक फरक स्वार्थ केन्द्रबाट परिचालित हुन बाध्य हुनुहुन्छ अब सत्ता सङ्घर्ष त चल्ने हुन्छ लोकको कल्याण गरौँ समाजवाद ल्याउँ बलिदान गरौँ भनेर आफ्नो पार्टी त होइन खानै आफ्नो पार्टी त हो होइन त्यसले गर्दाखेरि चाहिँ त्यहाँ स्वार्थको टकराव अनिवार्य छ त्यसले कहाँ पुर्याउँछ भनेर हेर्ने हेर्न बाँकी नै छ
1: उहाँले भ्रष्टाचारी विरुद्ध लिएको एक्सन चाहिँ लोभ लाग्दो छ नि होइन गौरव लाग्दो
2: के गर्नु आखेर
1: सम्पत्ति छानबिन गर्ने सम्पत्ति आकर्षित गर्ने
2: आफ्नो चाहिँ नगर्ने रे
1: पुराना नेताहरू विरुद्ध पक्राउबुजी जारी गर्ने
2: त आफ्नो चाहिँ नगर्ने रे होइन सम्पत्ति छानबिन
1: भर्खर आउनु भएको छ नि त उहाँ
2: त्यस्तो नि हुन्छ त्यस्तो नि हुन्छ त्यो मिल्दैन त्यो मिलाएको छैन उहाँहरूले त्यो गरेको र मिलाएको छैन
1: कति काण्डहरूको उत्खनन गर्ने
2: कति काण्डहरूको उत्खनन के गर्ने भने रविजीकै काण्ड के गर्ने सबभन्दा समस्या त त्यहाँ छ नि होइन
1: उहाँ त क्लिन चिट पाउने दिशामा उद्धत हुनुहुन्छ
2: त्यही त भइसकेपछि त
1: उहाँ विरुद्ध प्रतिशोध साधिएको सङ्गठित अपराध सम्पत्ति शुद्धिकरणको विषय खारेज भइसक्यो
2: शक्तिमा गएपछि गरेको कुरा नभयो त्यो त नैतिक जिम्मेवारी त अन्त्य भएको छैन नैतिक रूपमा त जनताले बुझाएको छ त्यो मिलेको छैन नि त्यो मिलेको छैन क्या मिलेको छैन
1: कतिसम्म भने दरबार हत्याकाण्ड समेत पर्दाफास गर्ने
2: यस्तो स्टन्टबाजी गरेर केही हुँदैन होइन यस्तो स्टन्टबाजी गरेर केही हुँदैन यो स्टन्टबाजीका कुरा होइन यो चाहिँ हल्ला खल्ला गरेर चाहिँ मन जित्या गरिदिने होइन मान्छे चाहिँ हस्पिटलमा मरिसकेका हुन्छ म रातभरि मिहिनेत गरेको छु भनिदिने होइन यस्ता हावादारी कुरा यस्ता हल्लाबाजी कुरा केही समय टिक्छ केही समय मान्छेले पत्याउँछन् होइन तर त्यो अन्त त टिक्ने कुरा हो
1: दरबार हत्याकाण्डको विषयमा उत्सुकता त छ नि त नेपाली जनतालाई
2: छ त छ त
1: दरबार हत्याकाण्डदेखि मदन भण्डारी हत्याकाण्डदेखि विभिन्न रहस्यमय दुर्घटनाहरूको उत्खनन हुनु पर्यो
2: छ त नि गर्दा राम्रो हुन्छ
1: त्यसका लागि चाहिँ तपाईँ शुभकामना दिनुहोस् न त
2: होइन गर्दा राम्रो हुन्छ नि गरेपछि भन्ने हो नि
1: विश्वास नै छ कि छैन गृहमन्त्री सुदन गुरुङको घोषणापछि
2: त्यस्तो त्यस्तो कहाँ हुन्छ त्यस्तो छैन त्यस्तो छैन त्यस्तो सम्भव छैन त्यो हुने कुरा होइन त्यो
1: उहाँहरू सही दिशामा हुनुहुन्न निष्कर्ष
2: भने त प्रष्टै छ नि हुनुहुन्न भने त प्रष्टै छ नि होइन त्यस कारणले गर्दाखेरि नवीन दिशामा चिन्तन गर्न नेपाली जनताले नेपाली युवाहरूले सोच्न थाल्नुपर्छ मुख्य आवश्यकता त्यो
1: संविधान संशोधन गर्ने भन्नुभएको छ त संविधान बनाउनको लागि संविधान सच्याउनको लागि प्रधानमन्त्री बालेन्द्र शाहको राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा कार्यदलले गठन भएको छ उहाँले कार्यपत्र पनि बुझाइसक्नु भयो
2: ठिक छ उहाँले बुझाउनु बनाउनु त भइहाल्यो मैले अघि नै भनिसकेँ यसको उत्तर कि अहिले संविधानमा नेपाली जनताले लडेर ल्याएका केही सीमित अधिकारहरू छन् त्यो अधिकार पनि खोज्नेतिर जान्छ भने त्यसको विरुद्ध ठुलो विद्रोह हुन्छ नेपालमा होइन त्यस कारणले त्यो रोक्न सकिँदैन त्यो राख्नु त्यसको विरुद्ध सङ्घर्ष हुन्छ कोही पनि मान्दैनन् होइन त्यो खोज्न खोज्या हो
1: भने उहाँहरू संघीयता प्रति पनि अनुदार देख्नु
2: भएको
1: छ। तपाईँको बुझाइ के हो?
2: एकछिन खोज्न खोज्या हो भने, खोज्न खोज्या होइन र चाहिँ प्रगतिशीलतिर जान खोज्या हो भनेदेखि त्यो विषयमा राष्ट्रिय बहस हुन्छ, राष्ट्रिय बहस हुनु ठिक हुन्छ। यो संविधानले सबै अन्तर्विरोध त हल गरेको छैन, आधारभूत अन्तर्विरोध त हल गरेको छैन नेपाली समाजको, होइन। अब संघीयताप्रति उहाँहरू अनुदार हुन्छ भनेको त राष्ट्रिय स्वतन्त्र पार्टी पहिलेदेखि नै अनुदार हो नि। मेरो भनाइ के छ भने उहाँहरूले नेपालमा संघीयता किन चाहिएको भनेर बुझ्नु जरुरी छ पहिला, किन उहाँहरू त्यसको निम्ति लडेर आएको मान्छेहरू होइन, होइन संहिताको निम्ति लड्या पनि होइन, गणतन्त्रको निम्ति लड्या पनि होइन, होइन लोकतन्त्रको निम्ति लड्या पनि होइन, केही पनि होइन नि त।
1: तर बिपी जस्तो रवि स्वर्णिम वाग्लेकै भाषामा,
2: स्वर्णिम वाग्लेले भनिदिएर चाहिँ कोही मान्छे बिपी हुन्छ? स्वर्णिम वाग्लेले नेपाली समाजलाई अगाडि बढाउन कतिवटा किताब लेखा हो छ केही? त्यति केही कुरा गरिदिया छ, बिपीसँग तातिया छ। बिपीको मूल्याङ्कन आफ्नो ढङ्गले गर्नु पर्ला, तर चाहिँ जो मान्छेले चाहिँ साहित्यमा, दर्शन शास्त्रमा, होइन अर्थतन्त्रको क्षेत्रमा, समाजवादको क्षेत्रमा, होइन एउटा नयाँ चिन्तन लिएर आयो, कोसिस गर्यो, होइन बिपीले, अब त्यो मानिस जसको जिन्दगी चाहिँ जेलमा बित्यो, त्यो मानिस होइन जसले राणासँग लडेर, होइन पञ्चायतसँग पनि लडेर चाहिँ जीवन बितायो, त्यो मानिससँग अब रविलाई दाज्ने भनेको त त्यो त मति भ्रम भयो। त्यो यस्तो गर्न हुँदैन। त्यो
1: धर्मप्रतिको बुझाइ चाहिँ के हो तपाईँको?
2: पहिलो कुरा, राज्यको धर्म हुनु हुँदैन, राज्य धर्मनिरपेक्ष हुनुपर्दछ, सबै धर्मप्रति उसको समान धारणा हुनुपर्दछ राज्यको साइडबाट भन्दा, व्यक्तिको साइडबाट भन्दा। धर्म छोड्ने, धर्म लिने, धर्म फेर्ने व्यक्तिको अधिकार हुन्छ, होइन। अब मेरो आफ्नो दृष्टिले भन्नुहुन्छ भने म चाहिँ भौतिकवादी मान्छे हुँ, सबै मानिसहरूसँग व्यवहार गर्दा म धर्मनिरपेक्षतावादी व्यवहार गर्छु, सबैलाई समान व्यवहार गर्छु, तर म आफै चाहिँ भौतिकवादी मान्छे हो, मलाई कुनै धर्मप्रति विश्वास छैन।
1: नेपालमा एउटा तपका चाहिँ नेपाल हिन्दू राष्ट्र बन्नु पर्यो, 84% भन्दा बढी जनसङ्ख्या चाहिँ हिन्दू धर्म मान्छन् भनेर बहस चलाइरहेछन् नि।
2: अब यो बहसको अहिले औचित्य छैन, यो बहसतिर नजाउँ अहिले, यो बहसको कुनै औचित्य छैन। किनकि नेपाली समाजमा पहिलो कुरा चाहिँ तथ्याङ्क लिने कुरैमा गडबडी छ, त्यस कारणले गर्दाखेरि धेरै देखिन्छ हिन्दू र नहिन्दू। अर्को कुरा चाहिँ बहुसङ्ख्यक हिन्दूहरूलाई चाहिँ हिन्दू राष्ट्र चाहिएको पनि होइन, होइन, किनकि उनीहरू मिलेर बसिरहेका छन्, आफ्नो धर्म कर्म गरिरहेका छन्, उनीहरूलाई कुनै चासोको विषय छैन। तर मुठीभर मानिसहरू धर्मको आधारमा शासन गर्न पाइन्छ कि भनेर सोच्ने तत्त्वहरू हुन्छन्, उनीहरूलाई चाहिएको हो हिन्दू राष्ट्र।
1: अनि राज संस्था फर्काउनु पर्यो भनिरहेको छ,
2: राज संस्था त किन फर्किन्छ? उनीहरू किन फर्किन्छ? राज संस्था जरुरी छैन, त्यो
1: राजालाई फेरि नारायण हेटीमा लगेर गद्दीमा राख्ने
2: केही झन्, त्यो गर्न गयो भयो नि त, म्युजियम हेर्न गयो भयो नि त, उनलाई पनि मन लाग्छ भने के भएर? त्यो सबैको साझ सम्पत्ति हो, होइन, त्यो अर्कै कुरा हो।
1: हस्, समय संवाद र विचारका लागि यहाँलाई हार्दिक धन्यवाद।
2: ल, तपाईँको टिमलाई पनि धन्यवाद।
1: हस्, नमस्कार।
3: स्वदेश FM 93.2 MHz।
4: नमस्कार, म राजेन्द्र भानिया। आजको प्रश्न हामी सोध्छौँ नेपाली कम्युनिस्ट पार्टीका नेता पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई। अहिले चाहिँ तपाईँहरू विद्या भण्डारीको नेतृत्वमा एउटै कम्युनिस्ट पार्टी बनाउन लाग्या हो?
5: होइन, त्यो त मलाई केही थाहा छैन। उहाँले त्यस्तो भूमिका खेल्न सक्नुहुन्छ कि सक्नुहुन्न त्यो पनि मलाई थाहा छैन। उहाँले त्यो चाहना राख्या हो कि होइन त्यो
4: तपाईँहरूसँग साझा मान्छे छ त, तपाईँलाई अहिले नै प्रचण्डलाई संयोजक माधव नेपाललाई नेता मान्न गाह्रो भएको छ, तपाईँलाई अहिले नै नेपाली कम्युनिस्ट पार्टीको नेता भन्दा तपाईँलाई चसक्क हुन्छ, होइन? केपी ओली र तपाईँहरू एकै ठाउँमा बस्ने कुरा त सासै गनाउँछ। अनि कोही साझा व्यक्ति नभइकन तपाईँहरूले भनेको कार्यगत एकता या दल एकता हुन सक्छ?
5: त्यस्तो होइन, दलको एकता, पार्टीको एकता भनेको चाहिँ एउटा सही आजको आवश्यकता अनुकूलको कार्यदिशा, नीति, सिद्धान्त, होइन, कार्यक्रम आदि इत्यादिको विकास नगरिकन हुँदैन। कम्युनिस्ट पार्टी भनेकै वास्तवमा त्यो नेता प्रधान होइन, नीति प्रधान सङ्गठन हो। हामीले नीति प्रधानतालाई कसरी व्यवहारमा लागू गर्ने पर्ने थियो भन्ने कुरालाई सुरुदेखि त्यो मेथडलाई राम्ररी आत्मसात गर्ने कामै भएन। जहिले पनि एउटा नेताले एउटा ग्रुप बनायो भने आफूलाई ब्रह्मज्ञानी ठानिहाल्ने, होइन, अनि अरू कसैलाई पनि मतलबै नराख्ने, सेयरिङ गर्न चाहँदैन, चाहने त्यो प्रकारको अवस्था जुन विकास गरेर गयो त्यो अत्यन्तै गलत चिन्तन हो. अब अहिलेको अवस्थामा कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्नुको लागि त्यो समय लाग्छ. हेर्नुहोस् अहिले तत्काल कसैले चाहेर पनि त्यो बन्न सक्दैन. तर अहिले चाहेको कुरा भनेको र अत्यावश्यक कुरा भनेको चाहिँ कार्यगत एकता मात्रै.
4: तर तपाईँ चाहिँ यसरी प्रस्तुत गरिरहनु भएको थियो र ताली पनि बजिरहेको थियो होइन. हाम्रो पार्टीले जितेको 17 सिट, एमाले जितेको 25 सिट र हामी दुईटा एकै ठाउँमा भएको भए त्यो मत एकै ठाउँ तपाईँलाई लाग्यो होला एकै ठाउँमा आउँछ. र हामी अर्को 32 सिट थियौँ र हामीसँग 74 हुन्थ्यो. झलनाथ खनाल जस्तो राजनीतिक प्राणीले यति कच्चा विश्लेषण गर्न सक्छ?
5: होइन, यो कच्चा होइन. यदि त्यो ढङ्गले एकता गरेको भए त्यो एकताले 74 होइन त्यसले मल्टिप्लाई पनि गर्न सक्थ्यो. नेपाली समाजको साइकोलोजी हामीले बुझ्नुपर्छ कि. हाम्रो साइकोलोजी नबुझ्ने नेताहरू जहिले पनि अकासे खोर्सानी भएर चल्छन्. त्यो अकासे खोर्सानी हुनेहरूले यो साइकोलोजी बुझ्दैनन्. मैले त्यो अस्ति त्यो नारा लगाएँ नि, बाम एकता जिन्दाबाद हुँदा तिनवटा नारा है. त्यो नारालाई अहिले को पत्रिकाहरूले मलाई भन्दै हुनुहुन्थ्यो त्यो नारा हिजो कि कहिले चाहिँ 15 लाखको उयो अरे होइन त्यसको पक्षमा नि
4: भ्युज.
5: हो भ्युजहरू. अनि त्यसले मात्रै पनि के देखाउँछ भने आम कार्यकर्ता त अहिले एकताको पक्षमा छन्.
4: कार्यकर्ता एकताको पक्षमा छ
5: हो.
4: तर मैले तपाईँको तपाईँले भनेकै चिजको कमेन्ट पनि हेरेको छु. त्यो कमेन्टमा उनीहरू के भन्छन् भने कम्तीमा पनि यी बुढो गोरुले जोत्न सक्दैनन्. यी बुढो गोरुले जोत्न सक्दैनन् र यिनीहरू मिल्नु भनेको त थप फेरि पनि समयको बर्बादी हो. पहिलो कुरा चाहिँ यिनलाई नाति नातिना खेलाउन पठाउँ, नाति नातिना छैनन् भने वृद्ध आश्रम पठाउँ.
5: त्यही उनीहरूले होइन त्यस्तो भन्ने कुरा अब त्यो हिजोदेखिका अनेक विकार विकृतिहरूको खेल देखेर उनीहरूमा आएको चरम नकारात्मकताको अभिव्यक्ति हो त्यो होइन. तर यथार्थमा कार्यकर्ताले जसले बुझेका छन् नि, जसले कम्युनिस्ट पार्टी बुझ्छन्, यो पुनर्गठनको आवश्यकता बुझ्छन्, ती बुझ्ने मान्छेहरूले त्यसो भनेका छैनन्. उनीहरूले चाहिँ हो अहिले कमसेकम कार्यगत एकता गर्दै जानेर अनि यी भित्रबाट सही कार्यदिशा नीति सिद्धान्तको विकास गर्ने काम चाहिँ कार्यकर्ताहरूको पहलमा अगाडि बढाएर
4: अनि पार्टी एकता गर्नुपर्छ. सरकारका विरुद्धमा आन्दोलन गर्न कि ओलीलाई नपक्र या त्यो प्रचण्ड नपक्र भन्ने नाम
5: यी त यी त असाध्यै ससाना खुजुर मुजुर कुराहरू भए होइन.
4: आफ्नो मनमा त सबैले कुरा त्यही हुन्छ नि.
5: यो समाज व्यवस्था जुन छ नि यो एउटा पुँजीवादी व्यवस्था हो कि. यो पुँजीवादी व्यवस्थाले नेपाली जनताका आधारभूत समस्या हल गर्नै सक्दैन. यो 20 वर्षले प्रमाणित गरिसक्यो त. हरेक दिन गरिबी बढिरहेको छ, महँगी बढिरहेको छ.
4: त्यसलाई समाधान गर्छौँ भनेर आइसक्यो
5: हो
4: चमत्कारिक शक्ति.
5: त्यो चमत्कारिक शक्ति नै होइन. त्यसैले म अघि त्यो चमक दमकले के पनि हुनेवाला छैन. त्यो बिजुली चम्क
4: नक्कली माल हो भने पनि एउटा हामी सम्मान गर्छौँ हाम्रो छिमेकीलाई. तर एउटा हाम्रो गाउँघरतिर भनाइ छ नि, मेड इन चाइना अहिले छ एकछिनमा छैन होइन. त्यो चाहिँ फेरि चाइनामा कस्ता राम्रा चिजहरू बन्छ हामीले देखाएको छ. र चाइना त विश्वको यत्रो शक्ति हो होइन.
5: अहिले त क्वालिटी भनेको नै क्वालिटी
4: आइफोन नै चाइनामा भन्छ होइन, धेरै चिज भन्छ. त्यसले गर्दा तर तपाईँले यो नक्कली माल हो यो चमक धमक हो भने पनि ल जनता झुक्किए नै छै. तर अहिले उनीहरूको विरुद्धमा तपाईँहरू सडकमा जाने बेला त भएको छैन.
5: होइन, हामी त्यो जाने बेला हुनु र नहुनु एउटा कुरा हो. तर जाने समस्या के हुन्छ अहिले, जस्तो अब सरकार बन्यो 100 दिन पुग्यो अहिले होइन. त सरकारले नीति र कार्यक्रम ल्यायो. त्यो नीति र कार्यक्रमले हाम्रो देशको भूमिहीन किसान, गरिब किसान, निम्न मध्यम किसान, श्रमिक जनता आदि इत्यादिको चाहिँ समस्याहरू कसरी समाधान हुन्छ त? उल्टै यो 100 दिन नपुग्दै सरकारले अगाडि सारेका नीतिहरूले अन्तर्विरोधहरू खडा गरिसक्यो.
4: अन्तर्विरोध त समाज जबसम्म जीवित हुन्छ तबसम्म अन्तर्विरोधहरू जीवित हुन्छ. दर्शनको सिद्धान्त हो.
5: होइन, यो वर्गीय अन्तर्विरोधहरू भनेको चाहिँ एउटा वर्गले अर्को वर्गमाथि उत्पीडन नगरिकन सिर्जना हुँदैन नि.
4: तर सरकारले गरिरहेको कामहरू हेर्नुहोस् त, यो 100 दिनमा उसले तपाईँहरूले हिजो आफ्ना मान्छेहरूलाई छानी छानी पैसा लिएर नत्र नाता पर्न पर्थ्यो, तिनीहरूलाई नियुक्ति गर्नुहुन्थ्यो. उहाँहरूले अहिले मेरिटोक्रेसीका आधारमा नियुक्त गर्ने पद्धति आरम्भ गर्नुभयो.
5: एकजनाको नाम दिनुहोस् त, कुरा छ त्यो मेरिटोक्रेसी.
4: म भन्छु नि तपाईँलाई, मैले यति भनेपछि त मैले भन्नु पर्यो नि. उहाँहरूले त्रिभुवन विश्वविद्यालयको कुरा होस्, पूर्वाञ्चल विश्वविद्यालयको कुरा होस्, सबै विश्वविद्यालयमा खुला आह्वान गरेर अहिले पदाधिकारी नियुक्तिको प्रक्रिया बढाउनु भएको छ. राजदूतहरूका लागि तपाईँहरू त स्कुलको कक्षा कोठामा पढाइरहेकी मिसलाई झुरुक्क उचालेर लिएर आएर राजदूत बनाएर पठाउनुहुन्थ्यो कि कि आफ्नो सालीलाई कि आफ्नो भदैलाई पठाउनुहुन्थ्यो. उहाँहरूले त्यसमा पनि आवेदन माग्नु भएको छ, सार्वजनिक संस्थानहरूमा पनि आवेदन माग्नु भएको छ. यो मेरिटोक्रेसी होइन.
5: ठिक छ, यो कम्पिटिसनबाट आउने कुरा त होला, तर अब चाहिँ नि सबै कुरामा त्यसैले मात्रै समस्या समाधान हुँदैन. हेर्नुहोस् सबै कुरा
4: तपाईँहरूले भोट ब्याङ्कमा राखेको सुकुम्बासी बस्ती हेर्नुहोस् त, मैले बागमती किनार किनार हिँड्नु भएको छ.
5: अब सुकुमासी, त्यही सुकुमासीकै कुरा गरौँ त एकछिन. त्यो सुकुमासी समस्यालाई समाधान गर्ने इत्यादि गर्ने भनेर कहाँ होल्डिङ

0: व्यवस्थापन गरौँ भनौँ न,
1: त्यो त्यहाँ पनि व्यवस्था गर्न सकेन, नसकेर अहिले हाला भएर आफैलाई 25,000 दिने, 25,000 के गर्छ मान्छेले अहिलेको 25,000 त्यस कारण त्यो कुनै समाधानै होइन कि उनीहरूसँग त्यो यो यस्तो समस्या एउटा चाहिँ भूमिहीन गरिब किसान आज नेपालमा कति छन्? 60 लाख छन् हेर्नुहोस्। यी अहिले तपाईँले गुगल यसो फ्याट क्लिक गरेर हेर्नुभयो भने पनि 15 लाख परिवार नेपालमा चाहिँ स्क्वाटरहरू छन् भन्छ होइन, भनेको 60 लाख हो एउटा परिवारमा 4 जना छन् हाम्रो राष्ट्रिय तथ्याङ्कले।
0: हिजो तपाईँहरूले बाँदरको घाउ कुट्याउनु भयो, घाउ भयो, घाउ पाक्यो पाक्यो, पिप जम्यो, अब अहिले ऊ पिप निचार्ने काम गर्दैछ, अनि पिप निचार्दै त केही बेर त घाउ दुखिहाल्छ।
1: त्यस्तो होइन, उसले त त्यो पिप निचोर्ने होइन कि त्यो मान्छे निचोर्न थाल्छ, दुई तिनजना मान्छे त मरि नै सक्यो नि निचोरेर होइन, अनि त्यो पनि कुनै समाधान हुन्छ। जस्तो अब त्यो के अरे हाम्रो एकजना राई इन्द्र राई, बिचरा इन्द्र राई ती खोटाङ बासी रहेछन्, उसले बिहा गरे ती सरिता भन्ने महिलासँग, अनि ती त्यहाँ आएर त्यो फलफुल उसमा चाहिँ आएर बसिया रहेछन्, सानो झुपडी ती कागज सागज के राखेर झुपडी बनाए, बस्दा बस्दै 5 जना बच्चा भए, 4 वटी छोरी एउटा छोरा है। अब तिनीहरूको काममा बिहानदेखि बेलुकासम्म काम गरिरहेको छ, कहाँ के पाइन्छ अनि कमायो ल्यायो ती बच्चाहरूलाई खुवायो उनीहरूलाई कसरी पढाउने होला, चिन्ताग्रस्त थिए होइन। अब उनले के सुन्छन् एक दिन बिहानै भन्दाखेरि नि यो त सफा सारा चाहिँ त्यो डोजर लगाएर खतम पारिन्छ अरे, विकल्प केही पनि छैन, कहाँ जाने, अब यो कसरी बालबच्चाहरूलाई खुवाउने, त्यही चिन्ताले विचारले उसमा बागमा त्यो हाम फालेर मरे इन्द्र राई। त्यहाँको सबै मान्छे त्यही भन्छ,
0: यसको समाधान चाहिँ के हुनु पर्थ्यो?
1: मैले त एउटा कवितै लेखेँ त्यसको, पछि सुनाउँला तपाईँलाई।
0: यसको समाधान चाहिँ के हुनु पर्थ्यो?
1: समाधान भनेको प्रगतिशील भूमि सुधार लागू गर्नु पर्थ्यो, हिजोका पार्टीले पनि गरेन, अब यसले पनि गर्नुपर्ने चाहिँ त्यो प्रगतिशील भूमि सुधार थियो होइन। भूमिहीन गरे पहिलो काम भनेको कति छन् भूमिहीन किसानहरू होइन, उनीहरूको एउटा लेखा लिनु पर्थ्यो, को हुन् ढुकुमवासीहरू त्यसलाई चिन्नु पर्थ्यो, ढुकुमवासीहरूलाई त्यसरी हटाउने कुरामा कसैले विरोध गर्दैन, सरकारलाई धन्यवाद दिन्छ त्यो गर्ने हो भने, तर ती साँच्ची नै एउटा चाहिँ दुःख पाएका मान्छेहरू जसको केही छैन टेक्ने समाउने, त्यस्ता मान्छेहरूमाथि चाहिँ डोजर लगाएर उनले अलि जम्मा गरेका हाँडाभाँडा पनि सब ध्वस्त पारिदिया छ, लत्ता कपडा ध्वस्त पारिदिया छन्, कतै पढ्दै गरेका बालबच्चाहरूको स्कुल ध्वस्त पारिदिया छ, अर्को कुनै विकल्प छैन, अनि त्यो तथ्याङ्क सबै लिएर अनि विकल्प यो हो ल यो ढङ्गले हामी बसोबास गराउँछौँ भन्ने विकल्प तयार गरेर अनि कदम चालेको भए होइन, मान्छेले सहज ढङ्गले
0: प्रक्रिया मिलेन होला, काहीँ न काहीँ कमजोरी भयो होला, तर सुकुम्बासी बस्ती व्यवस्थापन त गर्नै पर्थ्यो,
1: गर्नुपर्छ, तर अहिले चाहिँ त्यो त्यो समस्या समाधान गर्ने नाउँमा त्यो जनतामाथि भयावह अत्याचार भोग्यो, यस्तो होइन, यसरी यो डेमोक्रेटिक तरिका पनि होइन, यस्तो एकदमै गलत कुरा हो, त्यसले आम ती जनताको जुन दिल दुखेको छ त्यो कहिले मलमपट्टि लगाउन सक्दैन यो सरकार।
0: सरकारले 64 साल पछाडि सार्वजनिक पदमा बसेका सबको सम्पत्ति छानबिन गर्ने भनेको छ, यो त राम्रो काम सुरु भएको छ नि।
1: त्यो 64 साल पछि चाहिँ किन, त्योभन्दा अगाडिको किन नगर्ने,
0: तपाईँहरूको नि पालो आइहाल्छ नि।
1: यो चाहिँ मलाई चाहिँ आशंका छ कि पहिलादेखि नै जसले वास्तवमा जाने राजकीय उसबाट जाने राजस्वबाट जाने गलत ढङ्गले केही गरेको छ भने त्यसको त जहिलेको पनि छानबिन गरे भइहाल्छ नि, यसलाई किन त्यो 64 साल भन्नु अथवा यो गणतन्त्र आएपछि भन्न खोजे हो कि
0: गणतन्त्रवादीहरूलाई छानबिन नगर्ने पनि भने
1: त्यही त नि
0: पहिलोपटक सांसद
1: अनि त्यो त कुनै सङ्गतिपूर्ण कुरै भएन नि। अनि अब त्यो गणतन्त्र ल्याउने काममा लागेका केही मान्छेहरूलाई डस्न अथवा डाम्न खोजे हो कि भनेर मान्छेले सहज ढङ्गले शङ्का गर्छ।
0: अर्को हेर्नुहोस् त, व्यापारिक प्रतिष्ठानहरू तपाईँहरूको त पार्टी मिलाइदिने बिचौलिया नै होइन, उहाँ पनि पक्राउ पर्नु, उहाँहरूको घरमा त तपाईँहरूले खुब धेरै खानुभयो होला चिया कफी।
1: मलाई चाहिँ त्यो एकता गरेको पनि थाहा छैन है, कहाँ कहाँ के मिटिङ गरे त्यो पनि थाहा छैन।
0: मैले मिठो चिया तपाईँले खानु भएको थिएन,
1: त्यो एमाले र माओवादीको एकता हो नि, त्यो एकता भएको ठ्याक्कै अघिल्लो दिन यो राष्ट्रिय सभागृहमा एउटा कार्यक्रम थियो युवाहरूको, त्यो युवाहरूको कार्यक्रममा पनि एउटा वक्ता अनि केपी कमेडी पनि एउटा वक्ता, म त्यही दिन मैले सोधेको थिएँ, अरू केही छैन, म भोलिपल्ट चाइना जाँदै थिएँ है, चाइनाको एउटा खास प्रोग्राममा मलाई बोलाएको थियो, अनि म चाहिँ

0: जाँदैछु, केही कुरा छ कि तपाईँले भन्नुपर्ने मलाई भन्नुहोस्, अथवा अरू केही छ कि गतिविधि आदि इत्यादि भने मैले सोधेँ। अनि त्यस्तो केही छैन, ठिक छ, धन्यवाद, घर आउनुहोस्। होइन, उहाँले त्यो भन्नु, म गएँ भोलिपल्ट, अनि छन्तुमा पुगेर एउटा होटलमा बसेको बेलामा मोबाइल यसो गरेको त नेपालमा दुईवटा पार्टी एकीकरण भयो अरे आज, सुन्छु हेर्नुहोस्, मलाई थाहा छैन बाबा, त्यो पार्टीको म दोस्रो अनि पछि सुन्नु न, पछि मैले हेर्दाखेरि प्रचण्ड एकातिर बस्या, अनि केपी ओली अर्कोतिर बस्या, अनि पछि हाम्रो दिपक भट्टजी बस्या है पछाडिपट्टि, अनि यता सही गर्दै गरेको त्यो दृश्य देखेपछि मलाई त्यसै दिन त्यो फोटो देखेपछि म यति दिक्क यति दिक्क यति दिक्क भएँ।
1: तपाईँहरूका पार्टीहरू कसले चलाउँदो रहेछन्, होइन यी त कारिन्दा रहेछन्, होइन मालिक त अर्कै रहेछ नि।
0: मैले ती दुईटै नेताहरूलाई त्यो काठका नेता हुन् भन्ने सोचेको थिएन।
1: तर त्यही पार्टीमा बस्नुभयो तपाईँ,
0: के गर्ने त, पार्टी छोडेर हिँड्न,
1: यो गलत हो भन्ने थाहा पाएपछि किन बसिरहनुहुन्छ अब जीवनमा, के उद्देश्य?
0: पार्टीभित्र नै हामीले अन्तर सङ्घर्ष गरेर त्यो पार्टीलाई रूपान्तरण गर्ने हाम्रो कर्तव्य हुन्छ नि त।
1: तपाईँले सक्नु भएन नि,
0: त्यो कर्तव्यलाई छोड्नु भएन, टाइम लाग्ला।
1: अस्ति तपाईँले एउटा कार्यक्रम त्यही कार्यक्रममा बोलेको अर्को पनि एउटा शब्द मसँग छ, महाकाली गलत थियो भनेर बोल्नुभयो, तपाईँलाई याद छ?
0: एमसिसी पनि भने मैले,
1: भन्नुहोस् न, पार्टीमा तपाईँले त्यति बेला मतदान गर्नुभएको थियो थाहा छ, तपाईँहरूको एमालेभित्र पनि मतदान भएको थियो, संसदमा पनि मतदान भएको थियो, किनभने सन्धि त दुई तिहाइले पारित गर्नुपर्छ होइन। तपाईँ महाकालीको विरोध गर्दा गर्दै पनि तपाईँले पक्षमा मत हाल्नु भएको थियो।
0: मैले त्यति बेला चाहिँ पार्टीलाई नफुटाउँ, यो सन्धि पनि नगरौँ, किनभने हामीले 47 सालको संविधान बनाउँदा 126 धारा राख्यौँ, यो प्राकृतिक साधन स्रोत आदिकोमा चाहिँ दुई तिहाई बहुमतमा त्यो अनुमोदन गर्नुपर्छ भन्ने पार्टी हामी नै हौँ। अनि अब यो पार्टीभित्र चाहिँ यत्रो सन्धि हुँदाखेरि जहाँ महाकाली नदीको स्रोत पनि अहिलेसम्म थाहा छैन, त्यो थाहा पाउ नपाउँदा नपाउँदै यो प्रकारको सन्धि गर्ने काम छ भने यो गलत हुन्छ। त्यसमाथि 17 र 16 कुरा थियो है, अझ त्यति बेला त हामी के अरे 16 थियौँ, अब हाम्रो देवराज कमेड आएपछि 17 भएको हो।
1: मनमोहनको ठाउँमा वैकल्पिक केन्द्रीय सदस्य पूर्व सभामुख देवराज घिमिरे,
0: देवराज घिमिरेलाई
1: पक्षमा मत हाल्न लगाइएको,
0: लगाइयो, त्यो ढङ्गले गरे हो। हेर्नुहोस् त्यति बेला चाहिँ पार्टी नफुटोस् भन्ने मात्रै,
1: अल्टिमेटली त आज तपाईँलाई त्यो राष्ट्रघात लाग्छ,
0: बिल्कुल त्यो हो नि, त्यति बेला पनि राष्ट्रघातै हो भने
1: तपाईँलाई राष्ट्रघात लागेपछि अब मैले भन्न मिल्यो, चित्त नदुखाउनुहोस् है,
0: भन्नु,
1: तपाईँ पनि राष्ट्रघाती हुनुभयो।
0: होइन, मैले त त्यहाँ भित्रै बसेर विरोध गरिरहेको छु नि त,
1: तर सही त पक्षमा गर्नुभयो नि,
0: पार्टीले गर्यो, अब पार्टीलाई नफुटाउँ भन्ने हिसाबले त्यो हो।
1: एमसिसीमा पनि तपाईँहरूको त्यही खेलो देखियो,
0: एमसिसी हो, एमसिसी पनि अर्को एउटा राष्ट्रघात नै हो, त्यसले झनै अब बढी मात्रामा चाहिँ विदेशीहरूलाई चलखेल गर्न यहाँनिर ठाउँ दियो। अहिले हामी एसपिपी भन्छौँ, एसपिपीका धेरै जसो प्राधान्य लागु हुँदैछन्, लागु भइरहेका छन्, म त्यही देखिरहेको छु,
1: एसपिपी हामीले अस्वीकार गरे जस्तो देखिन्छ, तर प्रावधान त
0: लागु भइरहेछन्, या बेल हेलिकप्टरकै कुरा भन्नुहोस् होइन, अहिले के ल्याउने हो, कस्ता कस्ता परिणाम जन्माउने हो,
1: त्यही त यो जम्मै चिज। तपाईँ यो राष्ट्रघात हो, म पनि फसेँ, थाहा हुँदा हुँदै पार्टी जोगाउन मैले सही गरिदिएँ, एमसिसीमा पनि यही गरेँ भन्दा भन्दै, अनि तपाईँहरूलाई चाहिँ राति निन्द्रा चाहिँ लाग्छ?
0: कहिले काहीँ त हामी उज्यालो बनाउँछौँ, मलाई चाहिँ भन्नुहोस् न, कहिले काहीँ
1: है,
0: अब अहिले त अब अर्कै नयाँ परिस्थिति आएको छ होइन, नयाँ परिस्थिति आएको छ, देश एउटा बडो अप्ठ्यारो स्थितितर्फ जाँदैछ, अग्निशान्दनको यो हालत छ, जनतालाई हिजो जेसुकै रिस उठेर भए पनि आक्रोशित भएर भए पनि जसलाई भोट हाले, अब त्यो भोट हाल्ने जनता आफै एउटा पश्चातापतिर लागेको देखिन्छ।
1: तर पश्चातापमा लाग्दा पनि पूर्व प्रधानमन्त्री कम्तीमा पनि बालन सरकारलाई मत हाल्दा पश्चाताप होला, तर तपाईँहरूलाई मत नहालेकोमा पश्चाताप हुनेवाला छैन,
0: ठिक छ, त्यसमा त जनताले पटक भयो, जनता भनेको चाहिँ खाली कागज जस्तै हो, कसैले पनि जनतालाई आफ्नो पेवा ठान्नु हुँदैन, न राष्ट्रपाले ठान्न मिल्ला है, त जनता फेरि नेपालको जनता भनेको कस्तो छ भने अलिक चाँडै चाँडै त्यो
1: भावनात्मक छ,
0: होइन उज्यालो अँध्यारो देख्ने अनि बिहान बेलुका हुने त्यो खालको स्थिति हुन्छ उहाँहरूको मनमा होइन. त्यो कारणले अब त्यो रियलाइजेसन चाँडै हुँदो रहेछ फेरि जनतामा चाहिँ, नेतामा हुँदैन तर जनता चाहिँ चाँडै रियलाइज गर्ने र उनीहरू बदली पनि हाल्ने, परिवर्तन भइहाल्ने त्यो खालको क्यारेक्टर देखिन्छ. त्यसो हुनाले यदि सरकारले ठिक ढङ्गको पर्फर्मेन्स गरेन भने यो त केही अवधिभित्रमै देखिन्छ हेर्नुहोस् परिणाम.
1: कतिपय मान्छे के भन्छन् भने यो सरकार 5 वर्ष जाँदैन भन्छन्,
0: धेरै गाह्रो छ. मैले देख्दाखेरि धेरै गाह्रो छ, किनभने देशमा जुन जुन आयामका समस्याहरू छन् नि, एकदमै बढी आयामिक समस्याहरू त्यो लामो समयदेखि थुप्रेर बसेका छन्, कोही कोही नयाँ च्यालेन्जको रूपमा आइरहेछन्. अहिले जियो पोलिटिकल कम्पिटिसन पनि एकदमै चर्को भएर गएको छ होइन. यो अवस्थामा एउटा राष्ट्रलाई, हामीलाई मात्रै होइन, इन्डिया जस्तो मुलुकलाई त हामीलाई गाह्रो भएको छ होइन, अब चाइनालाई पनि त्यत्तिकै प्रेसर छ भनेपछि यो त सानो मुलुक हो, स्वाभाविक रूपले हामीले थाम्न गाह्रो हुन्छ नै. तर त्यो अवस्थामा जति सन्तुलित ढङ्गले एउटा राष्ट्रिय सहमतिका साथ अग्रगामी नीति र कार्यक्रमहरू लिएर अगाडि बढ्नुपर्ने आवश्यकता छ आज. त्यसको विपरीत झन् झन् बढी मात्रा द्वन्द्वहरू बढ्दैछन्, अनेकता
1: बढ्दैछ गयो कि भन्ने पनि छ.
0: त्यो त स्वाभाविक छ नि, एउटा सरकार अब भन्नुहोस् न, अहिले तपाईँले हेर्दाखेरि यही सुकुमासी समस्यालाई जुन ढङ्गले दमनात्मक ढङ्गले गरिरहेको छ, श्रमिक जनताको चाहिँ ट्रेड युनियनको अधिकार चाहिँ प्रतिबन्ध लगाउने, सोभि अधिकारमाथि प्रतिबन्ध लगाउने, अब कर्मचारीहरूलाई पनि हामीले एउटा सङ्गठन त दिनैपर्छ.
1: तर विद्यार्थी सङ्गठन उठ्न सकेनन्, ट्रेड युनियनहरू उठ्न सकेनन्, सडकमा जान सकेनन्, किनभने उनीहरूले हिजो गरेको गल्तीले मुख देखाउन गाह्रो भएर त हो नि.
0: यस्तो पोलिटिकल पार्टीहरूकै हुन् नि उनीहरू सङ्गठन त होइन, पोलिटिकल पार्टीहरूको जुन डिमोरलाइज भएको अवस्था हो नि, त्यसले गर्दा उनीहरू पनि उठ्न सकेन त्यस्तो. तर उनीहरूको मुभमेन्ट उनीहरूको आफ्नै इन्डिपेन्डेन्टली पनि जान सक्ने कुरा हुन्छ. सोभियतको आन्दोलन भनेको त विद्यार्थी आन्दोलन भनेको.
1: भोलि मानव राष्ट्रिय स्वतन्त्र पार्टी असफल भयो या जनताले विकल्प खोज्नु पर्यो भने त्यो विकल्प कमजोर काङ्ग्रेस, माओवादी या एमाले हुनसक्छ कि योभन्दा फरक विकल्पमा जनता जान्छ.
0: अब होइन, फरक एकदमै राम्रो फरक आए त राम्रो हो, तर त्यो फरक आउने त सम्भावना अहिले देखिँदैन. अब यिनै पार्टीहरूभित्रबाट चाहिँ नयाँ ढङ्गले एउटा मोर्चाबन्दी विकास होला, एकैचोटि एउटा पार्टीले मात्रै लिड गर्नलाई अलिक गाह्रो होला, तत्कालै कुनै सङ्कट आइहाल्यो भने. त्यस्तो अवस्थामा चाहिँ यो देशका देशभक्तहरू होइन, लोकतान्त्रिक शक्तिहरू, वामपन्थी शक्तिहरू, कम्युनिस्टहरू, समाजवादीहरू आदिहरू चाहिँ एकताबद्ध भएर एउटा फ्रन्ट निर्माण गरेर उनीहरूले जानुपर्ने बाध्यता छ.
1: जल्लाद खनाललाई अझै राजनीतिमा केही हुने, केही बन्ने अझै बाँकी छ?
0: मलाई पदको त्यस्तो कुनै आकाङ्क्षा छैन हेर्नुहोस्, तर अब यो देशको निम्ति जुन चिन्ता गरेर यो उसमा लागियो नि, त्यो चाहिँ अब सास फेरुन्जेलसम्म तलमाथि हुँदैन मेरो चाहिँ.
1: रिटायर नहुने?
0: रिटायर नहुने किन रिटायर हुनु पर्यो?
1: कति ओगटेर बस्ने त भने
0: ओगट केलाई ओगट
1: ल,
0: मैले पदको आवश्यकता छैन भनिसकेँ, तपाईँले भने त्यो ओगट्ने भने पद होइन
1: हो.
0: अनि मान्छेले वैचारिक राजनीतिक रूपले आफ्नो चिन्तन पनि गर्न नपाउने,
1: चिन्तन गर्न पाउने
0: अनि
1: तर नओगट्ने.
0: त्यही त मैले ओगट्ने त कुरै
1: एमाले माओवादी किन, नेपाली कम्युनिस्ट पार्टी किन एकीकरण गर्न परेको छैन भने मेरो अध्यक्ष पद जान्छ भनेर, प्रचण्डलाई किन परेको छैन भने संयोजक पद जान्छ भने, यही होइन?
0: त्यस कारण मलाई त्यो पदसँग मतलबै भएन, तर देशको कम्युनिस्ट आन्दोलन, देशको राष्ट्रियता, देशको योजनाजीविका, देशको विकासक्रम होइन, समाजवादको यात्रा प्रति त म त एकदम रातो दिन चिन्तित छु र चिन्ताका साथ लाग्छु. म अझै मैले अस्ति 24 वटा किताब लेखेको थिएँ, त्यो 24 वटा किताबको सबै पाण्डुलिपि जलाइदिए 24 गते है. तर एउटा संयोग के भएछ भन्दाखेरि त्यो कम्प्युटराइज भएको हुनाले त्यो कम्प्युटरको चाहिँ अब त्यो एकजना विशेषज्ञले के सोध्यो भने त्यसको कुनै टुक्रा बाँकी छ कि छैन भने, त्यो टुक्रा मात्रै बाँकी एउटा सानो चोइटो भेटियो है. त्यो चोइटो लिएर गएर मेरो त्यो पाण्डुलिपिहरूको करिब करिब 60-70
1: रिकभर भयो,
0: प्रतिशत रिकभर भयो. त्यही रिकभर भएको किताब हामीले अस्तिको दिन चाहिँ गरे नत्र त्यो पनि गइसक्यो. त्यसो हुनाले म लेख्ने काम, वैचारिक राजनीतिक काम, सैद्धान्तिक काम
1: अन्तिममा पूर्व प्रधानमन्त्रीज्यू लेख्ने कुरा, विचार गर्ने कुरा, अनुभव बाँड्ने कुरा त गर्दै रहनु होला, एउटै डर छ कि छैन, किनभने जस्तै तपाईँको एउटा नेतालाई पतञ्जलि लगाएर राखिदिएको छ, अब तपाईँको अर्को मित्रलाई कति बेला पक्रिने हो, सम्पत्ति शुद्धिकरणदेखि लिएर भदौ 23 प्रकरणमा कति बेला फेरि पक्रिने हो थाहा छैन, अर्को मित्रलाई पनि सम्पत्ति शुद्धिकरणै लागेको छ, उहाँलाई पनि प्रहरीले कति बेला पछ्याइरहेको छ थाहा छैन, तपाईँको नाममा अरू धेरै मुद्दा त आउँदैन, तपाईँले धेरै पटक जवाब दिइसक्नु भएको छ, तर अहिले त कोही मान्छे जोडियो भने त्यहीमा समात्न सकिने भन्ने हुन्छ, तपाईँलाई चाहिँ खास गरी सर्लाईको सर्प त्यसले कति बेला टोक्छ थाहा छैन,
0: त्यो टोक्दैन, सर्पले चाहिँ 70 चुनावमा त्यहाँ जाँदाखेरि एकजना
1: होइन, त्यो त सबै तपाईँले भन्नुभयो, मेरै कार्यक्रममा भन्नुभएको छ, तर त्यो पैसा त दुरुपयोग भएको छ त्यहाँ,
0: त्यो त मसँग जोडिँदैन नि त,
1: तर त्यो सृजनाकर्ता चाहिँ तपाईँ हो क्या,
0: त्यो संस्था जुन ढङ्गले बन्यो होइन, त्यहाँको जनतालाई मैले नै भनेको चाहिँ के हो भन्दाखेरि, यस्तो ठुलो एउटा सर्पदंश भएको जिल्लामा तपाईँहरूले यसलाई सङ्गठित रूपले कसरी लान सक्नुहुन्छ, तपाईँले सङ्गठित भएर अभियान चलाउनुहोस् भनेकै हो मैले है, त्यो अभियानको उपज हुनाले त्यो सङ्गठन बनाएँ, मेरो नाम जोडे होइन,
1: सुरुवात झलनाथ प्रतिष्ठान भनेर सुरु भयो,
0: मेरो नाम जोडे,
1: मैले नै सरकारको तर्फबाट सहजीकरण गरिदिनु भयो,
0: मलाई त्यो
1: पैसा गयो दुरुपयोग भयो,
0: नाम नलाख्नुहोस् न मेरो, म त पोलिटिसियन हो नि, म चाहिँ अहिले त्यो के अरे मनमोहन अधिकारी बिपी कोइराला भएको छैन होइन, त्यही कारण म
1: अझै नै छु,
0: अझै लड्नु पर्नेछ मैले, त्यसो हुनाले त्यो नाम मैले अहिले नराख्नुहोस् भनेर भनेको मैले, मान्नु भएन होइन, यो त के भएर तपाईँको त ब्रेन चाइल्ड जस्तै भयो, तपाईँले एउटा अवधारणा दिनुभयो, हामीले भने त के हुन्छ तपाईँको नाम राख्नलाई भन्ने खालको कुरा, धेरै दिक्क भएपछि ल ल ल भने अब मैले अब पछि मैले आफै निकाल्नु पऱ्यो नाम होइन, त्यो मुद्दा चाहिँ दादी इत्यादि भन्न थालेपछि मैले आफै विथड्र गरेँ, त्यसमा मेरो अर्को
1: कहिले कहिले काहीँ तपाईँलाई झस्को पर्छ, किनभने सरकारलाई न्युचाइया छ तपाईँको हात हतखडी ल्याउन,
0: अनि त्यसमा त ठिक छ,
1: काहीँ न काहीँ
0: सरकारले अहिलेसम्म गरिरहेका कामहरू नियमपूर्वक पनि गरेका छैन होइन, संविधान ऐन कानुन अनि व्यवस्था परम्परा आदिलाई पालना गरेको पनि देखिरहेको छैन मैले, त्यो ढङ्गले ममाथि पनि यदि केही कुराहरू उठ्यो भने मलाई कुनै आश्चर्य हुने छैन,
1: नगएको
0: तर म के कुरामा ढुक्क छु भने, जसका सुना खोटी उसको हिया ढुक ढुक भन्ने उखान छ कि नेपालीमा होइन, जसका सुना खोटी नि छैन के को हिया ढुक ढुक गर्नु किन रातभरि अनिन्द्रितद्वारा बस्नुपर्ने होइन, मलाई केही पनि त्यसमा छैन,
1: कम्तीमा पनि हरेक नेतामा यो प्रकारको आत्मबल होस्, मैले कमजोरी गरेको छु भने जति बेला सक्छौ मलाई पक्ड
0: एकदम,
1: तर नियम कानुन अन्तर्गत गर,
0: एक्ज्याक्ट,
1: कसैसँग पनि त्यो बैरीभाव राखेर नगर, हस् तपाईँलाई धेरै धन्यवाद,
0: धन्यवाद,
1: आज हामीले झलनाथ खनालसँगको यही प्रष्ट प्रश्न तपाईँलाई प्रस्तुत गऱ्यौँ, कार्यक्रम यी सकिन्छ, नमस्कार।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। वालेट प्रयोग गर्न पनि राष्ट्रिय परिचय पत्र चाहिने, केन्द्रीय बैङ्कद्वारा भुक्तानी सम्बन्धी निर्देशिकामा संशोधन। आज दिउँसो 4 प्रदेशको पहाडी 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना। पानीमा डुबेर हुने घटना रोकथाम दिवस नेपालमा पनि मनाइँदै। बर्ड फ्लूको संक्रमण नियन्त्रणतर्फ जैविक सुरक्षाका विधि र निरन्तर अनुगमन गर्न हो किसानलाई आग्रह। फ्रान्स र स्पेनमा डडेलो तीव्र, 140,000 भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारियो। र नामिबियाका रुबेन ट्रम्पलमनले एनपिएलको आउँदो सिजन पनि लुम्बिनीबाट खेल्ने। नेपाल खबरमा अब पूरा खबर। नेपाल राष्ट्र बैङ्कले वालेट प्रयोगकर्तालाई पनि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ। राष्ट्र बैङ्कले भुक्तानी सेवा प्रदायक संस्थाहरूले वालेट खोल्ने तथा प्रयोगकर्ताको विवरण अद्यावधिक गर्ने प्रक्रियामा राष्ट्रिय परिचय पत्र सम्बन्धी व्यवस्था समेट्दै भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशिका 2082 15 संशोधन गरेको हो। भुक्तानी सेवा प्रदायकले नेपाली नागरिकको हकमा राष्ट्रिय परिचय पत्रको विद्युतीय अभिलेख अनुसार विवरण यकिन गरी वालेट खोल्ने व्यवस्था मिलाउन केन्द्रीय बैङ्कले निर्देशन दिएको हो। भुक्तानी सेवा प्रदायक संस्थाले आउँदो असोज मसान्तभित्र मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचय पत्रको विवरण भए नभएको सो घोषणा लिनुपर्ने व्यवस्था केन्द्रीय बैङ्कले गरेको छ। राष्ट्रिय परिचय पत्र लिएको भए असोज मसान्तभित्र मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट सम्बन्धित वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचय पत्र नम्बर अद्यावधिक गर्न समेत केन्द्रीय बैङ्कले निर्देशन दिएको छ। राष्ट्रिय परिचय पत्र लिई नसकेका नेपाली नागरिकका हकमा राष्ट्रिय परिचय पत्र लिई ग्राहक पहिचान अद्यावधिक गर्न सम्बन्धित वालेट प्रयोगकर्तालाई मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट हरेक महिना जानकारी दिने व्यवस्था मिलाउन पनि केन्द्रीय बैङ्कले भनेको छ। विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइन मार्फत विद्युतीय वालेट खोल्नु पर्दा राष्ट्रिय परिचय पत्र बाहेकका अन्य आवश्यक कागजात लिएर समेत वालेट खोल्न सक्ने केन्द्रीय बैङ्कले जनाएको छ। यसरी खोलिने वालेटको सम्बन्धमा वालेट प्रयोगकर्ता नेपाल फर्किएको 35 दिनभित्र सम्बन्धित अनुमति प्राप्त संस्थाले राष्ट्रिय परिचय पत्रको विवरणले अद्यावधिक गर्नुपर्ने व्यवस्था केन्द्रीय बैङ्कले गरेको छ। आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त तथा असहाय नागरिकका हकमा राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर बाहेक आवश्यक कागजात संलग्न गरेर समेत वालेट खोल्न र कारोबार गर्न सक्ने केन्द्रीय बैङ्कले जनाएको छ। आज दिउँसो 4 प्रदेशको पहाडी 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ। त्यस्तै राति बागमती, गण्डकी र कोशी प्रदेशको पहाडी 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। अहिले बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा कोशी र बागमती प्रदेशको 1-2 ठाउँमा हल्का वर्षा भइरहेको छ। दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँ तथा मधेस प्रदेश र कोशी प्रदेशको तराई भागका 1-2 ठाउँमा हल्कादेखि मध्यमसम्मको पानी पर्ने सम्भावना छ। काठमाडौँ उपत्यकामा पनि दिउँसोपछि मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज जुलाई 25 तारिक संयुक्त राष्ट्रसङ्घको आह्वानमा पानीमा डुबेर हुने घटना रोकथाम अर्थात् वर्ल्ड ड्राउनिङ प्रिभेन्सन डे मनाइँदैछ। दिवसका अवसरमा नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम भइरहेका छन्। खोला, पोखरी, कुलो, पानीले भरिएका खाल्डाखुल्डी तथा इनारमा डुबेर ज्यान गुमाउने घटना बढ्दै गएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले डुबेर ज्यान गुमाउने घटनालाई सरकारले जनस्वास्थ्यको महत्त्वपूर्ण चुनौतीका रूपमा लिएको जनाएको छ। विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विश्वभर हरेक वर्ष 3 लाख भन्दा धेरै मानिसले डुबेर ज्यान गुमाउने गरेका छन्। संगठनले नेपालमा पनि डुबेर हुने घटनाको विषयलाई सार्वजनिक स्वास्थ्यको गम्भीर समस्याका रूपमा रहेको जनाएको छ। समुदाय स्तरमा जनचेतना अभिवृद्धि गर्नुपर्ने, विद्यालय स्तरमा पनि जनचेतनामूलक कार्यक्रम आयोजना गरिनुपर्ने, नदी तथा खोलामा डुबेर ज्यान गुमाउने घटनामा कमी ल्याउन पालिकाले आफ्ना वार्षिक कार्यक्रममा समेटेर आवश्यक काम गर्नुपर्ने विज्ञको सुझाव छ। देशका विभिन्न 11 जिल्लामा देखिएको बर्ड फ्लूको संक्रमण नियन्त्रण उन्मुख भएको छ। गएको साउन 1 गते यता बर्ड फ्लूको संक्रमण देखिएको छैन। संक्रमण रोकथाम र नियन्त्रणका लागि सचेतनासँगै आवश्यक सावधानी अपनाएका कारण संक्रमण थप बढ्न नपाएको नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले बताउनुभयो। नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले पनि रोग नियन्त्रण उन्मुख रहेको र यससँगै प्रभावित किसानलाई सरकारले आवश्यक सहयोग गर्नेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो। नेपालको पोल्ट्री व्यवसाय क्षेत्रमा झण्डै 160 अर्ब लगानी रहेको भन्दै उहाँले यसको संरक्षण राज्य तर्फबाट हुनुपर्नेमा जोड दिनुभयो। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जैविक सुरक्षाका विधि र निरन्तर अनुगमन गर्न किसानलाई आग्रह गर्नुभएको छ। उहाँका अनुसार बितेका 4 महिनामा 835,563 पन्छी नष्ट गरिएको छ। 11,65,663 अन्डा 2,45,035 किलो दाना नष्ट गरिएको छ। काठमाडौँ उपत्यकाभित्र र काभ्रेमा मात्रै 367,535 पन्छी नष्ट गरिएको पशु सेवा विभागको तथ्याङ्क छ। महानिर्देशक दाहालका अनुसार प्रभावित किसानलाई तत्काल सरकारले राहत उपलब्ध गराएको छ। राहतका लागि 52 करोड रुपियाँ व्यवस्थापन भएकोमा अहिलेसम्म 104 जना किसान र फार्मको खातामा 50,71,15,704 रुपियाँ रकम निकासा गरिसकिएको छ। बर्ड फ्लूको संक्रमण घटेसँगै कुखुराको अन्डा र मासुको खपत बढ्न थालेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। स्मार्टफोनको प्रयोगसँगै आयात पनि बढ्दो छ। गएको आर्थिक वर्ष 82-83 झण्डै 49 अर्ब रुपियाँ बराबरको स्मार्टफोन र 24 करोड रुपियाँको स्मार्ट वाच आयात भएको वनसार विभागले जनाएको छ। विभागको तथ्याङ्क अनुसार गएको आर्थिक वर्षमा 48 अर्ब 69 करोड 34 लाख 76 हजार रुपियाँ बराबरको 22,67,419 स्थान स्मार्टफोन आयात भएको हो। अघिल्लो आर्थिक वर्षमा 35 अर्ब 54 करोड 73 लाख 42 हजार रुपियाँ बराबरका 21,84,694 थान फोन आयात भएको थियो। स्मार्टफोन आयातबाट गएको आर्थिक वर्षमा सरकारले 9 अर्ब 8 करोड 23 लाख 97 हजार रुपियाँ राजस्व पनि आमदानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा 6 अर्ब 62 करोड 76 लाख 37 हजार रुपियाँ वार्षिक राजस्व आमदानी भएको थियो। विभागका अनुसार सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आयात हुन्छ। गएको आर्थिक वर्षमा चीनबाट 36 अर्ब 79 करोड 27 लाख 58 हजार रुपियाँको 18,89,664 थान स्मार्टफोन आयात भएको छ। त्यस्तै भारतबाट 10 अर्ब 79 करोड रुपियाँको 3,64,842 थान स्मार्टफोन आयात भएको तथ्याङ्क छ। हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी 4 महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु भएको छ। 1 महिना अघि जेठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म 4 महिना भगवान विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकोले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो। भगवान विष्णु शयन गर्नुहुने 4 महिनालाई चतुर्मासा पनि भनिन्छ। हरिशयनी एकादशीको अवसरमा आज बिहानैदेखि काठमाडौँको बुढा नीलकण्ठ, काठमाडौँ उपत्यकाका 4 नारायण लगायत देशका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भिड लागेको छ। वैज्ञानिक रूपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएकोले तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गर्ने गरिन्छ। 4 महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीको दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ। अब विदेशको खबर। फ्रान्स र स्पेनमा डडेलो तीव्र रूपमा फैलिएपछि विस्थापित हुनेको संख्या 1,40,000 नागेको छ। फ्रान्सका गृहमन्त्रीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार देशको दक्षिण पश्चिम क्षेत्रमा पर्ने जिरोन र ल्यान्स क्षेत्रमा डडेलो अनियन्त्रित भएपछि त्यहाँ मात्रै 1,10,000 मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। यस्तै सिमाना जोडिएको छिमेकी देश स्पेनको राजधानी म्याड्रिडको पश्चिम क्षेत्रमा लागेको डडेलोका कारण थप 30,000 सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको बीबीसीले जनाएको छ। त्यस्तै 20,000 भन्दा धेरै मानिसलाई घरभित्रै बस्न निर्देशन गरिएको छ। म्याड्रिडमा लागेको डडेलो नियन्त्रण गर्न अग्नि नियन्त्रकहरूलाई कठिनाई भइरहेको छ। डडेलो निकै भयानक बनेपछि स्पेन सरकारले राष्ट्रिय संकटकाल घोषणा गरिसकेको छ। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले सामाजिक सञ्जाल मार्फत अवस्था अत्यन्तै गम्भीर रहेको उल्लेख गर्दै नियन्त्रणका लागि युरोपेली संघ यूको नागरिक सुरक्षा संयन्त्र सक्रिय पारिएको जानकारी दिनुभयो। उहाँका अनुसार चेक गणतन्त्र र स्लोभाकियाबाट 2 ब्ल्याक हक हेलिकप्टर सहित थप प्राविधिक सहयोग आइपुग्नेछ। अब खेल खबर। नामिबियाका देब्रे हाते तीव्र बलिङ अलराउन्डर रुबेन ट्रम्पलमनले नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटको आउँदो सिजन पनि लुम्बिनी लायन्सबाट खेल्ने भएका छन्। गएको वर्ष लुम्बिनीले सुदूरपश्चिमलाई हराउँदै एनपिएलको उपाधि जित्दा उनी फाइनलमा प्लेयर अफ द फाइनल बनेका थिए। त्यस्तै प्लेयर अफ द टुर्नामेन्ट पनि भएका थिए। साबिक विजेता लुम्बिनीले ट्रम्पलमनलाई पुनः अनुबन्धन गरेको जनाएको छ। लुम्बिनीले मार्की एवं कप्तान रोहित पौडेलसहित सन्दीप जोरा, शेरमल्ल, दिलीप नाथ, तिलकराज भण्डारी, दिनेश अधिकारी र अभिषेक गौतमलाई रिटेन गरिसकेको छ। त्यस्तै अक्सनबाट लुम्बिनीले आसिफ शेख, किशोर महतो, आकाश त्रिपाठी, दुर्गेश गुप्ता, अरनिको यादव, अजय चौहानलाई लिएको थियो। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। वालेट प्रयोग गर्न पनि राष्ट्रिय परिचय पत्र चाहिने, केन्द्रीय बैङ्कद्वारा भुक्तानी सम्बन्धी निर्देशिकामा संशोधन। आज दिउँसो 4 प्रदेशको पहाडी 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना। पानीमा डुबेर हुने घटना रोकथाम दिवस नेपालमा पनि मनाइँदै। बर्ड फ्लूको संक्रमण नियन्त्रण उन्मुख, जैविक सुरक्षाका विधि र निरन्तर अनुगमन गर्न किसानलाई आग्रह। फ्रान्स र स्पेनमा डडेलो तीव्र 140,000 भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारियो र नामिबियाका रुबेन ट्रम्पलमनले एनपिएलको आउँदो सिजन पनि लुम्बिनीबाट खेल्ने।
2: एनबीएल सर्वसुलभ आवास कर्जा।
3: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
4: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउ, न्यायको लागि एकजुट हौ।
3: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: यो विजय प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
2: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
3: बाढीका लागि अधिकार
4: नेपालमा कानून विपरीतका गतिविधिमा संलग्न 47 जना विदेशी महिलालाई डिपोर्ट अर्थात् देश निकाला गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरी डिपोर्ट हुनेहरू युगाण्डा, भियतनाम, थाइल्याण्ड, बैङ्कक, बङ्गलादेश, केन्या र इन्डोनेसियाका महिला रहेको जानकारी दिएको छ। पत्रकार सम्मेलनमा परिसरका एसपी पवन कुमार भट्टराईले काठमाडौँका ठमेल, दरबार मार्ग लगायत पर्यटकीय क्षेत्रमा कानून विपरीतको कार्यमा संलग्न 57 विदेशी महिलालाई विशेष अपरेसन गरी पक्राउ गरिएकोमा 47 जनालाई अध्यागमन विभाग मार्फत देश निकाला गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार अन्य 10 जनामाथि अनुसन्धान भइरहेको छ। एसपी भट्टराईले अनलाइन बेटिङलाई संस्थागत रूपमा सञ्चालन गरी नेपालीको ठूलो रकम हुन्डी र क्रिप्टो मार्फत विदेश पठाउने कार्यमा संगठित नेटवर्क सक्रिय रहेको समेत जानकारी दिनुभयो। उहाँले यस्ता कार्यमा संलग्न व्यक्ति तथा समूहको पहिचान तथा बेटिङ वेबसाइटको निगरानी र आर्थिक कारोबारको अनुसन्धानलाई तीव्र बनाएको पनि बताउनु भएको छ। यस्तै सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्याउने बिचौलिया विरुद्धको अभियानमा प्रहरीले 309 जनालाई पक्राउ गरेको छ। तीमध्ये 61 जनामाथि कानुनी कारवाही अगाडि बढाएको एसपी भट्टराईले जानकारी दिनुभयो। यस्तै प्रहरी परिसर काठमाडौँ र मातहत दर्ता भएका मध्ये 61% बढी मुद्दाको डिजिटल अभिलेख तयार गरिएको छ। गएको असार मसान्तसम्म दर्ता भएका कुल 11,068 मध्ये 6,861 मुद्दाका फाइल स्क्यान गरिसकेको परिसरका प्रवक्ता भट्टराईले जानकारी दिनुभयो। प्रहरी उपरीक्षक भट्टराईले तस्करी, लागुवा औषध, ओसार पसार, ठगी, चोरी, जबरजस्ती करणी लगायत आपराधिक पृष्ठभूमि भएका 1,871 जनाको प्रोफाइल तयार पारिएको पनि जानकारी दिनुभएको छ। बागमती नदी किनारबाट हटाइएको अव्यवस्थित बसोबास भएका क्षेत्रलाई खुल्ला सार्वजनिक क्षेत्रका रूपमा विकास गरिने भएको छ। ती क्षेत्रमा हरित क्षेत्र, खेल मैदान, पदमार्ग तथा नदी पुनर्जीवनसँग सम्बन्धित पूर्वाधार निर्माण गरिने सरकारको योजना छ। समितिको आयोजना निर्देशक मचाकाजी महर्जनले नदीको प्राकृतिक बहाव संरक्षण, बाढी व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सार्वजनिक प्रयोगका रूपमा खुल्ला क्षेत्र विकास गर्ने उद्देश्यले छुट्टै गुरु योजना तयार भइरहेको जानकारी दिनुभयो। अत्यधिक वर्षा वा बाढीका बेला नदी सहज रूपमा फैलन सक्ने गरी खुल्ला पार्क र हरित क्षेत्र विकास गरिने उहाँले बताउनुभयो। बल्खु, बंशीघाट, थापाथली, गैरीगाउँ, सिनामङ्गल र शङ्खमुल लगायत क्षेत्रमा हटाइएको बस्तीका अधिकांश भग्नावशेष हटाउने काम लगभग अन्तिम चरणमा पुगेको समितिले जनाएको छ। महर्जनका अनुसार बंशीघाट क्षेत्रमा झन्डै 1 मिटर जमिन पुरेर घाँसे मैदान निर्माणका लागि तयारी थालिएको छ। काठमाडौँको गोहेश्वरी फाँटमा सञ्चालित बागमती नगर जग्गा एकीकरण आयोजनाले सम्पन्न गरेका काम र त्यसको प्रभाव तथा बाँकी काम दायित्व सम्बन्धी प्रतिवेदन बुझाउन आयोजनालाई 45 दिनको समय दिएको छ। हिजो काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डङ्गलको अध्यक्षतामा बसेको जग्गा एकीकरण आयोजना व्यवस्थापन उपसमितिको बैठकमा पूर्वाधार तथा सहरी सुविधा वितरण प्रणालीका अधुरा कामले नागरिकमा समस्या भइरहेको विषय उठान भएपछि प्रतिवेदनले औल्याएका काम तत्काल सम्पन्न गर्ने निर्णय भएको हो। बिहान 9 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। वालेट प्रयोग गर्न पनि राष्ट्रिय परिचय पत्र चाहिने, केन्द्रीय बैङ्कद्वारा भुक्तानी सम्बन्धी निर्देशिकामा संशोधन। कानुन विपरीतका कार्यमा संलग्न 47 जना विदेशी महिलालाई देश निकाला, अन्य 10 जनामाथि अनुसन्धान चल्दै। र बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क र हरित क्षेत्र निर्माण गरिने। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
0: प्रवेश परीक्षा साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
0: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
2: कहाँ गएर के सिप सिकौ भन त अब।
0: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
1: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98510-61-356
2: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा। के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042-21343 र 98184-29230।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
1: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53 98-5570-7061 र 98-5570-7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
3: It's 10 o'clock. अहिले 10 बजेको छ।
4: रोग र दुःख केवल बिरामीलाई मात्र होइन सिङ्गो परिवारलाई यसले चाहिँ समस्या दिने भएका कारणले

0: समयको ख्याल राखौं।
1: स्वदेश FM 93.2 मेगाहर्ज।

नेपाली रेडियो नेटवर्क बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। सर्लाहीको भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी 821,000 घुस लिएको आरोपमा पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्देवासको टोलीले शुक्रबार साँझ बागमती नगरपालिका 12 स्थित रामकाजी थापाको घरको भैतलामा रहेको डिभिजन प्रमुखको क्वार्टरमा छापा मार्दा ढकाल बसेको सोफामै सेवाग्राहीबाट लिएको 7,50,000 रूपियाँ फेला परेको थियो। खानतलासीका क्रममा स्रोत नखुलेको थप 71,115 रूपियाँ पनि बरामद भएको अख्तियार कार्यालय बर्दिवासका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिएका छन्। उनका अनुसार पल्स कार्यालय अन्तर्गत विभिन्न जल उपभोक्ता समितिसँग बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरेपछि भुक्तानी माग्दा डिभिजन प्रमुख ढकालले अधिकृत मार्फत घुस मागेका थिए। सो क्रममा मेकानिकल अधिकृत तुलाकान्त चौधरीले डिभिजन प्रमुख ढकालको निर्देशनमा सेवाग्राहीबाट 7,50,000 रूपियाँ बुझिए। उक्त रकम डिभिजन प्रमुखको सरकारी क्वार्टरमा पुर्याएका थिए। घटनापछि डिभिजन प्रमुख ढकाल र मेकानिकल अधिकृत चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानूनी कारवाही अघि बढाइएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ। डाक्टर गोविन्द केसीको 24 औं सत्याग्रहको तेस्रो दिन उनको स्वास्थ्य अवस्था बिस्तारै कमजोर बन्दै गएको छ। अनसन र डाक्टर केसीको ब्लड सुगर घट्दै गएर शनिबार बिहान 50 mg/dL झरेको रक्तचापमा समेत तीव्र उतार चढाव देखिएको छ। मांसपेशी बाउडिने र बोल्न गाह्रो हुने जस्ता स्वास्थ्य समस्या थपिएका छन्। अनसन बस्नु अघि मात्रै खुट्टाको शल्य क्रिया गरिएकाले उनलाई हिँडुल गर्न र बाथरूम जान समेत निकै कठिन भइरहेको छ। उनको स्वास्थ्यको निरन्तर अनुगमन तथा थप चेक जाँचका लागि सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर जगेन्द्र दुवालको नेतृत्वमा गठित मेडिकल टिम खटिएको छ। यसैबीच डाक्टर केसीका मागका विषयमा सरकारले संवादको पहल समेत थालेको छ। शिक्षा मन्त्री पोखरेलले शुक्रबार साँझ डाक्टर अमृत जयसी र राति 11 बजे डाक्टर केसीसँग टेलिफोनमा कुराकानी गरेका थिए। संवादका क्रममा डाक्टर केसीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीहरूलाई बर्खास्त गर्नुपर्ने र गेटामा तत्काल 300 शय्याको पूर्णकालीन अस्पताल सञ्चालन हुनुपर्ने लगायतका मुख्य मागहरू राखेका छन्। उनले यी मागहरूलाई सम्बोधन गर्ने गरी आवश्यक गृह कार्य सहित वार्तामा आउन समेत सरकारलाई आग्रह गरेका छनृ।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: Essentials. LG ले ले आयो नया LG Essentials Series. अब किफायती मूल्य में रेफ्रिजरेटर, वॉशिंग मशीन, एसी को कंप्लीट रेंज, 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट EMI. नागरिकता भए पुग्छ. हर एक घर को खुशी घर घर में LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: अब बाँकी खबर. मुलुकको बढ्दो व्यापार घाटालाई नियन्त्रण गर्न, विदेशी मुद्रा आर्जन बढाउन र स्वदेशी उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सरकारले बहुआयामिक मेगा रणनीति अघि सारेको छ. आगामी 5 वर्षभित्र मुलुकको कुल गारास्थ उत्पादनमा वस्तु तथा सेवाको निर्यातको हिस्सा 20% पुर्याउने महत्वाकांक्षी लक्ष्य सहित सरकारले प्रमुख निर्यातयोग्य वस्तुहरूको प्रवर्धनका लागि छुट्टा छुट्टै 5 वर्षे रणनीतिक कार्ययोजना कार्यान्वयनमा ल्याएको छ. यसका साथै प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी वस्तु निर्यात वृद्धि गर्नका लागि उद्योग व्यवसाय संघको प्रत्यक्ष छलफल र समस्या समाधानमा अग्रसरता समेत बढाउनु भएको छ. त्यस्तै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा शुक्रबार 4 वस्तुगत संघ, कलैचा, छुर्पी, प्लाइवुड र पश्मिनाका अध्यक्षहरूसँगको विशेष छलफलपछि प्रधानमन्त्री शाहले वस्तु निर्यातमा देखिएका तत्कालका अवरोध हटाउन समेत निर्देशन दिनुभएको छ. करिब 1.5 घण्टा चलेको छलफलमा व्यवसायीहरूले उद्योगले भोगेका तत्कालीन र दीर्घकालीन समस्याबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए. नेपाल कलैचा उत्पादक तथा निकासी संघका अध्यक्ष बलराम गुरुङका अनुसार अमेरिकाले गत जुलाई 8 लागू हुने गरी कन्ज्युमर प्रोडक्ट सेफ्टी कमिशनको प्रमाणीकरण अनिवार्य गरेपछि नेपाली कलैचा निर्यात ठप्प भएको छ. अमेरिका निर्यात हुने कलैचा रोकेपछि प्रधानमन्त्री शाहले कूटनीतिक पहल कदमी मार्फत तत्काल समस्या समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ. रोल्पामा सामाजिक सञ्जालमा भाइरल भएका 3 बालिकाले उच्च शिक्षासम्म निशुल्क अध्ययन गर्न पाउने भएका छन्। पानी परिरहेका बेला रेनको टोडेर विद्यालय जाँदै गर्दा भाइरल भएका
3: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना.
2: वर्षकी छन् भने दुई मञ्चिता 5 र 6 वर्षका छन्। रुन्टीगढी गाउँपालिका 4 टोल बाङका उनीहरूलाई सुरपाल बजारमै रहेको एडभान्स चाइल्ड केयर सेन्टरमा नर्सरी, एलकेजी र 1 कक्षामा अध्ययनरत रहेका छन्। उनीहरूलाई हाल पढिरहेको विद्यालयले कक्षा 6 निशुल्क अध्ययन गर्ने व्यवस्था गरेको छ. कक्षा 7 उच्च शिक्षासम्म भने रुन्टीगढी गाउँपालिकाले अध्ययन गराउने प्रतिबद्धता जनाएको छ. समाजसेवी तथा पत्रकार भुवन थापाको समन्वयमा शुक्रबार रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुन, सुरपाल बजार स्थित एडभान्स चाइल्ड केयर इङ्ग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल तेज बहादुर पुन र भिडियो खिच्ने लोकेन पुन लगायतका व्यक्ति पनि ती बच्चाहरूको घरमा पुगेका थिए. तिनै बालबालिकाका बुवाहरू रोजगारीको सिलसिलामा विदेश रहेका छन्। 2 एकै घरका हुन् भने 1 छिमेकी हुन्। घरमा पुगेर 3 बालबालिकाका आमाहरूसँग उच्च शिक्षासम्म निशुल्क अध्ययन गर्न पाउने सहमति भएको जनाइएको छ. सहमति अनुसार सम्बन्धित एडभान्स चाइल्ड केयर इङ्ग्लिस बोर्डिङ स्कुलले कक्षा 6 निशुल्क शिक्षा उपलब्ध गराउने जनाएको छ भने कक्षा 7 उच्च शिक्षासम्मको अध्ययनका लागि आवश्यक व्यवस्था र जिम्मेवारी गाउँपालिकाले लिने रुन्टीगढी गाउँपालिकाका अध्यक्ष प्रमुख जनक पुनले बताएका छन्. हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै. 11 नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ. अहिलेलाई बिदा दिनुहोस्. नमस्कार.

0: कर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाऊ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-496-94-95-10-61-356-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा। के तपाई इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042-21343 र 98184-29230।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क

0: प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
0: प्रवेश परीक्षा साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
2: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
0: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 056-493-7038, मोबाइल 98550-88002।

0: साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-6553 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 11 o'clock. अहिले 11 बजेको छ
4: नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार प्राध्यापक डाक्टर गोविन्द केसी अनशनरत कैलालीको धनगढ़ी स्थित कृष्ण मन्दिर बाहिर प्रदर्शन भइरहेको छ चौबिसौं सत्याग्रहमा रहेका केसीले अनशन फिर्ता लिनुपर्ने माग गर्दै मन्दिर बाहिर प्रदर्शन शुरू भएको हो मन्दिर धर्मशालाको 211 नम्बर कोठामा अनशनरत केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ शनिबार बिहान सेती प्रादेशिक अस्पतालका चिकित्सक डाक्टर गजेन्द्र दुवालले उनको स्वास्थ्य परीक्षण गरेका थिए परीक्षणका क्रममा डाक्टर केसीको रक्तचाप 110/90 र रक्तमा सुगरको मात्रा 50 रहेको पाइएको छ को मात्रा अत्यन्त न्यून भएकाले स्वास्थ्य अवस्था जटिल बन्दै गएको चिकित्सकहरूले बताएका छन् चिकित्सकले तत्काल सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरी उपचार गर्न सुझाव दिएका छन् तर डाक्टर केसीले उक्त सुझावबारे आफू विचार गर्ने प्रतिक्रिया दिएका छन् डाक्टर केसी बिहिबारदेखि विभिन्न पाँच बुधे माग राख्दै धनगढ़ी स्थित कृष्ण मन्दिर धर्मशालामा 24 सत्याग्रहमा बसेका छन् डाक्टर केसीका सहयोगी अमृत जयसीका अनुसार स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि माग सोपेपछि बाहुडिने बोल्न पनि असहज हुने खुट्टाको अपरेशन गरेका कारण डुल गर्न पनि कठिन भएपछि बाथरूम जान पनि समस्या भइरहेको छ केसीले उठाएका माग सम्बोधन गर्न सरकार तयार रहेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताइसकेका छन् शुक्रबार साँझ डाक्टर केसीका सहयोगी जयसीसँग कुरा गरेका मन्त्री पोखरेलले राति 11 बजेतिर स्वयं केसीसँगै फोन सम्वाद गरेका थिए हेटौडा बस पार्क स्थित वास्तोरा होटलमा बसेर 6 महिनादेखि 3 भारतीय नागरिकले अनलाइन मार्फत ठगी गरिरहेको खुलासा भएको छ प्रहरीले होटलका सञ्चालक सहित 3 भारतीय नागरिकलाई नियन्त्रणमा लिएपछि यस्तो खुलासा भएको हो प्रहरीले भारतीय नागरिकहरू बिहार पटनाका 27 वर्षीय इन्द्रजित सरकार 20 वर्षीय सहर्षजित सरकार 23 वर्षीय अमन राजलाई पक्राउ गरेको छ त्यस्तै हेटौडा बस पार्कमा सञ्चालनमा रहेको वास्तोरा होटलका सञ्चालक 37 वर्षीय दीपक बास्तोलालाई पनि मिलेमतो देखिएको भन्दै नियन्त्रणमा लिएको छ उनीहरूले भारतीय नागरिकहरूलाई विभिन्न प्रलोभन देखाएर अनलाइनबाट ठगी गरिरहेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएर अदालतबाट म्याद थपेर अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ होटलमा बसेर ठगी गरिरहेको पाइएको छ प्रहरीले भनेको छ प्रहरीले ठगीमा परेकाहरूबाट उजुरी संकलनका लागि अनुरोध गरेको छ भने उनीहरूबाट ठगिएकाहरूलाई उजुरी गर्न पनि आह्वान गरिएको छ अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा स्थानीय तहका उजुरीहरू झनै बढेको पाइएको छ आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा मार्फत अख्तियारले उजुरी अनुसन्धान मुद्दा फर्सुट लगायतका तथ्याङ्क सार्वजनिक गरेको रिपोर्ट अनुसार गत आर्थिक वर्षमा अघिल्लो वर्षबाट सरेर आएका 7,323 र नयाँ दर्ता 33,328 गरी कुल 40,651 उजुरी रहेका थिए त्यसमध्ये 32,779 उजुरी फर्सुट भएका छन् भने बाँकी 7,852 उजुरी चालु आर्थिक वर्षका लागि सारिएका छन् हामीसँग खबर अझै बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: मुलुकको बढ्दो व्यापार घाटालाई नियन्त्रण गर्न विदेशी मुद्रा आर्जन बढाउन र स्वदेशी उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सरकारले बहुआयामी मेगा रणनीति अघि सारेको छ। आगामी 5 वर्षभित्र मुलुकको कुल घरस्थ उत्पादनमा वस्तु तथा सेवाको निर्यातको हिस्सा 20% पुर्याउने महत्वाकांक्षी लक्ष्य सहित सरकारले प्रमुख निर्यात योग्य वस्तुहरूको प्रवर्धनका लागि छुट्टा छुट्टै 5 वर्षीय रणनीतिक कार्ययोजना कार्यान्वयनमा ल्याएको छ। यसका साथै प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी वस्तु निर्यात वृद्धि गर्नका लागि उद्योगी व्यवसायी संघको प्रत्यक्ष छलफल र समस्या समाधानमा समेत अग्रसरता बढाएका छन्। त्यस्तै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा शुक्रबार 4 वस्तुगत संघ गलैचा छुर्पी प्लायुट र पश्मिनाका अध्यक्षहरूसँगको विशेष छलफलपछि प्रधानमन्त्री शाहले वस्तु निर्यातमा देखिएका तत्कालका अवरोध हटाउन पनि निर्देश दिएका छन्। करिब 1.5 घण्टा चलेको छलफलमा व्यवसायीहरूले उद्योगले भोगेका तत्कालीन र दीर्घकालीन समस्याबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए। नेपाल गलैचा उत्पादक तथा निकासी संघका अध्यक्ष बलराम गुरुङका अनुसार अमेरिकाले गत जुलाई 8 लागू हुने गरी कन्ज्युमर प्रोडक्ट सेफ्टी कमिसन को प्रमाणीकरण अनिवार्य गरेपछि नेपाली गलैचा निर्यात ठप्प भएको छ। छलफलमा व्यवसायीहरूले चीनबाट ल्याइने कच्चा पदार्थ उनको आयातमा पशु सेवा विभागको झन्झटिलो प्रक्रियाले लागत बढाएको गुनासो प्रधानमन्त्री समक्ष राखेका थिए। व्यवसायीले यस्तो बैठक हप्तामा कम्तीमा 2 दिन राख्न पनि माग गरेका छन्, जसमा प्रधानमन्त्री शाहले सकारात्मक प्रतिक्रिया जनाउँदै प्रक्रिया छुट्याउन निर्देश दिएका छन्। गलैचा व्यवसायीहरूले प्रधानमन्त्रीसँग लामो समयदेखि रोकिएको निर्यात अनुदान र व्यापारिक कर नीतिका विषयमा पनि गम्भीर ध्यान आकर्षण गराएका छन्। विगत 3 वर्षदेखि निर्यातकर्ताले पाउनुपर्ने 5-9 अर्ब रूपियाँसम्मको नगद अनुदान सरकारले रोकेर राखेको व्यवसायीको गुनासो रहेको छ। दीर्घकालीन समाधानका लागि व्यवसायीले विगतको जस्तै कार्पेट तथा उन विकास बोर्ड गठन गर्नुपर्ने माग राखेका छन् भने निर्यातबाट प्राप्त हुने रकमको 1% बजेट उक्त बोर्डलाई दिएर अन्तर्राष्ट्रिय बजार प्रवर्धन अनुसन्धान र सिपमूलक तालिममा खर्च गर्नुपर्ने उनीहरूको सुझाव रहेको छ। यसका साथै काठमाडौँको वरिपरि डेडिकेटेड कार्पेट जोन स्थापना गर्न र कडाली तथा सुदूरपश्चिममा भेडा पालनलाई प्रवर्धन गरी स्वदेशी कच्चा पदार्थमै आत्मनिर्भर हुने योजना पनि अघि सारिएको छ। हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमानी होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73089 98074646 182।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधी साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्ची काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651549998।

0: तुम्ही भाजी असतो सर. ल होस पाणीच आहे ना. तुरंत काय म्हणून लागणं बरं. हेलिकॉप्टर चार्टर कर मग यार आता
1: परखा दीपक
0: की ना
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ती हाल्नु पर्छ र. वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ. तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन. कस्तो राम्रो छ अहिले माइजीलाई.
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ.
2: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ.
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घण्टा इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
3: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ.
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
5: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो. मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन. तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ.

0: साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 5855 7070 61 र 98550 7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 98550 2640
3: It's 12 o'clock. अहिले 12 बजेको छ.
4: A complete piping solutions.

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अख्तियारमा एक वर्षमा 33,000 भन्दा धेरै उजुरी, पालिकासँग सम्बन्धित धेरै घुस लिएको आरोपमा सिंचाई डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ। भारतबाट आयात रोकिएपछि चितवनका किसानले केराको उचित भाव पाउन थाले, बारीबाटै काँचो प्रतिकोसा 6 रुपियाँसम्ममा बिक्री। स्मार्टफोनको प्रयोगसँगै आयात बढ्दो, बितेको आर्थिक वर्षमा झण्डै 49 अर्ब रुपियाँ बराबरको स्मार्टफोन भित्रियो। युक्रेनको कियेभ क्षेत्रमा रूसबाट क्षेप्यास्त्र आक्रमण, 10 जनाको ज्यान गयो, 100 जना घाइते। र जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी योर्गन क्लोपलाई। नेपाल खबरमा अब पूरा खबर। अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गएको आर्थिक वर्षमा भ्रष्टाचार सम्बन्धी सबैभन्दा धेरै उजुरी पालिकासँग सम्बन्धित परेका छन्। आर्थिक वर्ष 82-83 वार्षिक समीक्षा मार्फत अख्तियारले उजुरी अनुसन्धान मुद्दा फर्सेट लगायतको तथ्याङ्क सार्वजनिक गरेको हो। गएको आर्थिक वर्षमा अघिल्लो वर्षबाट सरेर आएका 7,323 र नयाँ दर्ता 33,328 गरी कुल 40,651 उजुरी थिए। त्यसमध्ये 32,799 उजुरी फर्सेट भएका छन् भने बाँकी 7,852 उजुरी चालू आर्थिक वर्षका लागि सारिएका छन्। आयोगको तथ्याङ्कले भ्रष्टाचारका उजुरीहरू सबैभन्दा धेरै पालिका अर्थात् स्थानीय तहसँग सम्बन्धित रहेका छन्। कुल उजुरी मध्ये 48.96% स्थानीय तहका रहेका छन् भने संघीय सरकारसँग सम्बन्धित 38% र प्रादेशिक सरकारसँग सम्बन्धित 13.04% रहेका छन्। प्रमुख आयुक्त प्रेम कुमार राईले उजुरी फर्सेटमा उल्लेख्य प्रगति भए पनि अनुसन्धानको गुणस्तर अझै बढाउनु पर्नेमा जोड़ दिनु भएको छ। भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी घुस लिएको आरोपमा पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिवासको टोलीले 7,50,000 घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो। साथै स्रोत नखुलेको थप 71,115 रुपियाँ र 3 थान मोबाइल पनि बरामद भएको अख्तियार कार्यालय बर्दिवासले जनाएको छ। बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरेपछि भुक्तानीको क्रममा डिभिजन प्रमुख ढकाल ले अधिकृत मार्फत घुस मागेको आरोप छ। ढकाल र चौधरीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। भारतबाट केरा आउन रोक लगाएपछि चितवनका किसानले उचित भाव पाउन थालेका छन्। सरकारले बाहिरबाट केरा आयात रोक लगाएसँगै किसान प्रत्यक्ष लाभान्वित भएका हुन्। चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोका अनुसार किसानले बारीबाटै काँचो केरा प्रतिकोसा 6 रुपियाँसम्म पाउन थालेका छन्। गएको वर्ष यो बेला प्रतिकोसा काँचोको 2-3 रुपियाँमा बिक्री गर्नुपर्ने बाध्यता थियो। तर असोजदेखि भारतबाट केरा वितरण रोक लगाएपछि केरा आयात हुन छाडेको र किसानले पनि भाव पाउन थालेका महतोले बताउनु भएको छ। उहाँका अनुसार चितवनमा 3,000 बिघा जमिनमा केरा खेती गरिएको छ। यसबाट वार्षिक 70,000 मेट्रिक टन केरा उत्पादन हुन्छ। चितवनमा विशेष गरी मालबोक, G9, विलियम हाइब्रिड जातका केरा खेती हुन्छ। अहिले जिल्लामा 700 किसानले व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन्। चितवनमा उत्पादित केरा काठमाडौँ, पोखरा, दाङ वीरगंज, हेटौडा लगायत मुख्य शहरमा पुग्ने गर्छ। फागुनदेखि वैशाखसम्म कम उत्पादन भए पनि अरू बेला केराको उत्पादन राम्रै हुने गरेको संघले जनाएको राष्ट्रिय समाचार समितिले जनाएको छ। स्मार्टफोनको प्रयोगसँगै आयात पनि बढेको छ। गएको आर्थिक वर्ष 82-83 झण्डै 49 अर्ब रुपियाँ बराबरको स्मार्टफोन र 24 करोड रुपियाँको स्मार्ट वाच आयात भएको भन्सार विभागको तथ्याङ्क छ। विभागको तथ्याङ्क अनुसार गएको आर्थिक वर्षमा 48,69,34,76,000 रुपियाँ बराबरको 22,67,419 थान स्मार्टफोन आयात भएको हो। अघिल्लो आर्थिक वर्षमा 35,54,73,42,000 रुपियाँ बराबरको 21,84,694 थान फोन आयात भएको थियो। स्मार्टफोन आयातबाट गएको आर्थिक वर्षमा सरकारले 9,08,23,97,000 रुपियाँ राजस्व आमदानी गरेको छछ। अघिल्लो आर्थिक वर्षमा 6,62,76,37,000 रुपियाँ राजस्व आमदानी भएको थियो। विभागका अनुसार सबैभन्दा बढी स्मार्टफोन चीनबाट आयात हुन्छ। गएको आर्थिक वर्षमा चीनबाट 36,79,27,58,000 रुपियाँको 18,89,634 थान स्मार्टफोन आयात भएको छ। यस्तै भारतबाट 10,79,00,000 रुपियाँको 3,64,842 थान स्मार्टफोन आयात भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा बुद्ध एयरले नयाँ सिरिजको एटीआर विमान भित्रायो। आज 9 जिल्लामा आकस्मिक बाढीको न्यून जोखिम लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ,
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले अख्तियारमा एक वर्षमा 33,000 भन्दा धेरै उजुरी पालिकासँग सम्बन्धित धेरै घुस लिएको आरोपमा सिंचाई डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ। भारतबाट आयात रोकिएपछि चितवनका किसानले केराको उचित भाउ पाउन थाले लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। बुद्ध एयरले नयाँ सिरिजको एटीआर 72-600 विमान भित्री आएको छ। कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गरिने विज्ञप्ति मार्फत जनाएको छ। कल साइन 9NAOS विमान फ्रान्सको तुलुसबाट ल्याएको हो। यो एटीआर 72-600 विमानमा उडान प्रणाली, एभियोनिक्स, पूर्ण ग्लास ककपिट, आधुनिक नेभिएसन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणाली रहेको जनाइएको छ। यो सिरिजका विमानलाई कम इन्धन खपत र वातावरण मैत्री मानिन्छ। काठमाडौँ र भैरहवा विमानस्थलमा झण्डै 900 मिटर भिजिबिलिटीमा पनि विमानलाई सुरक्षित रूपमा अवतरण गराउन सकिन्छ। बुद्ध एयरसँग अहिले एउटा एटीआर 42-320, 15 एटीआर 72-500 र एउटा एटीआर 72-600 विमान छन्। आज 9 जिल्लामा आकस्मिक बाढ़ीको न्यून जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले बिहान निकालेको बुलेटिन अनुसार बागमती र गण्डकीका थोरै ठाउँका ससाना नदीमा बाढ़ीको सामान्य जोखिम छ। काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक र रसुवा, गोरखा, लमजुङ, तनहु र आसपासका जिल्ला भई बहने ससाना नदीमा आकस्मिक बाढ़ीको न्यून सम्भावना रहेको महाशाखाले जनाएको छ। आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ। त्यस्तै काठमाडौँ उपत्यकामा पनि दिउँसो मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब विदेशको खबर। युक्रेनको राजधानी किएव नजिक रूसबाट क्षेप्यास्त्र आक्रमण भएको छ। रक्षा उद्योगसँग सम्बन्धित कार्यक्रम भइरहेको ठाउँमा रूसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण भएको र आक्रमणमा परि कम्तीमा 10 जनाको ज्यान गएको तथा 100 जना घाइते भएका युक्रेनी अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ। आक्रमण किएवको केन्द्रबाट झण्डै 20-30 किलोमिटर टाढा बुचा जिल्ला स्थित निजी सैन्य प्रशिक्षण केन्द्रमा भएको हो। कार्यक्रमको सुरक्षा व्यवस्था पर्याप्त थियो वा थिएन भन्ने विषयमा पनि छुट्टै अनुसन्धान भइरहेको खबरमा उल्लेख छ। तर यो घटना सम्बन्धी समाचार सम्प्रेषणमा युक्रेनी सरकारले अस्थायी प्रतिबन्ध लगाएको छ। अब खेल खबर। जर्मनीको राष्ट्रिय टोलीको प्रशिक्षकमा योर्गान क्लोप नियुक्त भएका छन्। लिभरपुलका पूर्व प्रशिक्षक रहेका क्लोप सन् 2030 सम्मका लागि जर्मनी फुटबल संघसँग अनुबन्ध भएका हुन्। यसअघिका प्रशिक्षक जुलियन नागेलसनले हालैको विश्वकपमा जर्मनीको खराब प्रदर्शनपछि पद छाडेका थिए। प्रतियोगिताको अन्तिम 16मा पनि पुग्न असफल भएको थियो। जर्मनीले विगतमा 4 पटक उपाधि जितेपछि पछिल्ला संस्करणमा समूह चरणबाट अघि बढ्न सकेन। यो विश्वकपमा पाराग्वे सँग पराजित भए लगत्तै जुलियनले पद छाडेका थिए। जर्मनी आउँदो सेप्टेम्बरको अन्त्यदेखि अक्टोबरको शुरूआतसम्म नेदरल्याण्ड्स, ग्रीस र सर्बिया जस्ता टोलीसँग प्रतिस्पर्धा गर्ने तयारीमा छ। क्लोपमाथि जर्मनीलाई पुनः विश्व फुटबलको शीर्ष स्तरमा फर्काउने ठूलो दबाव रहनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अख्तियारमा एक वर्षमा 33,000 भन्दा धेरै उजुरी पालिकासँग सम्बन्धित धेरै घुस लिएको आरोपमा सिंचाई डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ। भारतबाट आयात रोकिएपछि चितवनका किसानले केराको उचित भाउ पाउन थाले। बारीबाटै काँचो प्रतिकोसा 6 रुपियाँसम्ममा बिक्री। स्मार्टफोनको प्रयोगसँगै आयात बढ्दो। बितेको आर्थिक वर्षमा झण्डै 49 अर्ब रुपियाँ बराबरको स्मार्टफोन भित्रियो। युक्रेनको किएव क्षेत्रमा रूसबाट क्षेप्यास्त्र आक्रमण, 10 जनाको ज्यान गयो, 100 जना घाइते। र जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी योर्गान क्लोपलाई। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सुई धाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौ।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाउ।
5: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो।
6: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
7: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
6: प्रविधिको विकास सँगै गाडी पनि फेरिएका छन्।
7: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सडकमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
6: कार्यक्रम सडक र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
7: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
6: कार्यक्रम सडक र सवारी।

0: कुम्भकर्णले पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61-356-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
4: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
3: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
0: के तपाई इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042-21343 र 98184-29230।

0: हेलो
1: हेलो बुढी के छ खबर?
0: ठिकै छ, चलेकै छ।
1: ल भिडियो अन गर त, तलाई हेरम।
0: भिडियो अनै छ त, देख्नु भएन र?
1: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
0: माडीको नेट यस्तै त हो नि।
1: के भन्छ यो माडीमा टेक माइन्डले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन्ड जोडिहाल त।
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन्ड नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
0: सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852 0 28 40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
3: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं। टेक माइन्डलाई
2: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
4: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
2: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
5: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
2: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
5: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
5: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
2: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
5: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
5: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
5: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
2: भेन्टिलेटर सेवा,
5: होल बडी चेकअप जाँचको सुविधा
2: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
5: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 0656 18853 5189353।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। समस्याग्रस्त घोषणा गरिएका विभिन्न पाँचवटा सहकारीका 48 जना बचतकर्ताले आफ्नो रकम फिर्ता पाएका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ती बचतकर्तालाई प्रति व्यक्ति 25,000 रुपियाँका दरले 12,00,000 रुपियाँ फिर्ता गरेको हो। रकम फिर्ता पाउनेमा 70 वर्ष नागेका ज्येष्ठ नागरिक, गम्भीर रोगी, एकल महिला, पूर्ण अपाङ्गता भएका व्यक्ति र 5,00,000 भन्दा बढी बचत भएका बचतकर्ता रहेका छन्। समितिले कान्तिपुर, गौतमश्री, कृषि विकास, आइडियल, यमुना र पशुपति सेभिङका बचतकर्तालाई रकम उपलब्ध गराइएको जनाएको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले नियमित बमोजिम बचतको बढीमा 50% तर 50,000 नबढ्ने गरी यो रकम उपलब्ध गराइएको बताउनु भएको छ। समितिले प्राप्त निवेदनका आधारमा प्राथमिकता तय गरेर रकम फिर्ता गर्ने कामलाई निरन्तरता दिने जनाएको छ। खोप सम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग 3.5 लाख अमेरिकी डलर भन्दा बढी रकम फिर्ता नमाग्ने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार गाभीले 3,08,271 अमेरिकी डलर फिर्ता नमाग्ने जनाएको हो। उक्त रकम अब गाभीको आगामी सहयोग कार्यक्रमबाटै समायोजन गरिने भएको छ। स्वास्थ्य मन्त्रीलाई पत्र पठाउँदै गाभीले यो व्यवस्था नेपालका लागि एकपटकका लागि मात्र गरिएको विशेष निर्णय भएको स्पष्ट पारेको छ। गाभीले हालसम्म नेपाललाई 550 मिलियन अमेरिकी डलर भन्दा बढीको सहयोग उपलब्ध गराइसकेको छ, जसबाट नियमित खोप भण्डारण प्रणाली र स्वास्थ्य कर्मीको क्षमता अभिवृद्धि जस्ता कार्यक्रम सञ्चालन हुँदै आएका छन्। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै धनगढ़ीमा अनसन बसिरहनुभएका डाक्टर गोविन्द केसीलाई अस्पताल भर्ना गरिएको छ। धनगढ़ीको कृष्ण मन्दिर स्थित धर्मशालामा 24 औं अनसनमा रहनुभएका डाक्टर केसीको स्वास्थ्य बिग्रिएपछि उहाँलाई सेती प्रादेशिक अस्पताल पुर्याइएको हो। अस्पतालका अनुसार उहाँलाई अहिले आइसीयूमा राखेर उपचार थालिएको छ। डाक्टर केसी स्वास्थ्य सेवाको पहुँच र समग्र स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै 3 दिनदेखि अनसनमा हुनुहुन्छ। हामीसँग खबर बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। राष्ट्रपति मुक्ति आर भीमसेन थापाको 252 जन्म जयन्तीको अवसरमा प्रधान सेनापति अशोक राज सुवेदीले सम्मान अर्पण गर्नुभएको छ। आज काठमाडौँको धरहरा परिसरमा आयोजित कार्यक्रममा प्रधान सेनापति सुवेदीले थापाको तस्विरमा माल्यार्पण गर्दै पुष्पगुच्छ अर्पण गर्नुभएको हो। सो अवसरमा नेपाली सेनाको श्री रण भैरव गणले सम्मान सलामी समेत अर्पण गरेको छ। भीमसेन थापा स्मृति प्रतिष्ठानको प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा बोल्ने वक्ताहरूले भीमसेन थापाको योगदानको स्मरण गर्दै वर्तमान समयमा राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन्। कार्यक्रममा भीमसेन थापाको कार्यकालका प्रशासनिक सुधार र राष्ट्र नीति समेटिएका पुस्तकहरू समेत सार्वजनिक गरिएको छ। र गत आर्थिक वर्ष 2082-83 12,00,000 भन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डका अनुसार सो अवधिमा 12,09,357 जना अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका हुन्। नेपाल आउने पर्यटक मध्ये सबैभन्दा ठूलो संख्या छिमेकी मुलुक भारतको रहेको छ। जम्मा आगमनको करिब 25% अर्थात 3,11,000 भन्दा बढी पर्यटक भारतबाट आएका छन्। भारतपछि अमेरिकाबाट 1,11,000, चीनबाट 1,09,000 भन्दा बढी पर्यटक नेपाल आएको पर्यटन बोर्डको तथ्याङ्कले देखाएको छ। अन्तर्राष्ट्रिय बजारमा गरिएका प्रवर्धनात्मक कार्यक्रम, हवाई पहुँचको विस्तार र निजी क्षेत्रसँगको सहकार्यका कारण पर्यटन आगमनमा सुधार आएको बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले बताउनु भएको छ। सरकारले सन् 2027 आरोग्य पर्यटन वर्ष घोषणा गरेकाले चालु आर्थिक वर्षमा पर्यटकको संख्या अझै बढ्ने अनुमान गरिएको छ। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: नगरपालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
2: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको ICU सेवा,
1: NICU, PICU सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, EEG, ECT सहितको मनोरोग सेवा,
1: युरोलोजीमा MCS गर्नुभएका विशेषज्ञद्वारा सेवा,
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा,
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 056-493-7383, मोबाइल 98-550-88-002।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
6: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।
7: क्यामराम्यान खसेछ, हत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल, होस पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
8: किन अब चितवनमा बिरामी पर्दा, चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
7: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
9: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा CT स्क्यान तथा ICU सेवा उपलब्ध गराइन्छ।

0: आर्थिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज नै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
2: सर र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपैयाँ तिराइहाल्छ।
3: हैन बुहारीसँग किन बिना सित्तैमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि।
5: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 98119 32811 र 98653773687।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। सर्पदंशबाट बालकको मृत्यु भएपछि सिरहाको भगवानपुर गाउँपालिकामा स्थानीयवासीले प्रदर्शन गरेका छन्। समयमै एम्बुलेन्स नपाउँदा सप्तरीका रोशन मण्डलको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले प्राथमिक स्वास्थ्य केन्द्रमा तोडफोड गर्नुका साथै हुलाकी सड़क अवरूद्ध पारेका हुन्। गाउँपालिका अध्यक्षको अनुमति बिना सवारी चलाउन नमिल्ने भन्दै चालकले एम्बुलेन्स नदिएपछि बालकलाई समयमा अस्पताल पुर्याउन नसकेको आफन्तको आरोप छ। छलफलका लागि गाउँपालिका अध्यक्ष उपस्थित नभएपछि प्रदर्शन झनै चर्किएको छ। नियन्त्रणमा लिन नेपाल प्रहरी सशस्त्र प्रहरी बल परिचालन गरिएको छ भने घटनाबारे छानबिन भइरहेको सिराहाका डीएसपी रमेश बहादुर पालले जानकारी दिनुभएको छ। आन्तरिक विवादका कारण रोकिएको राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सिन्धुपाल्चोकको जिल्ला अधिवेशन आगामी साउन 22 गते हुने भएको छ। रासपाको केन्द्रीय निर्वाचन आयोगले रोकिएको निर्वाचन प्रक्रिया पुनः अगाडि बढाउन निर्देशन दिएसँगै नयाँ मिति तय भएको हो। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार जिल्ला अधिवेशन चौतारामा आयोजना गरिनेछ। त्यसअघि लिसङ्खु पाखर गाउँपालिकाको अधिवेशन सम्पन्न गर्न आयोगले भनेको छ। जिल्ला सभापति पदका लागि पासाङ तामाङ, दिलमान श्रेष्ठ, जेपी सिलवाल, चक्रपाणी सिग्देल र कुमार श्रेष्ठ प्रतिस्पर्धामा हुनुहुन्छ। आपराधिक पृष्ठभूमिका अभिषेक गिरीसँग आपराधिक सम्बन्ध रहेको आरोपमा विराटनगरका मुकेश कार्की पक्राउ परेका छन्। मोरङको प्रहरीको टोलीले विराटनगर सातका कार्कीलाई आजै उनकै घरबाट नियन्त्रणमा लिएको हो। गिरीसँग आर्थिक हिसाब किताब मिलाउने र गैर कानूनी गतिविधिमा सघाउने गरेको खुलेपछि प्रहरीले कार्कीलाई निगरानीमा राख्दै आएको थियो। प्रहरीका अनुसार गिरीको समूहसँग जोडेर आपराधिक काममा संलग्न रहेको आशंकामा उनीमाथि अनुसन्धान शुरू गरिएको छ। यसअघि कारागारका कैदीबन्दीको राशन भत्ता र पारिश्रमिक हडपेको आरोपमा असार 13 गते पक्राउ परेका गिरीमाथि अहिले केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँमा अनुसन्धान गरिरहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबरमा देश प्रदेशका 10 स्थानीय तहमा किसानका खेत समय प्रत्यक्ष सेवा पुर्याउने गरी नयाँ कृषि कार्यक्रम सञ्चालन गरिने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले कृषि अनुसन्धान प्रविधि हस्तान्तरण र प्राङ गरी खेतीलाई प्राथमिकता दिँदै योजना अघि बढाएको हो। मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवसँगको भेटमा कृषि मन्त्री गीता चौधरीले कार्यक्रमका लागि 10 पालिका छनौट गर्न आग्रह गर्नुभएको छ। र पूर्वी नेपालमा निरन्तर बत्ती जाने र विद्युत सेवा अनियमित हुने समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरणले स्थलगत काम शुरू गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको निर्देशनपछि प्राधिकरणको उच्च टोली मोरङ र सुनसरी पुगेर संरचना अनुगमनमा जुटेको छ। प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ सहितको टोलीले मोरङ र सुनसरीका 24 कार्यालय प्रमुखसँग छलफल गरी सेवा सुधार गर्न निर्देशन दिएको छ। नेपाली खबर अहिलेलाई यति नै। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छस्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
2: कहाँ गएर के सिप सिकौ भन त अब।
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-493-74-98-510-61-356
2: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
4: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
5: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
4: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क।

0: तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ। यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार, हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
1: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार, हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
0: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
1: सम्पर्क 98-457-31-034 र 97-443-43-915।
2: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
0: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
2: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
0: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98-550-26-440।
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98-550-60-359 र 98-550-67-359।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नेपालमा वार्षिक पर्यटक आगमन 12 लाख नाग्यो। अबको रणनीति धेरै खर्च गर्ने पर्यटक भित्र्याउने र बसाई अवधि लम्ब्याउनेमा केन्द्रित हुने पर्यटन बोर्डको भनाई। मुगुमा पहिरोले घर पुरिँदा 3 वर्षीय बालकको ज्यान गयो, आमा र बुबा घाइते। काँकडभिट्टा लौकही सडक विस्तार तीव्र, पूर्वी खण्डमा कालो पत्र गर्ने काम धमाधम। भारतमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, भोलि तेस्रो चरणको वार्ता हुने। र विश्वकप विजेता स्पेनका कप्तान रोड्रिगो ढाडको शल्यक्रिया हुने। नेपाल खबरमा अब पूरा खबर। गएको आर्थिक वर्ष 2082-83 12 लाख भन्दा बढी विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार एक वर्षमा 12,09,357 विदेशी पर्यटक हवाई मार्गबाट नेपाल आएका हुन्। यो संख्या अघिल्लो आर्थिक वर्षको भन्दा 7.21% धेरै हो। आर्थिक वर्ष 2081-82 11,28,000 पर्यटक हवाई मार्गबाट नेपाल आएका थिए। गएको आर्थिक वर्ष नेपाल आउने पर्यटक मध्ये 25.76% अर्थात 3,11,531 भारतीय नागरिक हुन्। भारतपछि अमेरिकाबाट 1,11,325 र चीनबाट 1,09,892 पर्यटक नेपाल आएका छन्। बोर्डको तथ्याङ्क अनुसार पर्यटकीय सिजन मानिने कार्तिकमा सबैभन्दा धेरै 1,24,829 पर्यटक नेपाल आएका छन्। यस्तै चैतमा 1,19,000, फागुनमा 1,14,000 र असोजमा 1,11,000 भन्दा धेरै पर्यटक नेपाल भित्रिएका थिए। सरकारले सन् 2027 आरोग्य पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेर त्यसको तयारी समेत अघि बढाएको कारण आउँदो चालू वर्ष पर्यटक संख्या बढ्ने अपेक्षा छ। बोर्डले विज्ञप्तिमा अबको रणनीति धेरै खर्च गर्ने पर्यटक भित्र्याउने, उनीहरूको बसाई अवधि लम्ब्याउने र नयाँ अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउने तर्फ केन्द्रित हुने जनाएको छ। मुगुमा पहिरोले घर पुरिँदा 3 वर्षीय बालकको ज्यान गएको छ, अरू 2 जना घाइते भएका छन्। मुगुम कर्मारोङ गाउँपालिका वडा नम्बर 5 रहेको पुलु बजारमा पहिरोले घर पुरिँदा रारा नगरपालिका वडा नम्बर 13 32 वर्षका जगन्नाथ बडुवाल, उहाँकी 27 वर्षकी श्रीमती सृजना बडुवाल घाइते हुनुभएको छ। उहाँहरूको 3 वर्षीय छोरा रमेश बडुवालको ज्यान गएको हो। बडुवाल दम्पतिले स्थानीय पेमा लामाको घरमा भाडा लिएर होटल सञ्चालन गर्दै आउनु भएको थियो। प्रहरीका अनुसार पहिरोका कारण घर पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। जोखिमका कारण अरू 8 घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। धनगढीमा अनुसन्धत डाक्टर गोविन्द केसीको स्वास्थ्य समस्या गम्भीर बनेपछि उहाँलाई सेती प्रादेशिक अस्पताल लगिएको छ। डाक्टर केसीको रगतमा चिनीको मात्रा घटेर 50 पुगेको र रक्तचापमा पनि उतार चढाव देखिएपछि डाक्टरको सल्लाहमा उहाँलाई अस्पताल लगेको केसीका सहयोगी डाक्टर अमृत जैशीले जानकारी दिनुभयो। उहाँका अनुसार केसीलाई मांसपेशी बाउडिने र हिँडुल गर्न समस्या हुने लगायतको समस्या देखिएको छ। डाक्टर केसी विरुद्ध स्थानीय बासिन्दाले भने विरोध प्रदर्शन गरिरहेका छन्। अनसन स्थलमै पुगेर उनीहरूले तत्काल अनसन तोड्नुपर्ने दबाव दिँदै नाराबाजी गरेका हुन्। शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आउनै लाग्दा डाक्टर केसीलाई प्रयोग गरेर स्वार्थ समूहले अवरोध सृजना गर्न खोजेको स्थानीय बासिन्दाको आरोप छ। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि आवाज उठाउँदै आउनुभएका अभियन्ता डाक्टर केसीले सरकारले विगतका सम्झौता र आफ्ना मागप्रति व्यवस्था गरेको भन्दै बिहिबारदेखि कैलाली धनगढीमा 24 सत्याग्रह शुरू गर्नुभएको हो। पूर्व पश्चिम राजमार्ग अन्तर्गतको काँकडभिट्टा लौकही सडक खण्डको स्तर उन्नति कार्यले तीव्रता पाएको छ। एसियाली विकास बैंक एडिबीको 46 अर्ब रुपियाँ ऋण सहयोगमा निर्माणाधीन यस सडकको पूर्वी खण्डमा अहिले धमाधम कालो पत्र गर्ने काम भइरहेको छ। सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालय मार्फत 5 प्याकेजमा विभाजन गरी 95 किलोमिटर लामो यस सडकको विस्तार कार्य अघि बढाइएको हो। आयोजनालाई पूर्वी र पश्चिमी गरी 2 खण्डमा बाँडिएको छ। पूर्वी खण्ड अन्तर्गत काँकडभिट्टादेखि झापाको सीतापुरीसम्म 45 किलोमिटर र पश्चिम खण्ड अन्तर्गत सीतापुरीदेखि सुनसरीको लबीपुरसम्म 50 किलोमिटर सडक रहेको छ। आयोजनाले दिएको पछिल्लो विवरण अनुसार पहिलो प्याकेज काँकडभिट्टा सीतापुरीको भौतिक प्रगति 47% भएको छ। यस्तै दोस्रो प्याकेज सीतापुरी गोठगाउँको प्रगति 42% र तेस्रो प्याकेज मोरङको गोठगाउँदेखि सुनसरीको लबीपुरसम्मको प्रगति 19% पुगेको छ। काँकडभिट्टा लौकही सडक योजना पूर्वी खण्डका प्रमुख सुनिल पन्तका अनुसार पूर्वी खण्डमा 16.5 किलोमिटर सडकको पहिलो तहको कालापत्र सम्पन्न भइसकेको छ। सन् 2024 फेब्रुअरी 2 निर्माण शुरू गरेको यस खण्डको स्तर उन्नति कार्य 2027 फेब्रुअरी 1 सम्पन्न गरिसक्नु पर्ने सम्झौता छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ,
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-333, 493-555।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। प्रतिनिधि सभाका सदस्यहरूका लागि स्वकीय सचिवको संख्या थप गर्ने विषयलाई लिएर राष्ट्रिय जेएनजी नागरिक अभियानले विरोध प्रदर्शन गरेको छ। काठमाडौँको माइतीघर मण्डलमा आयोजित प्रदर्शनमा सहभागीहरूले राज्य कोषको दुरूपयोग गरी विलासिता बढाउन लागेको भन्दै सरकार र संसदको ध्यान आकर्षण गराएका हुन्। अभियानले सांसदहरूलाई राजधानी केन्द्रित विलासितामा मात्र नभई दुर्गम पहाड़ी र हिमाली जिल्लाहरूको वस्तुस्थिति बुझ्न र त्यहाँको सेवा प्रवाहमा केन्द्रित हुन समेत आग्रह गरेको छ। अभियानले सांसदहरूले स्वकीय सचिव राख्न पाउने निर्णय तत्काल खारेज गरेर त्यसका लागि छुट्याएको रकम शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्न सरकारको ध्यान आकर्षण गराएको छ। राष्ट्रिय विभूति भीमसेन थापाको 252 जन्म जयन्तीको अवसरमा प्रधान सेनापति अशोक राजसिकदेलले सम्मान अर्पण गर्नुभएको छ। थापाको 252 जन्म जयन्तीको अवसरमा धरहरा परिसरमा आयोजित विशेष समारोहमा प्रधान सेनापति सिकदेलले तस्विरमा माल्यार्पण गरी सम्मान अर्पण गर्नुभएको कार्यक्रममा नेपाली सेनाको श्री रणभैरव गणले सम्मान सलामी समेत अर्पण गरेको छ। योग्यता तथा प्रवेश परीक्षा नीट को प्रश्नपत्र चुहावट प्रकरण लिएर देशव्यापी रूपमा फैलिएको आन्दोलन चौतर्फी दबावपछि भारतको केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। कक्रोज जनता पार्टी सीजेपी, विभिन्न विद्यार्थी संगठन र विपक्षी दलहरूको लगातार विरोध प्रदर्शनपछि केही बेर अघि उहाँले राजीनामा दिनुभएको बीबीसी हिन्दीले जनाएको छ। आन्दोलनरत पक्षले मन्त्री प्रधानलाई केन्द्रीय मन्त्री परिषदबाट हटाउनु पर्ने मुख्य माग राख्दै आएका थिए। यसैबीच कक्रोज जनता पार्टी सीजेपी र केन्द्र सरकारबीच दोस्रो चरणको वार्ता सम्पन्न भइसकेको छ। प्रदर्शनकारीहरूका केही मुख्य मागप्रति केन्द्र सरकारले लिखित प्रतिबद्धता जनाएको बताइएको छ। केन्द्रीय मन्त्री जेपी नड्डाले सरकारभित्र आन्दोलनरत पक्षका मागहरूको बारेमा आन्तरिक छलफलपछि अर्को तेस्रो चरणको वार्ता हुने जानकारी दिनुभएको छ। अब खेल खबर। विश्वकप विजेता स्पेनका कप्तान तथा गोल्डन बल विजेता रोड्रीको ढाडको शल्यक्रिया हुने भएको छ। 30 वर्षीय रोड्रीले गएको हप्ता स्पेनलाई विश्वकप उपाधि ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए। उत्कृष्ट प्रदर्शनका आधारमा उनले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको अवार्ड अर्थात गोल्डन बल जितेका थिए। तर क्लब फुटबलमा भने म्यान्चेस्टर सिटीबाट उनको व्यावसायिक फुटबल खेलिरहेका छन्। सिटी नयाँ प्रशिक्षक एन्जो मारिस्काले रोड्रीलाई क्लबकै महत्वपूर्ण खेलाडीको रूपमा हेरेको बताएका छन्। यसैबीच उनको भविष्यलाई लिएर रियल मड्रिड जाने चर्चा भइरहे पनि सिटीले उनलाई गुमाउन नचाहेको देखेको छ। मारिस्काले आफू त्यस्ता अड्कलबाजीबाट चिन्तित नरहेको बताउनु भएको छ। यसअघि पनि एसएल चोटका कारण उनले 2024-25 सिजनका धेरै समय गुमाएका थिए। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपालमा वार्षिक पर्यटक आगमन 12 लाख नाग्यो। अबको रणनीति धेरै खर्च गर्ने पर्यटक भित्राउने र बसाई अवधि लम्ब्याउनेमा केन्द्रित हुने पर्यटन बोर्डको भनाई। मुगुमा पहिरोले घर पुरिदा 3 वर्षीय बालकको ज्यान गयो, आमा र बुबा घाइते। काँक्रेबिटा लौकही सडक विस्तार तीव्र, पूर्वी खण्डमा कालोपत्र गर्ने काम धमाधम। भारतमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, भोलि तेस्रो चरणको वार्ता हुने। र विश्वकप विजेता स्पेनका कप्तान रोड्रिगो ढाडको शल्यक्रिया हुने।
6: सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
7: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: साली नदीको शिर,
6: मणिचूडको काख,
9: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
6: शान्ति र आनन्दको अनुभूति,
9: भीडभाडबाट टाढा,
6: सहरबाट नजिकै।
9: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
6: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81। वेबसाइट झुले.com.nt।
10: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
11: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
12: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44-28-242
13: Come once, you will certainly be benefited.
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। असार शुक्ल एकादशी अर्थात हरिशयन एकादशीको अवसरमा आज बिहानैदेखि काठमाडौँ उपत्यका चार नारायण बुढानी कण्ठ, नारायण हिटमा रहेको चतुर्विरूह, नारायण सहित देशभरका विष्णु मन्दिरहरूमा भक्तजनको ठूलो घुइँचो लागेको छ। आजकै दिनदेखि भगवान विष्णु 4 महिनासम्म क्षीर सागरमा शयन गर्ने धार्मिक विश्वास छ। काठमाडौँ उपत्यका चाँगु नारायण, शेष नारायण, चेङ्गु नारायण र विशङ्गु नारायणलाई चार नारायण भनिन्छ र एकै दिन दर्शन गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास कारण श्रद्धालुको भीड़ बढेको हो। चार नारायणको दर्शन गर्न नसक्नेहरू बुढानीलाई कण्ठ र नारायणको चतुर्विरूह मन्दिरमा पुग्ने गरेका छन्। आजदेखि घर घरमा तुलसीको बिरुवा रोपी विशेष पूजा आज शुरू भएको छ। यो क्रम कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधन एकादशीसम्म चल्नेछ। यस 4 महिनाको अवधिलाई चतुर्मास भनिन्छ, जहाँ धेरै भक्तजनहरू व्रत बस्ने र धार्मिक प्रवचन सुन्ने गर्दछन्। काठमाडौँको गुहेश्वरी फाँटमा सञ्चालित बागमती नगर जग्गा एकीकरण आयोजनालाई बाँकी काम, प्रभाव र दायित्वबारे तथ्यगत प्रतिवेदन बुझाउन 45 दिनको समय दिएको छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डङ्गलको अध्यक्षतामा बसेको आयोजना व्यवस्थापन उपसमितिको बैठकले त्यस्तो निर्णय गरेको हो। बैठकमा कार्यवाहक मेयर डङ्गलले पटक पटक म्याद थप्नुभन्दा आयोजना छिटो सम्पन्न गरी जग्गा फिर्ता गर्न जोड दिनुभयो। स्थानीय जनप्रतिनिधिहरूले खानेपानी ढल र सडक लगायत आधारभूत सेवाका अधुरा कामले नागरिक समस्यामा परेको भन्दै शीघ्र समाधानको माग गरेका छन्। आयोजनाका अनुसार वडा नम्बर 6 मा 91%, वडा नम्बर 8 मा 95% जग्गाधनीलाई विकसित गठेरीको स्थायी पूर्जा वितरण भइसकेको छ। धेरै सो पूर्वाधार निर्माण भइसके पनि केही कानूनी र प्राविधिक चुनौती अझै बाँकी रहेको आयोजनाले जनाएको छ। यो आयोजना 2062 सालको फागुनदेखि शुरू भएको हो। काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर 4 मा सञ्चालन भइरहेको एकीकृत जग्गा विकास आयोजनाको प्रगति, बाँकी चुनौती र आउँदो कार्ययोजना बारे छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा आयोजनासँग सम्बन्धित जग्गा धनी, सरकारवाला निकाय प्रतिनिधि तथा अन्य सम्बन्धित पक्षहरूको सहभागिता थियो। अन्तर्क्रियामा सहभागीहरूले आयोजना छिटो, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न सुझाव दिएका छन्। भक्तपुरको चाँगु नारायण नगरपालिकाले आर्थिक वर्ष 2083-84 लागि करदातालाई कर छुट तथा सहुलियतको व्यवस्था लागू गरेको छ। आर्थिक ऐन 2083 लागू गर्दै असोजमा शान्तभित्र सम्पत्ति कर र भूमि कर बुझाउने करदाताले 10% छुट दिने निर्णय गरेको हो। आर्थिक ऐन अनुसार अब महिला, दलित, अल्पसंख्यक, द्वन्द पीड़ित, लोपन्मुख समुदाय, अपाङ्गता भएको व्यक्ति र ज्येष्ठ नागरिकको नाममा नयाँ व्यवसाय दर्ता गर्दा पनि 10% छुट पाइनेछ। त्यस्तै नगरपालिकामा दर्ता नभई सञ्चालनमा रहेका उद्योग तथा व्यवसायलाई दर्ताको अवसर दिँदै पुरानो कर र जरिवाना मिनाहा गरिने तथा नवीकरण हुन बाँकी रहेका व्यवसायले असोजमा शान्त भित्र नवीकरण गरे जरिवाना छुट्ने व्यवस्था गरेको नगर प्रमुख जीवन खत्रीले बताउनुभयो। र बागमती सफाई महाअभियानको 689 हप्तामा आज काठमाडौँको सिनामङ्गल क्षेत्रमा पर्ने बागमती नदी किनारमा सरसफाई गरिएको छ। सिनामङ्गल क्षेत्रबाट आज झन्डै 3 मेट्रिक टन नकुहिने फोहोर संकलन गरेको अभियान कर्मी किशोर सिंह साईले जानकारी दिनुभयो। संकलित फोहोर काठमाडौँ महानगरपालिका वातावरण विभागले व्यवस्थापन गरेको छ। 2070 साल जेठ 5 गतेदेखि शुरू भएको बागमती सफाई महाअभियान हरेक शनिबार निरन्तर सञ्चालन हुँदै आएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नेपालमा वार्षिक पर्यटक आगमन 12 लाख नाग्यो, अबको रणनीति धेरै खर्च गर्ने पर्यटक भित्राउने र बसाई अवधि लम्ब्याउनेमा केन्द्रित हुने भनाई। आज हरिशयनी एकादशी, काठमाडौँ उपत्यकाका 4 नारायण सहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो। र गुहेश्वरी फाँटमा सञ्चालित बागमती नगर जग्गा एकीकरण आयोजनाको तथ्यगत प्रतिवेदन बुझाउन 45 दिनको समय। अहिलेलाई 4 भन्ज्याङभित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो online.com पढ्दै सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: ज्यादातर शून्य तिरपन्न।
1: चौबीसै घंटा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली, बाल मंदिर रोड, भरतपुर 10 चितवन। फोन 0956-493-440, 493-580 र 98550-26440।
2: It's 4 o'clock. अहिले 4 बजेको छ।

Radio N Aryan 99.1 समय को ख्याल राखौं। 4 बज्यो।

नेपाली रेडियो नेटवर्कको अपरान्ह 4 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। प्रदेश सरकारको नयाँ समीकरण तय गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको छ। सत्ता गठबन्धनलाई अन्तिम रूप दिन दुई नेताबीच काठमाडौँमा सम्वाद भएको छ। आज बिहानदेखि शुरू भएको वार्ता सकारात्मक बनेपछि अन्य शीर्ष नेतालाई छलफलमा बोलाइएको छ। दुवै पक्षबीच सहमति जुटेमा आजै सम्झौता पत्रमा हस्ताक्षर हुन सक्ने सम्भावना छ। प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनमा सहभागिता नजनाउने राजनैतिक दलको दर्ता खारेज गर्ने व्यवस्था ल्याउने घोषणा गर्नुभएको छ। संसदीय सुनवाई समितिमा आफ्नो कार्ययोजना पेश गर्दै उहाँले दल व्यवस्थापनलाई मर्यादित बनाउन यस्तो कदम चालिने बताउनु भएको हो। कार्कीले पेश गर्नुभएको अवधारणामा चन्दामाथिको निर्भरता हटाउन चुनावमा ल्याएको मतका आधारमा दलहरूलाई राज्यको कोषबाट अनुदान दिने उल्लेख गरिएको छ। साथै आगामी निर्वाचनमा नो भोट र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयलाई पनि प्राथमिकतामा राखिएको छ। सरकारले 1 रूपियाँको नयाँ सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राख्ने ढाँचा स्वीकृत गरेको छ। मन्त्रीपरिषदबाट पारित भई यो डिजाइन कार्यान्वयनका लागि अर्थ मन्त्रालय हुँदै नेपाल राष्ट्र ब्याङ्क पुगेको छ। सिक्का बनाउन लाग्ने लागत घटाउन नयाँ सिक्काको तौल र आकार सानो बनाउन लागि छ। यसअघि धातुको मिश्रणबाट बनाइँदै आएको सिक्कालाई अब स्टीलबाट मात्रै तयार गरेर खर्च कटौती गरिने राष्ट्र ब्याङ्कका प्रवक्ता गुरूप्रसाद पौडेलले जानकारी दिनुभयो। यसअघि मुस्ताङको घार गुम्बाको तस्विर राखिएको प्रस्तावलाई परिमार्जन गर्दै सरकारले नयाँ चित्र समावेश गरेको हो। सांस्कृतिक महत्वका 64 योगिनीको प्रतीक मानिने थोप्ला भने नयाँ सिक्कामा यथावत रहनेछन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
1: आफन्तको हात हात मा पुर्याउन IME गरौ।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: बाकी खबर, विदेश कमाउने प्रलोभन देखाएर सर्वसाधारणबाट रकम ठगी गरेको आरोपमा कास्की प्रहरीले पोखरा स्थित ओशेष टुरिज्म इन्टरनेशनलका दुई संचालकलाई पक्राउ गरेको छ। पोखराको पर्स्याङमा रहेको उक्त कम्पनीमा छापा मारेर प्रहरीले सफ्तरीका विवेक रेग्मी र भारतको कर्नाटकका मोहम्मद याशेरलाई नियन्त्रणमा लिएको छ। सस्तो प्याकेजको प्रलोभनमा दुबई, सिंगापुर, मलेसिया लगायत देश पठाउने भन्दै कम्पनीले अग्रिम रकम असुल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। र नेपालगंज उपमहानगरपालिकाका विभिन्न स्थानमा पुननिर्माण गरिएका 6 ऐतिहासिक शालिगको आज एकै दिन अनावरण गरिएको छ। नगर प्रमुख प्रशान्त विष्टले पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला, बीपी कोइराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ, तत्कालीन राजा वीरेन्द्र सार सहित सेतु बिकका नयाँ शालिग अनावरण गर्नुभएको हो। जेएनजी आन्दोलनका क्रममा क्षति पुगेका शालिगलाई इतिहासको सम्मान र नयाँ पुस्तालाई सचेत गराउन पुनस्थापित गरिएको उपमहानगरपालिकाले जनाएको छ। अवस्त अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अहिले 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्, नमस्कार।

मुखै खोल्न पर्ने हो कि आफै बुझी ए जानी, मुखै खोल्न पर्ने हो कि आफै बुझी जानी, रामै राजा थिए र पछि

नेपाली रेडियो नेटवर्कको साँझ पाँच बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभका पीड़ित बचतकर्ताहरूले सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण आफूहरूको सम्पत्ति जोखिममा परेको आरोप लगाएका छन्। काठमाडौँमा आज पत्रकार सम्मेलन गर्दै उनीहरूले सिभिल मलको भाडा संकलनमा रोक लगाइएपछि बचत फिर्ता पाउन नसकेको गुनासो गरेका हुन्। सहकारीका 2000 भन्दा बढी बचतकर्ताको करिब 5.5 अर्ब रुपियाँ गैर कानूनी रूपमा सिभिल ग्रुपका अन्य कम्पनीमा लगानी गरिएको थियो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सिभिल मलको मासिक भाडा संकलन गरी बचतकर्तालाई रकम बाँड्ने तयारी गरे पनि अदालतको आदेशका कारण उक्त प्रक्रिया रोकिएको छ। गत वैशाखमा सर्वोच्च अदालतले मलको भाडा तत्काल नलिन अन्तरिम आदेश दिएपछि रकम असुली प्रभावित भएको पीड़ितहरूको भनाइ छ। मुद्दाको अन्तिम सुनवाई निरन्तर सर्दै जाँदा हजारौं बचतकर्ता समस्यामा परेको भन्दै उनीहरूले छिटो निर्णय गरिदिन प्रधान न्यायाधीश समक्ष अपील गरेका छन्। पाँच बुधे माग राखेर सत्याग्रहमा बस्नुभएका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सरकारले उपचार व्यवस्था सुदृढ बनाउन पहल थालेको छ। स्वास्थ्य मन्त्री निशा मेहताले सेती प्रादेशिक अस्पताललाई सम्पर्क गरी डाक्टर केसीको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिनुभएको छ। बिहिबारदेखि अनसनमा बस्नुभएका डाक्टर केसीलाई अवस्था बिग्रिएपछि आज धनगढ़ीको सेती प्रादेशिक अस्पतालको आइसीयूमा सारिएको छ। स्वास्थ्य मन्त्रालयले डाक्टरहरूको सुझावका आधारमा आवश्यक परे थप उपचारका लागि काठमाडौँ ल्याउने सहितका वैकल्पिक व्यवस्थाको तयारी पनि अघि बढाएको छ। यसैबीच डाक्टर केसीले उठाएका मागबारे छलफल गरी सहमति खोज्न स्वास्थ्य र शिक्षा मन्त्रालयका प्रतिनिधि सम्मिलित सरकारी वार्ता टोली आजै धनगढ़ी जाने भएको छ। सरकारले 1 रुपियाँको नयाँ सिक्कामा चुच्चे नक्सा सहित आकाश भैरवको चित्र राख्ने ढाँचा स्वीकृत गरेको छ। मन्त्री परिषदबाट पारित भई यो डिजाइन कार्यान्वयनका लागि अर्थ मन्त्रालय हुँदै नेपाल राष्ट्र बैंक पुगेको छ। सिक्का बनाउन लाग्ने लागत घटाउन नयाँ सिक्काको तौल र आकार सानो बनाउन लागिएको छ। यसअघि धातुको मिश्रणबाट बनाइँदै आएको सिक्कालाई अब स्टीलबाट मात्र तयार पारेर खर्च कटौती गरिने राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलले जानकारी दिनुभएको छ। यसअघि मुस्ताङको घार गुम्बाको तस्विर राखी को प्रस्तावलाई परिमार्जन गर्दै सरकारले नयाँ चित्र समावेश गरेको छ। सांस्कृतिक महत्वका 64 योगिनीको प्रतीक मानिने थोप्लाहरू भने नयाँ सिक्कामा पनि यथावत रहनेछन्। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।

0: Essentials. LG ले ले आयो नया LG Essentials Series. अब किफायती मूल्य में रेफ्रिजरेटर, वॉशिंग मशीन, एसी को कंप्लीट रेंज, 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट EMI. नागरिकता भए पुग्छ. हर एक घर को खुशी घर घर में LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: अब बाकी खबर. काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा निर्मित नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको आगामी सोमबार औपचारिक उद्घाटन हुने भएको छ. भौतिक पूर्वाधार मन्त्री, जापानी राजदूत र जाइका प्रतिनिधिको उपस्थितिमा उद्घाटन गर्ने तयारी गरिएको छ. लामो प्रतीक्षापछि निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै सरकारले सुरुङ मार्गको उद्घाटन गर्न लागेको हो. तर उद्घाटन हुने बित्तिकै सर्वसाधारणका लागि सवारी साधनले यो बाटो प्रयोग गर्न पाउने छैनन्. सड़क विभागका अनुसार उद्घाटन लगत्तै केही समय टेस्ट ड्राइभ, प्राविधिक परीक्षण तथा सुरक्षा मूल्याङ्कन गरिनेछ. यी प्रक्रिया सकिएपछि साउन अन्तिम साताबाट मात्र सर्वसाधारणका लागि गाड़ी चलाउन दिइनेछ. र धान रोपाईको मुख्य समयमा किसानहरूले मल नपाए र शास्ति खेपिरहेका बेला धनुषामा ठूलो परिमाणमा अवैध डिएपी मल बरामद गरिएको छ. धनुषा धाम 5900 बिघाका वडा सदस्य सुरेश शाहले कृत्रिम अभाव सिर्जना गरी महँगोमा बेच्न नियतले मल लुकाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ. दुईवटा टेम्पोमा लोड गरी अन्तै लैजान लागिएको अवस्थामा स्थानीयवासीको सहयोगमा प्रहरीले उक्त मल नियन्त्रणमा लिएको छ. थप छानबिन गर्दा बाहिरबाट तालचा लगाइएको गोदामभित्र 300 भन्दा बढी बोरा डिएपी मल फेला परेको छ. स्थानीय कृषि सहकारीको दैनिक कारोबार सम्हाल्दै आएका शाहले किसानहरूलाई मल सकिएको भन्दै फर्काउने गरेको स्थानीयको आरोप छ. घटनापछि वडा सदस्य शाह भने फरार भएका छन्. हौस् त, नेपाली खबर अहिलेलाई यति नै. 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ. बिदा दिनुहोस्. नमस्कार.

कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख अति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर
2: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ एलएलसी कम्पनीमा अफिस बोय 150 जना स्यालेरी 100 ओआरएम प्लस खाना बस्न फ्री हाउसकिपिङ क्लिनर 150 जना स्यालेरी 90 ओआरएम प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला कम्पनीबाट उपलब्ध गरिने सेवाहरू कर्मचारीको छोराको विवाहमा 100 ओआरएम कर्मचारीको छोरीको विवाहमा 150 ओआरएम बाल बच्चा छात्रवृत्ति कर्मचारीको बच्चाले कक्षा 10-12 वा डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ओआरएम उत्कृष्ट कर्मचारी पुरस्कार 5 ओआरएम र प्रमाण पत्र करियर वृद्धि र पदोन्नति गर्ने अवसर प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ
3: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
4: 056-49-00-34
3: माडी सम्पर्क 98-426-43-211 98-142-76-04 र 98-550-58-369
5: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने रगत आउने दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने फुट्ने पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा
6: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
5: नारायणी सामुदायिक अस्पताल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार
6: सम्पर्क 98-457-31-034 र 97-443-43-915

0: तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाऊ भन्दा नमानी होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 09 98 0974 46 142 र 98 4 91 95 225।

0: अलमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औखती साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: हजुरको बिदा सकिन थालिसक्यो तर घर गोट बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग पुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
4: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651 54998।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: अनशनरत डाक्टर गोविन्द केसीसँग वार्ताका लागि शिक्षा सचिव धनगढीमा, केसीको प्रभावकारी उपचारका लागि अस्पताललाई स्वास्थ्य मन्त्रीको निर्देशन।
0: नेपालमा वार्षिक पर्यटक आगमन 12 लाख जना नाग्यो, अबको रणनीति धेरै खर्च गर्ने पर्यटक भित्राउने र बसाई अवधि लम्ब्याउनेमा केन्द्रित हुने पर्यटन बोर्डको भनाई।
1: विद्यालय तहमा कला र संस्कृति सिकाउने क्रम बढ्दो, संस्कृति प्रतिको सम्मान सँगै विद्यार्थीको आत्मविश्वास समेत बढाएको भनाई।
2: संस्कृति र कलाप्रति सम्मान त छँदैछ, आत्मविश्वास पनि बढेर गएको छ।
0: भारतका शिक्षा मन्त्री प्रधानको राजीनामा, विरोधी शक्तिले फाइदा नलिउन् भनेर राजीनामा दिएको भनाई। बाँकी माग पूरा नहुन्जेल सीजेपीको प्रदर्शन जारी रहने।
1: र 15 साफ च्याम्पियनसिपको लोगो सार्वजनिक, नेपालको सहभागिता अनिश्चित।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ,
7: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल धनगढी पुग्नु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले हिजो बेलुका डाक्टर केसीसँग टेलिफोन सम्वाद गर्नुभएको थियो। त्यसपछि वार्ता मार्फत अनसनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाउनु भएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य सचिवले पनि धनगढीमा डाक्टर केसीसँग सम्वाद गर्ने हुने कार्यक्रम रहेको छ। धनगढीको कृष्ण मन्दिर धर्मशालामा अनसन थाल्नुभएका प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उहाँलाई आज सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। डाक्टर केसीको रगतमा चिनीको मात्रा घटेर 50 पुगेको र रक्तचापमा पनि उतार चढाव देखिएपछि उहाँलाई धनगढीको कृष्ण मन्दिर धर्मशालाबाट अस्पताल लगेको केसीका सहयोगी डाक्टर अमृत जैसीले जानकारी दिनुभयो। केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपचार व्यवस्थापनमा चासो लिनुभएको छ। मन्त्री मेहताले डाक्टर केसीको स्वास्थ्य अवस्थाबारे सेती प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकृत डाक्टर हेमराज पाण्डेसँग कुरा गर्दै उपचारको प्रभावकारी व्यवस्थापन गर्न निर्देशन दिनुभयो। मन्त्रालयले उपचारको अवस्थाको निरन्तर निगरानी गर्नुका साथै थप उपचारका लागि वैकल्पिक व्यवस्थाको तयारी समेत अघि बढाएको जनाएको छ। 5 बुधे माग राख्दै डाक्टर केसी अस्ति बिहिबारदेखि अनसन बस्नु भएको हो। यसैबीच डाक्टर केसी विरुद्ध स्थानीय बासिन्दाले भने विरोध प्रदर्शन गरेका छन्। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आउनै लाग्दा डाक्टर केसीलाई प्रयोग गरेर स्वार्थ समूहले अवरोध सृजना गर्न खोजेको स्थानीय बासिन्दाको आरोप छ।
1: संघीय सांसदहरूको लागि स्वकीय सचिवको संख्या थप गर्ने विषयलाई लिएर राष्ट्रिय जेएनजी नागरिक अभियानले विरोध प्रदर्शन गरेको छ। काठमाडौँको माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागीहरूले राज्य कोषको दुरूपयोग गरी विलासिता बढाउन लागि भन्दै सरकार र संसदको ध्यान आकर्षण गराएका छन्। अभियानले सांसदहरूलाई राजधानी केन्द्रित विलासितामा मात्र नभई दुर्गम पहाड़ी र हिमाली जिल्लाहरूको वस्तुस्थिति बुझ्न र त्यहाँको सेवा प्रवाहमा केन्द्रित हुन समेत आग्रह गरेका छन्। अभियानले सांसदहरूले स्वकीय सचिव राख्न पाउने निर्णय तत्काल खारेज गरेर त्यो रकम शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्न सरकारको ध्यान आकर्षण गराएको छ।
0: हामीलाई भर्खरै प्राप्त खबर अनुसार नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच प्रदेश सरकार गठन तथा सञ्चालनका विषयमा सहमति भएको छ। प्रदेश सभाहरूलाई सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने सहमति पत्रमा केही बेर अघि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको हो। सहमति पत्र अनुसार कोशी बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्नेछ। यस्तै मधेस र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अरू राजनीतिक दलसँग समेत परामर्श गरेर सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने उल्लेख छ। बजेट निर्माणका क्रममा प्रदेशसभामा देखिएका असमझदारी, बजेट विनियोजनको अव्यवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायत समस्याको समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्र बनाउने उद्देश्य सहित सहमति गरेको सहमति पत्रमा दावी गरिएको छ।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्लाहीमा 7,50,000 रुपियाँ घुससहित दुई सरकारी कर्मचारीलाई पक्राउ गरेको छ। आयोगका अनुसार भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीकी डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत छैटौं तहका तुलाकान्त चौधरीलाई सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो। बोरिङ तथा मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानी गर्ने क्रममा सेवाग्राहीलाई दुःख हैरानी दिई घुस मागेको उजुरीका आधारमा अख्तियारको बर्दीवास कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूलाई सर्लाहीको बागमती नगरपालिका 12 रहेको भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका कार्यालय प्रमुखको क्वार्टरबाट पक्राउ गरेको अख्तियारको विज्ञप्तिमा भनिएको छ। अख्तियारका अनुसार उनीहरूको साथबाट घुस बापत लिएको 7,50,000 रुपियाँ, स्रोत नखुलेको 71,115 रुपियाँ र 3 थान मोबाइल बरामद भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
0: यसैबीच विदेश भ्रमणमा लैजाने प्रलोभन देखाएर सर्वसाधारणबाट रकम ठगी गरेको आरोपमा पोखराबाट दुईजना सञ्चालक पक्राउ परेका छन्। पोखरा 5 पर्स्याङमा सञ्चालित ओसिस टुरिज्म इन्टरनेसनलमा छापा मारेर कास्की प्रहरीले सप्तरीका 26 वर्षका विवेक रेग्मी र भारतीय नागरिक मोहम्मद यासिरलाई पक्राउ गरेको हो। उनीहरूले दुबई, सिङ्गापुर, मलेसिया र थाइल्याण्ड जस्ता देशहरूमा सस्तो प्याकेजमा घुमाउन लैजाने भन्दै प्रति व्यक्ति 4-5 लाख रुपियाँसम्म रकम असुल्ने गरेका थिए। रकम असुल गरिसकेपछि कम्पनीले बन्द गरेर भाग्ने योजनासहित यो स्क्याम चलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार नेपालीको नाममा दर्ता भए पनि यसका मुख्य योजनाकार भारतीय नागरिक हुन्। कार्यालयबाट कम्प्युटर लगायतका सामग्री बरामद गरिएको छ भने त्यहाँ कार्यरत 15 युवतीहरूलाई सोधपुछपछि अभिभावकको जिम्मा लगाइएको छ। घटनामा संलग्न अरू दुईजना सञ्चालक भने अझै फरार छन्।
1: गएको आर्थिक वर्ष 2082-83 12,00,000 बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार एक वर्षमा 12,09,357 विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका हुन्। यो संख्या अघिल्लो आर्थिक वर्षको भन्दा 7.21% धेरै हो। आर्थिक वर्ष 2081-82 11,28,000 पर्यटक हवाई मार्गबाट नेपाल आएका थिए। गएको आर्थिक वर्ष नेपाल आउने पर्यटक मध्ये 25.76% अर्थात 3,11,531 भारतीय नागरिक हुन्। भारतपछि अमेरिकाबाट 1,11,325 र चीनबाट 1,09,892 पर्यटक नेपाल आएका छन्। बोर्डको तथ्याङ्क अनुसार पर्यटकीय सिजन मानिने कार्तिकमा सबैभन्दा बढी 1,24,829 पर्यटक नेपाल आएका छन्। यस्तै चैतमा 1,19,000, फागुनमा 1,14,000 र असोजमा 1,11,000 भन्दा बढी पर्यटक नेपाल भित्रिएका थिए। सरकारले सन् 2027 आरोग्य पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेर तयारी समेत अघि बढाएको बढाएको कारण चालु वर्ष पर्यटक संख्या बढ्ने अपेक्षा छ। बोर्डले विज्ञप्तिमा अबको रणनीति धेरै खर्च गर्ने पर्यटक भित्र्याउने, उनीहरूको बसाई अवधि लम्ब्याउने र नयाँ अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउने तर्फ केन्द्रित हुने जनाएको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333, 493-555।
12: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर

0: पानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अनसनरत डाक्टर गोविन्द केसीसँग वार्ताका लागि शिक्षा सचिव धनगढीमा केसीको प्रभावकारी उपचारका लागि अस्पताललाई स्वास्थ्य मन्त्रीको निर्देशन, एमाले र नेकपा बीच प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति, सर्लाहीमा 7,50,000 रुपियाँ घुससहित 2 सरकारी कर्मचारी पक्राउ, नेपालमा वार्षिक पर्यटक आगमन 12,00,000 नाग्यो, मुगुमा पहिरोले घर पुर्यो लगायतका खबर प्रस्तुत गर्यो।
2: नेपाल दर्पणमा अब बाँकी खबर। मुगुमा पहिरोले घर पुरिदा 3 बालकको ज्यान गएको छ, अरू 2 घाइते भएका छन्। मुगु कारमारुङ गाउँपालिका वडा नम्बर 5 रहेको पुलु बजारमा पहिरोले घर पुरिँदा रारा नगरपालिका वडा नम्बर 13 32 जगन्नाथ बडुवाल, उहाँकी 27 श्रीमती सृजना बडुवाल घाइते हुनुभएको छ। उहाँहरूको 3 छोरा रमेश बडुवालको ज्यान गएको हो। बडुवाल दम्पतिले स्थानीय पेमा लामाको घरमा भाडामा लिएर होटल सञ्चालन गर्दै आउनु भएको छ। प्रहरीका अनुसार पहिरोका कारण घर पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। जोखिमका कारण अरू 8 घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ।
1: यसैबीच आज काठमाडौँ उपत्यका सहित बागमती प्रदेशका केही ठाउँ र अरू प्रदेशका 1-2 ठाउँमा मात्रै मध्यम खालको पानी परेको छ। अरू केही ठाउँमा सामान्य पानी परे पनि ठूलो वर्षा भने भएन। मेरुकी पख चितवन दैलेख लगायत जिल्लामा पनि पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति बागमती गण्डकी र कोशी प्रदेशका पहाडी 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। महाशाखाले जारी गरेको आउँदो 3 पूर्वानुमान अनुसार केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना देखिए पनि धेरैसो ठाउँमा ठूलो पानी पर्ने सम्भावना कम रहेको छ।
2: राष्ट्रिय विभूति भीमसेन थापाको 252 जन्म जयन्तीको अवसरमा प्रधान सेनापति अशोक राज सिग्देलले सम्मान अर्पण गर्नुभएको छ। थापाको 252 जन्म जयन्तीको अवसरमा धरहरा परिसरमा आयोजित विशेष समारोहमा प्रधान सेनापति सिग्देलले तस्विरमा माल्यार्पण गरी सम्मान अर्पण गर्नुभएको हो। कार्यक्रममा नेपाली सेनाको श्री रणभैरव गणले सम्मान सलामी समेत अर्पण गरेको छ। समारोहमा भीमसेन थापा स्मृति प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डाक्टर पृथ्वीश्वर प्रसाद तिमेल सिन्हाले थापाको योगदान, प्रशासनिक सुधार र परराष्ट्र नीतिबारे अभिलेखबद्ध गरिएका पुस्तकहरू युवा पुस्ता, अध्येता र नीति निर्माताहरूका लागि उपयोगी हुने बताउनु भएको छ। प्राध्यापक डाक्टर बुद्धिबहादुर थापाले पुर्खाको बलिदानबाट प्रेरणा लिँदै राष्ट्रिय स्वाभिमान अक्षुण राख्न सबैलाई आह्वान गर्नुभयो। कार्यक्रममा बाबुराम सिंह थापाले विश्व राजनीतिको बदलिँदो र जटिल परिस्थितिका कारण साना राष्ट्रहरूको अस्तित्वमाथि चुनौती थपिएको भन्दै देशको रक्षाका लागि सम्पूर्ण देशभक्त नागरिक एक ठाउँमा उभिनु पर्नेमा जोड दिनुभयो।
1: हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी 4 पूजा गरिने विशेष आराधना आजदेखि सुरु भएको छ। एक महिना अघि जेठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिएको छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म 4 भगवान विष्णु क्षीर सागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयन एकादशी भनिएको हो। यो 4 चतुर्मासा पनि भनिन्छ। 4 विधिपूर्वक पूजा आराधना गरेको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधन एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ।
2: भारतबाट केरा आउन रोक लगाएपछि चितवनका किसानले उचित भाव पाउन थालेका छन्। सरकारले बाहिरबाट केरा आयात रोक लगाएसँगै किसान प्रत्यक्ष लाभान्वित भएका हुन्। चितवन केरा उत्पादन संघका अध्यक्ष घननाथ महतोका अनुसार किसानले बारीबाटै काँचो केरा प्रति कोसा 6 पाउन थालेका छन्। गएको वर्ष यो बेला प्रति कोसा काँचो केराको 2-3 बिक्री हुने गर्नुपर्ने बाध्यता थियो। तर असोजदेखि भारतबाट केरा भित्रिन रोक लगाएपछि केरा आयात हुन छोडेको र किसानले पनि भाव पाउन थालेका महतोले बताउनु भएको छ। उहाँका अनुसार चितवनमा 3,000 जमिनमा केरा खेती गरिएको छ। यसबाट वार्षिक 70,000 केरा उत्पादन हुन्छ। चितवनमा विशेष गरी मालभोग, G9, विलियम हाइब्रिड जातका केरा खेती हुन्छन्। अहिले जिल्लामा 700 किसानले व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन्। चितवनमा उत्पादित केरा काठमाडौँ, पोखरा, दाङ, वीरगंज, हेटौडा लगायत मुख्य शहरमा पुग्ने गर्छ। फागुनदेखि वैशाखसम्म कम उत्पादन भए पनि अरू बेला केरा उत्पादन राम्रो हुने संघले जनाएको छ।
1: पूर्वपश्चिम राजमार्ग अन्तर्गतको काँगडभिट्ट लौकही सड़क खण्डको स्थनौती कार्यले तीव्रता पाएको छ। एसियाली विकास बैंक एडीबीको 46 अर्ब रूपियाँ ऋण सहयोगमा निर्माणाधीन यस सड़कको पूर्वी खण्डमा अहिले धमाधम कालोपत्र गर्ने काम भइरहेको हो। सड़क विभाग अन्तर्गतको आयोजना निर्देशनालय मार्फत 5 प्याकेजमा विभाजन गरी 95 किलोमिटर लामो यस सड़कको विस्तार कार्य अघि बढ़ाएको आयोजनालाई पूर्वी र पश्चिमी गरी 2 खण्डमा विभाजन गरिएको छ। पूर्वी खण्ड अन्तर्गत काँकडभिट्टादेखि झापाको सीतापुरीसम्म 45 किलोमिटर र पश्चिम खण्ड अन्तर्गत सीतापुरीदेखि सुनसरीको लबीपुरसम्म 50 किलोमिटर सड़क रहेको छ। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
3: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
0: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: नेपाल दर्पणमा अब विदेशका खबर। भारतमा काँग्रेस जनता पार्टी सीजेपीको अगुवाईमा चलिरहेको आन्दोलनबीच शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिनुभएको छ। योग्यता तथा प्रवेश परीक्षा नेटका प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर सीजेपीले बितेको एक महिनादेखि उहाँको राजीनामा मागेर प्रदर्शन गर्दै आएको छ। धर्मेन्द्र प्रधानले सामाजिक सञ्जाल एक्समा लेख्दै राजीनामा बारे जानकारी दिनुभएको हो। प्रधानले जन्तर मन्तर र देशमा उत्पन्न परिस्थितिको फाइदा देश विरोधी शक्तिहरूले नउठाउन् भनेर राजीनामा दिएको उल्लेख गर्नुभएको छ। यस्तै विद्यार्थीको भविष्य कानूनी उल्झनमा नपरोस् र उनीहरूले आफ्नो समय अध्ययनमा लगाउन् भनेर पनि राजीनामा दिने निष्कर्षमा पुगेको उहाँको भनाइ छ। यसैबीच शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिए पनि काँग्रेस जनता पार्टी सीजेपीले प्रदर्शन जारी राख्ने भएको छ। शिक्षा मन्त्रीको राजीनामापछि जन्तर मन्तरमा प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै सीजेपीका संस्थापक अभिजित दिपके आफूहरूका तीन मुख्य माग मध्ये एउटा पूरा भएको र बाँकी दुईवटा पूरा भएपछि मात्र आन्दोलन रोक्ने बताउनु भएको हो। उहाँले आफूहरूले गरेर देखाएको भन्दै लोकतन्त्रमा डराउन नपर्ने पनि बताउनुभयो। काङ्ग्रेस सहितका सबै विपक्षी दलहरू प्रधानको राजीनामाको पक्षमा उभिएका थिए। यस्तै भारतका 100 अग्रणी लेखक, कलाकार र बुद्धिजीवीहरूले सार्वजनिक परीक्षामा पारदर्शिता, जवाबदेहिता र व्यापक सुधारको माग गर्ने विद्यार्थीहरूको समर्थनमा संयुक्त विज्ञप्ति जारी गरेका थिए। विज्ञप्तिमा प्रश्नपत्र चुहावट र परीक्षा प्रक्रियामा भइरहेको निरन्तरको अनियमितताले सार्वजनिक संस्थाहरूको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको उल्लेख थियो। केही हप्ताको विरोधपछि गएको सोमबार 10,000 युवा युवतीले भारतको संसदतर्फ मार्च गर्ने प्रयास गरेका थिए। उनीहरूलाई रोक्न प्रहरीले अश्रु ग्यास र लाठीचार्ज गरेको थियो। त्यस यता अझ हजारौं मानिस सड़क आन्दोलनमा सहभागी हुँदै आएका छन्। खास गरी युवा नेतृत्वको यो अभियानमा ठूलो संख्यामा देशका विद्यार्थीहरू सहभागी भएका छन्। यो भारतमा केही वर्ष यताकै सबैभन्दा ठूलो विद्यार्थी आन्दोलन बन्न पुगेको छ।
5: फ्रान्स र स्पेनमा डढेलोका कारण 2,80,000 जनाभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। डढेलो फैलाउँदै गएपछि दुईवटा देशमा विस्थापित हुनेको संख्या बिहानको तुलनामा 60,000 बढेको हो। दक्षिण पश्चिम फ्रान्सको जिरोन र ल्यान्ड क्षेत्रमा मात्रै झण्डै 2,00,000 मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। स्पेनको राजधानी मड्रिड नजिकै 3 डढेलो एउटैमा मिसिएपछि अग्नि नियन्त्रकहरूले आगो नियन्त्रणको क्षमता बाहिर पुगेको बताएका बीबीसीले जनाएको छ। स्पेन सरकारले राष्ट्रिय आपतकाल घोषणा गरेको छ। दक्षिण पश्चिम फ्रान्समा आज बिहानै बोर्ड नजिकै 4 शहरहरूलाई खाली गरिसकेको बीबीसीले जनाएको छ। युरोपियन संघ ईयूले स्पेन र फ्रान्समा अग्नि नियन्त्रकहरूको प्रयासहरूलाई सघाउन विमान र हेलिकप्टरहरू खटाएको बताएको छ। दक्षिण युरोपको धेरै सो भाग लगातारको गर्मीको लहर र लामो खडेरीसँग जुझिरहेका बेला ईयूले हेलिकप्टर खटाएको हो। युरोप सबैभन्दा छिटो तापक्रम बढिरहेको महादेश हो, जहाँ सन् 1980 दशकदेखि विश्वव्यापी औसत भन्दा दोब्बर भन्दा बढीले तापक्रम बढिरहेको छ। तातो सुक्खा अवस्थाले वनस्पतिमा कम आर्द्रता छोडिरहेको हुनाले जंगलमा आगो लाग्न र छिटो फैलने अवस्था सृजना गर्छ। युरोपेली वन अग्नि सूचना प्रणालीका अनुसार बितेको 2 वार्षिक औसत भन्दा यस वर्ष युरोपमा डढेलोले धेरै क्षेत्र जलाइसकेको छ।
6: नेपाल दर्पणमा अब खेल खबर। दक्षिण एसियाली फुटबल महासंघ साफले 15 संस्करणको साफ च्याम्पियनसिपको आधिकारिक लोगो सार्वजनिक गरेको छ। बंगलादेशको राजधानी ढाकामा आज आयोजित विशेष कार्यक्रममा साफ च्याम्पियनसिपको लोगो अनावरण गरिएको हो। दक्षिण एसियाकै प्रतिष्ठित फुटबल प्रतियोगिता आउँदो कार्तिक 18 मंसिर 1 बंगलादेशको ढाकामा आयोजना हुँदैछ। यसैबीच साफका महासचिव पुरूषोत्तम कटेलले फिफा विश्वकप 2026 सम्पन्न भए लगत्तै साफ च्याम्पियनसिपको तयारी अघि बढ्नु दक्षिण एसियाली फुटबल समर्थकका लागि उत्साहजनक भएको बताउनु भएको छ। प्रतियोगितामा सहभागी हुने टोली निर्धारणका लागि गरिने गोला प्रथा आउँदो साउन 16 गते भुटानको राजधानी थिम्पूमा आयोजना गरिने साफले जनाएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाको निलम्बनका कारण साफ च्याम्पियनसिपमा नेपालको सहभागिता भने अनिश्चित छ। फिफाबाट अखिल नेपाल फुटबल संघ एन्फा निलम्बित रहेकोले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन। प्रतियोगिता शुरू हुनु अघि निलम्बन फुकुवा भएमा मात्र नेपाली टोलीले साफ च्याम्पियनसिप खेल्न पाउने सम्भावना रहनेछ। अहिलेसम्म प्रतियोगिताका 14 संस्करण सम्पन्न हुँदा भारत सर्वाधिक 9 पटक च्याम्पियन बनेको छ।
5: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।
6: आजको रंग दर्पण विद्यालयमा फस्टाइरहेको कला संस्कृति सिकाइको विषयमा केन्द्रित छ।

हिजोआज काठमाडौँ उपत्यकाका विद्यालयमा हरेक शुक्रबार प्राय लेखाई पढाई भन्दा पनि मादल, बाँसुरी, धिमे, डम्फुका आवाजले विद्यालयका कक्षा कोठा गुन्जिन्छन्। त्यस्तै कतै भित्तामा रङ दल्दै त कतै क्यानभासमा चित्र कोरिन्छ भने कतै नाचको अभ्यास हुन्छ। यसरी काठमाडौँका सामुदायिक विद्यालयहरूमा बुक फ्री फ्राइडे कार्यक्रम अन्तर्गत विद्यार्थीलाई आफूभित्रको सृजनात्मक क्षमता पहिचान गर्ने अवसर दिइरहेको छ।

पछिल्लो समय काठमाडौँ उपत्यकासँगै देशका धेरै विद्यालयमा विद्यार्थीलाई कला र संस्कृति सिकाउने संस्कृति बढ्दै गएको छ। शिक्षा नियमावली 2059 नियम 76 नै विद्यार्थीको सृजनात्मक प्रतिभा विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ, जस अन्तर्गत कला क्षेत्रलाई विशेष जोड दिएको छ। यसमा हस्तकला, भित्ते चित्रकला, म्युरल आर्ट र स्केचिङ तथा शिल्पकलासँगै वाद्यवादन, गायन र नाट्यकला समावेश छन्।

काठमाडौँ महानगरपालिकाका विद्यालयमा वाद्य वादन, गायन र नाट्य क्षेत्रका लागि सम्बन्धित सांस्कृतिक संस्थानसँग सहकार्य गरिएको छ भने हस्तकला, म्युरल आर्ट र स्केचिङ शिल्पकलाका लागि ललित कला प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गरी कार्यक्रम सञ्चालन गरिएको छ। यसरी राष्ट्रिय स्तरका प्रशिक्षकहरू सिधै विद्यालयसम्म पुग्दा विद्यार्थीले पनि प्रत्यक्ष सिक्ने अवसर पाइरहेका छन्। यसरी आफैले रोजेर सिक्दा विद्यार्थीभित्र लुकेको प्रतिभा बाहिर आउने अवसर मिल्छ।

यसको एउटा महत्वपूर्ण पाटो भनेको लोप हुने संगारमा पुगेका परम्परागत लोक वाद्य वादनहरूको संरक्षण पनि हो। विद्यालय स्तरीय यस्ता कार्यक्रमहरूले यी परम्परागत बाजाहरूलाई नयाँ पुस्तासम्म पुर्याउने र तिनको संरक्षण गर्ने काम पनि गरिरहेका छन्। बालबालिका र युवा पुस्तामा यी परम्परागत वाद्य वादन प्रतिको रुचि बढ्नु आफैमा सांस्कृतिक संरक्षणको दृष्टिकोणले सकारात्मक संकेत मानिन्छ।

0: काठमाडौँ लगायत विद्यालयहरूमा विस्तार हुँदै गएको यो कला संस्कृति सिकाइ अभ्यासले शिक्षालाई परीक्षा र पाठ्यपुस्तक केन्द्रित सीमाबाट फराकिलो बनाउँदै लगेको छ। विद्यार्थीहरूले अब आफ्नो प्रतिभा चिन्ने, त्यसलाई निखार्ने र समाजमा त्यही आधारमा पहिचान बनाउने अवसर पाइरहेका छन्। यसरी कक्षा कोठाहरू केही समयका लागि किताबको भारबाट मुक्त भएर रङ, ताल र लयको उत्सवमा परिणत हुँदा भावी पुस्ताले आफूभित्रको कलाकार र आफ्नै जराका सांस्कृतिक धरोहरसँग एकैसाथ चिनजान गर्दैछन्। काठमाडौँ महानगरपालिकाको शिक्षा विभागका वरिष्ठ विद्यालय निरीक्षक विनिता महत,
1: विद्यार्थीहरूले आफूमा भएको क्षमता प्रस्फुटन गरेर होइन समाजमा त्यही क्षेत्रमा चाहिँ क्षमता विकास गर्दै गएर चाहिँ तिनीले अवसर प्राप्त गरेका छन् होइन। संस्कृति र कलाप्रति सम्मान त छँदैछ, आत्मविश्वास पनि बढेर गएको छ। लुम्बिनी सङ्घारमा पुगेको एउटा बाजा, त्यसको संरक्षण पनि भइरहेको छ र त्यसप्रति अहिले हाम्रो अहिलेका बालबालिकाहरूलाई, युवा पुस्ताहरूलाई चाहिँ रुचि पनि बढेको छ। त्यो रिसाइ गर्ने

0: रङ्ग दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: एमाले र नेकपा बीच प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति। कोशी, बागमती र लुम्बिनीमा एमाले नेतृत्व गर्दा कर्णाली र सुदूरपश्चिम नेकपाको भागमा।
0: नेपालमा वार्षिक पर्यटक आगमन 12 लाख जना नाग्यो। अबको रणनीति धेरै खर्च गर्ने पर्यटक भित्राउने र बसाई अवधि लम्ब्याउनेमा केन्द्रित हुने पर्यटन बोर्डको भनाई।
1: विद्यालय तहमा कला र संस्कृति सिकाउने क्रम बढ्दो। संस्कृति प्रतिको सम्मानसँगै विद्यार्थीको आत्मविश्वास समेत बढाएको भनाई।
0: भारतका शिक्षा मन्त्री प्रधानको राजीनामा। विरोधी शक्तिले फाइदा नलिउन् भनेर राजीनामा दिएको भनाई। बाँकी माग पूरा नहुन्जेल सिजेपीको प्रदर्शन जारी रहने।
1: र 15 साफ च्याम्पियनसिपको लोगो सार्वजनिक, नेपालको सहभागिता भने अनिश्चित।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बसित पनि बिदा हुन्छौँ। यात्रा गर्दा मौसम र सडकको अवस्था बारे जानकारी दिने गरौँ। नमस्कार।
2: तपाईको समुदायको अनि तपाईको सरोकारको
3: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। माडी दुई भैरवपुरका 40 वर्षीय प्रकाश विकको भारतको हरियाणामा रेलसँग ठोकिँदा दुःखद निधन भएको छ। रोजगारीका लागि 6 महिनादेखि ट्रक चालकका रूपमा कार्यरत विक ड्युटी सकेर डेरातर्फ फर्कने क्रममा दुर्घटनामा परेका थिए। दुर्घटनामा उनको घटनास्थलमा नै मृत्यु भएको र शरीर 3 टुक्रामा खण्डित भएको जनाइएको छ। हाल सब हरियाणामै रहेको छ तर आफन्त उपस्थित नभएका कारण कानूनी प्रक्रिया पूरा गर्न र सब नेपाल ल्याउन समस्या भइरहेको छ। आर्थिक अवस्था कमजोर रहेको परिवारले नेपाली दूतावास र सम्बन्धित निकायसँग सब स्वदेश ल्याउन सहयोगको अपील गरेका छन्। मृतकको परिवारमा वृद्ध आमा बुवा भाइ तथा दिदी बहिनी रहेका छन्। चितवनको माडी स्थित बसन्तपुर आँखा उपचार केन्द्रबाट पछिल्लो एक वर्षमा 5,115 जनाले उपचार सेवा लिएका छन्। तीमध्ये 709 जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको जानकारी केन्द्रका संयोजक श्री प्रसाद दवाडीले दिनुभयो। केन्द्रमा 4,253 नयाँ बिरामी 862 जना फलोअपका लागि आएका थिए। सेवा लिनेहरूमा 3,029 महिला र 2,086 पुरुष रहेका छन् भने 666 बालबालिका र 4,449 जना वयस्क रहेका छन्। सौराहामा आयोजित समीक्षा कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 भरतपुर आँखा अस्पताल र त्यस अन्तर्गतका 24 शाखाबाट 2,92,671 जनाले सेवा लिएका छन्। जसमा 11,048 जनाको शल्यक्रिया गरिएको छ भने कार्यक्रममा सेवा विस्तार कार्ययोजना आँखा स्वास्थ्य सुधारका विषयमा छलफल भएको आयोजकले जनाएको छ। माडी नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूको प्रमाणीकरण प्रक्रियाका लागि आवश्यक 3 पुस्ते विवरण 3 दिनभित्र वडा कार्यालय मार्फत उपलब्ध गराउन सूचना जारी गरेको छ। नगरपालिकाले 2083 असार 26 गते प्रमाणीकरण गरी जिल्ला भूमि समस्या समाधान समिति चितवनमा पठाएका व्यक्तिहरूको 3 पुस्तासम्म जग्गा भए नभएको यकिन गर्न समितिद्वारा विवरण माग गरिएको हो। हाल पहिलो चरणमा भूमिहीन दलित तथा सुकुम्बासीहरूबाट मात्रै विवरण माग गरिएको छ भने अव्यवस्थित बसोबासीहरूले तत्काल विवरण बुझाउन नपर्ने वडा नम्बर 1 का वडा अध्यक्ष अमित कुमार लामाले जानकारी दिनुभयो। समितिले यो सँगै जग्गा धनी पूर्जा वितरण प्रक्रिया पनि शुरू गरेको छ। चितवनमा टिप्परको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। शुक्रबार दिउँसो भरतपुर महानगरपालिका 3 स्थित पुलचोकमा गैडाकोटबाट आउँदै गरेको G1481 नम्बरको टिप्परले पैदल यात्री जिल्ला नवलप्रासी पूर्व मध्यबिन्दु नगरपालिका 6 बस्ने 35 वर्षीय मनोज पराजुलीलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका पराजुलीको उपचारकै क्रममा चितवन मेडिकल कलेजमा शनिबार मृत्यु भएको जिल्ला प्रहरीकारले चितवनले जनाएको छ। प्रहरीले ठक्कर दिने टिप्पर चालक भरतपुर 29 बस्ने वर्ष 32 का सुमन चेपाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ। जिल्ला प्रहरीकारले चितवनले अदालतको फैसला प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आएको छ। विगत 3 आर्थिक वर्षमा फैसला कार्यान्वयनको क्रममा फरार प्रतिवादी पक्राउ पर्नेको संख्या बढ्दै गएको छ। प्रहरीले अदालतको फैसला कार्यान्वयनका लागि गत आर्थिक वर्षमा 877 जना पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ। पक्राउ परेकाहरूबाट फैसला कार्यान्वयनका लागि 122 वर्ष 8 महिना 20 दिन कैद र ₹6,76,47,619 जरिवाना असुल गरिएको कार्यालयका प्रमुख प्रहरी परीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो। उपचारमा आउने बिरामीको सधैँ रगतको अभाव खेप्नु परेपछि भरतपुर अस्पतालले आफैले रक्त सञ्चार केन्द्र सञ्चालनमा ल्याएको छ। केन्द्रमा गत एक वर्षमा 3,835 युनिट रगत सङ्कलन भएको छ। हरेक साताको सोमबार बुधबार र शुक्रबार रक्तदान कार्यक्रम सञ्चालन गरिँदै आएको केन्द्रले जनाएको छ। विक्रमसम्म 2081 जेठदेखि नियमित रक्तदान कार्यक्रम गर्न थालिएको जनाउँदै रक्त सञ्चार केन्द्रका अधिकारी विष्णु प्रसाद वास्तुलाले ती दिनमा बिहान 8 बजेदेखि दिउँसो 3 बजेसम्म रक्तदान गर्न सकिने बताउनुभयो। नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै नागरिक अधिकार सुनिश्चित गरौं भन्ने नारासहित काठमाडौँको माइती घर मण्डलामा प्रदर्शन गरेको छ। महासंघको उपत्यका प्रदेश समिति तथा काठमाडौँ ललितपुर र भक्तपुर शाखाको संयुक्त आयोजनामा शनिबार दिउँसो विरोध प्रदर्शन भएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकार सम्वादका माध्यमबाट डाक्टर गोविन्द केसीका मागका विषयको यथाशीघ्र सहमतिपूर्ण समाधानमा पुग्न प्रतिबद्ध रहेको बताउनु भएको छ। सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा मन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत डाक्टर गोविन्द केसीले उठाएका मागका सन्दर्भमा यथाशीघ्र सहमतिपूर्ण समाधानमा पुग्न सरकार तयार रहेको बताउनुभयो।
सत्याग्रहमा रहनुभएका प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपचार व्यवस्थापनमा चासो लिनुभएको छ।

0: बारम्हाले सिटी प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकारीसँग संवाद गर्दै प्रभावकारी उपचार र समन्वय गर्न निर्देशन दिनुभयो। पाँच बुधे माघसहित बिहिबारदेखि अनसनमा बस्नुभएका डाक्टर केसीलाई धनगढी स्थित कृष्ण मन्दिर धर्मशालाबाट अस्पतालको आइसियूमा सारिएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच प्रदेश सरकार गठन र सहकार्यका विषयमा तीन बुधे सहमति भएको छ। शनिबार भएको उक्त सहमति पत्रमा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको छ। पछिल्लो समय प्रदेशसभाबाट बजेट निर्माणमा देखिएको असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्या समाधान गर्न दुई दलबीच सहमति पत्रमा हस्ताक्षर भएको हो। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायण काजी श्रेष्ठले वर्तमान सरकारको कार्यशैलीले मुलुकको राष्ट्रियता, संविधान र लोकतन्त्रमाथि गम्भीर प्रहार भएको आरोप लगाउनु भएको छ। नरबहादुर कर्मचारीको स्मृति दिवसको अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले सरकारका पछिल्ला गतिविधिले नकारात्मक दिशा लिएको दावी गर्नुभयो। कर्णालीका मुख्यमन्त्री एमलाल कडेलले राजीनामा दिनुभएको छ। शनिबार बसेको प्रदेशसभा बैठकमा आफ्नो भनाई राख्दै उहाँले पदबाट राजीनामा दिनुभएको हो। काँग्रेस र नेपाली कम्युनिष्ट पार्टीले उनी विरूद्ध असार 32 गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। शनिबार उक्त प्रस्तावमाथिको छलफलमा भाग लिनुभएका कडेलले सुरुमै आफ्नो धारणा राख्नुभयो र पदबाट राजीनामा दिनुभएको हो। र गैर कानूनी आयुर्वेद औषधि उत्पादन बिक्री वितरण र भ्रमाक विज्ञापन रोक्न नेपाल आयुर्वेद चिकित्सक महासंघले प्रमाण उपलब्ध गराउन सार्वजनिक अपील गरेको छ। संघ गृह मन्त्रालय र नेपाल प्रहरीको समन्वयमा अवैध रूपमा सञ्चालित गतिविधिहरूमाथि अनुसन्धान भई कानूनी कार्यवाही अगाडि बढेको भए पनि दर्ता बिनाका औषधि, जडीबुटी तथा पोषण सामग्रीको नाममा अनलाइन र अफलाइन भ्रामक प्रचार भएको गुनासो प्राप्त भएको संघले जनाएको छ। पालो स्वदेश मौसम अपडेटको
1: स्वदेश जलवायु अपडेट।
0: आज माडीको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 29 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 87% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका आमुखहरू पुनः एकपटक। माडी दुई भैरवपुरका 40 वर्षीय प्रकाश विगतको भारतको हरियाणामा रेलसँग ठोक्किँदा दुःखद निधन। भूमिहीन सुकुम्बासीको प्रमाणीकरणका लागि 3 दिनभित्रका कागजात पेश गर्न सूचना जारी। माडी स्थित बसन्तपुराको उपचार केन्द्रबाट पछिल्लो एक वर्षमा 5,115 जनाले उपचार सेवा प्राप्त। टिप्परको ठक्करबाट पैदल यात्रीको मृत्यु। चितवनमा फैसला कानुनी प्रभावकारी हुँदै भरतपुर अस्पतालद्वारा एक वर्षमा 3,000 युनिट रगत संकलन। र गैर कानूनी आयुर्वेद औषधि उत्पादन बिक्री वितरण र भ्रामक विज्ञापन रोक्न अपील। सरकारको मीडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइती घरमा प्रदर्शन। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। प्रदेश सरकारमा सहकार्य गर्ने सम्बन्धमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच 3 बुँदे सहमति। सहमति अनुसार कोशी बागमती र लुम्बिनी सरकारको नेतृत्व एमाले र कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्ने। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कण्डेलद्वारा पदबाट राजीनामा। रोल्पाको सुनछहरी गाउँपालिकाको दवाङ लेकमा पहिरोमा पुरिएर 2 महिलाको मृत्यु। र प्रश्नपत्र चुहावट विरुद्धको आन्दोलन चर्किँदै गएपछि भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा पदबाट राजीनामा।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेशसभामा सहकार्य र संयुक्त सरकार गठन गर्ने तीन बुँदे सहमति भएको छ। दुई पार्टी बीच भएको सहमति अनुसार संयुक्त सरकारमा कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमाले तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्नेछ। सहमति पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको छ। मधेश र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति जुटेको नेकपाका संयोजक प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कण्डेलले राजीनामा दिनुभएको छ। प्रदेशसभाको आज बसेको बैठकलाई सम्बोधन गर्दै उहाँले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो। नेपाली कंग्रेस र नेपाली कम्युनिष्ट पार्टी नेकपाले मुख्यमन्त्री कण्डेल विरूद्ध गत असार 32 गते अविश्वासको प्रस्ताव दर्ता गराएको थियो। अविश्वासको प्रस्तावमाथि प्रदेशसभा बैठकमा छलफल हुने कार्यतालिका अनुसार विश्वासको मत पाउने सम्भावना नभएपछि मुख्यमन्त्री कण्डेलले पदबाट राजीनामा दिनुभएको हो। आज उक्त प्रस्तावमाथिको छलफलमा भाग लिनुभएका कण्डेलले सुरुमै आफ्नो धारणा राख्दै प्रदेश प्रमुखलाई भेटेर राजीनामाको औपचारिक प्रक्रिया पूरा गर्ने जनाउनुभयो। गत असार 31 गते कर्णाली प्रदेश सरकारबाट सत्ता साझेदार दल कंग्रेसका चार मन्त्रीहरूले सामूहिक राजीनामा दिनुभएको थियो। एमाले नेता कण्डेल 2080 चैत 27 गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। रोल्पाको सुनछरी गाउँपालिका एक सेरम स्थित दवाङ लेकमा पहिरोमा पुरिएर गोठालो गएका दुई महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दिउँसो करिब 1 बजे दवाङ लेकमा गाई बाख्रा चराइरहेका बेला 81 माथिबाट पहिरो खस्दा पुरिएर दुई महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा केही पशु चौपाया पनि पुरिएका छन्। घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। मुगुको मुगुम कारमारोङ गाउँपालिका 5 पुलु बजारमा घरमाथिबाट ढुङ्गा सहितको पहिरो खस्दा 3 वर्षीय बालकको मृत्यु भएको छ भने 2 जना घाइते भएका छन्। पहिरोमा पुरिएका रमेश बडुवाललाई उपचारका लागि पुलु स्वास्थ्य चौकी पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। अनसनरत चिकित्सक डाक्टर गोविन्द केसीसँग वार्ताको तयारी भएको छ। वार्ताका लागि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल आज धनगढी पुग्नु भएको छ। सचिव पौडेलले संवाद गरी उहाँले उठाएका मागबारे छलफल गर्नुहुनेछ। यसैबीच 5 बुधे माग राखी 3 दिनदेखि कैलालीको धनगढी स्थित कृष्ण मन्दिरको धर्मशालामा अनसन बस्दै आउनुभएका प्राध्यापक डाक्टर केसीलाई अस्पताल भर्ना गरिएको छ। उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आज दिउँसो सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष आइसियूमा भर्ना गरिएको अस्पताल प्रमुख डाक्टर हेमराज पाण्डेले जानकारी दिनुभयो। लगातार खाना नखाएपछि रगतमा ग्लुकोजको मात्रा घट्नुका साथै थप समस्या आउने देखिएपछि प्रशासनसँगको समन्वयमा अस्पताल भर्ना गरिएको उहाँले बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले डाक्टर केसीको उपचार व्यवस्थापनबारे टेलिफोन गरी चासो लिनुका साथै उपचारमा कुनै कमी हुन नदिन र आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ। कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिक सत्रदेखि मेडिकल शिक्षा अध्यापन हुने भएको छ। सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटाका लागि चालू आर्थिक वर्षमा 2,53 अर्ब बजेट विनियोजन गरेसँगै विभिन्न 4 वटा शैक्षिक कार्यक्रम सञ्चालनको प्रक्रिया अगाडि बढेको विश्वविद्यालयले जनाएको छ। धनगढीबाट संवाददाता जगत साउदको रिपोर्ट।
0: शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा कैलालीमा यसै वर्षदेखि मेडिकल शिक्षा अध्यापन हुने भएको छ। गेटामा मेडिकल शिक्षा सहित चारवटा शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाइएको विश्वविद्यालयले जनाएको छ। गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार डाक्टर भीमबहादुर चन्द यसै शैक्षिक सत्रदेखि चारवटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताउनुहुन्छ।
4: एमबिबिएसमा 50, बिएससी नर्सिङमा 30, बिएससी एमएलटीमा 20, ब्याचलर्स इन अप्टोमेट्रीमा 20 गरेर चारवटा कार्यक्रम यो शैक्षिक सत्रबाट सञ्चालन गर्ने गरी हामी लागिरहेका छ र चारवटै प्रोग्रामका लागि चिकित्सा शिक्षाको नियमानुसार चाहिने फ्याकल्टीहरूको पनि रिक्रुटमेन्टको प्रक्रियामा रहेको छ। अरू चाहिँ बेसिक साइन्सका कुरा पनि हामीले अगाडि बढाएका छौँ।
0: मेडिकल शिक्षा कार्यक्रम सञ्चालनका लागि भनेरै तत्कालीन गेटा अस्पताललाई 300 सयको अस्पतालका रूपमा स्तर उन्नति गरिने भएको छ। त्यसका लागि प्राविधिक तथा व्यवस्थापकीय कार्य थालिएको छ। आवश्यक जनशक्ति पदपूर्ति गर्न अहिले कार्यविधि बन्दैछ। स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार डाक्टर भीमबहादुर चन्द।
4: शिक्षा अस्पतालको 300 सयको पूर्ण रूपमा सञ्चालन गर्नका लागि नपु कुराहरू हामी पुरा गर्दैछौँ र स्वास्थ्य निर्देशिका मापदण्ड अनुसारका जनशक्तिहरू कति स्थायी पदपूर्ति नहुँदा सम्बन्धै हामीले कार्यविधि बनाएर करारमा नियुक्त गर्छौँ।
0: सरकारले गेटामा 7 अरब बढी लागतमा भौतिक पूर्वाधारका संरचना निर्माण गरेको छ। वर्षौं पछि कैलालीको गेटामा मेडिकल शिक्षाका कार्यक्रम सञ्चालनको तयारी थालिनु स्वागत योग्य रहेको सरकारवालाको भनाइ छ।
5: सुदूरपश्चिम जनताको संघर्षबाट जन्मेको यो विश्वविद्यालय हो। नेपाल सरकारले एमबिबिएस लगायतका कार्यक्रमहरू सञ्चालन गर्ने भनेको छ। यो एकदम खुसीको कुरा हो।
6: नेपालमा थुप्रै मेडिकल कलेजहरू भइसक्दाखेरि पनि सुदूरपश्चिम प्रदेशमा एउटा पनि मेडिकल कलेज प्रतिष्ठान थिएन र पछिल्लो समय शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयभित्र एमबिबिएस लगायतका शैक्षिक कार्यक्रमहरू सुरु गर्ने कुरा छ। यो एकदम स्वागत योग्य कुरा हो।
0: नेपालमा मेडिकल शिक्षा पढाइ सुरु भएको 5 दशक पछि सुदूरपश्चिम प्रदेश चिकित्सा शिक्षा विकासमा जोडिने भएको छ। यसले सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिमा थप टेवा पुग्ने विश्वास गरिएको छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
3: सभामुख डोल प्रसाद अरियालले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 नेपालको अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण सम्वर्धन विकास तथा पुस्तान्तरणलाई कानूनी आधार प्रदान गर्ने बताउनु भएको छ। छिन्नलता गीत पुरस्कार गुठीद्वारा आज काठमाडौँमा आयोजित पुरस्कार समर्पण समारोहमा उहाँले विधेयक मार्फत विभिन्न जाति भाषा धर्म संस्कृति र समुदायका मौलिक परम्परा ज्ञान सिप कला र सांस्कृतिक व्यक्तिको संरक्षण अभिलेखीकरण र प्रवर्धन हुने विश्वास व्यक्त गर्नुभयो। समारोहमा सभामुख अरियालले वरिष्ठ हास्य व्यङ्ग्य कलाकार मदन कृष्ण श्रेष्ठ, गीतकार डाक्टर नवराज लम्साल, संगीतकार किरण कण्डेल, गायिका विमला राई र सारिका घिमिरेलाई पुरस्कार प्रदान गर्नुभएको थियो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मधेस प्रदेशका 10 पालिकामा कृषि नमूना एकीकृत कार्यक्रम लागू गरिने बताउनु भएको छ। जनकपुरमा संघ प्रदेश समन्वय सम्बन्धी उच्चस्तरीय बैठकमा मन्त्री चौधरीले कृषि अनुसन्धान प्रविधि हस्तान्तरण र प्राङ्गारिक खेतीलाई प्राथमिकतामा राख्दै किसानको खेतसम्म प्रत्यक्ष सेवा पुर्याउने गरी मधेस प्रदेशका 10 पालिकालाई नमूना कृषि कार्यक्रमका रूपमा छनौट गरी कार्यान्वयन गरिने बताउनुभयो। बैठकमा मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले संघीय सरकारले कार्यान्वयन गर्ने कार्यक्रमलाई सफल बनाउन प्रदेश सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। खोपका लागि ग्लोबल अलायन्स गाविले नेपालसँग 3,08,271 अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ। गाविले नेपाललाई पठाएको पत्र मार्फत विश्व स्वास्थ्य सभाका क्रममा भएको द्विपक्षीय भेटवार्ता त्यसपछिको पत्राचार तथा नेपालले प्रस्तुत गरेको प्रस्तावका आधारमा उक्त निर्णय गरिएको जानकारी दिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। मधेस प्रदेशमा यस वर्ष सिंचाई पुगेका क्षेत्रमा राम्रै धान रोपाई भए पनि आकाशे पानीको भरमा खेती हुने क्षेत्रमा भने रोपाई सुस्त छ। धान रोप्ने समय अन्तिमतिर आइपुग्दा मधेस प्रदेशको महोत्तरी जिल्लामा सबैभन्दा कम 50% मात्र रोपाई भएको छ। संवाददाता मञ्जित कुमार रामको रिपोर्ट।
7: कृषि विकास निर्देशनालय मधेस सरकारका अनुसार सिराहामा सबैभन्दा बढी 80% रोपाई भएको छ। त्यस्तै पर्सामा 65, सर्लाहीमा 60, रौथटमा 55, बारामा 55, धनुषामा 50, सप्तरीमा 50 र सबैभन्दा कम महोत्तरीमा 39.49% धान रोपाई भएको महोत्तरी कृषि ज्ञान केन्द्रका सूचना अधिकारी अविरल कुमार महतो बताउनुहुन्छ।
8: पानी पर्न नसकेको अवस्था छ, जसले गर्दाखेरि चाहिँ रोपाई अलिक कम भएको छ र जुन स्थानमा अथवा जुन क्षेत्रमा चाहिँ घुमरोच सिँचाइको व्यवस्थाहरू छ अथवा रोपैयाहरूको व्यवस्था छ त्यहाँ चाहिँ राम्रै रोपाई भइरहेछ र अरू क्षेत्रमा चाहिँ बिस्तारै बढिरहेछ।
7: पानी र मलको अभावले जुधिरहेको किसान जसोतसो धान रोपिरहेका छन्। महोत्तरीको सम्सी गाउँपालिका दुईका किसान रामबाबु यादव,
9: बोर्डिङ से पटाके लोग सुखे हात के पूरा भगले मतलब खेती गरे दिक्कत आयो नदी की व्यवस्थित रह
7: मधेसका किसानलाई यो पाली पनि धान रोपाई पछाडि धकेलियो भने उत्पादन घट्ने चिन्ताले पिरोली रहेको छ। राम गोपालपुर नगरपालिका पाँच टेङ्गरकी किसान शैल देवी राम, साउनको पहिलो सतासम्म सकिसक्नु पर्ने रोपाई मधेसमा वर्षाको प्रवृत्तिमा आएको फेरबदलका कारण पछि सर्दै गएको छ। गत वर्ष त मधेस प्रदेश सरकारले सुखा ग्रस्त क्षेत्र नै घोषणा गरेको थियो। रेडियो नेपालका लागि मञ्जित कुमार राम महोत्तरी।
3: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजील्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगे गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ बुढानीलकण्ठ नगरपालिका बाह्र बस्ने ओखलडुङ्गा घर भएका 29 वर्षीय सुरेश घिमिरेले पोर्चुगल पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 18 लाख र काठमाडौँ तारकेश्वर नगरपालिका 10 बस्ने रूपन्देही घर भएका 51 वर्षीय राजकुमार भण्डारीले न्यूजील्याण्ड पठाइदिन्छु भन्दै दुईजना पीड़ितबाट 3 लाख रूपियाँ लिई सम्पर्क भएको पीड़ितहरूको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले एनईईटी युजी 2026 को प्रश्नपत्र चुहावट सम्बन्धी विवादपछि आज पदबाट राजीनामा दिनुभएको छ। शिक्षा मन्त्री प्रधानले देशभर जारी विरोध प्रदर्शनका बीच विद्यार्थीहरूको हितलाई केन्द्रमा राख्दै र युवाहरूलाई भ्रममा पर्न नदिन आफूले केन्द्रीय मन्त्री परिषदबाट राजीनामा दिएको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै लेखिएको राजीनामा पत्रमा उहाँले शिक्षा क्षेत्रसँग 4 दशक भन्दा बढी समयदेखि आबद्ध रहेको उल्लेख गर्दै सशक्त समावेशी र दूरदर्शी शिक्षा प्रणाली राष्ट्र निर्माणको आधार भएको बताउनु भएको छ। यसैबीच एनईईटी युजी 2026 विवादलाई लिएर युवा तथा विद्यार्थीको नेतृत्वमा रहेको ककरोच जनता पार्टी सीजेपी विभिन्न विद्यार्थी संगठन र विपक्षी दलको भारतभर विरोध प्रदर्शन जारी छ। आन्दोलनका क्रममा सामाजिक अभियन्ता सोनम वाङचुकले जन्तर मन्तरमा 26 दिन लामो अनसन गर्नुभएको थियो। यस्तै भारत सरकारले प्रश्नपत्र चुहावट रोक्न विशेष फास्ट ट्र्याक अदालत र विशेष कार्यदल एसटीएफ गठन सहित कडा पेपर चुहावट विरुद्धको कानून ल्याउने तयारी गरिरहेको जनाएको छ। फ्रान्स र स्पेनमा फैलिएको भीषण डडेलोका कारण 1,60,000 भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। तीव्र हावा र लामो खडेरीका कारण डडेलो तीव्र रूपमा फैलँदा दुवै देशले युरोपेली संघ युयूसँग सहयोग मागेका छन्। फ्रान्सको दक्षिण पश्चिमी बोर्डो क्षेत्र र स्पेनको राजधानी माड्रिड आसपासका क्षेत्रमा डडेलोले व्यापक क्षति पुर्याएको छ। फ्रान्समा करिब 1,41,000 तथा स्पेनको माड्रिड क्षेत्रमा करिब 25,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन्। युरोपेली आयोगले सहयोग स्वरूप फ्रान्सका लागि 3 र स्पेनका लागि 4 वटा पानी बोक्ने अग्नि नियन्त्रण विमान परिचालन गरेको जनाएको छ। यसैबीच फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले डडेलो नियन्त्रणका लागि युरोपेली संघसँग सहयोग माग्दै सेनालाई परिचालन गर्न निर्देशन दिनुभएको छ। यसै साता फ्रान्स र इटालीमा डडेलो नियन्त्रणका क्रममा 3 अग्नि नियन्त्रकको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। युक्रेनको राजधानी किव नजिक रक्षा उद्योग सम्बन्धी कार्यक्रम भइरहेको स्थानमा शुक्रबार भएको रुसी ब्यालिस्टिक क्षेप्यास र आक्रमणमा कम्तीमा 10 जनाको मृत्यु भएको छ भने करिब 100 जना घाइते भएका छन्। युक्रेनी अधिकारीहरूका अनुसार आक्रमण किवको केन्द्रबाट करिब 30 किलोमिटर टाढा बुचा जिल्ला स्थित निजी सैन्य प्रशिक्षण केन्द्रमा भएको हो। घटनामा 27 वटा घर र 44 वटा सवारी साधनमा क्षति पुगेको छ। क्षेत्रीय सैन्य प्रशासनका कार्यवाहक प्रमुख रुसलान ओली इनिकका अनुसार आपतकालीन उद्धार टोलीहरू घटनास्थलमा परिचालन गरिएका छन्। अब आर्थिक समाचार।
10: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: गत आर्थिक वर्षमा नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या 12 लाख नागेको छ। गत आर्थिक वर्ष 2082-83 12,09,357 विदेशी पर्यटक नेपाल भ्रमणमा आएको नेपाल पर्यटन बोर्डले जनाएको छ। यस अवधिमा सबैभन्दा धेरै 3,11,531 पर्यटक भारतबाट नेपाल भ्रमणमा आएका छन्। त्यस्तै अमेरिकाबाट 1,11,325 र चीनबाट 1,09,892 पर्यटक नेपाल भ्रमणमा आएको बोर्डले जनाएको छ। बोर्डले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय पर्यटक आगमनको तथ्याङ्क अनुसार कुल आगमन मध्ये भारतीय पर्यटकको अंश 25.76% रहेको छ। भारतपछि अमेरिका दोस्रो र तेस्रोमा चीन प्रमुख स्रोत बजारका रूपमा देखिएका छन्। गत आर्थिक वर्षमा सबैभन्दा बढी कार्तिक महिनामा 1,24,829 विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए। अन्तर्राष्ट्रिय बजारमा 40 भन्दा बढी नेपालको पर्यटन प्रवर्धनात्मक कार्यक्रम गरिएको पर्यटन बोर्डले जनाएको छ। बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह एयरले बजारमा गरिएको प्रवर्धन, हवाई पहुँचको विस्तार तथा निजी क्षेत्रसँगको सहकार्यका कारण नेपालको पर्यटनमा सकारात्मक वृद्धि भएको बताउनु भयो। नेपालको निजी क्षेत्रको बुद्ध एयरले शनिबार नयाँ ATR विमान भित्र्याएको छ। कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार आवश्यक प्रक्रिया पूरा गरी नयाँ विमानले अर्को महिनादेखि उडान भर्ने भएको छ। बुद्ध एयरले कल साइन 9NAOS विमान फ्रान्सको तुलुसबाट ल्याएको हो। बुद्ध एयरले आयात गरेको ATR 72-600 सिरिजको विमानमा एप्रोच प्रणाली जडान गरिएको छ। उक्त प्रणालीको प्रयोगबाट काठमाडौँ र भैरवा विमानस्थलमा करिब 900 मिटर भिजिबिलिटीमा पनि विमानलाई सुरक्षित रूपमा अवतरण गर्न सकिने कम्पनीले जनाएको छ। बुद्ध एयरले आगामी अगस्तको अन्तिमतिर सोही सिरिजका थप 2 विमान पनि भिचाउने योजना अनुसार काम भइरहेको जनाएको छ। यो विमान सँगै बुद्ध एयरसँग 17 वटा विमान रहेका छन्। गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मध्य प्रदेशका 62 उद्योगी व्यवसायीहरू विरुद्ध मुद्दा दायर भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आर्थिक वर्ष 2082-83 संकलन गरी परीक्षण गरिएका खाद्य नमुनामा कैफियत देखिएपछि सम्बन्धित जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा खाद्य स्वच्छता तथा गुणस्तर N-2081 बमोजिम मुद्दा दायर गरिएको हो। कार्यालय प्रमुख विमल कुमार दाहालले 12 र पर्साका 51, महोत्तरीका 7, सर्लाही र रौतहटका 3 तथा धनुषाका 1 उद्योगी व्यवसाय विरुद्ध मुद्दा दायर गरेको जानकारी दिनुभयो। यो साता नेपाली शेयर बजारको परिसूचक 2% भन्दा बढी अङ्कले बढेर बन्द भएको छ। गत साता 2,677.54 बिन्दुमा बन्द भएको नेप्से यो साता भर 2.13% अर्थात 57.06 अङ्कले बढेर 2,734.60 बिन्दुमा नेप्से बढे पनि यो साता कारोबार रकम भने केही घटेको छ। गत साता दैनिक औसत 5,83 करोड रुपियाँ बराबरको सेयरको किनबेच भएको बजारमा यो साता दैनिक औसतमा 5,66 करोड रुपियाँको सेयरको किनबेच भएको छ। यो साता नेप्सेको कुल बजार पूँजीकरण पनि बढेको छ। गत साताको अन्तिम कारोबार दिन 46 खर्ब रुपियाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण यो साता 79 अर्ब रुपियाँले बढेर 46 खर्ब 79 अर्ब रुपियाँ पुगेको छ।
3: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
12: अमेरिका, क्यानाडा र मेक्सिकोमा सम्पन्न 23 संस्करणको फिफा विश्वकप 2026 कीर्तिमान राख्दै 308 गोल भएका छन्। 39 दिनसम्म चलेको फिफा विश्वकपको 23 संस्करणमा हालसम्मकै बढी 48 राष्ट्र सहभागी भएकोमा 308 गोल भए। यसपटकको विश्व विजेता स्पेनले 1 मात्र गोल खान पुग्यो। फाइनलमा साबिक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा 1-0 गोलले स्तब्ध पार्दै स्पेनले विश्व फुटबलमा आफूलाई फेरि एकपटक अब्बल साबित गर्यो। यसअघि सन् 2010 स्पेन पहिलो पटक विश्व च्याम्पियन बने। स्पेनी टिममा लियोनल मेसी, किलियन एम्बापे, एर्लिङ हालान्ड, ह्यारी केन, क्रिस्टियानो रोनाल्डो जस्ता सुपरस्टार नभए पनि स्पेनको टिम एकजुट भएर खेल्दा उपाधि हात पार्न सफल भएको फुटबल विश्लेषकहरूले बताएका छन्। सधैँ उपाधि दावेदारका रूपमा रहेर पनि विश्वकप सुरु भएको झण्डै 80 वर्षपछि मात्र स्पेनले सन् 2010 उपाधि जितेको थियो। अहिले पनि दोस्रो पटक विश्वकपको उपाधि उचाल्न उसले 16 वर्ष पर्खनु पर्यो। नेपाल खेलकुद महासंघ अन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनामा साउन 25-30 गतेसम्म पुष्प पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। ललितपुरको यल स्पोर्ट्स एकाडेमीमा आयोजना हुने प्रतियोगितामा शीर्ष वरियताका 8 पुरुष र 8 महिला, महिला पुरुष एकल, महिला पुरुष युगल खुला, अन्डर 11, अन्डर 15 र अन्डर 19 छात्र तथा छात्रा खुला, 35 वर्ष माथिको युगल, 45 र 55 वर्ष माथिको मास्टर्स खुला गरी 15 विधामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघमा आबद्ध 60 जिल्ला र 3 विभागीय टोलीका गरी 400 खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले 15 संस्करणको साफ च्याम्पियनसिपको आधिकारिक लोगो सार्वजनिक गरेको छ। प्रतियोगिता आयोजनाको तयारी अन्तर्गत बंगलादेशको राजधानी ढाकामा शनिबार आयोजित एक कार्यक्रममा साफ च्याम्पियनसिपको लोगो सार्वजनिक गरिएको हो। दक्षिण एसियाकै प्रतिष्ठित फुटबल प्रतियोगिता साफ आउँदो कार्तिक 18 मंगसिर 1 गतेसम्म बंगलादेशको ढाकामा आयोजना हुँदैछ।
3: खेल समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम। आज राति देशको कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही स्थानमा, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। साथै मध्य प्रदेश तथा कोशी र बागमती प्रदेशको तराई भूभागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म को वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 31.3 डिग्री सेल्सियस, न्यूनतम 20.6 डिग्री सेल्सियस, वर्षा 0.8 मिलिमिटर। काठमाडौँको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 21.3 डिग्री सेल्सियस, वर्षा 0.5 मिलिमिटर। पोखराको अधिकतम 31.6 डिग्री सेल्सियस, न्यूनतम 22.9 डिग्री सेल्सियस, वर्षा 13.2 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.2 डिग्री सेल्सियस, न्यूनतम 23.4 डिग्री सेल्सियस, वर्षा 7 मिलिमिटर। दिपालको अधिकतम 35.2 डिग्री सेल्सियस, न्यूनतम 24.6 डिग्री सेल्सियस, वर्षा 6.6 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रदेश सरकारमा सहकार्य गर्ने सम्बन्धमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच 3 बुँदे सहमति। सहमति अनुसार कोशी बागमती र लुम्बिनी सरकारको नेतृत्व एमाले र कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्ने। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलद्वारा पदबाट राजीनामा। रोल्पाको सुनछरी गाउँपालिकाको दवाङ लेकमा पहिरोमा पुरिएर 2 महिलाको मृत्यु। र प्रश्नपत्र चुहावट विरुद्धको आन्दोलन चर्किँदै गएपछि भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा पदबाट राजीनामा। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
1: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
2: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर।
3: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना, स्यालेरी 100, ORM प्लस खाना बस्न फ्री, हाउसकिपिङ क्लिनर 150 जना, स्यालेरी 90, ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। कम्पनीबाट उपलब्ध गरिने सेवाहरू: कर्मचारीको छोराको विवाहमा 100 ORM, कर्मचारीको छोरीको विवाहमा 150 ORM, बाल बच्चा छात्रवृत्ति, कर्मचारीको बच्चाले कक्षा 10-12 डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM, उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र, करियर वृद्धि र पदोन्नति गर्ने अवसर, प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता, दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
4: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
5: 056-49-0034,
4: माडी सम्पर्क 98426-43211, 98142-076-04 र 98550-58369।
6: मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
7: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
8: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको ICU सेवा,
7: NICU, PICU सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
8: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, EEG, ECT सहितको मनोरोग सेवा,
7: युरोलोजीमा MCS गर्नुभएका विशेषज्ञद्वारा सेवा,
8: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
9: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564-93-7383, मोबाइल 98550-88002।
6: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
10: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
6: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित BBA र BED तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
10: प्रवेश परीक्षा साउन 2 साता र कक्षा सञ्चालन साउन 3 सातादेखि।
6: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
10: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
6: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
10: दलित, जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
6: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
10: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
5: हेलो आयन के छ
11: के हो यार सम्राट यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर हाम्रो नेपालमा
5: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
11: भिडियो अन गर न यार
5: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
11: कुन जमानामा छौ यार टेकमाइन जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन जोड अनि मजाले भिडियोमा गफ गरौँला
12: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0556 1040 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
13: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। एक महिनामा पहिरोका 439 घटनामा 8 जनाको मृत्यु। आज मात्रै रोल्पाका 2 महिलाको मृत्यु। काठमाडौँको तारकेश्वरमा गाडीभित्र जलेको अवस्थामा महिलाको शव फेला, अनुसन्धान जारी।
1: गाडीको भित्री भागहरूमा के क्षति छन्, तर अक्सिजन बाहिरबाट पर्याप्त जान नसकेको कारणले धेरै गाडीको बाहिरी भागहरू क्षति भएको छ, भित्री भागहरूमा के क्षति पुगेको छ।
0: कर्णालीका मुख्यमन्त्री कौडेलको राजीनामा। एमाले नेकपा बीच प्रदेश सरकार गठनमा 3 बुँदे सहमति। 5 प्रदेशमा संयुक्त सरकार। मधेस र गण्डकीमा थप परामर्श हुने
2: सहमति जुन भएको छ यो सुरुवात हो, र विगतका सबै अनुभवहरूलाई शिक्षाका रूपमा लिएर हामीले चाहिँ यसलाई अङ्कत पार्टी एकतासम्म पुर्याउने हो।
0: डाक्टर गोविन्द केसीसँग वार्ताका लागि सरकारी टोली धनगढीतर्फ। प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकार महासंघको माइती घरमा प्रदर्शन। शालिग संरक्षणमा स्थानीयको चासो कम।
3: अब अहिले कसो शालिग बनाउने, कसो शालिग नबनाउने, शालिग बनाउनलाई त राष्ट्रमा योगदान दिएको व्यक्तिको शालिग बनाउनु पर्छ।
0: र भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा पदबाट राजीनामा। ककरोच जनता पार्टीको आन्दोलन फिर्ता। 21 क्लबद्वारा रोकिएका राष्ट्रिय लिग तत्काल आयोजना गर्न माग।
4: सयौं रेडियो

0: लेखनीय रूपमा न्यूनीकरण गर्न सकिन्छ। अब खबर सन्तोष गन्धर्वबाट।
1: रोल्पाको सुनछहरी गाउँपालिका एक शेरमा स्थित दबाङ लेकमा पहिरो जाँदा दुई महिलाको पुरिएर मृत्यु भएको छ। आज दिउँसो पहिरो जाँदा दुई महिलाको मृत्यु भएको र एकजना घाइते भएको प्रहरीले जनाएको छ। दिउँसो गाई बाख्रा चराइरहेका बेला एक्कासी पहिरो खसेको थियो। पहिरोमा केही पशु चौपाए पुरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी टोली घटनास्थलतर्फ पुगेको र थप विवरण संकलन भइरहेको रोल्पाका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर छेत्रीले सिआइएललाई जानकारी दिनुभयो।
2: पहिरो पनि कस्तो भन्दा माथि पहरो फुटेर ढुङ्गै ढुङ्गा आएछन् त माथिबाट आएको ढुङ्गा चाहिँ तर्किँदा तर्किँदै ढुङ्गाले लागेर दुईजना महिलालाई ती ढुङ्गाले पुरेछ र उहाँहरूको चाहिँ नि त्यही घटनास्थलमै मृत्यु भएको भन्ने खबर छ र एकजना घाइते हुनुहुन्छ उहाँलाई चाहिँ उद्धार गरेर चाहिँ उपचारमा पठाएको छ र अरू दुईटा गोरु मरेको भेटिया छ त्यस्तै चार पाँचवटा चाहिँ बाख्रा पाठाहरू पनि मरेको भन्ने आएको छ। त्यहाँ यी घटनास्थलमा गाउँपालिकाको अध्यक्ष पुग्नु भएको छ। गाई रहेको ठाउँबाट 25 किलोमिटर जति पैदल दूरीमा छ। त्यसले गर्दाखेरि चाहिँ अब जस घटना चाहिँ घटेको र घटनाका कारणले चाहिँ दुईजनाको चाहिँ मृत्यु भएको भन्ने चाहिँ पुष्टि भएको।
1: यसैबीच पछिल्लो एक महिनामा देशभर पहिरोका 439 वटा घटना भएका छन्। ती घटनामा 8 जनाको मृत्यु, 19 जना घाइते तथा 1 जना बेपत्ता भएको विपत्त जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। यस अवधिमा पहिरोका कारण करिब 60 लाख रुपियाँ बराबरको क्षति भएको छ। यस अवधिमा 8 वटा पूर्वाधारमा क्षति पुगेको छ भने 20 वटा चौपाए मरेका छन्। मनसुन सक्रिय रहेकाले पहिरो र बाढीको जोखिम उच्च रहेको भन्दै जोखिमयुक्त क्षेत्रमा सतर्कता अप्नाउन सम्बन्धित निकायले आग्रह समेत गरेका। काठमाडौँको तारकेश्वर नगरपालिकामा एक महिला कारभित्र जलेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। तारकेश्वर नगरपालिका वडा नम्बर 1 स्थित काले बासे चुनी देवी बालुवा प्रशोधन केन्द्र नजिकै पार्किङ गरी राखेको विद्युतीय कारभित्र शव भेटिएको हो। मृत्यु हुनेमा तारकेश्वर नगरपालिका 9 शुभकामना चोक बस्ने 45 वर्षीय रश्मि रिजाल रहेको प्रहरीले जनाएको छ। नक्साल स्थित सानीमा क्यापिटल्स लिमिटेडमा मर्चेन्ट हेडको रूपमा कार्यरत उहाँ साउन 8 गते बिहान 7 बजे सम्पर्कविहीन भएको पारिवारिक स्रोतले जनाएको थियो। आज दिउँसो करिब 1 बजे विद्युतीय कारभित्र पछाडिको सिटमा जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दीपक घिमिरेले सिआइएललाई जानकारी दिनुभयो।
3: त्यो नुवाकोट घर भई नेपाल टार बस्ने रश्मि रिजाल अफिस जान्छ भनेर गएको र अफिस नपुगिकन हिजै हराइसकेपछि हिजो खोजतलासको लागि हाम्रो प्रहरीमा पनि उजुरी निवेदन परेको थियो। त्यही क्रममा हामी विभिन्न ठाउँहरूमा सम्भावित ठाउँहरूमा खोजतलास गर्दैथ्यौँ। त्यतै खोजतलास गर्ने क्रममा आज यो तारकेश्वर नगरपालिकाको झोटोखा भन्ने ठाउँमा यो गाडी को पछाडि सिटमा जलेर रहेको अवस्थामा उहाँको शव चाहिँ आज सभा आएकोभित्र फेला परेको थियो। अहिलेसम्मको अनुसन्धानले एमजीको कोमेट गाडी BAE 0410 नम्बरको गाडी आफैले चलाएर गएको देखिन्छ र त्यहाँ पुगिसकेपछि आफैले आफ्नो शरीरमा प्रज्वलनशील पदार्थ राखेर जलाएर मृत्यु भएको देखिन आउँछ। अहिलेसम्म गाडीको भित्री भागहरूमा केही क्षति छन् तर अक्सिजन बाहिरबाट पर्याप्त जान नसकेको कारणले धेरै गाडीको बाहिरी भागहरू क्षति भएको छैन, भित्री भागहरूमा केही क्षति पुगेको छ।
1: एसपी दिलीप घिमिरेले घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बालाजुको टोली पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको समेत जानकारी दिनुभएको छ। नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाल कम्युनिस्ट पार्टी बीच प्रदेश सरकार गठन र कार्य सहकारीका विषयमा 3 बुँदे सहमति भएको छ। आज भएको उक्त सहमति पत्रमा नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको हो। पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणमा देखिएको असमझदारी, बजेटहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्या समाधान गर्न दुई दलबीच सहमति पत्रमा हस्ताक्षर भएको छ। राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र तुल्याउन प्रदेश सभामा सहकार्य गर्ने, संयुक्त सरकार गठन गर्ने निर्णय दुवै दलबीच सहमति भएको नेकपाका नेता अग्नि सापकोटाले सिआइएनसँग बताउनुभयो।
4: हाम्रो केही समय अगाडि बसेको राजनीतिक संयोजन समिति बैठकले धेरै निर्णय गरेको थियो। त्यसमा दुई चारवटा निर्णय महत्वपूर्ण थियो। एउटा आफ्नो पार्टीलाई सुदृढ बनाउने, दोस्रो अब संयुक्त मोर्चा अर्थात् वाम एकीकरण दिने, तेस्रो चाहिँ कम्युनिस्ट पार्टीको पुनर्गठन गर्ने, चौथो चाहिँ बृहत देशभक्तहरूको राष्ट्रिय मोर्चा बनाउने भन्ने थियो। यो चाहिँ सहकार्यको सहमति जुन भएको छ यो सुरुवात हो र विगतका सबै अनुभवहरूलाई शिक्षाका रूपमा

0: हामीले चाहिँ यसलाई अनि कता पार्टी एकता सम्म पुर्याउने उद्देश्यका साथ यो गरिएको हो।
1: सहमति अनुसार संयुक्त सरकारमा कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशको नेतृत्व नेपाल कम्युनिस्ट पार्टी एमाले गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गर्नेछ। मध्य प्रदेश र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग पनि परामर्श अघि बढाउने नेतृत्वले बताएको छ। यसैबीच सत्ता समर्थक दलहरूले समर्थन फिर्ता लिएसँगै कर्णालीका मुख्यमन्त्री यामलाल कौरेलले राजीनामा दिनुभएको छ। आज बसेको प्रदेश सभा बैठकमा उहाँले पदबाट राजीनामा दिनुभएको हो। कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले उहाँ विरुद्ध असार 32 गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। आज उक्त प्रस्तावमाथिको छलफलमा भाग लिनुभएका कौरेलले सुरुमै आफ्नो धारणा राख्नु भएको थियो। उहाँले आफ्नो धारणाका लागि कुर्सी नै ठूलो कुरा नभएको भन्दै पदबाट राजीनामाको घोषणा गर्नुभएको हो।
2: एकले अर्कोलाई केन्द्रीय तहको राजनीतिक परिवर्तनका कारणले मन मिलेको भए पनि, विचार मिलेको भए पनि संगत फेर्नु पर्ने परिस्थिति बने अनुसार अहिलेको नेपाली कम्युनिस्ट पार्टीसँग पनि संगत गरियो। नेपाली काङ्ग्रेससँग त अलि अस्तिसम्म हामी संगत गरेकै अवस्था थियो। जब यतिको साथीहरूले म प्रति यो प्रस्ताव राखिसकेपछि राजीनामा दिएको कुरा घोषणा गर्न चाहन्छु। त्यसको प्रक्रिया पूरा गर्न यहाँबाट प्रदेश सभाकै प्रदेश प्रमुख समक्ष अगाडि बढ्ने कुरा म यहाँहरूसँग जानकारी गराउँदै सबैलाई धन्यवाद दिँदै बिदाउन चाहन्छु। धन्यवाद।
1: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकार संवादका माध्यमबाट डाक्टर गोविन्द केसीका मागका विषयमा यथाशीघ्र सहमतिपूर्ण समाधानमा पुग्न प्रतिबद्ध रहेको बताउनु भएको छ। सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा मन्त्री पोखरेलले सामाजिक सञ्जालमा डाक्टर गोविन्द केसीले उठाउनुभएका मागका सन्दर्भमा यथाशीघ्र सहमतिपूर्ण समाधानमा पुग्न सरकार तयार रहेको समेत उल्लेख गर्नुभएको हो। यसैबीच आजै शिक्षा सचिव चुडामणि शर्मालाई वार्ताका लागि धनगढी पठाइएको छ। त्यस्तै प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य सचिव पनि भोलि धनगढी पुगेर डाक्टर केसीसँग संवाद गर्ने तयारी गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौं, नागरिक अधिकार सुनिश्चित गरौं भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। महासंघको उपत्यका प्रदेश समिति तथा काठमाडौँ ललितपुर र भक्तपुर शाखाको संयुक्त आयोजनामा आज दिउँसो विरोध प्रदर्शन भएको हो। सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि प्रतिकूल नीति लिएको आरोप लगाउँदै पत्रकारहरू आन्दोलनमा उत्रिएका हुन्। साझा खबरमा अब विदेशका खबर। भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिनुभएको छ। राजीनामा प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष पठाइएको छ। नीट परीक्षा प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर करिब एक महिनादेखि नयाँ दिल्लीको जन्तर मन्तरमा कक्रोच जनता पार्टी सिजेपीको नेतृत्वमा प्रदर्शन भइरहेको थियो। प्रदर्शनकारीहरूले धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै आन्दोलन चर्काएका थिए। पर्यावरण अभियन्ता सोनाम वाङचुकले पनि शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै 26 दिनसम्म आवरण अनसर बस्नु भएको थियो। यसैबीच कक्रोच जनता पार्टीले जन्तर मन्तरमा जारी 37 दिनी आन्दोलन स्थगित भएको घोषणा गरेको छ। सिजिपीका मुख्य प्रवक्ता सौरभ दासले सहमतिका शर्तहरू तोकिएको समय सीमाभित्र पालना हुने विश्वासका साथ आन्दोलन फिर्ता लिएको घोषणा गर्नुभएको हो। अब अन्त्यमा खेल समाचार। शहीद स्मारक लिग अन्तर्गतका 21 क्लबहरूले रोकिएका राष्ट्रिय लिग, महिला लिग, 18 वर्ष मुनिका लिग फुटबल प्रतियोगिताहरू लगायत प्रतियोगिताहरू तत्काल प्रारम्भ गर्न माग गरेका छन्। उनीहरूले अखिल नेपाल फुटबल सङ्घ एन्फामाथि बाह्य हस्तक्षेप बन्द गरी निलम्बन फिर्ता गर्दै तत्काल खेलहरू सञ्चालन गर्नुपर्ने माग अघि सारेका हुन्। निलम्बनले हजारौँ नेपाली फुटबल खेलाडी, प्रशिक्षक, निर्णायक तथा फुटबलमा आश्रित व्यक्तिहरू प्रभावित भएको भन्दै फिफाबाट निलम्बित भएको लामो समयसम्म पनि फुकुवातर्फ सम्बन्धित निकायबाट ठोस पहल प्रारम्भ नभएको उनीहरूले गुनासो समेत गरेका छन्। क्लबहरूले एन्फाको निर्वाचन तत्काल गर्न समेत माग अघि सारेका हुन्।
3: सन्तोष गन्धर्व डडेलधुरामा थोपाई सिँचाइतर्फ किसानको आकर्षण।
4: बिरुवालाई चाहिँ जति चाहिन्छ त्यति दिन सकिन्छ, डाइरेक्ट जरामा जान्छ थोपाई सिँचाइले, त्यसले गर्दा थोरै पानीले पनि उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ।
3: कम पानीमा पनि बढी उत्पादन लिन सकिने रिपोर्ट सँगै सालिकमा प्रतिबिम्बित नेपालको संस्कृति र इतिहास, शनिवार विशेष लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा
6: सेवाहरू बिना इन्जेक्सन।

0: बिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब थोपा सिंचाईको प्रसंग। जलवायु परिवर्तनका कारण पानीका स्रोत सुक्दै जानु, खेतीयोग्य जमिनमा सिंचाईको अभाव हुनु र उत्पादन लागत बढ्दै जानुले डडेलधुराका किसान आधुनिक सिंचाई प्रविधितर्फ आकर्षित हुन थालेका छन्। व्यवसायिक कृषिमा लागेका किसानहरू थोपा सिंचाई प्रविधि अपनाउन थालेका छन् भने कतिपय किसान आगामी दिनमा यसलाई विस्तार गर्ने योजनामा छन्।
4: थोपा थोपा गरेर सिधै बिरुवाको जरासम्म पानी पुर्याइने थोपा सिंचाई प्रविधिले कम पानीमै बढी उत्पादन लिन सकिने भएपछि किसानहरूको यसतर्फ आकर्षण बढेको हो। डडेलधुरा जिल्लाका व्यवसायिक किसान परम्परागत तरिकाले खेतभरि पानी लगाउँदा पुरै पानीको सदुपयोग नहुने भएपछि थोपा सिंचाईबाट श्रम र समयको समेत बचत हुने भएकाले उत्साहित भएका छन्। अमरगढी नौका किसान कमल सिंह झुकाल:
5: यो वर्ष चाहिँ कृषि ज्ञान केन्द्रले मलाई मल्चिङ प्लस थोपा सिंचाईको कार्यक्रम बापत योजना दियो। सिंचाई हातले हाल्नुपर्ने झन्झट पनि भएन, बल्ब खोल्दै अटोमेटिक रूपमा पानी गइरहन्छ। निगरानी मात्रै गरेर कहाँ कुनै बोर्ड पाएको छैन भने के गर्दा त्यो हेर्दा हुन्छ। थोपा सिंचाई त हुनुपर्ने नै छ किसानको लागि।
4: कतिपय किसान कृषि उत्पादनलाई थप प्रभावकारी बनाउन थोपा सिंचाई प्रविधि अपनाउने तयारीमा छन्। सिंचाईको अभाव तथा पानी पर्याप्त नभएको ठाउँमा व्यवसायिक कृषि गर्नका लागि यो प्रविधिले केही हदसम्म राहत हुने विश्वास किसानहरूको छ। गन्याबधुरा गाउँपालिका धौलाकोटका किसान खेमराज अवस्थी:
6: अलि राम्रै फाइदा हुन्छ किनभने उहाँको अनुसार आएपछि मात्र किसानले चाहिँ डाइरेक्ट किन्दैन, अनुदान पाएपछि मात्र हो, तर अरूभन्दा फाइदा नै हुन्छ।
4: विशेष गरेर बेमौसमी तरकारी खेतीमा थोपा सिंचाई प्रविधिको प्रयोग बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार जिल्लाभर 100 बढी व्यवसायिक किसानहरूले थोपा सिंचाई प्रविधि अपनाएका छन्। केन्द्रका प्रमुख नरेन्द्र पनेरु:
7: थोपा सिंचाई विशेष गरेर हामी बेमौसमी तरकारी खेतीमा गर्छौँ। विशेष गरेर यसको मुख्य उद्देश्य भनेको जो यो जलवायु परिवर्तनका नकारात्मक अनुकूलन छन्, यो लामो चाहिँ खरेडी रहने, त्यसपछि यो पानीका स्रोत कम भएको ठाउँमा चाहिँ थोरै पानीले चाहिँ बिरुवालाई चाहिँ जति चाहिन्छ त्यति दिन सकिन्छ, डाइरेक्ट जरामा जान्छ थोपा सिंचाईले, त्यसले गर्दा थोरै पानीले पनि उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ।
4: थोपा सिंचाई मार्फत पानीसँगै मल व्यवस्थापन गर्न सजिलो हुने, गोडमेलमा सजिलो हुने, छुट्टै सिंचाईको आवश्यकता नपर्ने र उत्पादन समेत बढ्ने भएपछि किसान पनि उत्साहित छन्। जलवायु परिवर्तनको चुनौतीका बीच पानीको सदुपयोग गर्दै दिगो कृषि प्रणाली विकास गर्न थोपा सिंचाई प्रभावकारी भए पनि सबै किसानको पहुँचमा भने पुग्न सकेको छैन। तर्कराज भट्ट, CIN रेडियो अमरगढी, डडेलधुरा।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपालगञ्जमा जेएनजी आन्दोलनका क्रममा हटाइएका सालिक पुनस्थापित।
8: आउने अरू पुर्खाहरूले पनि यस्ता खालका विभूतिहरूलाई चाहिँ बचाइराख्नुपर्छ। हाम्रा भावी सन्ततिहरूले चाहिँ हाम्रा पुर्खाहरूले के गरेका थिए, कस्तो गरेका थिए भन्ने कुरामा पनि उहाँहरूले एउटा एनालाइसिस गर्ने चाहिँ मौका पाउँछन्। यो चाहिँ एकदमै सराहनीय कार्य छ।
3: इतिहास र पहिचानका प्रतीक भएकाले जोगाउनु पर्ने स्थानीयको भनाई। रिपोर्ट: सालिक जोगाउने जिम्मेवारी कसको? शनिवार विशेष बाँकी नै छ। CIN-को साझा खबर सुन्दै गर्नुहोला।
9: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
10: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
11: नेपालको कृषि क्षेत्रमा अधिकांश

0: श्रम महिलाको छ।
1: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
2: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
3: कार्यक्रम साझा आवाज,
4: लैङ्गिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
5: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
6: प्रोप्राइटर मधुमाया जीसी पढे हैन, प्रोप्राइटर बनेछु। हेर्नुस् त, घर खर्च, दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
4: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
0: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
2: पसिनाको सम्मान, समानताको अभियान,
3: कार्यक्रम साझा आवाज।
7: क्लासिक टेक को वाईफाई 6 राउटर, नाम एक काम अनेक, शक्तिशाली 4 एंटीना मा वाइड कवरेज, 5G स्ट्रेंथ, लो लेटेंसी र फास्ट स्पीड, सबै अस्त्र को शक्ति बोकेको, 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया मा, साथ मा IPTV मात्र 250 प्रति महीना। बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार विशेष। नेपालमा सालिक मूर्ति, संस्कृति र परम्परा धेरै पुरानो, समृद्ध र धार्मिक आध्यात्मिक रूपमा गहिरो छ। जानकारहरूका विचार र विभिन्न अभिलेख अनुसार सालिकहरूलाई मात्र कलाको रूपमा नभई जीवित देवता, आस्थाको प्रतीक र संस्कृति संरक्षणको माध्यम पनि मानिन्छ। लिच्छवी कालभन्दा अघिदेखि मल्लकाल, शाहकाल, आधुनिक समयसम्ममा आइपुग्दा देवी देवतादेखि राजा, विभिन्न कालखण्डका राष्ट्रिय नायकका पनि सालिक बनाउने अभ्यास चलिरहेको छ। नेपालगञ्जमा भने विभिन्न आन्दोलनका कारण हटाइएका सालिक पुनः स्थापित गरिएको छ।
8: नेपालगञ्जका विभिन्न चोकहरूमा रहेका ऐतिहासिक व्यक्तित्वका सालिक आज स्थापित गरिएको छ। पूर्व प्रधानमन्त्री सुशील कोइराला, जननेता गणेश मानसिंह, जननायक बीपी कोइराला, पूर्व राजा वीरेन्द्र, कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठ र शहीद सेतु बिकका सालिक एकै दिन अनावरण गरिएको हो। जेन्जी आन्दोलनका क्रममा भदौ 23 र 24 गते तोडफोड गरिएका अधिकांश सालिकलाई नेपालगञ्ज उपमहानगरपालिकाको अग्रसरतामा निर्माण गरी सम्बन्धित चोकमै पुनर्स्थापना गरिएको हो। नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले इतिहास र योगदानको सम्मान गर्दै सार्वजनिक सम्पत्तिको संरक्षण सबैको साझा दायित्व भएको बताउनु भएको छ।
9: ऐतिहासिक रूपमा रहेका चौकहरूको पुनर्निर्माण, सालिकहरूको अनावरण गरिएको छ र कुनै पनि इतिहासलाई हामीले मेटाउनु हुँदैन। यदि इतिहास हामीले मेटायौँ भने अर्को पुस्ताले फेरि पनि इतिहास मेटाउँछ। त्यसकारण सबै ऐतिहासिक व्यक्तित्वहरूको चाहिँ संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो, विशेष गरी स्थानीय सरकारको दायित्व।
8: नेपालगञ्जको बिपी चोक, धम्बोजी अर्थात् वीरेन्द्र चोक, पुष्पलाल चोक, सेतुबिक चोक लगायतका स्थानमा सालिक अनावरण कार्यक्रममा स्थानीय बासिन्दा, जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि र सर्वसाधारणको उपस्थिति थियो। स्थानीयवासीले सालिक पुनर्स्थापनालाई सकारात्मक कदमका रूपमा स्वागत गर्दै अवस्था सार्वजनिक सम्पदाको संरक्षण, नियमित सरसफाई र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका छन्।
10: यो एउटा इतिहास हो, इतिहासको जगेर्ना गर्नुपर्छ, हामीले इतिहासबाट सिक्नुपर्छ। हिजोका जनआन्दोलनहरूले हामीलाई जुन खालको स्वतन्त्रता प्रदान गर्यो, जुन खालको बोल्ने हक अधिकारको बारेमा आवाज उठाउने जुन अधिकार प्राप्त गरेको छ, तिनीहरूको सम्मानका लागि आज यो चोकहरूमा उहाँहरूको शालिक अनावरण कार्यक्रम एकदमै राम्रो छ।
11: यो जेएनजी आन्दोलन लगायतका विभिन्न आन्दोलनमा बाँके जिल्लामा रहेका विभिन्न हाम्रा सम्मानित व्यक्तित्वहरूको शालिकहरू तोडफोड गरिएको थियो, यसको संरक्षण गरेकोमा म नेपालगञ्जको महानगरपालिकालाई धन्यवाद दिन्छु। आउने अरू पुर्खाहरूले पनि यस्ता खालका विभूतिहरूलाई चाहिँ बचाइराख्नुपर्छ। हाम्रा भावी सन्ततिहरूले चाहिँ हाम्रा पुर्खाहरूले के गरेका थिए, कस्तो गरेका थिए भन्ने कुरामा पनि उहाँहरूले एउटा एनालाइसिस गर्ने चाहिँ मौका पाउँछन्। यो चाहिँ एकदमै सराहनीय कार्य छ।
8: नेपालगञ्जमा विगतमा विभिन्न सालिक स्थापनाका क्रममा बेला बेलामा विवाद हुने गरेको थियो। यसपटक सबै सालिक पुनर्स्थापनामा कुनै असन्तुष्टिका स्वर सुनिएनन्। इतिहासबारे नयाँ पुस्तालाई जानकारी दिन र सहरको सौन्दर्य बढाउन पनि सालिकको भूमिका महत्वपूर्ण हुने सेतुबिक चोकमा भेटिएकाहरूले सुनाएका छन्।
12: आउँदा दिनहरूमा प्रत्येक नागरिकले नेपालको संरक्षण र सम्वर्धनमा चाहिँ बलका साथ चाहिँ अगाडि बढ्नु पर्छ।
13: हाम्रो सन्ततिले गणेश मान कस्तो हुनुहुन्थ्यो, पुष्पलाल कस्तो हुनुहुन्थ्यो थाहै हुन्न अगर

0: उहाँको शालिगहरू हुन्न, उहाँको गरेको इतिहासहरू हाम्रो देशमा हुन्न भने त हामी आफ्नो सन्तानहरूलाई के भन्ने कि त्यस कारण यो राष्ट्र धरोहरहरूलाई हामी सबै सम्पूर्ण देशवासीले जोगाउने पर्ने हो।
1: शहरका ऐतिहासिक स्थलहरूमा शालिगको पुनर्स्थापनाले नेपाल वंशको इतिहास, राजनीतिक विरासत र सामाजिक सद्भावलाई थप बलियो बनाउने अपेक्षा नागरिक समाजका अगुवाहरूको छ। निशु जोशी, सीआईएन रेडियो कृष्णसार एफएम नेपालगंज बाँकी।
2: ऐतिहासिक सांस्कृतिक र धार्मिक महत्व बोकेका शालिगहरूको संरक्षणमा पर्याप्त चासो र लगानी हुन सकेको छैन। नियमित मर्मत सम्भारको अभाव, शहरीकरण र तोडफोडका कारण धेरै शालिग जीर्ण बन्दै गइरहेका छन्। शालिगलाई सांस्कृतिक सम्पदाका रूपमा संरक्षण गर्न सरकार, स्थानीय तह र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको इतिहासविदहरू बताउँछन्। यसबारे हामीले इतिहासविद एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डाक्टर जजमान गुरुङसँग कुराकानी गरेका छौँ।
3: जुन ठाउँमा जुन व्यक्ति सुहाउँदो हुन्छ त्यो ठाउँमा उसको शालिग बनाउने हो। अब अहिले कसो शालिग बनाउने, कसो शालिग नबनाउने, शालिग बनाउनलाई त राष्ट्रमा योगदान दिएको व्यक्तिको शालिग बनाउनु पर्छ। अहिले जसले पनि चाहिँ अब शालिग बनाउँदैछ राष्ट्रले पनि यो शहीद हो भनेर भनिदिन्छ। त्यस कारणले चाहिँ कुन ठाउँमा कसो शालिग बनाउन दिने, शालिग बनाउनलाई त्यसो एउटा चाहिँ नियम बन्नु पर्छ, चाहिँ यथा स्थानमा यथोचित व्यक्तिको शालिग बनाउनु पर्छ।
4: शालिग निर्माण गरिन्छ, तर शालिग निर्माण भइहाल्यो भने पनि त्यसको जतन गर्ने, त्यसको रेखदेखको कुरामा त्यति धेरै चासो दिएको जस्तो देखिन्न। खासमा यो किन भएको होला?
3: अनि त्यसको त अब सरकारले नै द्वन्द, जस्तो अब चाहिँ पहिले पोखरामा यता पूर्व यता पृथ्वी राजमार्ग टुङ्गिने ठाउँमा चाइनाले एउटा चाहिँ आफ्नो अन्तिम पोइन्टको शिला पत्र राखेको छ, त्यसलाई चाइनिज चोक चाइना चोक भन्थे, अहिले चाइना चोक भन्ने बिस्तारै हरायो। पृथ्वीनारायण शाहको शालिग राख्यो पृथ्वी चोक भने, पृथ्वीनारायण शाहको भत्काएर अहिले लखन चोक भने, तर लखन चोक भन्यो भने जनबोलीमा त्यसलाई पृथ्वी चोकै भन्छ। अब सरकारले हटाउँछ तर फेरि राज्य चाहिँ लखन थापाको त्यहाँ राख्छ, पृथ्वीनारायण शाहको त्यहाँ शालिग छैन। यता अमरसिंह चोकमा अमरसिंह थापाको राखेको थियो, सरकारले नै त्यहाँ हटायो, तर पृथ्वी चोकमा जुन लखन थापाको चाहिँ शालिग छ त्यसलाई चाहिँ सरकारले हटाउन सक्दैन। अस्तिको जेएनजी आन्दोलनमा हटाएको थियो, फेरि ल्याएर राखेको छ। अब त्यसरी सरकारले पनि कोही नीति पनि स्पष्ट छैन, नीति स्पष्ट हुनुपर्छ। अब अहिले ठाउँ ठाउँमा फेरि चाहिँ श्रीमान महेन्द्रको, श्रीमान वीरेन्द्रको शालिग चाहिँ बन्ने क्रममा चाहिँ छ। पोहोर परारै हामीले चाहिँ पोखराको कुणरमा श्रीमान वीरेन्द्रको शालिग बनायो सुनौलो, अहिले नेपालगञ्जमा चाहिँ श्रीमान वीरेन्द्रको बन्दैछ, बनेपामा श्रीमान त्रिभुवनको बन्दैछ, विराटनगरमा श्रीमान महेन्द्रको बन्दैछ, यसरी बन्दैछ, जनस्तरबाट नै बन्दैछ। जनस्तरबाट अब भनेर जस्तो पृथ्वी विराटनगरमा महेन्द्र चोक भने अन्त गान्धी चोक भन्न थाल्यो, कहाँबाट आयो त्यो गान्धी चोक? पृथ्वीनारायण शाहको शालिग फुटालेर, के अरे श्रीमान महेन्द्रको शालिग फुटालेर त्यहाँ नै यथोचित स्थानमा यथोचित व्यक्तिको शालिग राख्नु पर्छ। त्यसको चाहिँ संरक्षणको जुन जिम्मा स्थानीय जनताले दिएपछि त्यो सुरक्षित हुन्छ।
4: शालिग निर्माण गरिन्छ र त्यसको रेखदेखमा चाहिँ स्थानीय स्तरबाटै र सर्वसाधारणबाटै त्यसको बढी महत्व हुनुपर्छ भन्दै गर्दाखेरि, यो शालिगले चाहिँ हाम्रो इतिहास, पौराणिक कथा र हाम्रो सांस्कृतिक धरोहरलाई चाहिँ कसरी बचाउन सकिन्छ?
3: जस्तो अब बनेपामा श्रीपा त्रिभुवनको शालिग बन्यो, त्यो शालिग बन्दाखेरि जस्तो तेन्जिङ शेर्पा हिलारी सगरमाथा चढेर आयो नि, सगरमाथा चढेर आएको कुरा आएको थियो, बनेपाको बाटो आयो, अब त्यस्तै किसिमको चाहिँ भयो। अब पृथ्वी राजमार्गको अन्तिम टुङ्गो पोखरामा चाइना चौक भन्थे, अहिले त्यो हरायो, चाइना चौक भन्थे भन्ने कुरो मान्छेले बिर्से। त्यहाँ पृथ्वीनारायण शाहको शालिग राखे पृथ्वी राजमार्गको अन्तिम टुङ्गोमा, त्यसले पृथ्वी चौक भनेर यसरी भने। अब विराटनगरमा महेन्द्र चौक भनेर राखे, अब त्यस्तै किसिमको, जस्तो अब सुर्खेत भनेको काला, अब त्यो चाहिँ पानी भएको ठाउँ, श्रीमान वीरेन्द्रको पालामा सदरमुखम सारेर त्यसको चाहिँ उजागर भयो, वीरेन्द्र नगर भन्ने नाम राखे, अब त्यो वीरेन्द्रको शालिग राखे। त्यस्तै अब अहिले वीरगन्ज भनेर छ, वीरगन्ज भनेको चाहिँ वीर शमशेरले स्थापना गरेको, चन्द्र निगाहपुर भन्ने छ, चन्द्र शमशेरले चाहिँ स्थापना गरेको, र नेपालगञ्ज भन्यो त्यो जङ्गबहादुरले स्थापना गरेको, जङ्गगञ्ज भनेर नेपालगञ्ज भने नेपालको नाममा उसले चाहिँ सहर बसाले, त्यस्ता ठाउँहरू छ नि, जस्तै वीरेन्द्र नगर भनेर भनेको छ। त्यसमा जसको योगदान छ त्यो व्यक्तिको शालिग त्यहाँ राख्ने हो।
2: एक महिनामा पहिरोका 439 घटनामा 8 जनाको मृत्यु भएको छ। आज मात्रै रोल्पाका 2 महिलाको पहिरोमा परेर मृत्यु भएको छ। काठमाडौँको तारकेश्वरमा गाडीभित्र जलेको अवस्थामा महिलाको शव फेला, अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ। कर्णालीका मुख्यमन्त्री कडेलको राजीनामा आएको छ। एमाले नेकपा बीच प्रदेश सरकार गठनमा 3 मुद्दे सहमति भएको छ। 5 प्रदेशमा संयुक्त सरकार, मधेस र गण्डकीमा थप परामर्श हुने भएको छ। डाक्टर गोविन्द केसीसँग वार्ताका लागि सरकारी टोली धनगढीतर्फ प्रस्थान गरेका छन्। प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकार महासंघको माइती घरमा प्रदर्शन जारी रहेको छ। शालिक संरक्षणमा स्थानीयको चासो कम रहेको विज्ञको भनाई छ। र भारतमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा पदबाट राजीनामा, कक्रो जनता पार्टीको आन्दोलन फिर्ता भएको छ। 21 क्लबद्वारा रोकिएका राष्ट्रिय लिग तत्काल आयोजना गर्न माग गरिएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5569 5570 र 0855 5570 53।
5: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 4940 4950 580 र 98 5506 4040।
6: It's 8 o'clock. अहिले 8 बजेको छ।

0: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
1: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
0: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
1: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
3: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। NCA ग्रुटेकको उत्पादन।
0: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेन सुटुक्क भारत भ्रमण गएर भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गरेको भन्ने विषय अहिले चर्चामा छ। सम्बन्धित पक्षले उक्त दावी अस्वीकार गरिरहँदा प्रतिपक्षी दलहरूले भने सरकारसँग स्पष्टीकरण माग्दै आलोचना तीव्र बनाएका छन्। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनले आफू भारत गएको र भारतीय सरकारका वरिष्ठ अधिकारीसँग

0: भेट भएको विषयलाई अस्वीकार गर्दै आइरहनु भएको छ। परराष्ट्र मन्त्रालयले पनि प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनको भारत भ्रमणबारे अनभिज्ञता प्रकट गरेको छ। विपक्षी दलहरूले सरकारमाथि प्रश्न उठाइरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीले भने यस विषयमा हालसम्म स्पष्ट धारणा सार्वजनिक गरेको छैन। यतिखेरै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि चीन भ्रमणमा जाने चर्चा छ। प्रतिपक्षी दल नेकपा एमालेका नेता केशव बडालले यदि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन भारत गएर भारतीय सरकारका वरिष्ठ अधिकारीसँग भेट गरेको पुष्टि भए त्यो सरकार प्रमुखको उत्ताउलो कार्यशैलीको उदाहरण हुने टिप्पणी गर्नुभएको छ। प्रधानमन्त्रीले देखाएको अपरिपक्वता र हतारोपूर्ण निर्णय शैलीमा सुधार आवश्यक रहेको बडालको टिप्पणी छ।
1: बालेन बाबुहरू अलि उत्ताउलो व्यवहार गरिराख्नु भएको छ र यस्तो गर्नु हुँदैन। त्यहाँ कुमार बेन बाबु गएको नगएकोसँग के कुरो भयो र किनभने बालेनजीसँग सल्लाह नगरिकन कुमार बेन त्यसरी गएको होला भनेर म अनुमानै गर्दिनँ। त्यसले गर्दाखेरि चाहिँ वर्तमान नेपालको प्रधानमन्त्रीको जुन केटाकेटीपन देखिया छ र के विषयमा उत्ताउलोपन पनि देखिया छ, यसलाई तुरन्तै सुधार्न राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सार्वभौमता र लोकतन्त्रको हितको पक्षमा उभिन म उहाँहरूलाई सुझाव दिन चाहन्छु।
0: नेकपा एमालेका अर्का नेता प्रदीप गेवालीले पछिल्लो समय बढ्दो भू राजनैतिक गतिविधिप्रति सरकार पर्याप्त संवेदनशील नदेखिएको टिप्पणी गर्नुहुन्छ। यस्ता गतिविधिले राष्ट्रिय स्वाधीनता र राजनैतिक स्थायित्वमा चुनौती थप्न सक्ने भन्दै गेवालीले सरकारलाई सचेत गराउनु भएको छ।
2: भूरान्तिक भूमरीमा मुलुकलाई धकेल्ने अनेकौं खालका प्रयत्नहरू तारन्तार पश्चिमा शक्तिहरूका, त्यो पनि पोलिटिकल अफिसरहरू होइन, सैन्य अफिसरहरूको तारन्तारको भ्रमण, फ्री टिबेट गतिविधिहरू र खुद प्रधानमन्त्रीले संसदमा उभिएर आत्मघाती अभिव्यक्ति उहाँको कि नेपालले पनि भारतमा मिसेको छ, जमिन मिसेको छ, यो ढङ्गका क्रियाकलापहरूले गर्दा नेपाल नजानिदो गरी भूरान्तिक भूमरीमा धकेलिन सक्ने तेस्रो जोखिम।
0: अधिवक्ता सुशील सापकोटा सरकार वा सम्बन्धित राजनैतिक दलको औपचारिक निर्णय बिना प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको भारत भ्रमण भएको भए त्यसलाई कूटनीतिक रूपमा परिपक्व निर्णय मान्न नसकिने टिप्पणी गर्नुहुन्छ। साथै बेन वास्तवमै भारत गएको हो वा होइन भन्ने विषय नै अझै स्पष्ट नभएकाले सरकारले तथ्य सार्वजनिक गर्नुपर्ने उहाँको भनाइ छ। साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सम्भावित चीन भ्रमणबारे पनि चर्चा भइरहेको अवस्थामा अधिवक्ता सापकोटाले यस्तो तहको भ्रमणमा सम्बन्धित दलको शीर्ष नेतृत्व स्वयं सहभागी हुनु उपयुक्त हुने धारणा राख्नुहुन्छ।
3: यदा कदा त्यसरी सरकारको निर्णय पार्टीगतको निर्णय बिना नै पठाइएको हो भने उहाँहरूलाई पठाउने कार्यलाई चाहिँ त्यति हामी कूटनीतिक रूपमा त्यति परिपक्व निर्णय भएर मान्न सक्दैनौँ। हेर्नु फेरि हो भने है, तर उहाँ व्यक्तिगत काममा जानुभएको हो कि सरकारको काममा जानुभएको जानुभएको छ कि छैन भन्ने कुरा कुनै स्पष्ट आभास नभइकन त्यहाँसम्म हामी प्रवेश गर्नु भएन। तर यदि त्यसरी पठाइएको व्यक्तिगत रूपमा हो भने त्यो चाहिँ कूटनीतिक सम्बन्धको लागि त्यति राम्रो सम्बन्ध मानिँदैन, त्यसो गर्नु हुँदैन। त्यो गर्नु भनेको चाहिँ हिजोका दलको अभिगतसँग पनि हामी अघि बढिरहेको देखिन्छ। अर्कोतर्फ मैले पार्टी सभापति प्रवीण लामिछानेको चीन भ्रमणलाई चाहिँ यो दलीय जुन सत्ताधारी दलको चाहिँ सभापति आफै जाँदाखेरि यहाँ देशमा भएको सरकारको समन्वय पनि त्यहाँबाट हुन्छ र सत्ताधारी दल भनेको नै सरकारको एउटा अङ्ग हो भनेर हामीले मान्नुपर्छ।
0: प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनको भारत भ्रमणलाई लिएर राजनैतिक वृत्तमा बहस भइरहेको अवस्थामा परराष्ट्र मन्त्रालयले भने त्यसबारे आफूलाई कुनै औपचारिक जानकारी नभएको जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्री बेनको भ्रमणबारे मन्त्रालयलाई कुनै जानकारी प्राप्त नभएको र यस विषयमा मन्त्रालय अनभिज्ञ रहेको स्पष्ट पार्नुहुन्छ।
4: भ्रमण र भेटवार्ताको बारेमा यसले सोध्नु भएको छ, यस सम्बन्धी औपचारिक जानकारी मन्त्रालयमा छैन।
0: यता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सम्भावित चीन भ्रमण सम्बन्धित दलको आन्तरिक विषय भएको प्रवक्ता पौडेलको भनाइ छ। उहाँले राष्ट्रपाको औपचारिक अनुरोध आएमा सभापति लामिछानेको चीन भ्रमणका लागि आवश्यक कूटनीतिक सहजीकरण गर्न परराष्ट्र मन्त्रालय तयार भएको उहाँले स्पष्ट पार्नु भएको छ।
4: राष्ट्रपा सभापतिको चीन भ्रमणको विषयमा चाहिँ यो दुई देशका राजनीतिक पार्टीहरू बिचको विषय हो, त्यसका लागि समन्वय गर्नुपर्ने भएमा सम्बन्धित पार्टीको अनुरोधमा परराष्ट्र मन्त्रालयले आवश्यक सहजीकरण गर्छ। अनि उच्च स्तरीय भ्रमणहरूको विषयमा त म यहाँलाई के भन्न चाहन्छु भने परराष्ट्र मन्त्रालयले उच्च स्तरीय भ्रमणहरूको तयारी निरन्तर गरि नै राखेको हुन्छ र उपयुक्त समयमा मिति लगायतको विषयमा हामीले यहाँलाई जानकारी गराउँदै आएका पनि छौँ र गराउँदै जानेछौँ।
0: सम्बन्धित पक्षले दावी अस्वीकार गरिरहेको र परराष्ट्र मन्त्रालयले समेत अनभिज्ञता जनाएको अवस्थामा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको भएको भनिएको भारत भ्रमणको विषय थप राजनैतिक विवादमा तानिएको

0: छ। प्रतिपक्षीले सरकारसँग स्पष्ट जवाफ र पारदर्शिताको माग गरिरहेको यो बेला यस विषयमा सरकारले कहिले र कसरी आधिकारिक स्पष्टता दिन्छ भन्नेमा सबैको चासो देखा परेको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री समीक्षा मोते।
1: नेकपा एमाले र नेकपा बीच प्रदेश सरकारमा सहकार्य गर्ने औपचारिक सहमति भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो। सहमति अनुसार कोशी बागमती र लुम्बिनीमा एमाले सरकारको नेतृत्व गर्नेछ भने कर्णाली र सुदूरपश्चिमको कमाण्ड नेकपाले सम्हाल्नेछ। मधेस र गण्डकी प्रदेशमा भने अन्य राजनैतिक दलहरूसँग छलफल गरेर नेतृत्व टुङ्गो लगाइने भएको छ। नयाँ राजनैतिक समीकरण बनेसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल खडेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। आफू विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि आज प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उहाँले पद त्यागको घोषणा गर्नुभएको हो। सरकारले पर्याप्त काम नदिँदा संघीय संसदका दुवै सदन बजेट अधिवेशन चलिरहेकै बेला विधेयक विहीन बनेका छन्। राष्ट्रिय सभामा एउटा पनि विधेयक छैन भने प्रतिनिधि सभामा पनि दफावार छलफलका लागि सरकारी बिजनेसको अभाव छ। सरकारले एक वर्षभित्र 166 विधेयक ल्याउने घोषणा गरे पनि धेरै जसोको मस्यौदा नै बनेको छैन। संसदमा बिजनेस नभएपछि सभामुख टोलप्रसाद अर्यालले विषयगत समितिका सचिवहरूसँग परामर्श गर्नुभएको छ। उहाँले समितिमा विचाराधीन विधेयकहरूलाई छिटो अगाडि बढाउन र जनताको अपेक्षा अनुसार काम गर्न आग्रह गर्नुभएको छ। सचिवालयका अनुसार साउन 3-7 बस्ने सदनका बैठकका लागि समेत पर्याप्त बिजनेस नभएकाले अन्य प्रतिवेदन र प्रस्तावमै समय बिताउनु पर्ने अवस्था रहेको छ। आमरण अनसनमा रहनुभएका डाक्टर गोविन्द केसीलाई भेट्न सरकारी वार्ता टोलीका सदस्य एवं शिक्षा सचिव चुडामणि पौडेल धनगढी स्थित सेती प्रादेशिक अस्पताल पुग्नु भएको छ। आज भएको भेटमा सचिव पौडेलले डाक्टर केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। डाक्टर केसीसँग आज औपचारिक संवाद भने हुन सकेन। टोलीका सबै सदस्यहरूको उपस्थितिमा भोलिदेखि औपचारिक वार्ता सुरु गर्ने दुवै पक्षबीच सहमति भएको छ। सिँचाइमा प्रयोग हुने विद्युत महसुल अनुदान नरोकिएको अर्थ मन्त्रालयले स्पष्ट पारेको छ। अर्थ मन्त्रीका स्वकीय उपसचिव नवीन ढुङ्गानाले सामाजिक सञ्जाल मार्फत जानकारी गराउँदै नयाँ बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो अनुदान रोक्ने कुनै व्यवस्था नरहेको बताउनु भएको छ। यसअघिको चुनावी सरकारले खर्च कटौतीका लागि गरेको पत्राचारलाई लिएर भ्रम फैलाइएको र उक्त निर्णय हाल सक्रिय नरहेको मन्त्रालयको भनाइ छ। तर केन्द्रको स्पष्टीकरणका बावजुद मन्त्रालयको पुरानै परिपत्रलाई आधार मान्दै स्थानीय तहहरूले भने सिँचाइको विद्युत महसुल अनुदान रोक्न थालेका छन्। मोरङको रतुवामाई लगायतका पालिकाहरूले सूचना जारी गर्दै साउन 1 गतेदेखि कृषकको सिँचाइ विद्युत महसुल र विपन्नको स्वास्थ्य बीमा शुल्क भुक्तानी पूर्ण रूपमा बन्द गरिएको जनाएका छन्। रोल्पाको सुनसहरी गाउँपालिका एक दवाङ लेकमा पहिरोमा परेर दुई महिलाको मृत्यु भएको छ। गाई वस्तु चराउन गएका बेला माथिबाट खसेको पहिरोमा परि स्थानीय 35 अमिरा घरती मगर र 38 असौजी घरती मगरको ज्यान गएको हो। घटनामा 62 कुले घरती गम्भीर घाइते हुनुभएको छ। उहाँलाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी सेरम स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो समय चट्याङ बाढी पहिरो र सर्पदंशका कारण मुलुकभर मानवीय क्षति बढ्दै गएको छ। गत वैशाख यता भएका विपदका विभिन्न घटनामा परि 183 जनाको मृत्यु भइसकेको छ। यसैबीच मौसम पूर्वानुमान महाशाखाले आज राति बागमती गण्डकी र कोशी प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यका सहित बागमती प्रदेशका केही क्षेत्र र चितवन दैलेख लगायत जिल्लाहरूमा मध्यम खालको पानी परेको छ। महाशाखाका अनुसार आगामी 3 दिन केही सीमित ठाउँमा मुसलधारे पानी पर्न सक्ने भए पनि अधिकांश क्षेत्रमा ठूलो झरीको सम्भावना कम रहेको छ। नेपाल राष्ट्र बैंकले एक रुपियाँको सिक्कालाई नयाँ रूप र आकारमा बजारमा ल्याउने भएको छ। मन्त्री परिषदले चुच्चे नक्सा र आकाश भैरवको चित्र समावेश गरिएको सिक्काको ढाँचा स्वीकृत गरेसँगै यो प्रक्रिया अगाडि बढेको हो। पुराना सिक्का बनाउँदा लाग्ने खर्च कटौती गर्न यसपटक सिक्काको तौल र आकार दुवै घटाइनेछ। राष्ट्र बैंकका प्रवक्ता गुरू प्रसाद पौडेलका अनुसार धातुको मिश्रणको सट्टा अब स्टीलबाट मात्र सिक्का तयार पारिनेछ। यसअघि प्रस्ताव गरिएको मुस्ताङको घार गुम्बाको तस्विरलाई बदलेर सरकारले नयाँ ढाँचा तयार गरेको हो। सिक्कामा सांस्कृतिक महत्व बोकेका 64 योगिनीका प्रतीक मानिने थोप्लाहरू भने साविक बमोजिम नै कायम रहनेछन्। चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले पहिलो पटक स्नातक तहमा विदेशी विद्यार्थी पढाउने भएको छ। विश्वविद्यालयले कृषि वन पशु चिकित्सा र मत्स्य विज्ञान गरी चार विषयमा 10 विदेशी विद्यार्थीका लागि कोटा छुट्याएको हो। उपकुलपति प्राध्यापक डाक्टर ऋषिराम कटेलका अनुसार विदेशी विद्यार्थीका लागि छुट्टै कार्यविधि बनाएर भर्ना लिइनेछ। शुल्कको हकमा पशु चिकित्सा अध्ययनका लागि $10,000 र अन्य संकायका लागि $4,000 तोकिएको छ। काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा बनेको नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको आगामी सोमबार औपचारिक उद्घाटन हुने भएको छ। भौतिक पूर्वाधार मन्त्री, जापानी राजदूत र जायका प्रतिनिधिहरूको उपस्थितिमा सुरुङको उद्घाटन गर्ने तयारी छ। उद्घाटन भए पनि सर्वसाधारणका सवारी साधन भने तत्काल चल्न पाउने छैनन्। सड़क विभागका अनुसार केही समय टेस्ट ड्राइभ, प्राविधिक परीक्षण र सुरक्षा मूल्याङ्कन सकिएपछि साउन अन्तिम साताबाट मात्र सर्वसाधारणका लागि सुरुङ मार्ग खुला गरिनेछ। नीट प्रश्नपत्र लिक प्रकरणलाई लिएर भारतको दिल्लीस्थित जन्तर मन्तरमा चलिरहेको कक्रोश जनता पार्टीको विरोध प्रदर्शन आज समाप्त भएको छ। सरकारले आन्दोलनकारीका सबै माग पूरा गरेपछि प्रदर्शन फिर्ता लिएको हो। 3 चरणमा भएको वार्तापछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, प्रदर्शनकारीमाथिका मुद्दा फिर्ता र पीड़ित परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको छ। माग पूरा भएपछि जन्तर मन्तरमा विद्यार्थीहरूले खुसियाली मनाएका छन्। सो क्रममा प्रश्नपत्र लिकका कारण ज्यान गुमाएका विद्यार्थीहरूको सम्झनामा 2 मिनट मौन धारण समेत गरिएको थियो। र 15 संस्करणको साफ च्याम्पियनसिपको आधिकारिक लोगो आज सार्वजनिक गरिएको छ। दक्षिण एसियाको यो प्रतिष्ठित फुटबल प्रतियोगिता आउँदो कार्तिक 18 मंसिर 1 गतेसम्म बंगलादेशको ढाकामा आयोजना हुँदैछ। प्रतियोगितामा सहभागी टोलीको समूह विभाजनका लागि साउन 16 गते भुटानको थिम्पूमा ड्र गरिने दक्षिण एसियाली फुटबल महासंघले जनाएको छ। अखिल नेपाल फुटबल संघ एन्फा फिफाको निलम्बनमा रहेकाले प्रतियोगितामा नेपालको सहभागिता भने अझै अनिश्चित छ। खेल सुरु हुनु अघि निलम्बन फुकुवा भएमा मात्र नेपाली टोलीले मैदान उत्रन पाउनेछ।

0: Soys. LG ले ले आयो नया LG Essential Series. अब किफायती मूल्य में रेफ्रिजरेटर, वॉशिंग मशीन, एसी को कंप्लीट रेंज, 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई. नागरिकता भए पुग्छ. हर एक घर को खुशी घर घर में LG. LG, life's good.
1: यो हो नेपाली रेडियो.
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को. र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर.
3: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ बिनु शर्मा.
4: अहिले नेपालको सर्वोच्च अदालत र राजनीतिक वृत्तमा एउटा ठूलो बहस सुरु भएको छ. विषय निकै गम्भीर छ. एमनेस्टी इन्टरनेशनल र ह्युमन राइट्स वाच जस्ता संसारका प्रतिष्ठित मानव अधिकार संस्थाहरूले जेनेभाबाट एउटा संयुक्त विज्ञप्ति जारी गरेका छन्. उनीहरूको आरोप छ कि नेपाल सरकारले सर्वोच्च अदालतका तीनजना वरिष्ठ न्यायाधीशहरूलाई पदबाट हट्न दबाब दिइरहेको छ. ती संस्थाहरूका अनुसार न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजीनामा दिन राजनीतिक दबाब दिएको छ. तर यदि उनीहरूले राजीनामा दिएनन् भने महाभियोग लगाएर पदबाट हटाइदिने धम्की समेत दिएको दावी गरिएको छ. तर यो विवाद कसरी सुरु भए त? वास्तवमा वर्तमान सरकार बनेपछि संवैधानिक परिषद ऐनमा केही संशोधन गरियो. त्यस लगत्तै वर्षौंदेखिको वरिष्ठताको परम्परालाई तोडेर चौथो नम्बरमा रहेका न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई न्यायाधीश बनाइयो. सिनियर न्यायाधीशहरूलाई छाडेर जुनियरलाई अघि बढाएपछि यो विवाद बढेको हो. यो निर्णयमा राष्ट्रिय सभाका अध्यक्ष र प्रतिपक्षी दलका नेताले लिखित रूपमै आफ्नो असहमति जनाएका थिए. यता सरकारले भने यी सबै आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गरेको छ. कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले स्पष्ट पार्दै भनेकी छन्, म आफै कानूनको विद्यार्थी हुँ र सरकारको सीमा कहाँसम्म हुन्छ भन्नेमा म प्रष्ट छु. सरकारले न्यायालयमा कुनै हस्तक्षेप गरेको छैन र कसैलाई राजीनामा दिन दबाब पनि दिएको छैन. उनले विज्ञप्ति निकाल्ने संस्थाहरूलाई यो आरोप प्रमाणित गरेर देखाउन खुला चुनौती समेत दिएकी छन्. राष्ट्रपाका महामन्त्री विपिन कुमार आचार्यले पनि पार्टी र सरकारमा यस्तो कुनै छलफल नै नभएको र आफूहरू न्यायालयको स्वतन्त्रता प्रति प्रतिबद्ध रहेको बताएका छन्. अदालतमा देशका महत्वपूर्ण र दूरगामी प्रभाव पार्ने मुद्दाहरू चलिरहेका बेला यस्तो विवाद आउनुले नागरिकमा थप चासो बढाएको छ. एकातिर अन्तर्राष्ट्रिय संस्थाहरूको गम्भीर दावी छ भने अर्कोतिर सरकारको स्पष्ट खण्डन. आखिर के हो त वास्तविकता?

0: एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: जनता जान्न चाहन्छन्। आजको जनता जान्न चाहन्छन् का लागि हामीसँग हुनुहुन्छ उद्योग वाणिज्य महासंघ निर्यात समितिका सभापति एवं नेपाल प्लाइवुड उत्पादक संघका अध्यक्ष होम प्रसाद घिमिरे।
2: जनता जान्न चाहन्छन्। जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आईएमई बैंक सबैका लागि बैंक।
3: हिजो निर्यात जन्ने उद्योगी तथा व्यवसायसँग प्रधानमन्त्रीले छलफल गर्नुभयो। प्रधानमन्त्रीसँगको छलफलमा प्लाइवुड उद्योगका मुख्य समस्याहरू यहाँहरूले के राख्नुभयो?
4: हिजो चाहिँ सम्माननीय प्रधानमन्त्रीसँग हाम्रो प्लाइवुड उद्योग लगायत हामी चार पाँचवटा चाहिँ निर्यात जन्ने उद्योगहरूका प्रतिनिधिहरू अध्यक्षहरूको चाहिँ भेट भएको थियो। त्यो सन्दर्भमा मैले चाहिँ विशेष गरी म चाहिँ एफएनसिसिआईको निर्यात समितिको सभापति पनि हो, तर यद्यपि हिजो म प्लाइवुड व्यवसायिक सङ्घबाट प्रतिनिधित्व गरिरहेको थिएँ। प्लाइवुडको चाहिँ विशेष गरी नेपालबाट चाहिँ ठुलो भोल्युममा प्लाइवुडहरू चाहिँ निर्यात हुन सक्ने सम्भावना छ। हाम्रो कच्चा पदार्थ चाहिँ धेरै राम्रो छ, नेपाली क्वालिटी धेरै राम्रो छ, इन्डियामा ठुलो एक्सपोर्ट हुने सम्भावना भएको सेक्टर भएको हुनाले हामीले लास्ट इयरमा 800-900 करोडसम्म चाहिँ पुर्याएका थियौँ। अहिले आएर चाहिँ हाम्रो कच्चा पदार्थ विशेष गरी हाम्रो कच्चा पदार्थ हुनाले त्यो सफ्ट काठहरूबाट निकालिने भेनियर भन्छ हाम्रो कच्चा पदार्थलाई, त्यो कच्चा पदार्थ नै ठुलो भोल्युममा इन्डिया निर्यात भइरहेको अवस्था र इन्डियाका उद्योगहरूका प्रतिनिधिहरूले चाहिँ नेपालमा त्यो सानो खालको भेनियर उद्योग राखेर चाहिँ हाम्रो कच्चा पदार्थ गइरहेको हुनाले उहाँलाई हामीले त्यो सन्दर्भमा धेरै प्रश्न गरायौँ। त्यसलाई चाहिँ थोरै डिस्करेज गर्नु पर्यो। त्यसमा निर्यातमा चाहिँ जुन कर लागिरहेको थियो पहिलादेखि नै 12-14 वर्ष अगाडि, त्यसलाई अलिकति बढाउनु पर्यो भन्ने खालको कुरा हामीले गऱ्यौँ, एउटा कुरा त्यो गरियो। त्यसपछि प्लाइवुडमा चाहिँ प्लाइवुडको डोरहरू चाहिँ पठाउनलाई चाहिँ यो क्वारेन्टाइन प्लान्ट क्वारेन्टाइनबाट चाहिँ सर्टिफिकेसनहरू लिनुपर्ने हुन्छ। त्यो चाहिँ नेपालमा चाहिँ त्यो खालको चाहिँ कार्यविधिहरू नै नबनिरहेको अवस्था रहेछ। लामो समयदेखि त्यो कार्यविधि बनाउने प्रक्रियामा रहेछ हाम्रो प्लान्ट क्वारेन्टाइन नेपालको, त्यो कृषि मन्त्रालयबाट बनाउनु पर्ने, त्यसको लागि पनि उहाँलाई ध्यान आकर्षण गरायौँ र उहाँले तुरुन्तै त्यसलाई चाहिँ कार्यविधि तुरुन्त बनाउनुहोस् भनेर निर्देशन पनि दिनुभयो उहाँले प्रधानमन्त्री कार्यालयको सचिव मार्फत। र अन्य तपाईँको हाम्रो प्लाइवुडको जुन यो इन्सुरेन्समा चाहिँ जुन प्रिमियमहरू लाग्छ त्यो चाहिँ अति प्रजनशील पदार्थको रूपमा चाहिँ 9 रुपियाँ प्रति हजारमा 9 रुपियाँ लगाइरहेको छ, त्यो चाहिँ अलिक धेरै नै भयो। त्यसमा पनि चाहिँ बिमा समिति मार्फत त्यसलाई पनि चाहिँ समायोजन गरेर त्यसलाई सही लगाइदिनको लागि पनि हामीले प्रधानमन्त्रीलाई प्रश्न गरायौँ। त्यो बाहेक हामीले हाम्रो कच्चा पदार्थ प्लान्टेसनको लागि सरकारी खाली रहेका जग्गाहरू चाहिँ निजी क्षेत्रलाई लिजमा दिएर व्यापक रूपमा प्लान्टेसन गराउने, अनि पब्लिकको व्यक्तिगत जग्गाहरूमा पनि खाली जग्गाहरू जुन पहाडतिर अहिले वैदेशिक रोजगारीमा धेरै व्यक्तिहरू गएको हुनाले त्यो जग्गाहरू पनि खाली रहेको अवस्था छ, त्यो जग्गाहरूमा पनि प्लान्टेसन लगाउँदा सरकारले चाहिँ एउटा चाहिँ प्लान्टेसन अभियानको रूपमा फास्ट ग्रोइङ काठहरू चाहिँ रोपेर हामी जति पनि किन्न तयार छौँ र नेपालमा त्यो एक्सपोर्ट हुने पनि सम्भावना छ भन्ने कुरा चाहिँ हामीले राख्यौँ।
3: हजुर, यो कार्यविधि बनाउन प्रधानमन्त्रीले निर्देशन दिनुभयो, यो निर्देशनलाई यहाँहरूले कसरी हेर्नु भएको छ र यो अब कार्यविधि बनेपछि उद्योगहरूलाई कस्तो खालको प्रत्यक्ष लाभ पुग्ने अपेक्षा छ?
4: कार्यविधि बनिसकेपछि नेपालमा डोरहरू पनि जस्तै अहिले प्लाइवुड त गइरहेको छ, हामीले ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड लिनुपर्छ, त्यो लिएका छौँ। त्यसमा पनि ब्युरो अफ इन्डियन स्ट्यान्डर्डलाई पनि नेपाली स्ट्यान्डर्डको इक्विभ्यालेन्ट गरिदिनलाई नेपाल सरकार मार्फत चाहिँ त्यो औपचारिक रूपमा इन्डिया सरकारलाई आग्रह गर्नुपर्ने कुरा पनि हामीले त्यो पनि बतायौँ, त्यो पनि उहाँले अगाडि बढाउँछु हुनुभएको छ। तर कार्यविधिमा त उहाँले निर्देशन दिनै सक्नुभयो र त्यो बढी पनि हाल्छ, सम्भवतः 1-2 हप्ताभित्रमै त्यो कार्यविधि बनेर क्याबिनेटबाट पास भइसकेपछि डोरहरू ढोकाहरू पनि प्लान्ट क्वारेन्टाइन हाम्रो सर्टिफिकेसन दिने हाम्रो संयन्त्र सङ्घले लाग्छ र त्यो भएपछि हामीले नेपालबाट काठजन्य प्रडक्टहरू फरेन कन्ट्रीमा इन्डियामा जहाँ पनि हामीले बेच्न सक्छौँ।
3: नेपालमा उत्पादित भएको यो प्लाइवुडको निर्यात सम्भावना कुन कुन देशमा बढी छ?
4: अहिले बेसिकल्ली त अहिले हामीले इन्डियाकै डिमान्ड पुरा गर्न सकिरहेका छैनौँ, इन्डियामै राम्रो भोल्युममा इन्डिया गइरहेको छ। सम्भावना अरू पनि छ, मिडल इस्टमा पनि सम्भावना छ, टर्कीतिर सम्भावना छ, बिस्तारै हामीले पनि एक्सप्लोर गरिरहेका छौँ। त्यसको लागि अलिकति हाम्रो कच्चा पदार्थ कस्तो भइरहेको छ भने अहिले यहाँ अब कच्चा पदार्थै भोल्युममा इन्डिया गइयो, इन्डियामा त 4,000 वटा भन्दा बढी प्लाइवुड फ्याक्ट्री छ, हामीसँग जम्मा 85 वटा छ, हाम्रो मोटामोटी 4,000-5,000 करोडको इन्भेस्टमेन्ट छ होइन। अब त्यो भएको हुनाले त्यो इन्भेस्टमेन्ट जोगाउनलाई र नेपालमा प्लाइवुड उद्योगहरू चाहिँ आइदियो भने ठिक छ, किन त्यो एउटा ठुलो उद्योग हुन्छ जसले रोजगारी पनि सिर्जना गर्छ। र कच्चा पदार्थको उद्योगहरू धेरै बढी आइरहेको छ। विशेष गरी भारतबाट धेरै मान्छेहरूले भारतको उद्योगहरूका प्रतिनिधिहरू नेपाल व्यक्तिहरूको नाममा लाइसेन्स निकालेर कच्चा पदार्थ नै यहाँबाट चाहिँ भोल्युममा लाने चाहिँ जुन अवस्था बनाएको छ त्यो चाहिँ नेपालको लागि दुर्भाग्य हुन्छ र त्यो सम्भावना भोलि अरू देशहरूमा हामीले इन्डिया मात्रै होइन इन्डियामा पनि पठाउन सक्दैनौँ यदि त्यो कच्चा पदार्थ रेगुलर गरिदिने हो भने। अब हाम्रो देश त एक हिसाबले भने त सानै छ, अब इन्डियाको डिमान्डलाई त हाम्रो त 50 वर्षमा हामीलाई पुग्ने हामीले बेच्न सक्ने हामीले उत्पादन गर्ने कच्चा पदार्थ इन्डिया गयो भने 1 वर्षमा सकिन्छ। त्यो विषयमा चाहिँ गम्भीर रूपमा चाहिँ हामीले प्रधानमन्त्रीलाई ध्यान आकर्षण गरायौँ र त्यो हुँदाखेरि चाहिँ सम्भावना छ, विभिन्न देशमा सम्भावना छ यदि कच्चा पदार्थ नजाने हो भने।
3: जस्तो कच्चा पदार्थको उपलब्धतामा पनि उद्योगहरूको समस्या चुनौती छन् केही भोगिरहनु भएको छ यहाँहरूले?
4: सर अहिले त अब जस्तै पाउन त अहिले पाइरहेको छ तर लङ टर्ममा के हुन्छ भने यो प्लान्टेसन गरेर 7-8 वर्षमा काठ मिल्ने काठहरू हाम्रो चाहिँ फास्ट ग्रोइङ काठहरू र विशेष गरी जङ्गलमा नहुने किसानहरूले खेतीमा बारीमा लगाएका काठहरू नै हामीले लिने हो। त्यस कारणले त्यो चाहिँ अब अहिले पनि कच्चा पदार्थ उपलब्ध राख्न सरकारको जुन 28 प्रजातिलाई यो विगत 5-7 वर्ष अगाडिदेखि नै बनेन 2076 त्यसलाई खोलेको छ तर त्यो कार्यान्वयनमा हुन सकेका छैन। बाटोतिर प्रहरी प्रशासनले दुःख दिने काठ भनेर त्यसलाई रोक्ने फेरि वनकै कागज चाहियो वन विभागबाटै चाहियो भन्ने खालको चाहिँ गर्ने र बेला बेला चाहिँ समातेर मुद्दा लगाइदिएर किसानहरूलाई चाहिँ डिस्करेज गर्दाखेरि किसानहरू चाहिँ प्लान्टेसन गर्न हतोत्साहित भएको अवस्था छ। त्यो कुरा पनि उहाँलाई हामीले ध्यान आकर्षण गरायौँ र उहाँले चाहिँ अब ठिक छ त्यसलाई पनि हामी गृह मन्त्रालय मार्फत ती चिजलाई सहजीकरण गर्छौँ भनेर प्रधानमन्त्रीजी असाध्यै धैर्यतापूर्ण हाम्रो कुरा सुनेर सिरियसली एक्सनमा जाने खालको वातावरण उहाँको जुन मिटिङ छलफलमा हामीले देख्यौँ।
3: अब यसअघिका सरकारले यहाँहरूका विषयमा रुचि देखाएको थियो कि थिएन? अब निर्यात बढाउन निजी क्षेत्र र सरकार बीच थप कस्तो सहकार्य आवश्यक छ जस्तो लाग्छ यहाँलाई?
4: यसभन्दा अगाडिका सरकारले पनि हामीलाई भेट नदिएको त होइन, हामीले हरेक प्रधानमन्त्रीलाई विगत 10-12 वर्षदेखि हामीले भेट्छौँ र हाम्रा समस्याहरू बताउँछौँ तर उहाँहरूले कस्तो भने हुन्छ भन्नुहुन्छ र त्यसपछि फलो हुँदैन थियो। तर यहाँ चाहिँ अलिकति यो सरकार र विशेष गरी अहिलेको प्रधानमन्त्री बालेन्द्र शाहज्यूमा चाहिँ के देखियो भने उहाँले त्यहाँ पनि छलफल गर्दा गर्दै पनि उहाँ एक्लै हुनुहुन्थेन, उहाँको एउटा सचिवालयको टिमै बसेको थियो, नेपाल सरकारका सचिवज्यू प्रधानमन्त्री कार्यालयका सचिवज्यू पनि बस्नु भएको थियो र उहाँहरूले त्यही टिप्नुहुन्थ्यो र टिपिसके पछाडि उहाँसँग हामी भेटे पछाडि बाहिर आएर फेरि सचिवालयसँग सचिवज्यूसँग बसेर हामीले भित्र के कुरा गऱ्यौँ त्यसलाई कहाँ कहाँ कसरी निर्देशन गर्ने एकछिन अगाडि प्रधानमन्त्रीजीसँग जे छलफल भएको थियो त्यो चाहिँ उहाँहरूले तत्कालै निर्देशन दिने र लङ टर्ममा के गर्न सकिन्छ एन कानुनमा सुधार गरेर गर्नुपर्ने कुरा अलिकति टाइम लगाएर हामीले गर्छौँ र अहिले तत्काल चाहिँ काममै भएको हडल जहाँ झिझा सुस्ती भएको छ त्यो कुरालाई चाहिँ उहाँहरूले पोखाउने ढङ्गले गरेको चाहिँ एउटा त्यो अलि राम्रै देखियो। त्यो चाहिँ हामीले त्यो फरक देख्यौँ, योभन्दा अगाडिको सरकारभन्दा धेरै फरक देखियो त्यो चाहिँ, त्यो चाहिँ सराहनीय पनि छ प्रशंसनीय कुरा पनि छ।
3: अब यी समस्याहरू समाधान भयो भने रोजगारी र अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला?
4: अनि यो हाम्रो प्लाइवुडको जुन कच्चा पदार्थ सम्बन्धी समस्या समाधान भयो भने रोजगारी त अब हेर्नुहोस् अहिले पनि अलरेडी हामीले एक्जिस्टिङ 25,000-30,000 व्यक्तिलाई प्रत्यक्ष रोजगारी हाम्रो 80-85 उद्योगमा हामीले दिएका छौँ भने त्यो अब धेरैवटा प्लाइवुड उद्योगहरू खुल्न पनि सक्छ नेपालमा, होइन रोजगारी पनि हुनसक्छ र हामीले 20-30 अर्बको 40 अर्बको अहिले सबभन्दा बढी एक्सपोर्ट भनेको हाम्रो कार्पेट भएको छ नेपालबाट 13-14 अर्बको छ, हामीहरू त बिचमा 900-910 अर्बसम्म पुगेर फेरि घटेर हामी अहिले 5 अर्बमा छौँ कच्चा पदार्थ गएको हुनाले त्यो हुने हो भने प्लाइवुड सेक्टर एउटैबाट 40-50 अर्बको र भ्यालु एडिसन पनि यो चाहिँ फेरि नेपाली कच्चा पदार्थमा आधारित उद्योग भएको हुनाले ठुलो भोल्युममा भ्यालु एडिसन भएर जाने भएको हुनाले नेपाली अर्थतन्त्र नेपालको जिडिपीमा राम्रो एउटा चाहिँ इफेक्टिभ चाहिँ असर चाहिँ देखिन्छ यसले।
3: जस्तो अब अन्त्यमा सरकार र सरकारवाला निकायलाई यहाँको मुख्य सन्देश के छ?
4: सरकारलाई जुन हिसाबले प्रधानमन्त्रीज्यूको जुन स्पिरिटमा उहाँसँग हामी छलफलमा बस्यौँ र उहाँले जुन तदारुकता देखाउनु भयो त्यसलाई कन्टिन्यू होस् र त्यो कार्यान्वयन पक्षमा पनि जाओस्। अब नेपालमा ब्युरोक्रासीले अब प्राइम मिनिस्टरले अगाडिका पनि प्रधानमन्त्रीहरूको हेर्दाखेरि भेट्दाखेरि उहाँहरूको केही गरौँ भन्ने भावना देखिन्थ्यो तर त्यो कार्यान्वयन पक्षमा आएपछि त्यो चाहिँ विभिन्न हडल्सहरू एनले दिँदैन नियमले दिँदैन यो भन्ने कुराहरू आउँथ्यो भने अब अहिले चाहिँ त्यस्तो नहोस्, प्रधानमन्त्री कार्यालयबाट त्यसलाई लगातार फलो गरियोस्, सम्बन्धित मन्त्रालयहरूले पनि त्यसलाई त्यही समन्वय गरोस् भन्ने चाहिँ मेरो चाहिँ त्यही नै सुझाव छ।
2: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आईएमई बैंक सबैका लागि बैंक। दिस होम 518

0: किन डोलाउ केपिट पर्यो
1: मुंगुर पाल्ने घाटै लाल त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
0: ल हेर यिनका बुद्धि जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो विजय प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
2: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
3: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9845512206
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पेको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
5: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
6: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
7: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो लाइफ पनि अझै अस्त व्यस्त म पनि अब विदेशतिर जाने त होला नि
8: कन्फ्युज हुनु पर्दैन सकिन्छ यही केही गरे भयो नभए कोरिया जाऊ 3.2 GPA भए पुग्छ IELTS पनि 5.5 भए पुग्छ अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ
7: कुरा त ठिकै हो तर जाने चाहिँ कहाँबाट
8: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त
9: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
10: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
10: 24 घण्टा इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
10: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
10: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
10: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
10: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
3: भेन्टिलेटर सेवा
10: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
10: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 0656 5188 53 5189 53
11: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
12: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
11: कहाँ गएर के सिप सिकौ भन त अब
12: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
3: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 0656 493 74 98510 61 356
11: बारिस्टा बेकरी कुक सुसी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5359 7353 98 550 7761 र 98 550 7753
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4993 580 र 98 550 2640
3: It's 9 o'clock. अहिले 9 बजे को छ।
4: त्यो एमाले र कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गर्ने। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कण्डेलद्वारा पदबाट राजीनामा। रोल्पाको सुनछरी गाउँपालिकाको दबाङ लेकमा पहिरोमा पुरिएर 2 महिलाको मृत्यु र प्रश्नपत्र चुहावट विरुद्धको आन्दोलन चर्किँदै गएपछि भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा पदबाट राजीनामा। अब समाचार विस्तारमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपा बीच प्रदेश सभामा सहकार्य र संयुक्त सरकार गठन गर्ने 3 बुँदे सहमति भएको छ। दुई पार्टी बीच भएको सहमति अनुसार संयुक्त सरकारमा कोशी बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमाले तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्नेछ। सहमति पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको छ। मधेस र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दल समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति जुटेको नेकपाका संयोजक प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कण्डेलले राजीनामा दिनुभएको छ। प्रदेश सभाको आज बसेको बैठकलाई सम्बोधन गर्दै उहाँले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो। नेपाली कंग्रेस र नेपाली कम्युनिष्ट पार्टी नेकपाले मुख्यमन्त्री कण्डेल विरूद्ध गत असार 32 गते अविश्वासको प्रस्ताव दर्ता गराएको थियो। अविश्वासको प्रस्तावमाथि प्रदेश सभा बैठकमा छलफल हुने कार्यतालिका अनुसार विश्वासको मत पाउने सम्भावना नभएपछि मुख्यमन्त्री कण्डेलले पदबाट राजीनामा दिनुभएको हो। आज उक्त प्रस्तावमाथिको छलफलमा भाग लिनुभएका कण्डेलले सुरुमै आफ्नो धारणा राख्दै प्रदेश प्रमुखलाई भेटेर राजीनामाको औपचारिक प्रक्रिया पूरा गर्ने जनाउनुभयो। गत असार 31 गते कर्णाली प्रदेश सरकारबाट सत्ता साझेदार दल कंग्रेसका 4 मन्त्रीहरूले सामूहिक राजीनामा दिनुभएको थियो। एमाले नेता कण्डेल 2080 चैत 27 गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। रोल्पाको सुनछरी गाउँपालिका 1 सेरम स्थित दबाङ लेकमा गाई बाख्रा चराउने क्रममा आएको भीषण पहिरोमा परी 2 महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार आज दिउँसो करिब 1 बजेको समयमा अचानक माथिबाट खसेको पहिरोमा पुरिएकी 51 वर्षीय असौजी घरती मगर र 36 वर्षीय अमरा घरती मगरको शव निकालेर पहिचान गरिएको छ। पहिरोमा घाइते भएका 60 वर्षीय कुले घरती मगरलाई उपचारका लागि सेरम स्वास्थ्य चौकी पठाइएको छ। पहिरोमा परि हालसम्म 4 बाख्रा र 2 गाई पनि मरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख पञ्चकुमार बाखुले जानकारी दिनुभयो। मुगुको मुगुम कारमारोङ गाउँपालिका 5 पुलु बजारमा घरमाथिबाट ढुङ्गा सहितको पहिरो खस्दा 3 वर्षीय बालकको मृत्यु भएको छ भने 2 जना घाइते भएका छन्। पहिरोमा पुरिएका बालक रमेश बडुवाललाई उपचारका लागि पुलु स्वास्थ्य चौकी पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। अनसनरत चिकित्सक डाक्टर गोविन्द केसीसँग वार्ताको तयारी भएको छ। वार्ताका लागि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल आज धनगढी पुग्नु भएको छ। सचिव पौडेलले संवाद गरी उहाँले उठाएका मागबारे छलफल गर्नुहुनेछ। यसैबीच शिक्षा सचिव पौडेलले आज उपचाररत डाक्टर केसीसँग भेट गर्नु भएको छ। औपचारिक वार्ता भने भोलि गर्ने सहमति भएको छ। यसअघि 5 बुँदे माग राखी 3 दिनदेखि कैलालीको धनगढी स्थित कृष्ण मन्दिरको धर्मशालामा अनसन बस्दै आउनुभएका प्राध्यापक डाक्टर केसीलाई अस्पताल भर्ना गरिएको छ। उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आज दिउँसो सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष आईसीयूमा भर्ना गरिएको अस्पताल प्रमुख डाक्टर हेमराज पाण्डेले जानकारी दिनुभयो। लगातार खाना नखाएपछि रगतमा ग्लुकोजको मात्रा घट्नुका साथै थप समस्या आउने देखिएपछि प्रशासनसँगको समन्वयमा अस्पताल भर्ना गरिएको उहाँले बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले डाक्टर केसीको उपचार व्यवस्थापनबारे टेलिफोन गरी चासो लिनुका साथै उपचारमा कुनै कमी हुन नदिन र आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ। कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिक सत्रदेखि मेडिकल शिक्षा अध्यापन हुने भएको छ। सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटाका लागि चालू आर्थिक वर्षमा 2,53 करोड बजेट विनियोजन गरेसँगै विभिन्न 4 शैक्षिक कार्यक्रम सञ्चालनको प्रक्रिया अगाडि बढेको विश्वविद्यालयले जनाएको छ। धनगढीबाट संवाददाता जगत साउदको रिपोर्ट।
5: शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा कैलालीमा यसै वर्षदेखि मेडिकल शिक्षा अध्यापन हुने भएको छ। गेटामा मेडिकल शिक्षा सहित 4 शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाइएको विश्वविद्यालयले जनाएको छ। गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार डाक्टर भीमबहादुर चन्द यसै शैक्षिक सत्रदेखि 4 शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताउनुहुन्छ।
6: ब्याचलर्स इन अप्टोमेट्रीमा विशेष गरेर 4 कार्यक्रम यो शैक्षिक सत्रबाट सञ्चालन गर्ने गरी हामी लागिराखेका छ र 4 प्रोग्रामका लागि चिकित्सा शिक्षाको नियमानुसार चाहिने फ्याकल्टीहरूको पनि रिक्रुटमेन्टको प्रक्रियामा रहेको छ। अरू चाहिँ बेसिक साइन्सका कुरा पनि हामीले अगाडि बढाएका छौँ।
5: मेडिकल शिक्षा कार्यक्रम सञ्चालनका लागि भनेरै तत्कालीन गेटा अस्पताललाई 300 अस्पतालका रूपमा स्तर उन्नति गरिने भएको छ। त्यसका लागि प्राविधिक तथा व्यवस्थापकीय कार्य थालिएको छ। आवश्यक जनशक्ति पदपूर्ति गर्न अहिले कार्यविधि स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार डाक्टर भीमबहादुर चन्द
6: शिक्षा अस्पतालको 300 पूर्ण रूपमा सञ्चालन गर्नका लागि नपु कुराहरू हामी पुरा गर्दैछौँ र स्वास्थ्य निर्देशिका मापदण्ड अनुसारका जनशक्तिहरू पछि स्थायी पदपूर्ति नहुँदासम्म चाहिँ हामीले कार्यविधि बनाएर करारमा नियुक्त गर्छौँ।
5: सरकारले गेटामा 7 बढी लागतमा भौतिक पूर्वाधारका संरचना निर्माण गरेको छ। वर्षौं पछि कैलालीको गेटामा मेडिकल शिक्षाका कार्यक्रम सञ्चालनको तयारी थालिनु स्वागत योग्य रहेको सरकारवालाको भनाइ छ।
7: जनताको संघर्षबाट जन्मेको यो विश्वविद्यालय हो र नेपाल सरकारले एमबिबिएस लगायतका कार्यक्रमहरू सञ्चालन गर्ने भनेको छ। यो एकदम खुसीको कुरा हो।
8: नेपालमा थुप्रै मेडिकल कलेजहरू भइसक्दाखेरि पनि सुदूरपश्चिम प्रदेशमा एउटा पनि मेडिकल कलेज या प्रतिष्ठान थिएन र पछिल्लो समय शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयभित्र एमबिबिएस लगायतका शैक्षिक कार्यक्रमहरू सुरु गर्ने कुरा छ। यो एकदम स्वागतयोग्य कुरा हो।
5: नेपालमा मेडिकल शिक्षा पढाइ सुरु भएको 5 पछि सुदूरपश्चिम प्रदेश चिकित्सा शिक्षा विकासमा जोडिने भएको छ। यसले सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिमा थप टेवा पुग्ने विश्वास गरिएको छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
9: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
10: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
9: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
10: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
9: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
10: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
9: सेवा सुचारू गर्नका लागि *14# डायल गर्नुहोस्।
11: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: विज्ञापन पछि अब बाँकी समाचार। सभामुख टोल प्रसाद दरियालले अवौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 नेपालको अवौतिक सांस्कृतिक सम्पदाको संरक्षण, सम्वर्धन, विकास तथा पुस्तान्तरणलाई कानूनी आधार प्रदान गर्ने बताउनु भएको छ। छिन्नलता गीत पुरस्कार गुठीद्वारा आज काठमाडौँमा आयोजित पुरस्कार समर्पण समारोहमा उहाँले विधेयक मार्फत विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायका मौलिक परम्परा, ज्ञान, सिप, कला र सांस्कृतिक अभिव्यक्तिको संरक्षण, अभिलेखीकरण र प्रवर्धन हुने विश्वास व्यक्त गर्नुभयो। समारोहमा सभामुख अरियालले वरिष्ठ हास्य व्यङ्ग्य कलाकार मदन कृष्ण श्रेष्ठ, गीतकार डाक्टर नवराज लम्साल, संगीतकार किरण खण्डेल, गायिका विमला राई र सारिका घिमिरेलाई पुरस्कार प्रदान गर्नु भएको थियो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मध्य प्रदेशका 10 पालिकामा कृषि नमूना एकीकृत कार्यक्रम लागू गरिने बताउनु भएको छ। जनकपुरमा संघ प्रदेश समन्वय सम्बन्धी उच्चस्तरीय बैठकमा मन्त्री चौधरीले कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण र प्राङ्गारिक खेतीलाई प्राथमिकतामा राख्दै किसानको खेतसम्म प्रत्यक्ष सेवा पुर्याउने गरी मध्य प्रदेशका 10 पालिकालाई नमूना कृषि कार्यक्रमका रूपमा छनौट गरी कार्यान्वयन गरिने बताउनुभयो। खोपका लागि ग्लोबल अलायन्स गाभीले नेपालसँग 3,08,271 अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ। गाभीले नेपाललाई पठाएको पत्र मार्फत विश्व स्वास्थ्य सभाका क्रममा भएको द्विपक्षीय भेटवार्ता त्यसपछिको पत्राचार तथा नेपालले प्रस्तुत गरेको प्रस्तावका आधारमा उक्त निर्णय गरिएको जानकारी दिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ।

0: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजील्याण्ड र पोर्चुगल पठाइदिनु दिन्छु भन्दै रकम ठगे गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ बुढा नीलकण्ठ नगरपालिका 12 बस्ने ओखलढुङ्गा घर भएका 29 वर्षीय सुरेश घिमिरेले पोर्चुगल पठाइदिन्छु भन्दै एकजना पीडितबाट 18 लाख र काठमाडौँ तारकेश्वर नगरपालिका 10 बस्ने रूपन्देही घर भएका 51 वर्षीय राजकुमार भण्डारीले न्यूजील्याण्ड पठाइदिन्छु भन्दै दुईजना पीडितबाट 3 लाख लिई सम्पर्क विहीन भएको पीडितहरूको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले एनईईटी यूजी 2026 को प्रश्नपत्र चुहावट सम्बन्धी विवादपछि आज पदबाट राजीनामा दिनुभएको छ। शिक्षा मन्त्री प्रधानले देशभर जारी विरोध प्रदर्शनका बीच विद्यार्थीहरूको हितलाई केन्द्रमा राख्दै र युवाहरूलाई भ्रममा पर्न नदिन आफूले केन्द्रीय मन्त्री परिषदबाट राजीनामा दिएको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै लेखिएको राजीनामा पत्रमा उहाँले शिक्षा क्षेत्रसँग 4 दशकभन्दा बढी समयदेखि आबद्ध रहेको उल्लेख गर्दै सशक्त समावेशी र दूरदर्शी शिक्षा प्रणाली राष्ट्र निर्माणको आधार भएको बताउनु भएको छ। यसैबीच शिक्षा मन्त्री प्रधानले पदबाट राजीनामा दिएपछि कक्रोच जनता पार्टी सीजेपीले आन्दोलन फिर्ता लिएको छ। सीजेपीका मुख्य प्रवक्ता सौरभ दासले आज आयोजित पत्रकार सम्मेलनमा शिक्षा मन्त्री प्रधानले राजीनामा दिएकाले आफ्ना मागहरू सम्बोधन भएको भन्दै सहमतिका शर्तहरू तोकिएको समय सीमाभित्र पालना हुने विश्वासका साथ आन्दोलन फिर्ता लिइएको जानकारी दिनुभयो। अब आर्थिक समाचार।
1: गत आर्थिक वर्षमा नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या 12 लाख नागेको छ। गत आर्थिक वर्ष 2082-83 12,09,357 विदेशी पर्यटक नेपाल भ्रमणमा आएको नेपाल पर्यटन बोर्डले जनाएको छ। यस अवधिमा सबैभन्दा धेरै 3,11,531 पर्यटक भारतबाट नेपाल भ्रमणमा आएका छन्। त्यस्तै अमेरिकाबाट 1,11,325 र चीनबाट 1,09,892 पर्यटक नेपाल भ्रमणमा आएको बोर्डले जनाएको छ। बोर्डले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय पर्यटक आगमनको तथ्याङ्क अनुसार कुल आगमन मध्ये भारतीय पर्यटकको अंश 25.76% रहेको छ। भारतपछि अमेरिका दोस्रो र तेस्रोमा चीन प्रमुख स्रोत बजारका रूपमा देखिएका छन्। गत आर्थिक वर्षमा सबैभन्दा बढी कार्तिक महिनामा 1,24,829 विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए। अन्तर्राष्ट्रिय बजारमा 40 भन्दा बढी नेपालको पर्यटन प्रवर्धनात्मक कार्यक्रम गरिएको पर्यटन बोर्डले जनाएको छ। बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह एयरले अन्तर्राष्ट्रिय बजार गरिएको प्रवर्धन हवाई पहुँचको विस्तार तथा निजी क्षेत्रसँगको सहकार्यका कारण नेपालको पर्यटनमा सकारात्मक वृद्धि भएको बताउनु भयो। नेपालको निजी क्षेत्रको बुद्ध एयरले शनिबार नयाँ ATR विमान भित्र्याएको छ। कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार आवश्यक प्रक्रिया पूरा गरी नयाँ विमानले अर्को महिनादेखि उडान भर्ने भएको छ। बुद्ध एयरले कल साइन 9NAOS विमान फ्रान्सको तुलुसबाट ल्याएको हो। बुद्ध एयरले आयात गरेको ATR 72-600 सिरिजको विमानमा एप्रोच प्रणाली जडान गरिएको छ। प्रणालीको प्रयोगबाट काठमाडौँ र भैरवा विमानस्थलमा करिब 900 मिटर भिजिबिलिटीमा पनि विमानलाई सुरक्षित रूपमा अवतरण गर्न सकिने कम्पनीले जनाएको छ। बुद्ध एयरले आगामी अगस्तको अन्तिमतिर सोही सिरिजका थप 2 विमान पनि भित्र्याउने योजना अनुसार काम भइरहेको जनाएको छ। यो विमान सँगै बुद्ध एयरसँग 17 विमान रहेका छन्। गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मध्य प्रदेशका 62 उद्योगी व्यवसायीहरू विरुद्ध मुद्दा दायर भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आर्थिक वर्ष 82-83 संकलन गरी परीक्षण गरिएका खाद्य नमुनामा कैफियत देखिएपछि सम्बन्धित जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा खाद्य स्वच्छता तथा गुणस्तर N-2081 बमोजिम मुद्दा दायर गरिएको हो। कार्यालय प्रमुख विमल कुमार दाहालले 12 र पर्साका 51 महोत्तरीका 7 सर्लाही र रौतहटका 3 तथा धनुषाका 1 उद्योगी व्यवसाय विरुद्ध मुद्दा दायर गरेको जानकारी दिनुभयो। यो साता नेपाली शेयर बजारको परिसूचक 2% भन्दा बढी अङ्कले बढेर बन्द भएको छ। गत साता 2,677.54 बिन्दुमा बन्द भएको नेप्से यो साता भर 2.13% अर्थात 57.06 अङ्कले बढेर 2,734.60 को बिन्दुमा बन्द भएको छ। नेप्से बढे पनि यो साता कारोबार रकम भने केही घटेको छ। गत साता दैनिक औसत 5,83 करोड रुपियाँ बराबरको सेयरको किनबेच भएको बजारमा यो साता दैनिक औसतमा 5,66 करोड रुपियाँको सेयरको किनबेच भएको छ। यो साता नेप्सेको कुल बजार पूँजीकरण पनि बढेको छ। गत साताको अन्तिम कारोबार दिन 46 खर्ब रुपियाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण यो साता 900 अर्ब रुपियाँले बढेर 46 खर्ब 900 अर्ब रुपियाँ पुगेको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
2: अमेरिका, क्यानाडा र मेक्सिकोमा सम्पन्न 23 संस्करणको फिफा विश्वकप 2026 कीर्तिमान राख्दै 308 गोल भएका छन्। 39 दिनसम्म चलेको फिफा विश्वकपको 23 संस्करणमा हालसम्मकै बढी 48 राष्ट्र सहभागी भएकोमा 308 गोल भए। यसपटकको विश्व विजेता स्पेनले एक मात्र गोल खान पुग्यो। फाइनलमा साबिक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा 1-0 गोलले स्तब्ध पार्दै स्पेनले विश्व फुटबलमा आफूलाई फेरि एकपटक अब्बल साबित गर्यो। यसअघि सन् 2010 स्पेन पहिलो पटक विश्व च्याम्पियन बने। स्पेनी टिममा लियोनल मेसी, किलियन एम्बापे, एर्लिङ हालान्ड, ह्यारी केन, क्रिस्टियानो रोनाल्डो जस्ता सुपरस्टार नभए पनि स्पेनको टिम एकजुट भएर खेल्दा उपाधि हात पार्न सफल भएको फुटबल विश्लेषकहरूले बताएका छन्। सधैँ उपाधि दावेदारका रूपमा रहेर पनि विश्वकप सुरु भएको झण्डै 80 वर्षपछि मात्र स्पेनले सन् 2010 उपाधि जितेको थियो। अहिले पनि दोस्रो पटक विश्वकपको उपाधि उचाल्न उसले 16 वर्ष पर्खनु पर्यो। नेपाल खेलकुद महासंघ अन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनामा साउन 25 30 गतेसम्म पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। ललितपुरको यल स्पोर्ट्स एकाडेमीमा आयोजना हुने प्रतियोगितामा शीर्ष वरियताका 8 पुरुष र 8 महिला, महिला पुरुष एकल, महिला पुरुष युगल खुल्ला, अन्डर 11, अन्डर 15 र अन्डर 19 छात्र तथा छात्रा खुल्ला, 35 वर्ष माथिको युगल, 45 र 55 वर्ष माथिको मास्टर्स खुल्ला गरी 15 विधामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघमा आबद्ध 60 जिल्ला र 3 विभागीय टोलीका गरी 400 खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले 15 संस्करणको साफ च्याम्पियनसिपको आधिकारिक लोगो सार्वजनिक गरेको छ। प्रतियोगिता आयोजनाको तयारी अन्तर्गत बंगलादेशको राजधानी ढाकामा शनिबार आयोजित एक कार्यक्रममा साफ च्याम्पियनसिपको लोगो सार्वजनिक गरिएको हो। दक्षिण एसियाकै प्रतिष्ठित फुटबल प्रतियोगिता साफ आउँदो कार्तिक 18 मंगसिर 1 गतेसम्म बंगलादेशको ढाकामा आयोजना हुँदैछ।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम। आज राति देशको कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। साथै मधेस प्रदेश तथा कोशी र बागमती प्रदेशको तराई भूभागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रदेश सरकारमा सहकार्य गर्ने सम्बन्धमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच 3 बुधे सहमति। सहमति अनुसार कोशी, बागमती र लुम्बिनी सरकारको नेतृत्व एमाले र कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्ने। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कणेलद्वारा पदबाट राजीनामा। रोल्पाको सुनचरी गाउँपालिकाको दवाङ लेकमा पहिरोमा पुरिएर 2 महिलाको मृत्यु। र प्रश्नपत्र चुहावट विरुद्धको आन्दोलन चर्किँदै गएपछि भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा पदबाट राजीनामा। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
3: स्वदेश FM।

अनुहार भरे कालो पोतो छन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुखति फेसबुक जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो
2: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउ न्यायको लागि एकजुट हौ
1: जनहितका लागि आफन्त नेपाल सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक
3: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने रगत आउने दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने फुट्ने पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा
4: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
3: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार
4: सम्पर्क 98-457-31-034 र 97-443-43-915
5: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमानि होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
6: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वाल पेपर
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक हस्पिटल अगाडि
7: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
3: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97-625-73-099-98-074-46-182 र 98-491-95-225
8: स्वदेश FM 93.2 मेगाहर्ज

0: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर
3: माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी दुई भैरवपुरका 40 वर्षीय प्रकाश विकको भारतको हरियाणामा रेलसँग ठोक्किँदा दुःखद निधन भएको छ। रोजगारीका लागि 6 महिनादेखि ट्रक चालकका रूपमा कार्यरत विक ड्युटी सकेर डेरातर्फ फर्कने क्रममा दुर्घटनामा परेका थिए। दुर्घटनामा उनको घटनास्थलमा नै मृत्यु भएको र शरीर 3 टुक्रामा खण्डित भएको जनाइएको छ। हाल सब हरियाणामै रहेको छ तर आफन्त उपस्थित नभएका कारण कानूनी प्रक्रिया पूरा गर्न र सब नेपाल ल्याउन समस्या भइरहेको छ। आर्थिक अवस्था कमजोर रहेको परिवारले नेपाली दूतावास र सम्बन्धित निकायसँग सब स्वदेश ल्याउन सहयोगको अपील गरेका छन्। मृतकको परिवारमा वृद्ध आमा बुवा भाइ तथा दिदी बहिनी रहेका छन्। चितवनको माडी स्थित बसन्तपुर आँखा उपचार केन्द्रबाट पछिल्लो 1 वर्षमा 5,115 जनाले उपचार सेवा लिएका छन्। तीमध्ये 709 जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको जानकारी केन्द्रका संयोजक श्री प्रसाद दवाडीले दिनुभयो। केन्द्रमा 4,253 नयाँ बिरामी 862 जना फलोअपका लागि आएका थिए। सेवा लिनेहरूमा 3,029 महिला र 2,086 पुरुष रहेका छन् भने 666 बालबालिका र 4,449 जना वयस्क रहेका छन्। सौराहमा आयोजित समीक्षा कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 भरतपुर आँखा अस्पताल र त्यस अन्तर्गतका 24 शाखाबाट 2,92,671 जनाले सेवा लिएका छन् जसमा 11,048 जनाको शल्यक्रिया गरिएको छ भने कार्यक्रममा सेवा विस्तार कार्ययोजना आँखा स्वास्थ्य सुधारका विषयमा छलफल भएको आयोजकले जनाएको छ। माडी नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूको प्रमाणीकरण प्रक्रियाका लागि आवश्यक 3 पुस्ते विवरण 3 दिनभित्र वडा कार्यालय मार्फत उपलब्ध गराउन सूचना जारी गरेको छ। नगरपालिकाले 2083 असार 26 गते प्रमाणीकरण गरी जिल्ला भूमि समस्या समाधान समिति चितवनमा पठाएका व्यक्तिहरूको 3 पुस्तासम्म जग्गा भए नभएको यकिन गर्न समितिद्वारा विवरण माग गरिएको हो। हाल पहिलो चरणमा भूमिहीन दलित तथा सुकुम्बासीहरूबाट मात्रै विवरण माग गरिएको छ भने अव्यवस्थित बसोबासीहरूले तत्काल विवरण बुझाउन नपर्ने वडा नम्बर 1 का वडा अध्यक्ष अमित कुमार लामाले जानकारी दिनुभयो। समितिले यो सँगै जग्गा धनी पूर्जा वितरण प्रक्रिया पनि सुरु गरेको छ। चितवनमा टिप्परको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। शुक्रबार दिउँसो भरतपुर महानगरपालिका 3 स्थित पुलचोकमा गैडाकोटबाट आउँदै गरेको G1481 नम्बरको टिप्परले पैदल यात्री जिल्ला नवलप्रासी पूर्व मध्यबिन्दु नगरपालिका 6 बस्ने 35 वर्षीय मनोज पराजुलीलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका पराजुलीको उपचारकै क्रममा चितवन मेडिकल कलेजमा शनिबार मृत्यु भएको जिल्ला प्रहरीकाले चितवनले जनाएको छ। प्रहरीले ठक्कर दिने टिप्पर चालक भरतपुर 29 बस्ने वर्ष 32 का सुमन चिपाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ। जिल्ला प्रहरीकाले चितवनले अदालतको फैसला प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आएको छ। विगत 3 आर्थिक वर्षमा फैसला कार्यान्वयनको क्रममा फरार प्रतिवादी पक्राउ परेको संख्या बढ्दै गएको छ। प्रहरीले अदालतको फैसला कार्यान्वयनका लागि गत आर्थिक वर्षमा 877 जना पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ। पक्राउ परेकाहरूबाट फैसला कार्यान्वयनका लागि 122 वर्ष 8 महिना 20 दिन कैद र ₹6,76,47,619 जरिवाना असुल गरिएको कार्यालयका प्रमुख प्रहरी परीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो। उपचारमा आउने बिरामीको सधैँ रगतको अभाव खेप्नु परेपछि भरतपुर अस्पतालले आफैले रक्त सञ्चार केन्द्र सञ्चालनमा ल्याएको छ। केन्द्रमा गत 1 वर्षमा 3,835 युनिट रगत सङ्कलन भएको छ। हरेक साताको सोमबार बुधबार र शुक्रबार रक्तदान कार्यक्रम सञ्चालन गरिँदै आएको केन्द्रले जनाएको छ। विक्रम सम्बत 2081 जेठदेखि नियमित रक्तदान कार्यक्रम गर्न थालिएको जनाउँदै रक्त सञ्चार केन्द्रका अधिकारी विष्णु प्रसाद बास्तुलाले ती दिनमा बिहान 8 बजेदेखि दिउँसो 3 बजेसम्म रक्तदान गर्न सकिने बताउनुभयो। नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै नागरिक अधिकार सुनिश्चित गरौं भन्ने नारासहित काठमाडौँको माइती घर मण्डलामा प्रदर्शन गरेको छ। महासंघको उपत्यका प्रदेश समिति तथा काठमाडौँ ललितपुर र भक्तपुर शाखाको संयुक्त आयोजनामा शनिबार दिउँसो विरोध प्रदर्शन भएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकार सम्वादका माध्यमबाट डाक्टर गोविन्द केसीका मागका विषयको यथाशीघ्र सहमतिपूर्ण समाधानमा पुग्न प्रतिबद्ध रहेको बताउनु भएको छ। सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा मन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत डाक्टर गोविन्द केसीले उठाएका मागका सन्दर्भमा यथाशीघ्र सहमतिपूर्ण समाधानमा पुग्न सरकार तयार रहेको बताउनुभयो। सत्याग्रहमा रहनुभएका प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपचार व्यवस्थापनमा चासो लिनुभएको छ। शनिबार उहाँले सिटी प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकारीसँग संवाद गर्दै प्रभावकारी उपचार र समन्वय गर्न निर्देशन दिनुभयो। पाँच बुधे माघसहित बिहिबारदेखि अनसनमा बस्नुभएका डाक्टर केसीलाई धनगढी स्थित कृष्ण मन्दिर धर्मशालाबाट अस्पतालको आइसियूमा सारिएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच प्रदेश सरकार गठन र सहकार्यका विषयमा तीन बुधे सहमति भएको छ। शनिबार भएको उक्त सहमति पत्रमा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको छ। पछिल्लो समय प्रदेश सभाबाट बजेट निर्माणमा देखिएको असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्या समाधान गर्न दुई दलबीच सहमति पत्रमा हस्ताक्षर भएको हो। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायण काजी श्रेष्ठले वर्तमान सरकारको कार्यशैलीले मुलुकको राष्ट्रियता, संविधान र लोकतन्त्रमाथि गम्भीर प्रहार भएको आरोप लगाउनु भएको छ। नरबहादुर कर्मचारीको स्मृति दिवसको अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले सरकारका पछिल्ला गतिविधिले नकारात्मक दिशा लिएको दावी गर्नुभयो। कर्णालीका मुख्यमन्त्री एमलाल कडेलले राजीनामा दिनुभएको छ। शनिबार बसेको प्रदेशसभा बैठकमा आफ्नो भनाई राख्दै उहाँले पदबाट राजीनामा दिनुभएको हो। काँग्रेस र नेपाली कम्युनिष्ट पार्टीले उनी विरूद्ध असार 32 गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। शनिबार उक्त प्रस्तावमाथिको छलफलमा भाग लिनुभएका कडेलले सुरुमै आफ्नो धारणा राख्नुभयो र पदबाट राजीनामा दिनुभएको हो। र गैर कानूनी आयुर्वेद औषधि उत्पादन बिक्री वितरण र भ्रमाक विज्ञापन रोक्न नेपाल आयुर्वेद चिकित्सक महासंघले प्रमाण उपलब्ध गराउन सार्वजनिक अपील गरेको छ। संघ गृह मन्त्रालय र नेपाल प्रहरीको समन्वयमा अवैध रूपमा सञ्चालित गतिविधिहरूमाथि अनुसन्धान भई कानूनी कार्यवाही अगाडि बढेको भए पनि दर्ता बिनाका औषधि, जडीबुटी तथा पोषण सामग्रीको नाममा अनलाइन र अफलाइन भ्रामक प्रचार भएको गुनासो प्राप्त भएको अवस्था। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक सुदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु।
4: यस समय सूचकका साथमा
5: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053।
6: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0656 4394 443 4980 र 98550 26 440।
7: It's 10 o'clock. अहिले 10 बजेको छ।

Strādāji nispokšā. Sodies FM, Tirana, bet uz lūk, 2 MHz.

0: na wypokcie. Sodejny spokcie.
1: Sudis FM, 93.2 MHz.

0: मोटो उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रसरङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मोटो उनैको कलेज उनैको हेर यो छाती खोक्रो।

0: Swadesh FM 93.2 MHz.
1: तिमी यसलाई आफ्नो सम्झेर मग्न भइरहेका छौ, यही खुशी नै तिम्रो दुःखको मूल कारण हो। परिवर्तन संसारको नियम हो, जसलाई तिमी मृत्यु सम्झन्छौ त्यही जीवन हो।
0: मोक्ष शास्त्र अर्थात् श्रीमद् भागवत गीता यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
1: प्रस्तुता पण्डित रामभक्त अधिकारी
0: हरेक दिन बिहान 5:15 देखि 5:30 सम्म स्वदेश एफएम को प्रसारणमा
2: ब्रह्मा गुरुर् विष्णु गुरुदेव महेश्वर गुरु साक्षात परम ब्रह्म तस्मै श्री गुरवे नमः। प्रातः कालमा गुरु चरणमा पसरेर म भगवान श्री कृष्णद्वारा प्रणीत भइराखेको यो श्रीमद् भगवद् गीता चतुर्थ अध्यायको अन्तमा आइपुगेको छु र सम्पूर्ण मेरा श्रोताहरू, अब श्रीमद् भगवद् गीता भगवान् श्रीकृष्णले अर्जुनलाई आफ्नै मुखबाट सुनाइ बक्सेको यो सर्वोत्तम सार ग्रन्थ हो। यसैको प्रवचन कार्यक्रममा म अहिले गीता अध्याय 4:42 मन्त्रमा पुगिराखेको छु। योग सम्यस्त कर्माणम् ज्ञान संचिन्न संशयम् आत्मबन्धम न कर्माणि निमग्नन्ति धनञ्जय भनिकन यसरी परमात्मा श्रीकृष्ण अर्जुनलाई सम्बोधन गरेर सम्झाउनुहुन्छ। जो मानिस आफ्ना कर्मलाई त्यागेर भक्ति सेवामा लाग्दछ र ब्रह्म ज्ञानद्वारा जसका सन्देशहरू शङ्काहरू नष्ट भएका छन् त्यो नै आत्मपरायण व्यक्ति हो। हे धनञ्जय, यस्तो व्यक्ति कर्मफलका बन्धनले कहिल्यै पनि बाँधिँदैन, कर्मबन्धनमा पर्दैन। कर्म चाहिँ साह्रै ठुलो बन्धन हो। हाम्रा घरमा विभिन्न प्रकारका कर्महरू छन्। कोही बाख्रा पालन भन्छ, कोही कुखुरा पालन भन्छ, कहिले गोरु पालन, कोही भैँसी पालन, कोही खेतीपाती। यी सारा कर्मले हजुरलाई एकछिन पनि विश्राम लिने समय नहुन सक्छ। यी संसारिक कर्महरू, यी संसारिक कर्म कस्तो हुन्छ भने कर्म भएपछि अनि उत्पादन हुन्छ। उत्पादन भएपछि प्राप्य हुन्छ। प्राप्य भइसकेपछि अनि संस्कार्य हुन्छ। संस्कार्य भएपछि विकार्य हुन्छ। यी संसारी कर्महरू हुन् यिनीहरू, संसारी वस्तुहरू प्राप्त हुन्छन्, विकारमा प्राप्त हुन् फेरि। तर तपाईँको जो आत्मा वस्तु हो त्यो उत्पाद्य पनि होइन, प्राप्य पनि होइन, संस्कार्य पनि होइन, विकार्य पनि। त्यो वस्तु निर्विकार अजन्मा, त्यस्तो किसिमको वस्तु तपाईँ हो। यसरी आफूलाई अजन्मा, अभिकारी, निर्विकार परमात्मा वस्तु रहेछु भनिकन याद गर्नु। त्यही कुरो परमात्मा श्रीकृष्ण यहाँ उपदेश दिँदै हुनुहुन्छ। जो मानिस आफ्ना कर्मलाई त्यागेर भक्ति सेवामा लाग्छ र दिव्य ज्ञानद्वारा जसका सन्देहहरू शङ्काहरू नष्ट भएर जान्छन् त्यो नै आत्मपरायण व्यक्ति हो। हे धनञ्जय, यस्तो व्यक्ति कर्मफलका बन्धनले कहिल्यै पनि बाँधिँदैन। जसले स्वयं भगवान् कृष्णले भन्नुभए जस्तै भगवद् गीताका उपदेशहरूलाई पालन गर्छन् त्यो व्यक्ति, ती व्यक्ति दिव्य ज्ञानका भगवान्का कृपाले समस्त सन्देहबाट मुक्त हुन्छन्। पूर्णतः परमात्मामा रहँदा मानिसलाई म भावना म भगवानको अंश हुँ भन्ने ज्ञान हुन्छ। त्यसैले ऊ पहिलेदेखि नै आत्मज्ञानमा स्थापित भइसकेको हुन्छ। यसरी ऊ कर्ममा बन्धनमा माथि कर्म बन्धनभन्दा माथि हुन्छ। यसमा कुनै प्रकारको संशय छैन। तस्माद् ज्ञान सम्भूतम् हिरसं ज्ञानाशीलनाथमन चित्वैनं संशयं योग मातिष्ठोत्तिष्ठ भारत। अथ हे अर्जुन, अज्ञानका कारणले तिम्रा हृदयमा जुन संशय उठेको छ त्यसलाई ज्ञान रूपी तरवारले काट र योगयुक्त भएर युद्धका लागि उठ भनिकन यसरी परमात्मा उपदेश दिनुहुन्छ। अर्जुनको लागि युद्ध स्वकर्म भएर आयो। हाम्रो स्वकर्म हाम्रा पनि विभिन्न व्यक्तिका आफ्ना आफ्ना कर्म छन्, त्यसलाई स्वकर्म भनेर भने धर्म कर्म कर्म भनलाई छोड्यो भने धर्म छोडेको हुन्छ। त्यस कारणले कर्म छोड्नु भएन। यस्ता कुराहरू परमात्मा अगाडि भन्नुहुन्छ। जब हामी आध्यात्मिक क्रियाकलापका क्षेत्रमा आउँछौँ त्यति बेला यो आध्यात्मिक कर्म पनि दुई वर्गमा विभाजित भएको पाउँछौँ। यी मध्ये पहिलो हो आत्मज्ञान वा आफ्नो वैधानिक स्वरूपको ज्ञान, र दोस्रो हो भगवानसँग सम्बन्धित सत्यको ज्ञान। जसले भगवद् गीतामा बताइएको मार्गलाई यथावत अनुसरण गर्छन् त्यसले आध्यात्मिक ज्ञानका यी दुई महत्त्वपूर्ण विभागलाई सजिलैसँग बुझ्न सक्छ। उसका लागि भगवानको अंशरूप आत्माका बारेमा सम्बन्धमा पूर्ण ज्ञान प्राप्त गर्न कुनै कठिनाई हुँदैन। यस किसिमको ज्ञान लाभदायक हुन्छ र यस्तो व्यक्तिले भगवानका दिव्य क्रियाकलापहरूलाई सजिलैसँग बुझ्न सक्छ। परमात्माका सिद्धान्तहरूलाई अपनाएर अज्ञानलाई बिस्तारै बिस्तारै हटाउन सकिन्छ। परमात्माको शरणागति भएर देवयज्ञ ब्रह्मयज्ञ ब्रह्मचर्य यज्ञ गृहस्थ यज्ञ इन्द्रिय संयम यज्ञ योगाभ्यास यज्ञ तपोयज्ञ द्रव्य यज्ञ ज्ञान यज्ञ अनि यसै वर्णाश्रम धर्मभित्र पर्ने सामाजिक विधानहरूमा सहभागी हुनु जस्ता विभिन्न किसिमका यज्ञहरूद्वारा परमात्मामा जागृति हुन्छ। यी सबै कर्महरू यज्ञकै रूपमा चिनिन्छन् र सबै नियमित कर्ममै आधारित छन्। यसरी परमात्मा यज्ञका बारेमा विधान गरेर बताउनुहुन्छ। परमात्मा श्रीकृष्णले यो अध्यायमा यसरी अर्जुनलाई उपदेश दिइरहनु भएको छ। प्रामाणिक गुरु अनन्तकालदेखि नै गुरु शिष्य परम्परामा आएका हुन्छन् र भगवानले दिनुभएको त्यो उपदेशबाट कति पनि विचलित हुँदैनन्। जुन उपदेश लाखौँ वर्ष अघि भगवानले सूर्यदेवलाई दिनुभएको थियो, भन्नुभएको थियो इमं विवस्यते योगम प्रस्तवान हमव्ययम विवस्वान मनवे प्राव मनोरिच्छा कवे ब्रवीत भन्नुभएको थियो लाखौँ वर्ष अगाडि। त्यही व्यक्तिका आत्मप्रशंसामा लागेका अरूहरूलाई वास्तविक पथबाट विचलित गराइदिन्छन्। भगवान् निश्चित रूपले परम पुरुष परमात्मा हुनुहुन्छ र उहाँका क्रियाकलापहरू दिव्य छन्। जसले यो यथार्थलाई बुझ्दछन् त्यो व्यक्ति भगवद् गीताको अध्ययनको प्रारम्भदेखि नै मुक्त पुरुष बन्न जान्छ। प्रारम्भदेखि नै ऊ मुक्तात्मा हुन्छ जसका विषय वासनाले विश्राम लिइसकेका छन्। त्यस्ता व्यक्तिहरू मुक्त हुन्छन् अनि यसरी परमात्मा श्री कृष्ण अर्जुनलाई मुक्त हुने कुरा उपदेश दिनुहुन्छ। यहाँसम्म प्रवचन गरेर आज प्रवचन कार्यक्रमबाट म पनि ओझेल पर्छु। यहाँहरू सबैलाई धन्यवाद ज्ञापन गर्छु। जय थु संस्कृतम्। हरे नमः।

0: 93.2 Swadesh FM.
1: आज विक्रम सम्वत 2083 साल साउन 10 गते आइतबार असार शुक्ल द्वादशी 26 जुलाई सन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार.
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि. एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ.
3: सन्त्रासमा सरकारी कर्मचारी अनलाइनबाटै भयो 200 कर्मचारीको सरुवा. 24 महिनापछि दुई वाम फेरि एक ठाउँ. वाम लोकतान्त्रिक गठबन्धनको पनि प्रयास. सर्वोच्चका न्यायाधीशहरू विरुद्ध महाभियोगको तयारी. पिपिएको पर्खाईमा 281 जलविद्युत आयोजना लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको अनुसन्धान केन्द्र बन्दै गिद्ध संरक्षण रेस्टुरेन्ट शीर्षकको शुभ समाचार.
1: पूर्वी नवलप्रासीको कावस्यती नगरपालिका स्थित नमुना मध्यवर्ती सामुदायिक वनभित्र सञ्चालनमा रहेको जटायु रेस्टुरेन्ट अहिले अध्ययन अनुसन्धान केन्द्रको रूपमा विकास हुँदै आएको छ. पशु उपचारमा प्रयोग हुने डाइफ्लोफेसन औषधिका कारण गिद्धको संरक्षण संख्या घट्न थालेपछि सुरक्षित आहार उपलब्ध गराउने उद्देश्यले समुदाय संरक्षणकर्मी र सरकारवालाको सहकार्यमा सन् 2006 जटायु रेस्टुरेन्ट स्थापना गरिएको थियो. डाइक्लोफेनेक युक्त औषधि प्रयोग गरिएका पशुको सिनो खाँदा गिद्धको मृत्यु हुने तथ्य पुष्टि भएपछि नेपालमा उक्त औषधिको प्रयोगमा रोक लगाइएको थियो. संरक्षणविद तथा जटायु रेस्टुरेन्टका संयोजक डिबी चौधरीले रेस्टुरेन्ट स्थापना भएपछि यस क्षेत्रमा गिद्ध संरक्षणमा उल्लेखनीय सफलता हासिल भएको बताउनुभयो. नेपालमा पाइने 9 प्रजातिका गिद्धमध्ये 8 प्रजातिका यहाँ अभिलेख भएका छन्. तीमध्ये 4 प्रजाति रैथाने हुन् भने अन्य 4 प्रजाति जाडोयाममा हिमाली क्षेत्रबाट बसाइ सरेर आउने गरेका छन्. संयोजक चौधरीका अनुसार रेस्टुरेन्ट स्थापना भएपछि गिद्धको संख्या बढ्नुका साथै स्थानीय समुदायमा पनि गिद्ध संरक्षणप्रति सकारात्मक सोचको विकास भएको छ. पहिला गिद्ध संरक्षणमा धेरैको चासो थिएन. अहिले गिद्ध प्रकृतिका लागि आवश्यक जीव भएको बुझाइ छ. स्थानीयवासी संरक्षण अभियानमा सक्रिय छन्, चौधरीले भन्नुभयो. एकै ठाउँमा धेरै गिद्धको अवलोकन गर्न पाइने नयाँ पर्यटकीय गन्तव्यको रूपमा जटायु रेस्टुरेन्ट रहेको संयोजक चौधरीले बताउनुभयो. वनजन्तुमा आधारित पर्यटकीय गतिविधिमा एउटा फरक र नयाँ आयामका रूपमा जटायु रेस्टुरेन्ट विकास भएको र गिद्धका हरेक आनी बानी सहजै अवलोकन गर्न सकिने हुँदा पर्यटकको रोजाइमा पर्न थालेको जटायुका कर्मचारी एम नेपालीको भनाइरहेको छ.
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो. जे पनि बचत गरिहाले. बिस्तारै यो बानी स्वभाव बन्दै गयो. बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो. अनि त महिनाभरिमा खुत्रुके भरायो. बाबासँग ब्याङ्क गएर जम्मा गरायो. समयसँगै हुर्किँदै गयो. बचत पनि थरी थरी चिन्न लाग्यो. जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र. तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा. मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी.
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: Essence. LG ले ले आयो नया LG Essential Series. अब किफायती मूल्य में रेफ्रिजरेटर, वॉशिंग मशीन, एसी को कंप्लीट रेंज, 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई. नागरिकता भए पुग्छ. हर एक घर को खुशी घर घर में LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को. र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर. कान्तिपुर दैनिकले सन्त्रासमा कर्मचारी शीर्षकमा खबर छापेको छ. प्रधानमन्त्रीको प्रमुख सहयोगीका रूपमा रहने मुख्य सचिव सुमन राज अर्याललाई 25 असारमा प्रधानमन्त्रीका सल्लाहकार असीम शाहले विदाई गरे. यसअघि तत्कालीन प्रधानमन्त्रीले मुख्य सचिवलाई विदाई गर्ने अभ्यास रहेकामा 3 महिनाभन्दा बढी प्रधानमन्त्री बालेन्द्र शाहसँगै रहेका अर्यालको यो अस्वाभाविक विदाईले कर्मचारी वृत्तमा चर्चा त पायो तर कर्मचारी त्यसलाई अस्वाभाविक मानेनन् किनभने मोबाइल सन्देश पठाएकै भरमा तत्कालीन सचिव कृष्ण हरि पुष्कर यसअघि नै पक्राउ परिसकेकाले यसलाई कर्मचारीले थप अर्को एक घटनाका रूपमा मात्र लिए. त्यसो त प्रधानमन्त्री शाहले नियुक्त भएको पहिलो दिन सचिवहरूलाई दिएको निर्देशनबाटै कर्मचारी वृत्त झस्किएको थियो. अहिलेसम्म तपाईँहरूले जनताका प्रतिनिधिको हितमा काम गर्नुभयो, जनताको हितमा गर्नु भएन, अब त्यस्तो नहोस्. 13 चैतमा शपथ लगत्तै उनले कर्मचारीलाई निर्देशन दिँदै भनेका थिए, तपाईँहरू लोकसेवा पास गरेर आउनु भएको छ, अहिलेका मन्त्रीहरू पनि पढे लेखेका छन्, तपाईँहरूले हामीलाई नसिकाउनु होला. प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै एक सचिवले थप भने, ऐन कानून देखाएर कामबाट पन्छिने र त्यही भनेर मन्त्रीलाई पढाउने काम नगर्नुहोला. ती सचिवका अनुसार कर्मचारी ऐन कानून र नियममा बाँधिएको हुन्छ र त्यसैलाई आधार बनाएर काम गर्नुपर्ने हुन्छ. तर ऐन कानून नियम देखाउने कार्यलाई काम गर्न नचाहेको, असहयोग गर्न खोजेको वा बहानाबाजी गरेको कर्मचारी प्रतिको नकारात्मक बुझाइ प्रधानमन्त्रीमा देखिएको उनको भनाई छ. ती सचिवका अनुसार प्रधानमन्त्रीले कडाईका साथ भनेको विषय थियो, हाम्रो स्पिडसँग आफ्नो तालमेल मिलाउनु होला, नभए बाटो छोड्नु होला. कर्मचारीलाई झस्काउने निर्णय र व्यवहार उपशीर्षकमा केही बुँदाहरू छापिएका छन्। 13 चैतमा शपथ लगत्तै प्रधानमन्त्रीद्वारा सचिवहरूलाई कडा निर्देशन. विगतको परम्परा विपरीत प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहबाट मुख्य सचिव सुमन राज अर्यालको विदाई. प्रस्तावित निजामती सेवा विधेयकमा 55 वर्ष उमेर वा 30 वर्ष अवधि पुगेका कर्मचारीलाई विदाईको प्रावधान. प्रधानमन्त्रीलाई एसएमएस गरेको आरोपमा 21 जेठमा सचिव कृष्णहरि पुष्कर पक्राउ. राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहितका कर्मचारी प्रधानमन्त्री कार्यालयबाटै अख्तियारको नियन्त्रणमा. यी केही मुद्दाहरू हुन्. सन्त्रासमा कर्मचारी कान्तिपुर दैनिकमा छापिएको खबर हो यो.
3: यस्तै प्रसंग आजको गोरखापत्र दैनिकमा पनि छापिएको छ. सरुवामा सुशासन मन्त्री कदम, अनलाइनबाटै भयो 200 कर्मचारीको सरुवा शीर्षकमा समाचार छ. सरकारले सुशासन र सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउन अनलाइन प्रणाली मार्फत कर्मचारी सरुवा सुरु गरेको छ. त्यस अनुसार 1,750 जना कर्मचारीले अनलाइन प्रणाली मार्फत सरुवाका लागि निवेदन दिएका छन्। विगत लामो समयदेखि झाँगिँदै आएको कर्मचारी सरुवाको व्यतिथि अन्त्य गर्दै सरकारले प्रभावकारी र पूर्ण रूपमा डिजिटल मैत्री बनाएको हो. यसको कार्यान्वयन अनलाइन सरुवा प्रणालीबाटै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिइ सुरु भएको छ. मन्त्रालयमा अनलाइन प्रणालीबाट सरुवाका लागि निवेदन दिने कर्मचारीको संख्या 1,750 भएको मन्त्रालयले जनाएको छ. अहिले औसतमा दैनिक 80 जनाभन्दा बढी कर्मचारीले अनलाइन प्रणालीबाटै सरुवाका लागि निवेदन दिने गरेका छन्। प्रणाली प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएदेखि नै सरकारले शासकीय सुधार गर्ने उद्देश्यले सरकारी कामलाई सुशासन, प्रविधि र सेवाग्राही मैत्री बनाउने नीतिलाई उच्च प्राथमिकता दिँदै आइरहेको छ. यसैबीच सरकारले सबै सरकारी कार्यालय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म सञ्चालनमा ल्याएसँगै सेवाग्राहीका लागि भिडभाड हुने कार्यालयमा सेवा सहज भएको छ. कतिपय सेवाग्राही बिहानै सेवा लिन कार्यालय पुग्ने भएकाले दिउँसो आउने सेवाग्राहीका लागि पनि सेवा सहज र प्रभावकारी बन्दै गएको जनाइएको छ. पछिल्लो समयमा सेवाग्राही बिहान पाउने बिहान 9 बजेदेखि 10 बजेकै बीचमा सेवा लिन कार्यालय पुग्ने क्रम बढेको छ। यसैबीच अनलाइन प्रणालीबाट निवेदन दिँदा कम्तीमा 5 वटा विकल्प सहितको कार्यालय रोजे र सरुवाका लागि कर्मचारीले निवेदन दिनुपर्ने व्यवस्था छ। निवेदन दिनेमा खरिदारदेखि सहसचिवसम्मका कर्मचारी रहेका छन्। मन्त्रालयले 2 साता अघिदेखि नै कर्मचारी सरुवाको निवेदन अनलाइन प्रणालीबाट गर्ने निर्णय गरेको थियो। आजको गोर्खापत्र दैनिकमा अनलाइनबाटै भयो 200 कर्मचारीको सरुवा शीर्षकमा खबर छापिएको छ।
2: चौबीस महिनापछि 2 वाम 1 ठाम मध्याह्न दैनिकमा खबर छ। प्रदेश सरकारमा नेपाली कंग्रेससँगको सत्ता सहकार्य टुटेपछि नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टी नेकपासँग नयाँ सत्ता समीकरणका लागि सहकार्य गरेको छ। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड बीच पनि प्रदेशमा भागबण्डाको सहमति भयो। सुदूरपश्चिम प्रदेशबाट शुरू भएको कंग्रेस एमाले बीचको सत्ता खटपटले 7 वटै प्रदेशमा हलचल आएको हो। प्रदेशको सत्ता सहकार्यबारे एमाले र नेकपा बीच 3 बुँदे सहमति पत्रमा ओली र प्रचण्डले हस्ताक्षर गरेका हुन्। एमाले र नेकपा बीच 7 प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भए पनि तत्काल कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सरकार मध्ये कुन प्रदेशमा कसले नेतृत्व गर्ने भन्ने सहमति भएको नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताए। शनिबार एमालेका अध्यक्ष केपी ओली र नेकपाका संयोजक प्रचण्डले प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको छ। उनले भने जस अनुसार संयुक्त सरकारमा कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमाले गर्ने र कर्णाली सुदूरपश्चिमको नेतृत्व नेपाली कम्युनिष्ट पार्टी ले गर्ने सहमतिमा हस्ताक्षर भएको छ। मधेस र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति पत्रमा उल्लेख छ। यसअघि नेकपा बनाउने बेलाका मुख्य साक्षी एमालेका विष्णु प्रसाद पौडेल र नेकपाका वर्षमान पुन यो हस्ताक्षरमा पनि साक्षी छन्। प्रचण्डले श्रीलंका जानु अघि नै वर्षमानलाई जिम्मेवारी दिएका थिए भने एमालेका पौडेल थुनामुक्त भएपछि सक्रिय भएका थिए।
3: यसै प्रसंगमा आजको हिमालय टाइम्सले वाम लोकतान्त्रिक गठबन्धनको प्रयास संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा आधारभूत लक्ष्य शीर्षकमा समाचार छापेको छ। गत भदौ 23 र 24 गते भएको जेएनजी विद्रोहपछि परिवर्तित राजनैतिक परिस्थिति बीच फागुन 21 गते भएको प्रतिनिधि सभा निर्वाचनमा नराम्ररी पराजित राजनैतिक दलहरूले फेरि वाम लोकतान्त्रिक गठबन्धनको प्रयास थालेका छन्। मुख्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको कोसे ढुङ्गाको रूपमा रहेका 12 बुँदे सम्झौताका पक्षधरहरूबीच वाम लोकतान्त्रिक गठबन्धनको प्रयास सुरु भएको हो। गठबन्धन प्रयासको अग्रसरता भने

0: पिपिएको पर्खाईमा 16,500 मेगावटका 281 आयोजना कान्तिपुर दैनिक खबर लेख्छ। करिब 16,500 मेगावट क्षमताका 281 जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणमा विद्युत खरिद बिक्री सम्झौता पिपिएको प्रतीक्षामा छन्। सर्वेक्षण अनुमति पत्र अध्ययनदेखि पिपिएसम्म पुग्दा प्रति मेगावट 50-60 लाख रुपियाँ लगानी भइसकेको हुने ऊर्जा प्रवर्तकको दावी छ। तसर्थ यसरी लगानीकर्तालाई अन्यलमा पार्न नहुने उनीहरूको भनाई छ। पिपिए गरे पनि जलविद्युत आयोजना बनाउन न्यूनतम 5 वर्ष लाग्छ। त्यसैले पिपिए रोकिरहे दीर्घकालमा ऊर्जा संकट निम्तिन सक्ने सरकारवाला बताउँछन्। प्राधिकरणका अनुसार गएको मध्य असारसम्म ग्रिड आबद्ध सम्झौता सम्पन्न भई पिपिएको प्रतीक्षामा रहेका मध्ये 2,556.30 मेगावटका 102 नदी प्रवाही, 5,276.30 मेगावटका 31 आयोजना अर्ध जलाशय युक्त, 1,491 मेगावट क्षमताका 2 जलाशय युक्त आयोजना छन्। पिपिएका लागि आवेदन दिएका मध्ये नदी प्रवाही 122 आयोजना छन्। यिनको क्षमता 1,874.88 मेगावट छ। 19 आयोजना अर्ध जलाशय युक्त छन्। इनको क्षमता 1,548.29 मेगावाट छ।
1: सर्वोच्चका न्यायाधीश विरुद्ध किन गरिँदैछ महाअभियोगको तयारी शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाले सर्वोच्च अदालतका 4 न्यायाधीश विरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता गर्ने तयारी गर्दा चौतर्फी प्रश्न उब्जिएका छन्। झण्डै 2/3 बहुमत प्राप्त रासोपा सरकारले सर्वोच्चमा चौथो वरियतामा रहनुभएका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेर अन्य वरिष्ठतम न्यायाधीशहरूलाई महाअभियोगको तयारी गरेपछि चौतर्फी प्रश्नहरू उब्जिएका छन्। प्रधान न्यायाधीश मनोज कुमार शर्माले 4 न्यायाधीशका कारण कार्य सम्पादनमा अप्ठ्यारो परेको पटक पटक गुनासो गरेपछि रासोपाले महान्यायाधिवक्ता मार्फत महाअभियोग प्रस्ताव तयार पारेको खुलेको हो। यसैबीच महान्यायाधिवक्ताले नै सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र नहकुल सुवेदी विरुद्ध महाअभियोग प्रस्ताव तयार पारेको उच्च स्रोतको दावी छ। महान्यायाधिवक्ता कार्यालयका 1 नायब महान्यायाधिवक्ताका अनुसार 68 सांसदको हस्ताक्षरसहित निष्पक्ष कार्यक्षमताको अभाव लगायतको कारण उल्लेख गरेर महाअभियोगको प्रस्ताव तयारी अवस्थामा राखिएको छ। त्यसो त सरकारले प्रधान न्यायाधीशको रोल क्रममा रहेकी मल्लसहित महाअभियोगको प्रस्तावमा नाम उल्लेख भएका सबै न्यायाधीशभन्दा तल्लो वरियताका मनोज कुमार शर्मालाई प्रधान न्यायाधीश नियुक्त गरेपछि सर्वोच्च अदालतभित्रै न्यायाधीश बीच अघोषित गुटबन्दी भएको छ। आफूभन्दा तल्लो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीश नियुक्त गरेपछि असन्तुष्ट वरिष्ठतम न्यायाधीश मल्ल लामो समय बिदा बसेर अदालत फर्किनु भएको थियो। यसैबीच 3 संस्थाले प्रधान न्यायाधीश मनोज कुमार शर्माको नियुक्तिप्रति पनि प्रश्न उठाएका छन्। उनीहरूका अनुसार सर्वोच्च अदालतका 3 वरिष्ठतम न्यायाधीश कार्यरत रहँदासम्म वरिष्ठताको स्थापित अभ्यासलाई छाडेर गरिएको नियुक्तिले न्यायिक प्रक्रियामाथि थप प्रश्न उठाएको छ। आजको हिमालय टाइम्समा सर्वोच्चका न्यायाधीश विरुद्ध किन गरिँदैछ महाअभियोगको तयारी शीर्षकमा खबर छापिएको छ।
0: लघु वित्तको अधिकतम ब्याज दर 13.88% शीर्षकमा आर्थिक अभियान राष्ट्रिय दैनिकमा यो खबर छापिएको छ। वाणिज्य ब्याङ्करको आधार दर बेस रेट लगायत उरालो लागेसँगै लघुवित्त वित्तीय संस्थाका ऋणीहरूलाई पनि राहत भएको छ। नेपाल राष्ट्र ब्याङ्कको निर्देशन अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमास साउनदेखि असोजका लागि लघुवित्तहरूको कर्जाको अधिकतम ब्याज दर 13.88% कायम भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा 15.09%सम्म पुगेको लघुवित्तको अधिकतम ब्याज दर त्यस यता निरन्तर घट्दो क्रममा छ। गत आर्थिक वर्षको अन्तिम त्रैमास वैशाख असारमा 14.10%मा झरेको यो दर साउन देखि थप घटेर नयाँ बिन्दुमा आइपुगेको हो।
1: दशैं तिहार जस्ता चाडपर्वमा मात्रै महँगो हुने खसीको मासु हिजो आज उपभोक्ताको पहुँच बाहिर पुग्न थालेको छ। केही महिना अघिसम्म काठमाडौँ उपत्यका